संचालक र 5% भन्दा बढ़ी शेयर स्वामित्व भएका व्यक्तिको पृष्ठभूमि सहित विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो।

World Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup CGTV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले संसद अधिवेशन नभएका बेला जारी गरे पनि संसदमा अघि नबढ़ेका आठवटा अध्यादेश मध्ये प्रतिनिधि सभामा चारवटा र राष्ट्रिय सभामा पाँचवटा अध्यादेश कार्यसूचीमा राखिएको छ। राष्ट्रिय सभामा तीनवटा अध्यादेशलाई छोडेर पाँच अध्यादेश शुक्रबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ भने चार अध्यादेशलाई छाडेर चार अध्यादेश स्वीकृत गर्न प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ।
2: एल निनो शुरू भएको छ। अमेरिकाको वैज्ञानिक निकाय नेशनल ओशियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएए का अनुसार यस वर्ष एल निनो अत्यन्त शक्तिशाली सुपर एल निनोमा विकसित हुने सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढ़ाउने आकलन गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट विदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको जानकारी दिएका हुन्।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रदेश र स्थानीय तहमा पठाउने अनुदान करिब 11.5 अर्ब रूपैयाँ बढ़ाएको दावी गरेका छन्। आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान घटाएको भन्ने आरोप तथ्यहीन रहेको बताएका हुन्।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो।
2: नेपाली चिया भारतीय बजारमा जान कड़ाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहिबारदेखि थप उद्योग बन्द भएका छन्। यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन्।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापन उप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।
2: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व बढ़ाउन दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपैयाँ बराबर अनुदान दिने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
1: जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो।
2: अब शेयर बजार नेप्से परिसूचक बिहिबार 2747.47 बिन्दुमा बन्द भएको छ। 2698 बिन्दुदेखि खुल्ला भएको बिहिबारको बजार खुल्ला बिन्दुभन्दा माथि गएर बन्द भएको छ। यो दिन 2709.79 बिन्दुमा पुगेको नेप्से 2692.76 बिन्दुसम्म झरेको थियो।
3: हरेक रोमांच पल अब सीधे तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईको। डिगो राष्ट्रको खेल तपाईको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मुसुद पेजिस्कियनले बुधबार शान्ति सम्झौतामा बेग्ला बेग्ले हस्ताक्षर गरेका छन्। ट्रम्पले जी सात सम्मेलनका क्रममा फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका छन्। त्यसपछि पेजिस्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरेका हुन्। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्बन्धित युरेनियमको भण्डारलाई खटाउने र अमेरिका र इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुला राख्न दुवै पक्ष सहमत भएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल 2026 अन्तर्गत समूह के को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगललाई अनपेक्षित रूपमा कंगोले 1-1 बराबरीमा रोकेको छ। 52 वर्षपछि विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो पटक अंक प्राप्त गरेको हो। सन् 1947 विश्वकपमा जायरको नामले सहभागी हुँदा कंगोले स्कटल्याण्डसँग 2-0, युगोस्लाभियासँग 9-0 र ब्राजीलसँग 3-0 हार बेहोरेको थियो। यता विश्वकप फुटबल 2026 इंग्ल्याण्डले बिहिबार गत संस्करणमा तेस्रो स्थानमा रहेको क्रोएसियालाई 4-2 हराएर विजयी शुरूआत गरेको छ। उत्तरार्धको खेल शुरू हुनासाथ युड बेलिङ्गम र स्थानापन्न खेलाड़ी मार्कस र्यासफर्डले निर्धारित समयको खेल सकिन 5 मिनट बाँकी छँदा गोल गरेपछि इंग्ल्याण्डले खेल जितेको हो।
1: त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अहिले कतार र क्यानाडा बीचको खेल जारी छ। रोमाञ्चक खेलमा आयोजक क्यानाडाले कतारमाथि पुनः दबदबा कायम गरेको छ। प्याङभर स्थित बीसी प्लेस रंगशालामा जारी खेलको 65 मिनट समाप्त हुँदासम्म क्यानाडाले 4-0 को गोलले फराकिलो अग्रता बनाएको छ। खेलको शुरूआतदेखि नै आक्रमक देखिएको क्यानाडाका लागि 26 मिनटमा साइल लारिनले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै हिजो भएको खेलमा सम्मसरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रिय संवादको खाँचो शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रबाट लिँदैछौ। नेपालका वर्तमान राजनीतिक आर्थिक र संस्थागत चुनौती कुनै एक दल सरकार वा व्यक्तिले मात्र समाधान गर्न सक्ने प्रकृतिका छैनन्। यस्ता चुनौतीको समाधानका लागि व्यापक राष्ट्रिय संवाद साझा दृष्टिकोण र लोकतान्त्रिक सहकार्य अपरिहार्य छ। संविधानको प्रभावकारी कार्यान्वयन राष्ट्रिय हितमा आधारित कूटनीति सुशासन तथा समुन्नतिको स्पष्ट मार्गचित्र र जिम्मेवारी संसदीय अभ्यास मार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढ़ाउन सकिन्छ। आजको आवश्यकता आरोप प्रत्यारोपको होइन, संवादको हो, अविश्वासको होइन, सहकार्यको हो। सत्तापक्षका लागि जनताले मत मार्फत जिम्मेवारी सुम्पिएका छन्। सत्तापक्ष जिम्मेवार विहीन भएमा प्रतिपक्षले प्रश्न गर्ने र समाधानको बाटो खोज्नु लोकतान्त्रिक संस्कार हो। राष्ट्रिय संवादको यही संस्कृतिले नेपालको लोकतन्त्रलाई थप परिपक्व, उत्तरदायी र जनमुखी बनाउन सक्दछ।
1: संविधान संशोधनमा देखाउनुपर्ने उदारता शीर्षकमा कान्तिपुर दैनिकमा गेजा शर्मा वाग्लेको विचार छापिएको छ। संविधान संशोधन सम्बन्धी सरकारी कार्यदल होइन, राजनीति शास्त्रीय संविधानविद तथा नागरिक समाजका प्रतिनिधि समेत सम्मिलित उच्च स्तरीय आयोग गठन गर्नुपर्छ। संविधान संशोधन जस्तो अत्यन्त संवेदनशील मुद्दामा सरकार र दलहरूबीच गम्भीर छलफल र परामर्श गर्नु आवश्यक छ। यसै गरी बौद्धिक समुदाय, नागरिक समाज, संचार माध्यम, सामाजिक सञ्जाल, चौतारा, चिया पसलका साथै घर घरमा समेत व्यापक र सुसूचित बहस हुनुपर्छ। अब संशोधन हुने संविधान राष्ट्रिय सहमतिको दस्तावेज हुन सकेन भने कल्पनातीत राजनीतिक दुर्घटना समेत हुन सक्छ। यो मुद्दा जटिल र संवेदनशील मात्र होइन, जोखिमपूर्ण समेत छ। तर सरकार न संवेदनशील छ, न उत्तरदायी, न पारदर्शी। प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्ति र अनुत्तरदायी कार्यशैली तथा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्तावले ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धि संकुचित हुन सक्ने आशंका समेत सिर्जना भएको छ। त्यसैले यस्तो जोखिमप्रति उच्च सचेत र सतर्क हुँदै ऐतिहासिक जनआन्दोलन र संविधानका उपलब्धिको संरक्षण गरी थप उद्धार र राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा विकसित गर्न संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका कांग्रेस र एमाले लगायत पार्टीले थप नेतृत्वदायी भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।
2: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: हजुरको रेडियो 102.1 मेगा
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: रामेछाप नगरपालिकाको अनुरोध
8: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
9: अहिले बिहानको 6 बजे
4: हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 5 गते शुक्रबार, जुन 19 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पञ्चमी तिथि, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाँच वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण। आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित। सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग।
1: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान। 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन। मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन।
0: झापाका चिया उद्योग र बगान बन्द। नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। कालीकोटमा धान रोपाईमा ढिलाइ। पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
1: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो। इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन। युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
0: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जित, बोस्निया 4-1 पराजित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12.70 अर्ब 58 करोड़, पूँजीगत तर्फ 4.31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब 64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारितको प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
0: पूर्वी नेपाल नजिकैको पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिन सकेको छैन। कमजोर अवस्थामा रहेको मनसुन प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बग्छ, त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ, त्यसैले तीनवटा मुख्य कारणले अहिले मनसुन रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ, पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसुनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसुन सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसुनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसुन सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जानकारी दिएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा विश्लेषण हुने गरेको छ। यसअघि सन् 1990 प्री मनसुन अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड गरिएको थियो। यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आगामी मनसुनलाई लक्षित गर्दै सरकारले भने विपद प्रतिकार्य तयारीलाई तीव्रता बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिज विभिन्न निकायसंघको छलफलमा प्रतिकार्यको तयारीलाई तीव्र बनाउने निर्णय भएको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले बैठकपछि पत्रकारसँग भन्नुभयो,
3: प्रतिकार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिया छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो। अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेछ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नुभएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञसहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्युब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। जन्ने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
1: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टास गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउबा निवासमा म्यात तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाडौँमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्यात तामेलो भएपछि राणाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोषप्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा स्पष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे स्पष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले मितव्ययिता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी लागि विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
0: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य विज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, सर्ट लिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 औं गाउँसभा र 2083-84का लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, रासोपामा अब 19 पदाधिकारी 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 10 जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका 3 वटै जिल्लासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलप्रासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5 लाख भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7 लाख गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079-80 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जयगाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौं। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खोल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, रासोपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
1: साझा खबरमा अब विदेशका खबर. अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ. अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो. केही अमेरिकी युद्धतोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ. मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि नौसैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्. यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ. यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ. र युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ. आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ. आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए. चार वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ. मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ.
0: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ. आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो. जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो. यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो. खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो. 29 मिनटमा जुनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो. खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो. यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो. स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ. बोस्निया एण्ड हर्ज गोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो. यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ. यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो. यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ. एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो. भोलि 5 खेल हुँदैछन्. अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी, अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ.
1: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिला सुस्ती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: This home, dish home, khushi ko connection.
1: Classic Tech ko Wi-Fi 6 router, naam ek, kaam anek. Shaktishali 4 antenna ma wide coverage, 5G strength, low latency, raw fast speed. Sabai astra ko shakti boke ko, 200 Mbps ko internet, aba 3 mahina ka lagi matra 3300 rupaya ma. Saath ma IPTV matra 250 prati mahina. Booking ko lagi, 9800100-4477. Sharta haru lagu hune chan. Classic Tech, chhoyo, chitchalyo.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा. नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन्, तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन. साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ.
4: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त. अनि कहाँ सेवा भइरहेछ त खै त? अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ?
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन.
4: किन कानुन बन्दैन त अहिलेसम्म?
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले?
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु. तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो. तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: छुट्टै चाहियो पशुको लागि भनिसकेपछि छुट्टै चाहियो.
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ. त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ.
5: अहिले संविधान ले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ. त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउनु अलिकति समस्या भइरहेको छ होइन. बुझ्न गाह्रो छ यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो.
4: कुनै पनि देशमा चाहिँ कानुन चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो एकीकृत कानुन बनेको छ. सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानुन छ. अनि किन हाम्रो देशमा
5: त्यो ऐन बन्दै गर्दाखेरि अब सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक?
4: एकदमै धेरै एकदमै यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गरे हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवजीहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छ. यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको तपाईँलाई लाग्ने?
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि. डेफिनेटली त्यो कानून मन्त्रालयबाटै गएको हो होइन. यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त होइन यस्तो हुनुपर्छ भने, किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन. र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त.
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन. विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन. यसलाई चाहिँ लिएर के भन्नुहुन्छ?
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन. फेरि किसान चाहिँ पर्छ है, किनभने यही बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ
5: अनुदान दिउँ
4: अनुदान दिउँ राहत दिउँ, तर त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछा बाछीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि.
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ, तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन.
4: यसमा चाहिँ मैले भनिहालेँ नि अघि नै पनि मैले भने नि यो पशु कल्याण एन नभएको कारणले पनि हो, किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन. जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ, तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ.
3: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्ने विपद व्यवस्थापनमा जुट्न

0: गृह मन्त्रीको निर्देशन।
1: झापाका किसान उद्योग चिया उद्योग र बगान बन्द। नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। कालीकोटमा धान रोपाईमा ढिलाइ। पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
0: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो। इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन। युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
1: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित। स्विजरल्याण्डको पहिलो जित। चेक रिपब्लिकन दक्षिण पब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ। दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेग गार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ठेकेदारको काम नगर्नु भन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
2: यहाँलाई हार्दिक धन्यवाद छ।
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोस्टममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढेको स्वाभाविक होइन। परिस्थिति जे माग्यो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन। म सोतै जान्छु होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ, जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एक कल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु। मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त, तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैनन, त्यसले गर्दा जनता त खुसी हुँदैन। रिसको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको के विकास निर्माण फलाना झै झगडा यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि म उठाइदिन्छु।
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले, आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिरबाट
2: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनु पर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ। जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनौ जस्तो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नुभयो। यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ। हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ। जनताका जल्दा बल्दा थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौँ रेकर्ड पनि हटाउनुपर्छ हामीले भनिरहेका छौँ, यो भनिरहेको बखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढिरहेछौँ।
1: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनु हुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
2: अनि सदन शर्मा हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्, किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण त हामी त्यो पर्खिरहेका छौँ।
1: तर परराष्ट्र मन्त्रीले त भनिसक्नुभयो त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
2: त उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौँ, अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठुलो कुरो भयो त भएन नि।
1: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन?
2: होइन,
1: जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तहबाट?
2: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमान्डमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेज राख्नु भएको छैन भने पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो मलाई के लाग्छ रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन।
1: तपाईँहरूको सङ्केत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
2: अब कसरी उहाँले भन्नुभयो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ थाहा भइहाल्छ।
1: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि सुरुमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो प्रश्नोत्तर एकाएक हुन गयो होइन, अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
2: होइन, त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त, नियमावली बोलेको चिज कानमा भएको विधिमा भएको होइन,
1: सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको
2: प्रश्नोत्तरको कार्यक्रम भयो नि त, उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले चाहिँ प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि।
1: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ?
2: त्यो संवाद चलाइराख्नुपर्छ नि,
1: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनु पर्छ, त्यो खालको ठिक हो
2: त्यो? त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्रीले आएर जवाब दिने चलन थियो,
1: बनावटी हुने पनि डर हुन्थेन,
2: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन, अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाको सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
1: मौखिक रूपमा कि लिखित रूपमा?
2: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिकमै छ,
1: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि,
2: त्यो चाहिँ यसो त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो,
1: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
2: त्यस्तो मलाई के लाग्छ भने नि अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुन्न नि त, जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सात सात दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा अभ्यास, अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ।
1: अब बजेटको कुरा गरौँ, बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला, एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् भनेपछि?
2: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन,
1: तपाईँ भन्नुहुन्छ
2: म भन्छु एकदम
1: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति
2: यस्तो क्या फागुन 21 को निर्वाचनले राजापालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो अनि रान्ती रूपमा पनि उमेरक्रमै क्रमभङ्ग त भएको हो नि त क्रमभङ्ग हो तर त्यो चिज चाहिँ नयाँ आयो तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन
1: पुरानै जस्ताको त्यस्तै
2: बजेट नयाँ आएन तपाईँ सुन त
1: भनेको छेउटु केही नयाँ भएन कि
2: तपाईँ जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनताको घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो जनताको छोराछोरीले स्कुल जानु पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन् नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ यसको समाधान कसरी गर्ने होइन यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो त्यो देखिएन त्यो देखिएन त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भ होइन त कङ्क्रिट रूपमा आउनु पर्थ्यो त्यो कङ्क्रिट रूपमा देखिँदैन त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त बाहिर त विशाल बाँसुरी बजाएछ हेर्नुहोस् त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन
1: राम्रो कुरा चाहिँ के छ बजेटमा
2: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन छलफल गर्नुभयो होला होइन मेरो ले अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ पहिलाकै कुराहरू छन्
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेछ
2: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि हामीले निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन् त्यसलाई कसरी समाधान गर्ने दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको र मैले धेरै अधुरा योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं उहाँले यति मात्रै भन्नुभयो त्यस बेला यसरी बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने रहने होइन अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो कि तर त्यो देखिएन धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बङ्गलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि
1: बङ्गलादेश
2: जान्छ क्या
1: धनकुटाबाट
2: सिलगढी हुँदैन त्यसको बारेमा मैले के भनेको थिएँ भने शिव भण्डार बनाऊ ठुल्ठुलो
1: शिव भण्डार
2: बनाऊ
1: सिसान केन्द्रको लागि
2: बनाऊ त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थाकरण गर्ने त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि त्यो पनि देखिँदैन अनि अर्को कुरो के छ भने युवकारको राजधानी धनकुटा हो युवकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ त्यसलाई पनि शिव भण्डार बनाऊ होइन प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न अनि योजनाहरूको सहलमा सडकहरू थुप्रै छन् त ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो त्यो पनि देखिन्न अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गरौँ भने त्यस्तो प्राप्त बजेट देखिन्न त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु मैले निवेदन गरेको छु
1: तपाईँको कुरा सुन्दा त धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो
2: होइन केही परेको छ
1: त्यो परेको कुरा पनि भन्नुहरू मान्छे
2: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा जस्तै के भनेदेखि भेरेटादेखि रविरा लागि जाने त निरन्तर हो नि त अनि चतरादेखि अलङ्कुचुङ्गल जाने चतरादेखि लेगुवा जाने अनि मध्य पहाडीको चाहिँ के छ भने झापादेखि बैतडी जाने छ नि त त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू त्यो त पढ्दै आएको चिज हो नयाँ चिज चाहिँ मैले भन्न खोजेको
1: अनि अर्को भनेको अहिले धेरै चर्चा यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला समस्या फेरि पश्चिमसम्म हो यो जुन वन्य जन्तु र मानव बीचको द्वन्द्व विशेष गरी बाँदरको विषय पनि यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ अनि कतिको बचाउन सकियो अथवा सकिएन
2: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो। बाँदरका कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो। त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छ। त्यसैले मैले सदनमा पनि भनिसके, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ। हामी के चाहन्छौँ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाडमा मान्छे कोही बस्दैन, धमधम बसे जाने कुरो चलिरहेको छ। अब अहिले के त के समस्या छ भने गेटिस लिएर हिँड्न पर्ने हुन्छ नि, गुलेली लिएर हिँड्न पर्ने, अनि थाल छुटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ्न लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द्व त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ यसमा दुविधा छैन, यसका प्रकृति कसरी जाने भन्ने
1: हो। तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
2: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहहरूमा ठुल्ठुलो खोर बनाइदिने होइन,
1: बाँदरको खोर
2: बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
2: राखिदिने। एउटा त्यो पनि भन्छ, अर्को त्यो चाहिँ भ्याक्सिन मिलाइदिने होइन,
1: सुई लगाउने
2: त्यो पनि हुन्छ, अनि अर्को जनतालाई के उठ्छ चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेछ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा हुन्छ। अर्को कुरो, अरू देशमा बिक्रीबट्टा गर्ने चलन पछि त्यसको कानुन के छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरो अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
2: त्यो त नजाने प्रतिकार गर्नुपर्छ दरढङ्गले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
2: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
2: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
2: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिएको थियो क्या
1: धनकुटामा, कति वर्ष अगाडिको कुरा,
2: आजभन्दा 9-10 वर्ष अगाडिको होइन,
1: 17% गरिबी त्यतिखेर थियो
2: भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयौँ नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्ग नीति बनायौँ, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौँ, अनि त्यहाँका जनप्रतिले राम्रो काम गर्नुभयो स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गर्यो, हामीले पनि राम्रो भूमिका निर्वाह गरेको भन्दा धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन। त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अभिमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिराखेको छ?
2: अब लगातार रूपमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काँग्रेस माओवादीको सरकार हुँदाखेरि सरकारले पनि एक ढङ्गले हाम्रो कारणबाट सहजै सँगले काम गर्ने वातावरण बनाऊ।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै पाँच वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त पाँच वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो। नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस?
2: मलाई चाहिँ ठिकै लाग्छ। म चाहिँ कस्तो छ,
1: तपाईँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको?
2: मलाई चाहिँ कस्तो लाग्छ भने नि, अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि। जनताले के भन, तिमी प्रतिपक्षमा बस, शासन गरेर नयाँ पार्टीले देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्न पनि केही जरुरी छैन। जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढंगले मुलुकमा सुशासन, विकास निर्माण, आर्थिक समृद्धि होइन, विदेशसँग कूटनीति र भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ।
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर देख्दाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ। अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
2: हामीले यति मात्रै भनेको, पिच बाटो छ, तपाईँहरू पिच बाटोमा गाडी कुदाउनुहोस्, कालना कुल्ली नहिँड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको। मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ।
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचालै बन्द भएको स्थिति त्यस्तो केही त
2: होइन? हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा, होइन, अहिले चाहिँ हामीले नियम मिस्नु हुँदैन, नियमलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो। तपाईँले सरकारलाई ठिक ट्याक बनाउनुपर्छ उहाँले भन्नुभएको छ।
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिले साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिराखेको थियो?
2: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किन हो र जनताले चुनाएको त सूर्य सिन्हा भट्टराई, मैले त भनेको छैन, कसैले भनेको होला होला, त्यस्तो होइन होला।
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
2: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन,
1: त्यही सुरुमा सांसदहरूलाई भेट्न खोज्दाखेरि।
2: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ
1: प्रधानमन्त्रीसँग पनि हुन्छ
2: हुन्छ,
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ, यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
2: होइन, त लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो, उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ।
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ, प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
2: अब यसको बारे मेरो ढिकी धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या, अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढंगले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन, यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा, भनेको उहाँहरूको
2: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
2: छैन
1: छैन
2: छैन कमजोरी।
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
2: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन, छ नि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
2: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारे मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै।
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई, सर
2: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ।
1: अहिले परिस्थिति तयार भइसकेको छैन
2: होइन, यो हामी बजेटमा छलफलछौँ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने भयो
2: पाइन्छ।
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन्डै 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो, अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
2: यो दोबाटोमा छ
1: भन्नाले,
2: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने, दोबाटोमा उभिएको छ, अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
2: गर्छ त्यो उन्द्रोमा भर पर्ने चिज हो नि त, अब राम्रै ढंगले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो, अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने बेठिक हो होइन, उकालै जान सक्छैन चढ्न सक्दैन ओह्रालो उहाँले कमजोरी गर्ने ओह्रालो पनि लाग्न सक्छ
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन
2: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने कोहीसँग झुक्नु पर्ने कोहीसँग शिर निरहनु पर्ने कुनै जरुरी छैन
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा आउँदा त फेरि विपक्षीको पुग्दैन
2: यस्तो ठिक कुरालाई हामी उठाइराख्ने हो होइन हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ
1: अनि अघि सुरुमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउनु दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले स्वकीय राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो यसबारेमा तपाईँको विचार के हो
2: यो त स्पष्ट छ त पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या संघको जुन छ नि त इन्डियामा नै संघको हेर्नु त कति प्रभावकारी छ एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ हाम्रो देशमा केही छैन काम धेरै छ भारी बोकाएको छ होइन अब कानुन पनि बनाउनु पर्ने विकास निर्माण पनि गर्नुपर्ने जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नै पर्ने कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ
2: सुन्नुहोस् त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ
1: कतिजना त्यो चाहियो सांसदलाई
2: सुन्न किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ भन्नु लाग्छ
1: एकजना
2: दिनुभयो उनीहरूले अस्ति काट्यो नि निरन्तर थियो नि अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो होइन चान्सुनी कुरा होइन नि होइन जनताले चिन्नु त्यो देखिन्न त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
2: बढाउनुपर्छ भन्ने छ
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो
2: यो कामको बाँडफाँड हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभएको अन्त कसरी हो
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि
2: विज्ञ केलाई भन्ने
1: अलि कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो
2: होइन जनता त भन्दा जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानुन पढ्ने सर्टिफिकेटले गोला आफ्नो मलाई होइन यो विज्ञको बारेमा चाहिँ म एकदम उ छु कि
1: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त
2: अनि दायरा छ नि त्यसको त विधि छ नि त बिए पास गरेको हुनुपर्छ भन्छ आफन्त हुनुहुन्न भनी छ नि त त्यो त बाहिर हल्ला भयो क्या मिडियामा जस्तै हल्ला हुन्छ नि त श्रीमती राख राख भन्छ त्यसै आमा अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि बिए पास अनिवार्य भने छ यसो बाहिरको हल्लाको कुरो हो कि यस्तो हल्लामा हामी लाग्नुहुन्न तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि चाहियो नि त
1: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो
2: होइन त सरकार पहिला थियो उसले काट्यो किन निवेदन पर्यो त उहाँहरूलाई पनि आवश्यक छ आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त बढी छ नि त उनीहरूको
1: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ
2: उनीहरूलाई उकुस मुकुस छ क्या कति बेला विश्वर हुन्छ थाहा भयो नि उकुस मुकुस छ
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस
2: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनुभयो
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं अबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: होइन यी बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा

0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल sfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड। श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
9: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
8: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
9: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
8: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
9: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
8: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 98-51-20-16, 98-43-36-91-94।
8: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904669 9692965998।
9: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
15: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
16: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827 87282 प्रशंसा सोशल सुनसादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 MHz
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World.
5: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल पशुपालन र तरकारी खेतीमा सफल उद्यमी किसान तथा किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे केन्द्रित छ। कृषिका विभिन्न क्षेत्रमध्ये दूध उत्पादन र तरकारी खेती कमाईका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा रहेका छन्। विगतमा निर्वाहमुखी पेशा मात्रै गरेका कतिपय किसान अहिले यो क्षेत्रमा सफल उद्यमी बनेका उदाहरण छन्। यसैमध्येका एक हुनुहुन्छ काभ्रे दुलीखेलका उद्यमी हरिप्रसाद हुमागाई। उहाँ उमेरले 62 वर्ष भइसक्नु भएको छ। अहिले गाई भैंसी पालेर दूध उत्पादन, डेयरी व्यवसाय अनि सँगसँगै तरकारी खेतीबाट आत्मनिर्भर बन्न सफल हुनुहुन्छ। काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक हरिप्रसाद हुमागाईलाई भेटेर मैले उहाँले अहिले गरिरहेको काम र शुरूआतका चुनौतीबारे सोधेको छु।
6: अब मेरो चाहिँ फार्म 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको, तपाईँको एक वर्षको दौड़मा चाहिँ एउटा दुईटा तिनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई 10 भैँसी जोड्न सफल भई त्यसबाट चाहिँ अनि हाम्रा परिवारमा चाहिँ अलिकति बच्चाहरू नि हुर्किँदै गए। के गर्ने भन्ने चाहिँ एउटा गुनासोमा छोराले अब म दुधकै काम गर्छु भनेर चाहिँ उसले चाहिँ एउटा डेयरीको चाहिँ प्रस्ताव राख्यो अनि घरमै हामीले डेयरी राख्यौँ। डेयरी राखेर चाहिँ अब अहिले दुधको उत्पादन 2000 लिटर दुध त्यो टोलमा चाहिँ किसानहरूलाई चाहिँ हामीले चाहिँ हरेक कुरामा सुविधा दिएको छ भनौँ न। अहिले 10 वर्ष भयो हामी ठेकेदार बनेको, त्यो दुधको चाहिँ ऊ गर्ने ठेकेदार बनिया छ। 150-150 जना किसान छन्। किसानलाई चाहिँ हामीले सुविधा के दिएको छ भने बिमा उहाँहरूलाई निशुल्क भन्दा नि हुन्छ अनि उपचार चाहिँ किनभने सानतिनो उपचार चाहिँ हामीले पैसा नलिकन गरेका छ अनि सानतिनो औषधिहरू चाहिँ निशुल्कै दिएको छ किसानहरूलाई। हामीले सुविधा चाहिँ किसानहरूलाई के आवश्यक पर्छ त्यो चाहिँ पूर्ति गरेका छ। उहाँहरूले चाहिँ दुध दिनुभएको छ। एकजना किसान बराबर तपाईँको 3 लाख 3.5 लाखको दुध बेच्नुहुन्छ महिनाको, बेचेर चाहिँ उहाँहरूले आय आर्जन गरेका छ। किसानको चाहिँ गुनासो दुधको वृद्धि भएको छैन अनि राज्यले गर्नुपर्ने चाहिँ काम किनभने अब पशुको स्वास्थ्यको लागि चाहिँ एकदम जटिल रोगहरू चाहिँ थुनेलो अनि मिल्फेयर अब यस्ता चाहिँ किसानहरूलाई चाहिँ किनभने अब त्यो मिल्फेयर हुँदाखेरि चाहिँ अब पशु मर्ने अनि बिमा चाहिँ अब तपाईँको चाहिँ 1 लाख बराबर चाहिँ 1200-1300 अब सरकारले चाहिँ अब त्यो बिमा निशुल्क गर्दै हुन्थ्यो भन्ने किसानहरूको गुनासो छ।
5: किन किसानहरूको चाहिँ गुनासो रह्यो तपाईँले जुन उठाउनु भएको छ, मैले सुरुवाती चरणमा जोड्न खोजे तपाईँले 12-13 वर्षदेखि फार्मकै रूपमा चाहिँ काम गर्नु भएको छ भनेर, सुरुवात कसरी गर्नुभयो
6: भने नि मैले अब एउटा गाईबाट सुरु गरियो, गर्दै जाँदाखेरि चाहिँ 10-20 वटा चाहिँ पशु भएर 5 वर्ष चाहिँ हामीले चाहिँ बाइकमै दुध बनेपा डेयरीमा हामीले 5 वर्ष लगाउँ। 5 वर्ष पछाडि चाहिँ हाम्रो डेयरी भयो अनि सबै समेट्यौँ, वारिपारी समेटेर अहिले गाडीमा हामीले बिहानको बिहानै बेलुकाको बेलुकै दुध चाहिँ बजारमा हाम्रो दुध पुग्छ। हाम्रो डेयरी चाहिँ सरस्वती डेयरीमा हामी दुध चाहिँ 1000 लिटर बिहान बेलुका गरेर चाहिँ 1000 लिटर दुध चाहिँ त्यहाँ बिक्री हुन्छ। हाम्रो बढी भएको दुध चाहिँ तपाईँको शुभारम्भ भन्ने एउटा फ्याक्ट्री छ नालादानी, बढी भएको दुध त्यहाँ दिन्छौँ। बेलुकाको 10 क्यान दुध काठमाडौँ आउँछ गाईको, त्यसरी नै सुरुवात गरेर चाहिँ अहिले अब राम्रो आम्दानी भनौँ न अब बिहान बेलुकाको गुजराएर विदेश जानु परे होइन छोराहरूलाई यहीँ रोजगारी भइसक दुई तिनजनालाई चाहिँ रोजगारी पनि दिएको छ हामीले
5: कतिजना हुनुहुन्छ यसरी परिवारमा काम गर्ने
6: परिवारमा चाहिँ हामी दुईटा छोरा दुईटी छोरी बिहा गरिसके छोरीहरूको चाहिँ बिहा गरेर दस आठ वर्षै भइसक्यो छोराहरूको पनि दस आठ वर्षै भयो बिहा गरेको त्यही हो त्यही एउटा गाईको दुध लिएर चाहिँ हामी अर्कोको डेरीमा दुध बेच्थ्यौँ दुध बेचेर तरकारी खेती गर्ने जीविकोपार्जन मात्रै भएको थियो बच्चाहरू पढाउने ऊ गर्ने अनि बच्चाहरूलाई पढाइ लेखाइ गरेर अलिकति हुर्किसकेपछि बच्चाहरूले नि यो व्यवसाय गर्दा कस्तो होला भन्ने चाहिँ छोराहरू हुर्किएपछि सल्लाह आयो सल्लाह आइसकेपछि ल ठिक छ नि त ऋण धन गरेर चाहिँ मैले कृषि विकास ब्याङ्कले 10 लाख जति ऋण दिनुभयो उहाँ हाकिमले पत्याउनु भयो अनि पत्याएर त्यो सुरुवात गरेको अहिले कृषि विकास ब्याङ्कको चाहिँ मैले 1 करोडसम्म चाहिँ ऋण लगानी गर्न चाहिँ सफल भयो उहाँहरूले ऋण पनि दिनुभयो अब अहिले 2% 1 करोड रुपियाँ राखिदिनु भएको छ तपाईँलाई 1 करोड रुपियाँ ल 50 वटा भैँसी किन्नुपर्छ 2% पैसा आइछ ल लैजानुस् भन्ने शुद्ध चाहिँ सल्लाह दिनुभएको छ कृषि ब्याङ्कमा कृषि ब्याङ्कमा मैले 35 वर्षसम्म चाहिँ कारोबार राम्रो कारोबार गरेको छ एक पैसा पनि हर्जना तिरे होइन कृषि विकास नेपाल सरकारको पैसाले मैले आफूले नि कमाइछु उहाँहरूलाई नेपाल सरकारलाई नि ब्याज तिरिछु कर तिरिछु मेरो 50 लाखको त ऊ फर्मै दर्ता गरेको छ 50 लाखको तपाईँको नगरपालिकादेखिबाट चाहिँ प्यानमा गएर चाहिँ झन्डै 25-26 हजार मैले कर तिर्नु तिरिया छ
5: भनेपछि व्यवसायिक किसान बन्नुपर्ने रहेछ भन्ने लाग्यो 8-10 वर्ष अगाडि
6: एकदम म चाहिँ के भन्ठान्छु भने अझै यो त थोरै मात्रै भयो अब राज्यले चाहिँ अलिकति चाहिँ नीति गर्छु भन्नेलाई चाहिँ अलि ऋण दिएर निर्व्याजी त नदेला ल जिरो अब गर्छु भन्नेलाई त 0.0 नि दिँदाखेरि उसले 10-20-50 जनालाई चाहिँ रोजगारी दिन सक्छ भने नेपाल सरकारले केही न केही चाहिँ गरिदिनुपर्छ किसानलाई किसानको हितको लागि काम गर्नुपर्छ त्यही प्रतीक्षामा छन् किसानहरू अब अहिलेको सरकारले राम्रोसँग चाहिँ कृषिलाई चाहिँ अलिकति जोड दिएर व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो यहीँ रोजगारी हुन्छ मैले 10-20 जना चाहिँ रोजगारी दिन सक्यो भने अरूले देलान् अरूले नि त्यो काम गर्लान् हेरि त्यसरी चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव छ
5: तपाईँले चाहिँ विशेष पशुपालनमै ध्यान केन्द्रित गर्नुभयो
6: त्यसैलाई चाहिँ मैले चाहिँ उ गरेको छ अब वास्तवमा अब बाबुहरू गर्दैछन् अब मेरो त जोड त के छ भने अब त्यो दुध उत्पादन गाउँबाट उत्पादन गरेको दुधलाई त्यसैलाई चिज बनाउने त्यसैलाई पनिर बनाउने त्यसैलाई खुवा घोट्ने अब नेपाललाई मात्रै किनभने मैले 10-20 हजार लिटर दुध चाहिँ त्यहाँलाई कलेक्सन गरेर चाहिँ विदेशको चाहिँ अन्तर्राष्ट्रिय चाहिँ बजार चाहिँ नेपाल सरकारले ऊ गर्यो भने हामी चिज बनाएर चाहिँ अरू राष्ट्रमा दिन सक्छौँ अब इन्डियाकै त्यो कुहिया दुध ल्याएर चाहिँ हाम्रो बजार पाइँदैन कहिले दुधै फाल्नुपर्ने हुन्छ अब त्यो चाहिँ अलिकति गुनासै हो काभ्रेले चाहिँ किनभने काठमाडौँलाई चाहिँ दुध आपूर्ति गरेछ अब काभ्रेले नै दुध फाल्नु परेछ पोहोर परात दुधै फाल्यो यसपालि चाहिँ छैन होल्डे भएको छैन
5: यस्तो समस्या किन आउँदो रहेछ
6: अब यो चाहिँ खास गरी चाहिँ किनभने अब राज्यले ध्यान दिनु पर्ने कुरो हेर्नुहोस् अब राज्यको नीति कस्तो छ भने अन्तर्राष्ट्रियको चाहिँ बजारमा इन्डियाबाट दुध ल्याइदिने इन्डियाबाट तरकारी ल्याइदिने अहिले आलु बिकेन हेर्नुहोस्
5: काभ्रेमा
6: आलु सबै हामीले चाहिँ किनभने 10-15-20 रुपियाँ लगानी छ 10 रुपियाँको भाउ आउँछ किलाको भनिसकेपछि किसान डुबे तरकारीमा डुबे असिनाले पीडित भइयो बिमा छैन तरकारीमा अनुदान केही छैन त्यो भएको कारण चाहिँ किसान चाहिँ अलिकति पीडितै छन् तैपनि किसानले चाहिँ हिम्मत हारे छैन किसानहरूले हिम्मत हारे छैन नीति र नियम कानून बनाइदिएर चाहिँ सरकारले चाहिँ एउटा चाहिँ कानून मात्रै चाहिँ राम्रो बनाइदियो भने नि किसान सधैँ धनी हुन्छ
5: कुराकानीमा हुनुहुन्छ सेती देवी कृषि फार्म धुलिखेल काभ्रेका हरिप्रसाद हुमागाई तपाईँ कृषि विशेष कार्यक्रम बनाउँदो नेपाल सुनिरहनु भएको छ खास गरी उहाँले पशुपालन त्यसै अन्तर्गत चाहिँ आय आर्जनको बाटोमा चाहिँ काम गर्नु भएको छ विशेष गरी दूधको क्षेत्र अनि तरकारी सँगसँगै पनि जोडिएका कुराहरू छन् शुरूआती चुनौती चाहिँ के भोग्नु पर्यो
6: अब चुनौती त अब यसमा चाहिँ पशुपालन र तरकारीमा चुनौती हरेक चुनौतीमा चाहिँ हामीले किसानले चाहिँ भोगेका छौँ तपाईँको तरकारी उत्पादन गरौँ टमाटर तपाईँको किलाको 10 रुपियाँ हेर्नुहोस् अब त्यसमा लगानी चाहिँ हाम्रो 20 रुपियाँ परेको हुन्छ निम्न चाहिँ 50 रुपियाँ चाहिँ किलाको टमाटर जुनसुकै तरकारी नि 50 रुपियाँ किलो हुनुपर्ने हेर्नुहोस् अब दुधको हकमा चाहिँ के हुन्छ भने तपाईँको नेपाल सरकारले अहिले 5-6 वर्ष भयो वृद्धि गरेको छैन हेरि अब त्यसको चाहिँ त्यो पशुहरूले चाहिँ खाने पशु आएर चाहिँ वृद्धि भइरहेको छ 1 किलो बराबर चाहिँ तपाईँको दाना झन्डै 100 रुपियाँ तपाईँको 50 किलोको दानालाई झन्डै 2500 पर्न जान्छ, कति पर्छ 100 रुपियाँ मास्तिरै पर्छ। हेर्नुहोस् अब दुधको चाहिँ मूल्य वृद्धि भएको छ भने 100 रुपियाँ लिटरमा दुध पाइन्छ, गाईको 100 रुपियाँ भैँसीको 150-130 तपाईँको 6 फाट बराबरको दुध हामी खान पाउँछौँ। हेर्नुहोस् है, अब दुधको वृद्धि छैन, अब त्यो पशुलाई खुवाउने आहारा चाहिँ वृद्धि भयो, दुधको चाहिँ वृद्धि गर्नुपर्ने सरकारले, अब त्यो गरे होइन 5-7 वर्ष भइसक्यो। नेपालमै उत्पादन गरेर चाहिँ नेपालमै खपत गर्ने गरी सरकारले नियम र नीति ल्याइदिनु पर्यो, विदेशको भर पर्नु भएन, हरेक चिज चाहिँ नेपालमै तपाईँको चाहिँ उत्पादन चाहिँ धानदेखिबाट हरेक चिज नेपालमा उत्पादन हुन्छ। नेपालको माटो त विश्वको भन्दा नि राम्रो माटो छ, हेर्नुहोस् सुन फलाउने माटो, नेपालको माटो सुन फलाउने विश्वमै छैन, हामीले जे विश्व बजारबाट चाहिँ बिरुवा ल्याएर रोप्यौँ भने नेपालमा जे रोप्यो त्यही उत्पादन गरेर चाहिँ हामी खान सक्छौँ भने नेपालको माटो कति राम्रो रहेछ त, त्यो चाहिँ सरकारले पनि पहिचान गर्न सके छैन, किसानले त पहिचान गरी जे उत्पादन गरे त्यही फलाएको छ नि त, हामीले सरकारले त्यो माटोलाई पहिचान गरेर किसानलाई माया गर्ने एउटा नीति नियम कानुन चाहियो कि, नेपालमा कानुन छैन, जसले जे गर्दैन हुने जसले जे बोल्दै पनि हुने, अब त्यो नीतिमा चाहिँ हामी लाग्नु भएन, कानुन
1: किसान पनि त्यसबाट
6: मर्कामा लागेको एकदम एकदम मर्कामा, किनभने उत्पादन उनीहरू गर्छन्, तपाईँको चाहिँ उत्पादन भनिसकेपछि म एउटा चाहिँ 100 रोपनी जग्गामा टमाटर काउली सिमी हरेक चिज उत्पादन गर्यो भने एउटा चाहिँ धुलखेल बासीहरूलाई चाहिँ 12 वटालाई चाहिँ भनौँ न त्यसलाई पूर्ति गर्न सक्छु होइन, तर बजार छैन कि, अनि इन्डियाबाट सामान ल्याइदिन्छ हाम्रो बजार डामाडोल हुन्छ, दुध पनि त्यही
1: हो। दुधकै कुरा मैले जोड्न खोजेँ, तपाईँले दैनिक 2000 लिटर भन्दा बेसी चाहिँ बजारमा जान्छ भनेर, त्यो तपाईँको आफ्नै उत्पादन कि छरछिमेकी
6: सबै गाउँमा
1: कसरी मिलाउनु भएको छ?
6: अब त्यो चाहिँ खास गरी किनभने हाम्रो 2टा शाखा छ बडलगाउँमा, अनि एउटा चाहिँ एरिया भनौँ न एउटा डाँडै एरिया चाहिँ तपाईँको 20-50 घरको चाहिँ हामीले त्यहाँ 10 क्यान छाकमा दुध उत्पादन गरेको चाहिँ एकजना बराबर किसानलाई हामीले आफैले लगानी गरेको छ, उसलाई चाहिने गोठ त्यो पशुलाई चाहिने आरा सम्पूर्ण व्यवस्था गरेर चाहिँ ऊ दिनकै 2 क्यान दुध चाहिँ हामीलाई बुझाउँछ, बिहान 2 क्यान
1: कति हुन्छ 2 क्यानमा
6: 2 क्यान 80 लिटर भने चाहिँ 8 गुणा तपाईँको 160 लिटर दुध बिहान बेलुका गरेर उसले उत्पादन गर्छ
1: एउटा किसानले।
6: अब त्यो
1: यस्तो किसान कति हुनुहुन्छ तपाईँसँग?
6: अब त्यहाँ चाहिँ तपाईँको 150-150 जना किसान छन्, हेर्नुहोस् अब सबैलाई लगानी गर्नु पर्दैन, इमान्दार त म गर्छु भन्नेलाई, अब जस्तो सरकारले चाहिँ अब म कृषि ब्याङ्कमा आएँ म यस्तो यस्तो गर्छु मलाई ऋण चाहियो भनिसकेपछि उसले हेरेर ऊ गरेर चाहिँ पूर्जा राखेर दिन्छ नि त, ल तपाईँ व्यवसाय गर्नु तपाईँलाई हामी ऋण दिन्छौँ भनेर, त्यस्तै गरी चाहिँ हामीले लगानी गरेका छ। अब हामीले किसानलाई चाहिँ धितो लेखाइने केही पनि मुखा हिसाबमा त्यो माइन्डिनमा लेख्या भरमा उनीहरूका पैसा नि त्यहाँ महिनाको 3-4 लाख रुपियाँ दुध बिक्री गरे हुन्छ, ऋण पनि 10-20 लाख रुपियाँ हामीले भैँसी किन्न दिया हुन्छ, त्यसैबाट कटाउँदै जाने पूर्ति भइरहने जीविकोपार्जन के जीविकोपार्जन मात्रै हो।
1: तपाईँहरूसँग जोडिने किसानहरू के भन्नुहुन्छ?
6: होइन उहाँहरू अब अब अब के हुन्छ भने अब त्यहाँ हरेक डेरीहरू हुन्छ, कम्पिटिसनमा गएको डेरीहरू हुन्छ, अब त्यो अर्को डेरीले चाहिँ म कहाँ आऊ न मलाई दुध कम भयो दुध लिएर आउनेन भने त्यो इमान्दार छ, यो युवराजले जम्मै पूर्ति गरेर चाहिँ हामी कहाँ जानु पर्यो र यहीँ दिन्छ, हामी जाँदैनौँ, अब जे चाहियो नि दिया छ, दुध पनि ल्याएको छ, पैसा चाहियो नि दिया छ, बिहे वर्तमान जे चाहियो नि उसले पूर्ति गरेको छ, सम्पूर्ण गर्नुपर्छ गाउँमा बसेपछि सम्पूर्ण त्यो ठेकेदारले जम्मै थोक पूर्ति गरिदिनुपर्छ किसानको, हेर्नु भोलि गएर चाहिँ डुब्न नि सक्ला होइन, अब जन्मिनु नि मर्नुपर्छ, हेर्नुहोस् अब हामीले पनि कति ठाउँबाट ऋण काटेर ल्याएको छ, हेरी
1: ब्याङ्कमै ऋण छ,
6: ब्याङ्कमै करोडौँ ऋण छ, त्यसै गरी चलिया छ, अब उनीहरू नि खुसी छौँ हामी पनि खुसी।
1: 50,000-1 लाख रुपियाँ लगानीबाट सुरु भएको व्यवसाय अहिले करोड
6: अहिले 2 करोड हाम्रो आफ्नै फर्ममा लगानी चाहिँ तपाईँको त्यो 30 वटा गाई भैँसी राख्ने ठाउँ अलिक भिरालो भिरालो थियो त्यसमा चाहिँ झनै 2 करोड जति चाहिँ हाम्रो फर्ममै लगानी गरेको छ, तपाईँको कार्पेट हालेको छ चिसो तातो छ त्यसमा वस्तु बाहिर
1: पशु वस्तुलाई चाहिँ मापदण्ड
6: मापदण्ड अनुसार राखेर हामीले गरेका छौँ, हाम्रो छाकमा बिहान बेलुका गरेर 4 क्यान दुध उत्पादन हुन्छ, 150-160 लिटर बिहान बेलुकाको उत्पादन हाम्रै आफ्नै छ, हामी 3 जना छोरो अब बुढी अलिकति सम्झ छैन, म आफै बिहान 4 बजे उठेर खट्छु, त्यो पशु जति त मैले ठेकेको छ, दुनी बेला मात्रै छोरो आउने त्यसलाई दाना पानी खुवाउने सबै मै हो,
1: कुराकानीमा हुनुहुन्छ काभ्रे धुलिखेलका व्यवसायी किसान हरिप्रसाद हुमागाई। उहाँसँग पशुपालन सँगसँगै अरू खेती कर्मका कुराहरू छन्। तरकारी सिजन अनुसारको उत्पादन अर्को पाटो छ। पशुपालन र यो तरकारी विभिन्न व्यवसाय जोड्नु भयो नि, जोड्नुको कारण
6: अब यसमा चाहिँ पशुको मात्रै अब दुधको वृद्धिले चाहिँ अलिकति नै उनिरहेछ हामी ग्राम खाले पहाडीय क्षेत्रको किसानहरूलाई। तरकारी पनि उत्पादन गरौँ भने एकतिर दुधबाट चाहिँ बच्चाहरू पढाउने अनि त्यो तरकारीबाट चाहिँ जीविकोपार्जन हुने, यो दुईटा भयो भने किसानहरूलाई चाहिँ जीविकोपार्जन चाहिँ उसलाई चाहिँ हुनिरहेछ। त्यो दुई थरी भयो भने एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि चाहिँ नपुग्ने। अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ उबर टाइम पाए नै हुन्थ्यो नि, मलाई दुई चार घन्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी चाहिँ एउटा ओभरट्याङ भनौँ न, दुधको चाहिँ दैनिक तरकारी चाहिँ ओभरट्याक गरे जस्तै त्यसले चाहिँ अलिकति हेल्प गर्ने, बच्चाहरू पढाउनदेखि उपचारसम्म अहिले अब बिहान बेलुकाको चाहिँ रासन पानी भन्दा नि उपचार गर्न चाहिँ एकदम कठिन छ। ठुल्ठुलो रोग लाग्यो भने मान्छे अकालमा नि मर्या छन्, धनुहुनी मात्रै बाँचेका छन्, धनुहुनी मृत्युको उसमा परेका छन्। अब नेपाल सरकारले चाहिँ बिमा सिमा जम्मै हटाइसक्यो, त्यो बिमा चाहिँ अलिक चाँडो चाहिँ बिमा आइदियो
1: भनेको पशु बिमा मात्र होइन, किसान
6: नागरिकको बिमा पनि सहज हुनु पर्छ।
1: तपाईँले म आफै हामीसँग जोडिएका किसानको चाहिँ बिमा गरेको छ पशुहरूको भनेर भन्नुभयो, यो कसरी सुरुवात गर्यो?
6: अनि यो चाहिँ के भयो भने अब किसान आफै नगर्ने पैसा नहुने उनीहरूसँग होइन, भोलि गएर चाहिँ होला खातामा लेखिन्छ त्यो किसानको तेरो बिमा चाहिँ यसरी गरेको छ 1200 एक लाखमा गाई, दुईवटा गाईलाई 2400 रुपियाँ पर्ला, 10 गाईलाई चाहिँ कति हजार पर्ला, उसको खाना लेखे उसले तिर्ला, बिस्तारै तिर्ला। त्यो पशु मर भने त उसले त ओहो त्यो डेरीले बिमा गर्दैछ है, त्यो चाहिँ नि शुल्क भन्दा नि ठुलो चाहिँ उनीहरूले चाहिँ माने कि, तर उनीहरू पैसा चाहिँ हराइ भयो होला, कटाइन्छ नि कटाउँ त, किनभने उसले चाहिँ बिमाको रात पनि पाउने 1,00,000 रुपियाँ 80-90% पाउँछ। यता निशुल्कै भन्दा त अलिकति धनी नै भएर गएको चाहिँ ठेगदार छ भने त गर्दा नि केही फरक पर्दैन त्यो लाग्छ। उपचार चाहिँ उसले निशुल्कै गरिदिन्छ, पाडो पाडी निकाल्ने अनि सानोतिनो औषधिहरू चाहिँ किसानलाई लेख्ने होइन। मै पनि उहाँ जिल्ला पशु कार्यालय नगरपालिकामा गयो भने एक ढोक्रा औषधि बोकेर ल्याउँछ, मलाई 150 किसानहरू छन् दिनौँ औषधि माग्छन् ल ल्या, मलाई पनि हो नि उनीहरूलाई नि हो नि गरेर म लिएर जान्छु औषधि, किनेर लिएर जाँदा नि उनीहरूलाई त्यो औषधि निशुल्क पनि हामीले बाँडे।
1: एउटा व्यवसायमा लागेको किसान तपाईँ आफैले नेतृत्व गरेको फार्मले चाहिँ किसानका लागि यति काम गरेको छ, नजिकमा चाहिँ पालिकाहरू जोडिएका छन्, पशु कृषिका चाहिँ शाखाहरू छन्, उहाँहरूले चाहिँ कस्तो सहयोग पुर्याउनु भएको छ तपाईँहरूलाई?
6: उहाँहरूले चाहिँ अलिकति कृषि र पशुमा चाहिँ अलिक सुझाव चाहिँ अलिक कमै छ, उहाँहरूले कमै गर्ने, अब किन गर्नुभयो कम गर्नुभयो त्यो चाहिँ अब उहाँहरूको कुरो हो। अब हामी चाहिँ अब अहिलेको चाहिँ हिसाबमा तपाईँको मोबाइलको नेटवर्कबाट चाहिँ थाहा पाउने सिस्टममा छ, उहाँहरू त्यतिमा चाहिँ कन्ज्युम गर्नुहुन्छ, जानकारी गर्नुहुन्न। अब कहिले चाहिँ गएको बेला चाहिँ अनुदान खुलिया छ भन्ने थाहा पाएर चाहिँ हामी किसानहरूलाई भनिदिन्छौँ अनुदान भर्छन्। अब त्यो मोबाइलमा हालिया छ भने पत्ता लाउने हो, मोबाइलमा नहालिकन हामी पत्तै लाउँदैनौँ, पाउँदैनौँ पनि।
1: सूचना
6: कमी छ, जानकारी कमी छ हरेक निकायमा, नगरपालिकामा त केही पनि पाइँदै पाइँदैन, उनीहरू हाल्दै हाल्दैनन्, कृषिमा नि हाल्दैनन्, पशुले चाहिँ अलिअलि हाल्छन्। अनि केटाहरू चाहिँ यस्तो हेर्छन्, हेऱ्यो भने ल अनुदान खोलेको छ है जानुहोस् तपाईँहरू, अहिले पनि तपाईँको यो गोठ सुधारको लागि 70-75 हजार 4-5-6 किसानहरूलाई परेको छ हाम्रो, मलाई नि परो 70 हजार पोहोर मैले त्यो 2,00,000 रुपियाँ चिसियन एउटा ल्याउन नसकेर ठाउँको अभाव गर्दा त्यो नेपाल सरकारलाई छोडिदिएँ, ल्याउन सकिएन, 2,00,000 उहाँहरूले दिए त्यो 1,000 लिटर जाने चिसियन
1: अनि
6: भण्डारण, अनि अब हामीले 2,00,000 रुपियाँ हाल्नुपर्ने अब ठाउँको कमी गरेर छोडियो। अब यसपालि 70 हजार चाहिँ सुकारियो, किनभने छानु चुहिया थियो फर्मको, त्यो छानु ल्याएर हाल्यौँ
1: भनेको
6: धेरथोर रात दिएको छ। मैले भने नि त्यहाँ हजुरले सुन्नुभयो नि, नेपाल सरकारले पनि दिएको छ 2 रुपियाँ अनुदान पनि दिएको थियो, अब अहिले धेरैजनाले भरे, अहिले 1-1.5 रुपियाँ पर्यो सबै किसानले, हामीले भरिदिएर सबैले पाउनुभयो यसपालि।
1: भनेको दुध उत्पादनमा त सरकारले पनि किसानका लागि केही भर्थे गरेको अवस्था छ, तपाईँहरूको पहुँचमा छ कि छैन, पाउनु भएको छ कि छैन?
6: यो दुधको बोनस चाहिँ सबै किसानले पाएको छ, सबैले 100 लिटर चाहिँ छाकमा बेच्नेले नि पाएको छ, 2 लिटर छाकमा बेच्नेले नि पाएको छ।
1: त्यो कस्तो छ प्रावधान?
6: त्यो राम्रै भनौँ न, अब अहिलेसम्म अब अहिले अहिले यो सालसम्म पाए, आगामी पाउँछन् नपाउँदैन, अब त्यो त आगामी त अब हेर्नु बाँकी नै छ।
1: नयाँ बजेट
6: कार्यान्वयन अब त्यो चाहिँ अहिलेसम्म लिइसके किसानहरूले, मेरो पनि आयो 30-40 होला, एक रुपियाँले कति आउनु, एक रुपियाँले 40-50
1: भनेको लगानी गर्दाखेरि 2-3 करोड़सम्मको चाहिँ लगानी तपाईँले हिसाब ऋण धन सहितका कुरा गर्नुभयो, दैनिक आय
6: आम्दानी भने यस्तो यस्तो अब यो खास गरी किनभने
1: तपाईँ जस्तै अरू लाग्न चाहने
6: लाग्न चाहने अब यो व्यवसाय चाहिँ कस्तो हुनु छ भने तपाईँको प्रष्ट भन्नुपर्छ, किनभने आम्दानी चाहिँ लुकाउने होइन अनि खर्च पनि लुकाउने मान्छे त्यो राम्रो हुँदैन, किनभने आम्दानी नि देखाउने खर्च पनि देखाउने हो भने त्यो राम्रो हुन्छ नि त। अब हाम्रो आम्दानी चाहिँ कस्तो भने तपाईँको अब दुधबाट चाहिँ आफ्नै फर्मबाट चाहिँ महिनाको 3-4 लाख रुपियाँ हुन्छ, अब हामी 3-2 जना बाउ छोरा खट्ने बुहारी खट्ने भनिसकेपछि 2 लाख रुपियाँ त्यो पशुलाई लगानी गरेर 3 लाख लगानी गरौँ भने त 1 लाख रुपियाँ त आयो नि हामीलाई तलब, तिन दिनमा महिनाको 30,000 त आयो नि तलब,
1: तिनजनाको
6: हिसाबमा 1 लाख त आयो नि। अब त्यस्तै गरी तपाईँको दुध बिक्री हुँदाखेरि चाहिँ हामीले 18 रुपियाँ भनौँ न 18.5 शुभारम्भमा 18 बेचेको छ, त्यो पसलमा चाहिँ दैनिक बिहान बेलुका बेच्दाखेरि चाहिँ हामीले 19 रुपियाँमा नै बेचेको छ, कुनैमा 2 रुपियाँ प्रति लिटरमा हुन्छ होइन, फाइटमा 500 आयो भने 10 रुपियाँ भयो नि लिटरको भएन, अनि कुनैमा 18 रुपियाँ नै बेचेको छ होइन, त्यसबाट अलिअलि आय आर्जन हुन्छ, हामीलाई मेकअप गर्छ, हाम्रो खटेको गाडी चलाएका छन्, तेल हाल्नु पर्यो, दुनियाँभर बिरामी हुन्छ पशुहरू, आफै बिरामी हुन्छ, अनि त्यो किसानलाई चाहिने सामान यदि जम्मै दिँदा नि तपाईँको चाहिँ सैकडा 1% हामीले फाइदा गरौँ भने उसले 1,000 सामान लिएर जाँदाखेरि नि 10 रुपियाँ, 10,000 सामान लिएर जाँदा 100 रुपियाँ होइन, 1,00,000 सामान लिएर जाँदाखेरि 1,000 त भयो नि, दैनिक हो त्यसरी जोडिने जान्छ हामीहरूको फाइदा, थोर थोरैमा धेरै हुने हेर्नुहोस् है, अनि त्यसरी म्यानेजमेन्ट गरेर चाहिँ सबै पारिवारिक बिहान बेलुकाको गुजारा चलेको छ। यही
1: भनेको ती पालिएका पशु वस्तु चाहिँ उन्नत जातकै गाई छन् कि के छ?
6: भैँसी जम्मै मलिची हुन्, गाई चाहिँ तपाईँको जर्सीमा क्रस भएको।
1: कसरी छ अब तिनको चाहिँ प्रतिदिन पाउने उत्पादन, के खुवाए धेरै हुन्छ, के खुवाउन सक्दा राम्रो हुन्छ, नसक्दा चाहिँ कस्तो हुन्छ, अब मौसमले के फरक पार्छ?
6: अब त्यो उत्पादन चाहिँ कस्तो हुन्छ भने कुनै गाईले चाहिँ 2 वर्षसम्म दुध दिने हुन्छन् हेर्नुहोस् है,
1: एक बेत भइसकेपछि
6: 2 वर्षसम्म अनि बाली जाने 6-7 महिना दुध दिने हुन्छ, त्यसले धेरै फाइदा निकाल्छ, अनि कुनै गाई चाहिँ तपाईँको बिहाको 1 महिना 2 महिना 6 महिनामा बाली गइहाल्छ, अब दुधको उत्पादन चाहिँ हामीले जस्तो खुराई खुवाउन सक्यो त्यस्तै उनले दिने हो होइन, हामी जस्तो
1: खान्छ खुवाउनुहुन्छ त्यसरी,
6: दाना गोटी दाना खुवाइन्छ अनि पिना खुवाइन्छ, मकैको पिठो अनिवार्य हुन्छ अनि ढुटो
1: हरियो घाँस
6: हरियो घाँस हुन्छ, हामीहरूको मकै घाँस हुन्छ अनि डाले घाँस हुन्छ पिरपिरे घाँस हुन्छ, सबै हिजो चाहिँ हरियो अनिवार्य हुन्छ, अब घरमा भ्याइएन भने खेताला लाएर नि काटेर घाँसमा चाहिँ एकदम बढी जोड दिन्छौँ हामी परालमा भन्दा, पराल चाहिँ हामी यहाँ भक्तपुरबाट लिएर जान्छौँ, हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी, किसानलाई शुद्ध किनिदिनु पर्ने हुन्छ
1: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको छ तपाईँहरूसँग हुनुहुन्छ,
6: अब त्यहाँ चाहिँ ठुलो फर्म गरेका किसानहरू चाहिँ अब उहाँहरूलाई चाहिँ अब एउटी टिपले हुँदैन, 10 टिप 15 टिप पराल चाहिने हुन्छ, हामीले त्याग गर्नुपर्छ,
1: उनीहरूमा
6: साझेदारी भएन भने त कामै छैन नि, उहाँहरूलाई पीडा परेको पीडा चाहिँ मलाई नै पर्यायो भनेर चाहिँ हामीले चाहिँ गर्नुपर्छ, किसानबाट लिएर जान्छौँ, हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी, किसानलाई शुद्ध किनिदिनु पर्ने हुन्छ
1: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको छ तपाईँहरू।

0: का किसानहरुको बाली वस्तु पशु चौपाया बिरामी हुँदाखेरि चाहिँ सहयोग सहयोग गर्ने कुरा जोड्नुभयो उहाँलाई त्यो ज्ञान कसरी आयो अथवा के छ यो यो
1: छोराको मैले किसानलाई कडनौ लगाएँ उसले नतिरोस् न उसकै पैसा हो कमाएको का हो त्यति ज्ञानी उसलाई सहयोग गर्नुपर्छ त्यो किसान आपदमा परेको छ भने उसलाई कसरी उद्धार गर्ने हो उसले गर्ने कर्तव्य गर्ने भोलि तिरोस् नतिरोस् त्यो सरकारको विषय हो उसलाई उद्धार भइसकेपछि त ऊ त अटोमेटिक ज्ञानी भइहाल्छ नि
0: त्यो त सरकारले पनि सम्बन्धित कृषिका निकायहरूले पनि किसानलाई हेर्नुपर्ने
1: छैन छैन त्यो विषयमा त अब त्यसरी त सरकारले अब अहिलेसम्म चाहिँ भनौँ भने अब सरकारलाई गाली गरिराख्दै हुन्छ है हजुर ज्ञानी म ज्ञानी हजुर बुद्धिजीवी म बुद्धिजीवी मात्रै भएर भने निकायको मान्छे बुद्धिजीवी हुनु पर्यो कि ज्ञानी हुनु पर्यो त्यो किसानको पिर मर्का बुझ्ने चाहिँ निकायको मान्छेले चाहिँ ओहो यो किसानलाई त साह्रै मर्का परेको छ केही न केही चाहिँ मैले नेपाल सरकारको तलब खाएर केही न केही चाहिँ गर्नुपर्छ है भनेर उहाँहरूले भन्ने चाहिँ अब यो नेपालमा यो छैन यो कहिले होला अब कुन बेला जन्मेला यो नेपाललाई चाहिँ सिङ्गापुर भने चाहिँ नेपाललाई राम्रो बनाउने त्यतिकै राम्रो छ नेपाल
0: जे होस् किसानलाई चाहिँ
1: माया चाहियो मा अब केही न केही अब अहिलेको सरकारले गर्ला कि भन्ने आशमा छौँ हामी अब हेरौँ अब एक दिवस हेर्दै जाँदा थाहा होला होइन तैपनि अझै पनि नेपालमा चाहिँ त्यस्तो मान्छे जन्मिया छैन जन्मिनु बाँकी नै छ जस्तो
0: तपाईँ व्यवसाय किसान हरिप्रसाद हुमागाई जस्तो तपाईँ जस्तो चाहिँ किसानहरू अरू पनि हुनुहुन्छ जिल्ला बाहिर काभ्रेको कुरा फरक रह्यो दुध उत्पादनकै एउटा क्षेत्र हो चितवन त्यस्तै क्षेत्र हो देशभर अरू यसै गरी किसानहरू लाग्नु भएको छ उहाँहरूलाई केही तपाईँलाई भन्न लागेको अथवा केही छ कि
1: किसानले चाहिँ दुध बेचेको ठाउँमा त्यो ठेकेदार होस् त्यो डेरी होस् त्यो पसल होस् त्यसलाई धेरै माया गर्नुपर्छ किसानले चाहिँ त्यो दुध लिने चाहिँ अथवा त्यो पसले अथवा ठेकेदार डेरी मास्टर भन्छ नि हाम्रो चाहिँ पहिला डेरी मास्टर पहिला बच्चा पढाउने मास्टर भन्थ्यो अहिले दुध भन्नेलाई मास्टर पनि भनिन्छ उसले त्यो किसानलाई धेरै माया गर्नुपर्छ किनभने त्यो एउटा गाई मरेर चाहिँ भोलि गएर चाहिँ त्यही एउटा गाईको चाहिँ जीविकोपार्जन भएको छ उसको बोटै सिद्धियो भने त्यो त भोकै मर्ने भयो नि त्यसलाई फेरि अर्को गाई किनिदिने उसले गर्थ्यो भने फेरि अर्को किन्ने दुइटै किनिदिने जीविकोपार्जन चाहिँ बनाएरै छोड्नुपर्छ त्यो व्यवसाय गर्ने मान्छेले त्यो चाहिँ हाम्रो डेरीमा चाहिँ त्यो सिस्टम छ अरूले पनि गरून् हेरि किनभने त्यो डेरीमा चाहिँ दुध बेचेर चाहिँ धेरै सहयोग गर्छ डेरी मास्टरले भोलि गएर चाहिँ नतिर नि हुन्छ भनौँ भने त्यो डेरी मास्टर नि टुङ्गिन्छ त्यो किसान पनि भोकै हुन्छ होइन माया चाहिँ दुईजनाले बराबर हुनुपर्छ
0: इमान्दारी
1: त छोड्नु हुँदैन ल इमान्दारी त पेसामा लाग्नु पर्यो एउटा मात्रै पाल्ने होइन पाँच सातवटा पाल्नु पर्यो त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ डेरीले नि पत्याउँछ व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ आफूलाई बिहान बेलुका पनि सहज हुन्छ भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ
0: हो अब बर्खा लाग्दैछ कतिपय अवस्थामा चाहिँ बर्खामा दुध धेरै हुने त्यसपछि चाहिँ बजारको चाहिँ समस्या हुने पहिला जुन समस्याहरू थिए अब चाहिँ के त्यस्तो अवस्था होला कि नहोला
1: अब
0: छ कि छैन
1: अब त्यो चाहिँ अब हेर्ने बाँकी नै छ किनभने राज्यको नीति अब पोहोर चाहिँ होल्डे भयो दुध पोखे अब यसपालि चाहिँ अब हामीले हेर्न बाँकी नै छ अब हेरौँ अब बजारमा पोहोर किनभने तपाईँको त्यो एउटा रोग आइदियो नि त नि लम्फी सम्फी दुध बिकेन खाइदिएन अब त्यो लम्फीले गर्दा चाहिँ हामीलाई नि लम्फी लाग्ने हो कि भन्ने चाहिँ दुध किनेर खानेहरूको चाहिँ त्यो महसुस भयो अब अहिले चाहिँ सरकारले अलिकति दुध चाहिँ ढुक्क साथले खानुहोस् मही खानुहोस् चिसो नखानुहोस् कोक नखानुहोस् स्वास्थ्यको लागि हानिकारक छ अब मही नै खाइदिनु भयो भने त हाम्रो दुध बिक्री गयो नि अथवा त खाइदिनै भएन नि मही खाइदिए सहरमा बहिनीहरूले भने त दुध बिक्री गयो नि दही फिटेर मही बनाउने होइन किनभने हामीले उत्पादन गरेको चिज चाहिँ दुधबाट चाहिँ दही भन्छ दहीबाट मही भन्छ मही मात्रै चाहिँ बिक्री भइदियो भने नि होल्डै हुँदैन तपाईँ हामीले सबैले मही खाइदिनु पर्यो दुध त परै घाँस
2: उहाँ हुनुहुन्थ्यो काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक एवं उद्यमी किसान हरिप्रसाद हुमागाई अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
3: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
4: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाईको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो दूध उत्पादन तथा तरकारी खेतीबाट सफल उद्यमी किसान हरिप्रसाद हुमागाईको अनुभव। हालै नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले खुमलटारमा उद्यमी किसान र कृषि वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा किसान हुमागाई जस्तै उद्यमी किसान र कृषि वैज्ञानिक सहभागी हुनुहुन्थ्यो, जहाँ एक आपसमा अन्तर्क्रिया समेत भएको छ। यो कार्यक्रमको मुख्य उद्देश्यबारे मैले नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईलाई सोधेको छु।
2: यो हाम्रो यो उद्यमी किसान र कृषि वैज्ञानिक बीच अन्तर्क्रिया कार्यक्रम गर्नुको मेन उद्देश्य भनेको छ भने उद्यमी किसान र कृषि वैज्ञानिक बीच ज्ञान सिप प्रविधि तथा अनुभवको आदान प्रदान गरी कृषि प्रधान उत्पादकत्व र आय वृद्धि गर्दै दिगो तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्याउने हो। यस सम्बन्धमा मेन कुरो भनेको कृषकका समस्याहरूको पहिचान गर्ने र अब कृषकका समस्याहरू भनेका रोग किराका हुन सक्छन्, होइन, उत्पादनका कुराहरू हुन सक्छ, उत्पादकत्वका कुराहरू हुन सक्छ, त्यस्तै गरेर विभिन्न अब यो पशु पन्छी अब माछामा आएका समस्याहरू हुन सक्छन्, तीहरूको चाहिँ पहिचान पनि हुने भयो र ती समस्याहरूलाई कसरी अब सुझाउन सकिन्छ, तिनीहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ, हाम्रा चाहिँ विभिन्न क्षेत्रका विज्ञहरूबाट चाहिँ त्यो अब समाधानका उपायहरूको बीचमा पनि चाहिँ अन्तर्क्रिया हुने भयो र अनि त्यहाँबाट चाहिँ उहाँहरूको आफ्नो एउटा पेसालाई कसरी चाहिँ अगाडि बढाउने त्यो पनि एउटा समस्याको समाधानका कुरा आउने भयो भने अर्को चाहिँ कृषक र वैज्ञानिक बीचको सम्बन्धमा पनि अलिकति सुदृढ आउने भयो भनेर कसरी सम्बन्ध सुधार गर्ने र यस्ता कार्यक्रमहरू निरन्तर रूपमा भयो भने अब नार्कले निकालेका विभिन्न प्रविधिहरूको प्रचार प्रसार गर्न पनि सहयोग पुग्ने भयो र अर्को कुरो यो कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रमबाट अहिलेसम्म नार्कले कस्ता कस्ता प्रविधिहरूको विकास गरेको रहेछ, ती प्रविधिहरूलाई अब कसरी चाहिँ किसानसम्म पुर्याउन सकिन्छ, कसरी किसानले चाहिँ अनुसरण गर्न सक्छ भन्ने कुरामा पनि यस्ता चाहिँ कार्यक्रमले चाहिँ अब फाइदा पुर्याउँछ। हाम्रो चाहिँ मेन उद्देश्य यही नै हो।
1: हो, तपाईँले भने जस्तै विज्ञ वैज्ञानिकहरू त अब नार्कसँगै हुनुहुन्छ, किसानहरूलाई चाहिँ कसरी समेट्नुभयो, कसरी जोड्नुभयो?
2: ए, हाम्रो चाहिँ किसानलाई जोड्नको लागि कस्तो छ भन्दा नि अब देशभरिको किसानलाई जोड्नको लागि अलिकति अब समस्या नै हुँदो रहेछ। कस्तो भन्दा विज्ञलाई चाहिँ बोलाउन सजिलो, कार्यालयमा अब चिठी पठायो आयो, तर अब किसान समेट्ने क्रममा हामीले कसरी समेटियो भन्दा पहिल्यैदेखिबाट हामीसँग जोडिएका किसानहरू, किन भन्दा नेपाल कृषि अनुसन्धान परिषद या राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले अब किसानसँग हामी पुग्छौँ योभन्दा अगाडि पनि, किन हाम्रो अब किसानलाई समेटेर हामीले तालिम गरिरहेका हुन्छौँ, नयाँ प्रविधिहरूको हामीले त्यहाँ आएर प्रचार प्रसार गरेका हुन्छौँ। त्यो प्रचार प्रसार गर्ने माध्यम भनेको कुनै पनि प्रविधिलाई प्रदर्शन गरिएको हुन्छ, कुनै पनि बिउ चाहिँ वितरण गरिएको हुन्छ, कुनै पनि हामीले गरेका तालिममा किसानहरूलाई पहिलेदेखि बोलाइएको हुन्छ। यो समग्रमा हामीसँग जोडिएका कृषक प्लस हामीले चाहिँ नेपाल सरकारका अब गाउँपालिका अब तपाईँको भनौँ न यो कृषि विकास कार्यालयबाट पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ उद्यमी किसान चाहिँ पहिचान गर्ने र अर्कोतर्फ हाम्रै चाहिँ नेपाल कृषि अनुसन्धान अन्तर्गतका विभिन्न कृषि अनुसन्धान केन्द्रहरू जस्तै अब राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्र हुनसक्छ, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम हुनसक्छ, यहाँबाट चाहिँ उहाँहरूले सिफारिस गरेका उद्यमी किसानहरूलाई नै हामीले चाहिँ यसमा बढी यो समेट्न खोजेको हो र त्यसमा पनि हामीले अर्को चाहिँ पाटो के रह्यो भन्दा नि अब यसमा सकेसम्म सबै क्षेत्रका कृषकहरू परुन्, जस्तै धानको पर्न सक्छ, धान गहुँ मकै गाई भैँसी पशुपन्छी माछा सबै किसान च्याउ सबै किसानलाई चाहिँ अब समेट्ने हिसाबले चाहिँ हामीसँग पहिलेदेखिबाट चाहिँ जोडिएका किसान प्लस अब विभिन्न स्तरबाट चाहिँ अब सिफारिसको आधारमा चाहिँ हामीले ल्याएको छ।
1: हो, तपाईँहरूले उद्यमी किसान भनेर जोड्नु भएको छ, यसको पनि उद्देश्य केही छ कि अथवा
2: यसो अब उद्यमी किसान भन्नुको अर्थ के छ, जो किसान अलिकति कृषिको क्षेत्रमा पशुको क्षेत्रमा व्यावसायिक रूपमा चाहिँ लागिरहनु भएको छ त्यस्तो किसानलाई हामीले बढी चाहिँ अब छनौट गर्न खोजेको हो, ताकि अब उहाँहरूबाट उहाँको चाहिँ सारी अनुभव पनि हामीले लिने भइयो र भविष्यमा कृषि भनेको के हो भन्दा नि एउटा सामान्य निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ गराउन खोज्ने हिसाबले यस्ता किसानहरूलाई ल्याइयो भने अझ बढी चाहिँ प्रभावकारी हुन्छ कि भन्ने एउटा हिसाबले पनि हामीले उद्यमी किसान चोइस गर्यौँ।
1: हो, तपाईँहरूले जो छनौट गर्नुभयो किसानहरू चाहिँ विभिन्न क्षेत्रगत हिसाबले हुनुभयो, पशुपालनको तपाईँले भन्नुभयो, खाद्यान्न बाली तर्फका चाहिँ उद्यमी किसान भनेर भन्नुभयो, च्याउ भन्नुभयो, नगदे बालीका फलफूलका त्यस्तै किसानहरू समेटेको चाहिँ तपाईँले चर्चा गर्नुभयो। खास गरी उहाँहरूबाट अन्तर्क्रिया कार्यक्रममा चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ आए त?
2: ए, उहाँहरूबाट चाहिँ आएको कुराहरूमा जस्तै अब फलफूलकोमा आउने हो भने अब फलफूलको अब यो विशेषत धेरै चाहिँ आएको कुराहरू भने किवीको कुराहरू भयो, ड्रागन फ्रुटका कुराहरू आएर यो फलफूल तरकारीमा प्रायःसो रोग र किराको समस्याहरू उहाँहरूलाई सबभन्दा बढी यो रोग र किराको समस्या हुँदो रहेछ एउटा। अर्को कुरो अब यो जातको छनौटका कुराहरू बढी आए। त्यसपछि यो बिउका कुराहरू आयो, अब गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरू देखियो भने अन्त धान गहुँ मकैमा पनि यस्तै रोग किराका नै अब बढी र अहिले आएर विशेष त यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा लाग्ने यो नेक ब्लास्टका कुराहरू पनि कुन त्यहाँ अब अन्तर्क्रिया भयो भने त्यस्तै अब माछामा चाहिँ माछाका दानाका कुराहरू चाहिँ बढी अनि त्यस्तै गरेर अरू यो पशुपालनमा चाहिँ प्रायः अब रोग नै होइन रोग भयो अब त्यसको अब दुधका कुराहरू होइन यस्तै यस्तै कुराहरूमा चाहिँ प्रायः यो प्राविधिक कुराहरू नै उहाँहरूले आफूले भोगिरहेका चाहिँ प्रायःसो अब प्राविधिक समस्याका कुराहरू कहीँ अब बिउका अब गुणस्तरीय कुराहरू यस्तै यस्तै एउटा अब सामान्य चाहिँ होइन उत्पादनमा असर पर्ने कुराहरू नै बढी आए चाहिँ।
1: तपाईँले भने जस्तै धेरै जसो समस्याका चुनौतीका किसानले चाहिँ दुःख नै गर्नुपर्ने जस्ता चाहिँ कुराहरू धेरै आए भनेर भन्नुभयो। कतिपय त उद्यमी किसानहरूले राम्रो पनि गरेको सुनिन्छ, त्यसतर्फको चाहिँ चर्चा परिचर्चा अथवा त्यस्ता चाहिँ अनुभव साटा
2: एकदम भयो। त्यो चाहिँ अब उहाँहरूले उद्यमी किसानहरूले चाहिँ अब आफ्नो चाहिँ यो पेसामा भएका सफलताका कुराहरू पनि उहाँले सुनाउनु भयो। त्यो मध्येमा एउटा अब यो माछाको कुरा सुनियो सबभन्दा बढी होइन, जस्तै अब रेनबो ट्राउट माछा जुन हाम्रो गण्डकी यो ट्राउट फार्म छ त्यहाँको एउटा सुनियो भने, त्यस्तै गरेर च्याउको हाम्रो चाहिँ यो नवलप्रासीबाट आउनुभएको एउटा वृहत रूपमा व्यावसायिक रूपमा उहाँले चाहिँ च्याउ खेती गर्नुभएको रहेछ यी कुराहरू पनि हामीले पायौँ। त्यस्तै गरेर मकैमा जुन यो राष्ट्रिय मकैबारी अनुसन्धान कार्यक्रमबाट अब सञ्चालित हुने जुन चितवनको माडीका एकजना मकैका चाहिँ एकदम व्यवसायिक किसान उहाँले आफ्नो मकैको बिउको व्यापारका कुरादेखि लिएर होइन मकै कार्यक्रमसँग गरेका कुराहरू पनि एकदम साटासाट गर्नुभयो। र हाम्रो चाहिँ अब बोलाएको किसानहरूमा प्रायः धेरै किसिमको त्यस्तै आलु किसानहरू हेर्ने भने काभ्रेबाट आउने हाम्रो चाहिँ यस्ता किसान हुनुहुन्छ कि उहाँ आलुको उहाँ आफै तन्तु प्रजनन प्रयोगशाला पनि खोल्नु भएको छ र देशभरि 700-800 टन आलु बिउ उत्पादन गरेर हो र देशभरिका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अब वितरण गर्नुभएको। त्यस्तै गरेर यो अब तरकारीको कुरा गर्ने हो भने गोलेमेडाको बिउ वृहत रूपमा उत्पादन गर्ने गोलेमेडाको बिउ अनि तपाईँको अब यो गोलेमेडाको चाहिँ कार्यक्रम गर्ने थारा नगरपालिकाका किसानहरू पनि आउनु भएको थियो, उहाँहरूले पनि यो गोलेमेडाको बिउदेखि लिएर टनेलमा छ नि तपाईँको अब 50-60 टनेल एकैजनालाई उत्पादन गर्ने किसानहरू। त्यस्तै गरेर काभ्रे किसानहरू हुनुहुन्छ, उहाँले वृहत रूपमा यो आलुको व्यवसाय किसान त्यस्तै काँक्रोको गोलमेडाको किसानहरू भनेपछि हामीले बोलाएका किसानहरू एकदम व्यावसायिक रूपमा उहाँले आफ्नो पेसाहरू सञ्चालन गरेका किसानहरूले नि हामीले अब बोलाएका थियौँ र उहाँहरूले आफ्ना सफलताका कथादेखि लिएर सफलताको कथा हुनुमै केही उहाँहरूले चाहिँ भोग्नु परेका समस्याहरू पनि उहाँहरूले हामीसँग सेयर गर्नुभयो र त्यसको चाहिँ भनौँ न अब त्यो समाधानका उपायहरू हाम्रो विज्ञबाट यथासक्दो दिने काम भयो।
1: हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। उहाँले भने जस्तै हामीले पनि सेतीदेवी कृषि फार्म धुलीखेलमा रहेको काभ्रे धुलीखेलमा रहेको जुन फार्मका चाहिँ प्रमुख हरिप्रसाद हुमागाईसँग चाहिँ कृषि विशेष कार्यक्रममै हामीले चर्चा परिचर्चा उहाँको चाहिँ पशुपालन सँगसँगै तरकारी व्यवसायको चाहिँ अहिले भइरहेको प्रगति र त्यही देखिने चुनौतीहरू पनि केन्द्रित रहेर चाहिँ कुराकानी चर्चा गर्यौं जोड्यौं। यसरी चाहिँ कार्यक्रमहरू भइरहेका छन् विगतमा चाहिँ अलि धेरै यसरी किसानसँग जोडिनु पर्नेमा चाहिँ जोडिन नसकेको भनेर चाहिँ किसानहरूले पनि गुनासो गर्नुहुन्छ, तपाईँहरूलाई त्यस्तो अनुभूति छ कि छैन अथवा यो कतिको चाहिँ उहाँहरूको गुनासो जायज छ?
2: यो गुनासो चाहिँ केही हदसम्म जायज नै हो, किन भन्दा जति चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरू छन् ती प्रविधिहरू अब उहाँहरूको अनुसार चाहिँ कृषकसँग नपुगेकै हो जति चाहिँ पुग्नुपर्ने थियो त्यो नपुगेको हो। र यसमा के छ भन्दा नि यो कृषि हाम्रो चाहिँ पहिलेदेखिको यो नेपालको कृषिको सिस्टम कस्तो भयो भन्दा नि कृषिको अनुसन्धान गर्ने नार्कले हो र अनुसन्धान गरेका प्रविधिहरू चाहिँ हाम्रो यो डिपार्टमेन्ट अफ एग्रिकल्चर जुन कृषि विभागबाट प्रविधिहरू चाहिँ किसानसम्म पुर्याउनु पर्ने एउटा पाटो भयो। त्यसमा हाम्रो र उहाँको समन्वयमा थोरै कमी नै हो, पहिलेदेखि आएको कुरा नै हो यो चाहिँ, भनौँ न यो अब नेसनल लेभलमा नै कुरा उठेको कुरा हो। र अहिले आएर फेरि नार्कमा के छ भन्दा नि अलिकति एउटा नयाँ सिस्टमबाट हामी चाहिँ गएका छौँ, किन भन्दा नेपाल कृषि अनुसन्धान यो परिषदमा कृषि अनुसन्धान तथा प्रविधि प्रवर्तन कार्यक्रम भन्ने छ, यो एउटा अलग प्रोजेक्ट हो। यो प्रोजेक्ट नेपालभरि करिब यो कृषि अनुसन्धानका 22 चाहिँ अफिसहरूमा लागू भएको छ, सम्पूर्ण चाहिँ कमोडिटी कार्यक्रम, त्यसपछि कृषि अनुसन्धान निर्देशालय र राष्ट्रिय वायु अनुसन्धान केन्द्र। र हाम्रो कार्यक्रम त्यसमा के छ भन्दा नि यो कृषिको प्रविधिलाई कसरी प्रचार प्रसार गर्ने, कसरी प्रवर्धन गर्ने, कसरी कृषक सामु चाहिँ पुर्याउने भन्ने कार्यक्रम नि हो। त्यसमा हामीले के गरिरहेका छौँ भन्दा नि एउटा तालिमको कार्यक्रम गरिरहेका छौँ, हामीले विभिन्न गाउँपालिकाहरूमा नगरपालिकाहरूमा हाम्रा चाहिँ तालिमका कार्यक्रमहरू हामीले लिएर गर्छौँ। र अर्को चाहिँ कृषकहरूलाई यो भ्रमण, कृषक भ्रमण गराएका छन् भनेको विभिन्न प्रविधिहरूको कहाँ कहाँ प्रदर्शन भइरहेछ, कृषि अनुसन्धान केन्द्र, निजी फार्महरू, त्यस्तै गरेर यो कृषि विभागका फार्महरूमा पनि हामीले चाहिँ भ्रमण गराउने, किसानहरूलाई त्यहाँ गएर यो यो प्रविधि छ भनेर देखाउने, त्यहाँ अब क्लासहरू लिने सबै काम पनि भएको छ भने। अर्को कुरो हामीले चाहिँ नाकले निकालेका प्रविधिहरू जस्तै अब यो विभिन्न धान गहुँ मकैका बिउहरू वितरण गर्ने नयाँ जातका जसलाई उभन्छ त्यो मिनी किटहरू वितरण चाहिँ गरेर किसानहरूलाई के भयो भन्दा अब नाकले यो जात निकालेको रहेछ, यो जात तपाईँलाई राम्रो लाग्छ कि लाग्दैन, लगाइसकेपछि लायो भने यही जात नै अनुसरण गर्नु पर्यो भनेर यो पनि हामीले यस्ता कार्यक्रमहरू पनि हामीले अब गरिरहेछौँ। भनेपछि कसरी भन्दा हाम्रो चाहिँ अहिले यो कार्यक्रम कस्तो छ भन्दा नि अनुसन्धान मात्र नभएर अब हामीहरू प्रचार प्रसारमा पनि हाम्रो पनि रोल हुन सक्छ है, हामीले पनि गर्नुपर्छ भनेर हामी नै लागेका छौँ।
3: यसरी कामहरू भइरहँदाखेरि किसानहरूका गुनासा आफ्नो पक्षमा छन्, खास गरी राष्ट्रिय वायु अनुसन्धान केन्द्र आफैको कुरा गर्ने हो भने समस्याहरू के छन्, चुनौतीहरू के छन् र राम्रा पक्ष पनि छन् भने
2: यस्तो छ। अब यो राष्ट्रिय वायु अनुसन्धान केन्द्र भनेको लगभग 1995 सन् त्यसदेखिबाट यो राष्ट्रिय वायु अनुसन्धान केन्द्र चाहिँ काम गरि नै रहेको छ। र यसको चाहिँ मेन उद्देश्य भनेको कस्तो भन्दा नि अहिले आएर हो राष्ट्रिय वायु अनुसन्धान केन्द्रले हाम्रो नेपालभरि हामीसँग 112 आउटिङ साइटहरू छ, वायु अनुसन्धान स्थलहरू, त्यो वायु अनुसन्धान स्थलको अनुगमन गर्ने, समन्वय गर्ने र हामीले के छ भन्दा प्रविधि प्रचार प्रसारमा चाहिँ हाम्रो पनि आफ्नो हिसाबको चाहिँ अरूसँग यो समन्वय गरेर प्रविधि प्रचार प्रसारमा यसले चाहिँ सहयोग गर्ने काम हो। र अहिले फेरि म्यान्डेट के छ भन्दा नि आफ्नो प्रविधिहरू राष्ट्रिय धान बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, मकै बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, भने सबैलाई प्रचार प्रसार गर्ने चाहिँ म्यान्डेट छ। र अर्को हाम्रो चाहिँ अर्को चाहिँ मेन उद्देश्य पनि यो कस्तो भन्दा राष्ट्रिय स्तरका गोष्ठीहरू हामीले सञ्चालन गर्ने, जस्तै राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक राष्ट्रिय वायु अनुसन्धान केन्द्रले आयोजना गर्छ र देशभरिको तपाईँको गाउँ लेभलबाट आएका प्रदेश लेभलबाट आएका समस्याहरू यहाँ सम्पूर्ण समस्याहरूको बारेमा छलफल हुन्छ र राष्ट्रिय स्तरमा अब नयाँ अनुसन्धान के गर्नुपर्छ भनेर त्यो गोष्ठी चाहिँ हामीले चाहिँ गर्छौँ र त्यहाँबाट चाहिँ अब केमा अनुसन्धान गर्ने त नाकले भन्ने कुरो हामीले यो सिफारिस गर्ने काम गर्छौँ। राष्ट्रिय स्तरका कार्यक्रमहरू भए, तालिमहरू भए, अनुगमनहरू भए, हाम्रो चाहिँ जुन प्रचार प्रसारका कामहरू छ यो चाहिँ गरि नै रहेछ। र अहिले आएर पछिल्लो तपाईँले भन्नुभयो यहाँ समस्या के छ भन्दा एउटा मेन समस्या भनेको मेन पावरको वैज्ञानिकहरू कोही पनि हुनुहुन्न, अहिले सौर्य हुनु भएको छ, जनशक्तिको एकदम कमी र अर्को मेन कमी भनेको यसको प्रोपर म्यान्डेट पनि छैन। अहिले आएर कार्यक्षेत्र के हो त अहिले हेर्ने भन्दा भन्दै पहिला कस्तो थियो भन्दा म्यान्डेट तालिमको म्यान्डेट थियो, योभन्दा अगाडि होइन, तालिम चाहिँ राष्ट्रिय वायु अनुसन्धान केन्द्रले गर्छ, आवासीय तालिमहरू गर्छ, अहिले आएर यसलाई तालिमको म्यान्डेट छैन, यो कार्यक्रम छैन। भनेपछि अब समस्याहरू भनेको थियो जनशक्तिका कुरा, म्यान्डेटका कुरा, कार्यक्षेत्रका कुरा होइन, यिनै हुन् समस्या
3: भनेको। अरू निकायमा जे जस्ता समस्याहरू देखिन्छन् ती समस्या त छँदैछन्, थप चाहिँ तपाईँको चाहिँ जनशक्ति क्लियर म्यान्डेट एउटा चाहिँ अभाव छ भनेर भन्नुभयो, भनेपछि अझै वृहत बनाएर अझै म्यान्डेट अनुसार चाहिँ अगाडि बढ्ने उद्देश्य चाहिँ छ,
2: त्यो चाहिँ एकदम यसलाई अब क्लियर म्यान्डेट नागले बनाउनु पर्यो होइन, उद्देश्यहरू अब राख्नु पर्यो र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेष त के हो भन्दा राष्ट्रिय वायु अनुसन्धान केन्द्रको विशेष त के हो भन्दा देशभरिका वायु अनुसन्धान स्थललाई एकदम सबलीकरण गर्ने, त्यसलाई स्ट्रङ बनाउने र तपाईँको अब हामीले चाहिँ जुन नारबाट निस्केका विभिन्न प्रविधिहरू हुन्छन्, विभिन्न तपाईँको अब अनुसन्धानका चाहिँ प्रतिफल हुन्छन्, तिनलाई सकेसम्म बढी रूपमा कसरी चाहिँ कृषक समक्ष पुर्याएर उहाँहरूको उत्पादन उत्पादक चाहिँ बढाएर खाद्य सुरक्षामा टेवा दिने काम त हाम्रो उद्देश्य नै हो, त्यसमा हामी लाग्छौँ।
3: हो भनेपछि किसान संघको अन्तर्क्रियामा कुराहरू आए भनेर भन्नुभयो, किसानहरूले सके छ महिनामा एकपटक, नसके पनि वर्षको एकपटक यस्ता तालिमहरू गोष्ठीहरू भउन् गरून् हुनुपर्छ भन्ने जस्तो चाहिँ चाहना पनि राखेको पाइयो, यसतर्फ केही छ त?
2: यसमा यसमा चाहिँ मेरो एकदम यो सकारात्मक छ यसमा चाहिँ यो टिप्पणी, किनभने हामीले अब यो एकचोटि मात्र नभएर अब वर्षमा दुई पटक यस्ता गर्न सकियो भने यसबाट चाहिँ बढी लाभ दिन सकिन्छ। त्यसको लागि अलिकति कन्स्ट्यान्ट अब रिसोर्सको पनि कन्स्ट्यान्ट छ होइन, हामीले अब रिसोर्स अनुसार नै काम गर्ने हो। र मेरो अर्को सुझाव चाहिँ के छ भन्दा नि यसमा हामीले पनि गर्छौँ, अझ यस्ता कार्यक्रमहरू परदेशमा जस्तै कृषि अनुसन्धान निर्देशालयले यस्ता कृषि कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम राख्ने र आफ्नो परदेशभरिया किसानलाई बोलाउने
3: आवश्यकता पर्दो रहेछ।
2: जस्तै तपाईँको अर्को प्रदेशले आफ्ना प्रदेशभरिका किसानहरूलाई बोलाइयो भने धेरैभन्दा धेरै बढी किसानहरू समेट्न सकिन्छ। तर केन्द्रीय स्तरमा गर्दा के हुन्छ भन्दा देशभरि छ, पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका हुने यो किसानहरू समेट्न गाह्रो हुन्छ।
3: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र नार्कका चाहिँ प्रमुख डाक्टर प्रकाश भट्टराई। विशेष गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हालै गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया, किसानबाट आएका कुरा र अब समेट्न सक्ने प्रयासबारे केन्द्रित रहेर यो कृषि विशेष कार्यक्रममा हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले प्रादेशिक सरकारले चाहिँ गर्नुपर्ने एउटा क्षेत्रलाई चाहिँ जोड्नुभयो, खास गरी तपाईँहरूले गरेका काम र किसानले पाउनुपर्ने कामको एउटा समन्वयको तह हेर्ने हो भने पालिकाहरू छन् 753 पालिकाले गर्नुपर्ने, त्यो एउटा सहजीकरणको पाटो पनि छ। तपाईँले पालिकाहरूतर्फ हेरेर के भन्न सकिन्छ अथवा गर्नुपर्ने के छ?
2: यस्तो छ, अब पालिकाहरूसँग त हामी जोडिनै पर्छ होइन, अब अहिले आएका छन् यो स्थानीय सरकार भयो, प्रदेश सरकार भयो, यो केन्द्रीय सरकारबाट अब जानियो भने हामीले गर्ने चाहिँ कार्यक्रमहरू आएर अहिले के छ भन्दा नेपाल कृषि अनुसन्धान परिषदमा एउटा के चाहिँ हामीले चाहिँ एउटा ऊ गरेका छौँ भन्दा प्रत्येक कार्यालयले कम्ती हामी 10 गाउँपालिकासँग चाहिँ जोडिनुपर्छ, 10 गाउँपालिकामा कार्यक्रम लानुपर्छ भन्दा हाम्रा माथिबाट निर्देशनै छ होइन। र हामीले के गरिरहेका छौँ, अहिले पनि जति हामीले कार्यक्रम गरेका छौँ अहिले यो आउटरिचले हामीले पालिकामै गरेका छौँ। जस्तै तालिम गर्दा हामीले यो तपाईँको पनौती गाउँपालिकामा गर्यौँ, बनेपामा गर्यौँ, धुलीखेलमा गर्यौँ, गल्छी गाउँपालिकामा गरेका छौँ। हामी त करिब करिब भन्ने हो भने वर्षमा 1500 गाउँपालिकासँग हामी जोडिरहेछौँ। अब कुरो के छ भन्दा यहाँमा जोडिएर भएन, परदेश छ। हाम्रोमा के छ भन्दा कृषि अनुसन्धान निर्देशालय भन्ने परदेशको एउटा अनुसन्धान केन्द्र छ, त्यहाँबाट यस्ता कार्यक्रमहरू छ नि उसले पनि पालिकासँग जोडिने, यस्ता कृषक वैज्ञानिक अन्तर्क्रिया उहाँहरूले राख्ने र आफ्ना प्रदेशभरिका चाहिँ किसानहरूलाई समेटेर चाहिँ राखियो भने बढी हुन्छ, इफेक्टिभ हुन्छ के हुन्छ।
3: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। अन्तर्क्रिया कार्यक्रममा किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे साझा समस्या राखेका थिए। साथै किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको गुनासो पनि छ। गुनासोपछि नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ,
4: हाम्रो वैज्ञानिक र हाम्रो उद्यमी किसानहरूको बीचको जुन अन्तर्क्रिया छ यसको मुख्य उद्देश्य चाहिँ हामीले के अहिलेसम्म विकास गर्यौं भन्ने कुराको पनि जानकारी दिनु हो, र अर्को कुरा महत्वपूर्ण कुरा उद्यमी किसानहरूको आवश्यकता के हो त्यस सम्बन्धी अब हामीले गर्नुपर्ने आगामी दिशामा गर्नुपर्ने अनुसन्धान के विषयमा हामीले गर्नुपर्छ त भन्ने कुरा एक आपसमा जान्नु, एक आपसमा बढी कुरामा छलफलमा गएर खास आवश्यकता के हो। हामीले गर्ने अनुसन्धान भनेकै उद्यमी, अब पहिला त हामी निर्वाहमुखी कृषिमा अप्नाउँथ्यौँ, अहिले हामीहरूको व्यावसायिक रूपबाट जुन कृषक यहाँहरूले गरिरहनु भएको छ उद्यमीहरूको लागि नै हाम्रो मेजर टार्गेट हो। उद्यमी भन्ना साथै हामीले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँले आफ्नो ठूलो लगानी गर्नुभएको छ कृषिमा र यसमा ठूलो जोखिम पनि छ। कृषि अरू पेसा भन्दा यो कृषि गर्ने उद्यम चाहिँ धेरै जोखिमयुक्त छ। एउटा अघि सुनिहाल्नुभयो हामीहरूको जलवायु परिवर्तनको, कहिले बढी पानी पर्छ, कहिले हाम्रो खडेरी पर्छ, कहिले बढी अतिवृष्टि हुन्छ, त्यसको जोखिम छ। अनि त्यस्तै अघि मुख्य यहाँ छलफलको विषय जोखिमको विषय रोग किराको यहाँ देख्यो, त्यसको पनि ठूलो जोखिम छ। अर्को ठूलो जोखिम बजारको छ, बजारमा हामीहरू साना उद्यमीहरूले कसरी हामीहरूको यो व्यवसायलाई फाइदाजनक रूपबाट अगाडि बढ्ने भन्ने कुरा यो जोखिम छ। र अर्को कुरा नयाँ प्रविधि, किन भन्दाखेरि परम्परागत रूपबाट त भइआएको थियो, व्यावसायिक रूपबाट गर्नको लागि नयाँ प्रविधिमा यहाँहरू उत्सुक भएर नै यो यस्तो किसिमको अन्तर्क्रिया हामीहरूले अब पनि हामीहरूको निरन्तर वर्षको दुईपटक हामीले गर्ने जुन यहाँहरूको डिमान्ड छ त्यसलाई हामीहरूले अब आगामीमा हामीले प्रयास गर्नेछौँ। नेपालमा कृषि अनुसन्धानको धेरै वर्ष अगाडि हामी सुरु गर्यौं र यस 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद एन स्थापना भएपछि मुख्यतया यो संस्थाको काम चाहिँ कृषि अनुसन्धानमा विशेष गर्ने र विशेष गरेर तपाईँ जस्तै उद्यमीहरूको के समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि अध्ययन गर्ने, अनुसन्धान गर्ने र साथसाथै नेपाल सरकारलाई उपयुक्त नीतिको लागि पनि सुझाव दिने कतिपय नीतिगत कुराहरू पनि उठेको थियो र एकदमै महत्वपूर्ण नीतिगत कुराहरूमा पनि हामीहरूले हामीसँग अलरेडी एउटा नीति कृषि नीति अनुसन्धानको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र छ त्यो नीतिहरूमा पनि हामीहरूले काम गरेर नेपाल सरकारलाई जुन मुख्य नीतिगत ब्यारियरहरू छ त्यसलाई चाहिँ हामीहरूले एड्रेस गर्छौँ। मुख्यतया हामीहरूले चार पाँचवटा महत्वपूर्ण कुरामा हामीहरूले काम गरिरहेका छौँ। एउटा महत्वपूर्ण कुरा चाहिँ हामीले खाद्य सुरक्षा, अहिले हामीहरूले पहिला हामीहरू सबै खाद्यान्नमा हामी आत्मनिर्भर थियौँ, आत्मनिर्भर बन्नुपर्छ हामी हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबबाट हामीले मुख्य बालीहरू धान, गहुँ, मकै, आलु यी बालीहरूमा हामी अनुसन्धान गरिरहेका छौँ। यसको उत्पादकत्व अभिवृद्धि गरेर हामी यी बालीहरूमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराहरूमा हामी अगाडि बढ़िरहेका छौँ। अर्को चाहिँ हामीहरूले कतिपय हामीहरूले आयात गरिरहेका छौँ, यो जुन आयातलाई प्रतिस्थापन गर्नलाई के गर्न सकिन्छ स्थानीय रूपबाट नै, अब जस्तै फलफुलको कुरा अहिले विशेष गरेर हामीहरूको अण्डा मासुमा अलमोस्ट हामीहरूको आत्मनिर्भर जस्तै हामी बनिसकेका छौँ भने अब फलफुल तरकारी यिनीहरूमा पनि हामीहरू आयातलाई हामीले प्रतिस्थापन गर्ने हो त्यसमा हामी काम गरिरहेका छौँ। र अर्को अहिले तत्कालो समस्या चाहिँ यो जलवायु परिवर्तनबाट हाम्रो कृषिलाई असर परेको छ। जलवायु परिवर्तनले गर्दाखेरि सबै सेक्टरमा यसपालि अब आउने हाम्रो मनसुन हामीहरूको एकदमै ड्राई सुक्खा हुने छ भनेर हामीले छ त्यसको लागि तयारी हामीहरू कुन कुन प्रविधि उपयुक्त प्रविधि हुन्छ त यो हामीहरूको सुक्खामा झेल्न सक्ने नेपालमा विशेष गरेर यो धान खेतीमा सुक्खामा झेल्न सक्ने के प्रविधि हुन्छ त्यसमा हामीहरू काम गरिरहेका छौँ। र एउटा महत्वपूर्ण कुरा अघि पनि हाम्रो कतिपय उद्यमीज्यूहरूले महसुस गर्नुभएको के हो भन्दाखेरि अनुसन्धानबाट विकास भएको प्रविधिहरू कृषक स्तरसम्म पुगेन, यो कुरा चाहिँ हामी पनि महसुस गरेका छौँ। किन त भन्दाखेरि एउटा समस्या के भयो त भन्दाखेरि जब नेपालको संविधान बन्यो त्यसमा मुख्य जिम्मा चाहिँ हामीहरूको स्थानीय निकाय र प्रदेश सरकारलाई दियो, तर प्रदेश सरकार र स्थानीय निकाय त्यही अनुसारले सक्षम प्राविधिक रूपमा प्राविधिक नै छैन, अघि कुरा उठ्यो हामी अनुदान मात्र बाँध्नेमा हामीहरूको केन्द्रित छ भन्ने कुरा त्यहाँ प्राविधिक नपुगेकै हो, यो कुरा हामीले राष्ट्रिय स्तरमा पनि उठिरहेको छ। किन भन्दाखेरि हामीले विकास गरेको कतिपय प्रविधिहरू उत्तम भए हुँदाहुँदै पनि पुग्न सकेन भन्ने कुराहरू हामीले महसुस गरेर अब हामीले विभिन्न माध्यमबाट अब यसलाई चाहिँ पुर्याउनको लागि विशेष गरेर हामीहरूको जम्मा 63 अफिस छ, 63 कार्यालय छ, उसका बाह्य अनुसन्धान भन्नाले किसानहरूसँग मिलेर हामीहरूले किसानहरूकै थलोमा हामीले अनुसन्धान गर्छौँ, हामीले विकास गरेको प्रविधिहरू प्रवर्धन गर्ने काम गर्छौँ। त्यसकारण हामीले आगामी आर्थिक वर्षमा हामीले हरेक कार्यालयले कम्तीमा पनि दसवटा पालिकाको सँगको समन्वयमा त्यस एग्रो इकोलोजिकल त्यस हावापानी माटो उपयुक्तको लागि उपयुक्त प्रविधिहरूको प्रवर्धन गर्नको लागि चाहिँ स्थानीय निकायहरूसँगको समन्वयमा हामी कार्यक्रम सञ्चालन गर्छौँ। केन्द्र यस अनुसन्धान परिषदले मुख्यतया अहिले हामीहरूले गरिरहेको काम भनेको नयाँ नयाँ जातहरूको विकास, प्रविधिहरूको विकास, अनि त्यस्तै कतिपय हामीहरूले स्रोत बिउहरू पनि उत्पादन गर्छौँ। विभिन्न हामीले उन्नत प्रविधिहरूको हामीले रेसिडेन्सियल ट्रेनिङ जुन हामीहरूले गरिआएका थियौँ अब त्यो यसपालि चाहिँ गर्न सकिँदैन, तर हामीले कसरी सकिन्छ हामीसँग भएका प्रविधिहरूलाई कसरी तपाईँहरू मार्फत पुर्याउने त्यो काम चाहिँ हामी अगाडि बढाउँछौँ। र अर्को कुरा हामीले गरिरहेको चाहिँ यो हामीसँग भएका प्रविधिहरू सानो लेभलमा भए पनि विभिन्न माध्यमहरू थ्रु हामीहरूले किसानतर्फ पुर्याउनको लागि हामीसँग भएका फेसबुक पेज भयो, अघि भयो विकली हाम्रो बुलेटिन भयो, अनि त्यस्तै किसान कल सेन्टर मार्फत हामीले गरिरहेका छौँ। अब यसमा यो कुरा चाहिँ यहाँहरूले पनि अन्य अरू किसानहरूलाई यो नाटले गरिरहेको प्रविधिहरूको बारेमा चाहिँ जानकारी गराइदिनु भयो भने बढी चाहिँ बढी किसान चाहिँ यो हामीहरूको यो इन्फर्मेसन सिस्टममा आबद्ध हुन सक्यो भने हाम्रो प्रविधिहरू किसान लेभलसम्म पुग्न सक्छ भन्ने कुराहरू हामीले अपेक्षा गरेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230, 9767065249। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित, राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने, परीक्षण सेवा शुरू, औद्योगिक क्षेत्रको भाडा दर विवादमा मागिएको पुनरावलोकन सर्वोच्चद्वारा अस्वीकार, रामेछापको सांगुटारमा पोषण मैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धी एउटा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न, रामेछापको सुकाजोरमा तितेपातीको दुध बनाउने तालिम शुरू, अमेरिका र इरानबीच मध्य पूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, र विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको जित, चेक रिपब्लिक र दक्षिण अफ्रिकाको खेल बराबरी।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692665998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले राख्नुभएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख टोल प्रसाद अर्यालले विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। सांसदहरू कृपाराम राणा, पार्वती बिक, जोग कुमार बरबरिया यादव, सन्तोष सुब्बा, मिता घतानी, परशुराम तामाङ, अर्जुन कुमार कार्की, नरेन्द्र कुमार केरुङ, रमेश कुमार मल्ल, साजिदा खातुन सिद्दिकी, युवराज दुलाल, यशोदा कुमारी बराल, गुरूप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञ बहादुर बोगटी, एन बहादुर मर, पुष्पराज कडेल र पद्म कुमारी अर्यालले विनियोजन शीर्षकमा राख्नु भएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा शुरू हुँदैछ। तुम्बराई स्थित बिहान 11:30 बजेदेखि बैठक शुरू हुन लागेको तर बैठकका विषयमा पार्टीभित्र विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेलले विधान विपरीत अनाधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको हो। बैठकमा गत फागुन 21 गते सम्पन्न निर्वाचन उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागि पछि विवाद उत्पन्न भएको, यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई पनि सहभागी गराउन लागि छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ। बिहिबार बसेको कार्य सम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती साई, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्ष त्रय कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबराले यस विषयमा अध्यक्ष लिङ्गदेनको ध्यानाकर्षण गराउनु भएको थियो। उहाँहरूले केन्द्रीय सदस्य बाहेकहरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए। केन्द्रीय सदस्य जनकराज पाठकले आफू सहितका विधिको पक्षमा रहेका नेताहरूको आजको बैठकमा सहभागिता नरहने बताउनु भएको छ। पार्टीभित्रका केही नेताहरूले केन्द्रीय सदस्य नै नरहेका व्यक्तिहरूलाई बैठकमा प्रवेश गराएर अध्यक्ष लिङ्गदेनको फेस सेभ गर्ने रणनीति लिएको टिप्पणी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व उपाध्यक्ष दिल विकास राज भण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन र केन्द्रीय समितिलाई खुला पत्र लेख्दै धुमराई स्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न आग्रह गर्नुभएको छ। पत्रमा राज भण्डारीले अध्यक्ष लिङ्गदेनले पार्टीको सिद्धान्त राज संस्थापना र स्थापनाको आन्दोलन तथा समान विचारधारा बीचको समन्वयलाई प्रभावकारी रूपमा अघि बढ़ाउन नसकेको आरोप लगाउनु भएको छ। उहाँले पार्टीभित्र इमान्दार नेता तथा कार्यकर्तामाथि कार्यवाहीको नीति अवलम्बन गरिएकाले गुटबन्दी फुट र विभाजनको अवस्था सिर्जना भएको दावी गर्नुभएको छ। पत्रमा उहाँले हालैका निर्वाचनमा राप्रपाले अपेक्षित परिणाम हासिल गर्न नसकेको र अधिकांश उम्मेद्वारको जमानत जफत भएको उल्लेख गर्दै त्यसको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताउनु भएको छ। समानुपातिक उम्मेद्वार छनौट प्रक्रियामा पनि नेतृत्वले मनपरी गरेको आरोप उहाँले लगाउनु भएको छ। सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा यो सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटो सहितको राष्ट्रिय परिचय नम्बरको निस्सा हेरी सेवा प्रवाह गर्ने गरेकामा अब कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निस्सामा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका 4 कोडा अध्यक्ष सन्तोष खड्काले जाउलाखेली स्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रत्येक वर्ष चाहिँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा भगवान रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जाउलाखेलसम्म परिक्रमा गराइएको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो उजुरी तथा जानकारी संकलनका लागि 9700991139 नम्बर तोकेको छ। उक्त नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता लगायत विषयमा जानकारी दिन सक्छ। मल सम्बन्धी गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले सिधै आफ्नो गुनासो तथा सुझाव पठाउन सक्नेछन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ़दो गुनासोलाई नियन्त्रण गर्न 10 विधि कार्ययोजना ल्याएको छ। मन्त्रालयले साथै प्रदेश र स्थानीय तहलाई कार्ययोजना कार्यान्वयन गर्न पत्रचार गरेको हो। मन्त्रालयका अनुसार देशभर कानून विपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढ़ाउन तथा निष्क्रिय सहकारीको वास्तविक अवस्था पहिचान गर्न 10 विधि कार्ययोजना ल्याइएको हो। कार्ययोजना अनुसार सबै सहकारी संस्थालाई अनिवार्य रूपमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा आबद्ध गराइनेछ। त्यस्तै सहकारी ऐन अनुसार संस्थाको विवरण तथा अभिलेख अध्यावधि गर्ने कामलाई तीव्रता दिइनेछ। मन्त्रालयले 2 वर्षभन्दा बढ़ी समयदेखि साधारण सभा नगरेका, लेखा परीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी संस्थाको नामावली तयार गरी विस्तृत विवरण संकलन गर्न समेत निर्देशन दिएको छ। औद्योगिक क्षेत्रका उद्योगीहरूसँग बढ़ी भाड़ा असुल्ने सरकारको प्रयासलाई सर्वोच्च अदालतले रोक लगाएको छ। 10 वटा औद्योगिक क्षेत्रमा देखिएको भाड़ा विवादको सवालमा सर्वोच्च अदालतले सरकारको तर्फबाट माग गरिएको पुनरावलोकन अस्वीकार गरेको हो। यो सँगै भूत प्रभावी अर्थात विगतको मितिदेखि लागू हुने गरी भाड़ा दर लगाएर सरकारले गरेको निर्णय अनुसारको भाड़ा उद्योगीले तिर्नु नपर्ने भएको छ। यसअघि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भूत प्रभावी रूपमा बढ़ाएको भाड़ा असुल्न खोजेको थियो। त्यस्तो कार्य गर्न नमिल्ने फैसला सर्वोच्च यसअघि नै गरिसकेको भए पनि कम्पनीले पुनरावलोकन गरी पाऊ भन्दै सर्वोच्चमा फेरि निवेदन दिएको थियो। सर्वोच्चले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दायर गरेको पुनरावलोकनको खारेज गरेको। अब औद्योगिक क्षेत्रका उद्योगीहरूले 2079 सालदेखिको मात्रै बढ़ेको भाड़ा तिर्नुपर्ने भएको छ। म्यान पावर व्यवसायीहरूले अबदेखि आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा सुविधा, सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजत प्राप्त म्यान पावर कम्पनीहरूले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। सूचना अनुसार अब म्यान पावर कम्पनीहरूले आफूले विदेश पठाएका प्रत्येक व्यक्ति तथा समूहका श्रमिकको अवस्थाबारे अनिवार्य रूपमा नियमित अनुगमन गर्नुपर्नेछ। त्यसै गरी प्रत्येक महिनामा प्रत्येक समूहबाट कम्तीमा 5-10 जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी तलब, सेवा सुविधा, आवास, कार्य वातावरण तथा रोजगार सम्झौताका शर्तहरूको कार्यान्वयन अवस्थाबारे जानकारी संकलन गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि रोजगार सम्झौता विपरीत अवस्थामा भेटिएमा सम्बन्धित म्यान पावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल सम्वय गरी समस्या समाधान गर्नुपर्नेछ। साथै संकलित विवरण विभागले तोकेको ढाँचा अनुसार प्रत्येक 3 महिनामा विभागको संस्था अनुगमन शाखामा बुझाउनु पर्नेछ। विभागले विदेश जानु अघि श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मूलकको कानून, श्रम अधिकार, सेवा सुविधा तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन पर्ने निर्देशन दिएको छ। यस्तै विदेशमा रहेका श्रमिकले कुनै समस्या वा सम्झौता विपरीत अवस्था भोगेमा सम्बन्धित म्यान पावर कम्पनीले तत्काल सुनवाई गरी समाधान प्रक्रिया अघि बढ़ाउनुपर्ने र आवश्यक परे नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी उद्धार तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
3: रामेछाप नगरपालिकाको अनुरोध,
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 3 पोषण मैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, स्वास्थ्यकर्मी, आमा समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा आयोजित कार्यक्रममा पोषणको महत्व, कुपोषण न्यूनीकरणका उपाय, पोषण मैत्री स्थानीय शासनका शिक्षकहरू तथा स्थानीय तहको भूमिकाबारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सक्षम र उत्पादनशील नागरिक निर्माणका लागि पोषणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै पोषण सुधारका लागि सबै सरकारवाला बीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड़ दिएका थिए। अभिमुखीकरण कार्यक्रममा पोषण सम्बन्धी व्यवहार परिवर्तन, गर्भवती तथा सुत्केरी महिला, शिशु र बालबालिकाको पोषण अवस्था सुधार, खाद्य सुरक्षा तथा सरसफाईका विषयमा समेत छलफल गरिएको। कार्यक्रमले वडा तहमा पोषण मैत्री वातावरण निर्माण गर्न तथा पोषण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको स्वास्थ्य शाखाका प्रमुख विष्णु बहादुर कार्कीले जानकारी दिनुभएको छ। रामेछापको रामेछाप नगरपालिका 7 तितेपातीबाट धूप उत्पादन गर्ने सम्बन्धी 3 दिने तालिम शुरू भएको छ। स्थानीय स्तरमा उपलब्ध जड़ीबुटी तथा वनस्पतिको उपयोग गर्दै आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाको उप प्रमुख बालकुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सिपमूलक तालिम प्रभावकारी हुने बताउनु भएको छ। वडा नम्बर 7 वडाध्यक्ष समीर कार्कीले तालिम लिएपछि स्वरोजगार बन्न आग्रह गर्नु भएको छ। उत्पादन भएका चीजको बजार व्यवस्थापन नगर तथा उडाले गर्ने उहाँको भनाइ थियो। तालिममा सहभागीहरूलाई तितेपाती संकलन, प्रशोधन, धूप बनाउने विधि, प्याकेजिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। 3 दिनसम्म सञ्चालन हुने तालिममा वडाभित्रका महिला तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको छ। तालिमबाट सहभागीहरूले तितेपातीबाट गुणस्तरीय धूप उत्पादन गर्न सक्ने सिप हासिल गर्ने र यसले स्थानीय उद्यमशीलता विकास तथा आय आर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ओखलडुङ्गामा सुरक्षित वैदेशिक रोजगारीबारे समुदाय स्तरमै सचेतना फैलाउन स्थानीय सरकारवालाले प्रतिबद्धता जनाएका छन्। रोजगार सेवा केन्द्र सिद्धिचरण नगरपालिकाको आयोजनामा अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, न्यायिक समिति, मेलमिलापकर्ता तथा अन्य सरकारवालाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवालाई सही सूचना उपलब्ध गराउने, वैधानिक प्रक्रिया अपनाउन प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगार सम्बन्धी ठगी र जोखिमबाट जोगाउन समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिइयो। साथै सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता उल्लेखिएको थियो। सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रम आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतले चालू आर्थिक वर्षको साउनदेखि असार दुई गतेसम्म 1342 जनाले परामर्श सेवा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा केन्द्रमा 9 समस्या दर्ता भएका छन्, जसमध्ये 6 समाधान भइसकेका छन् भने 3 समाधानको प्रक्रियामा छन्। दर्ता भएका समस्या मध्ये ठगीका 3, मृत्यु 1, बोर्ड तथा इन्सुरेन्स क्षतिपूर्तिका लागि रिफर 3 र उद्धारका 2 घटना रहेका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका 15 स्थित जग्गा विवादको विषयमा गाड़ी तोड़फोड़ तथा प्रहरी कार्यालयमा हुलहुज्जत गरेको आरोपमा प्रहरीले 3 पक्राउ गरेको छ। जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हक भोग तथा स्वामित्वको जग्गामा भोग चलन गर्न नरोकिने आदेश दिएपछि उप्रेती आफ्नो जग्गा भोग चलन गर्न चाहनुभएको थियो। सो क्रममा केही व्यक्तिले अवरोध गरेपछि शान्ति सुरक्षाका लागि छलफल गर्न इलाका प्रहरी कार्यालय केशरगंज पुगेका बेला उप्रेतीको सवारी साधन तोड़फोड़ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै इलाका प्रहरी कार्यालय केशरगंजको मुख्य गेट समेत तोड़फोड़ गर्ने प्रयास गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा बाराजितपुर सिमारा उपमहानगरपालिका 11 घर भई हाल ईश्वरपुर 15 सुकनाहा बस्ती आएका 32 विनोद कडेरिया, सोही स्थानका 62 जयप्रसाद गौतम र उनका 36 छोरा उज्जवल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको छ। यता इरानका सर्वोच्च नेता मुज्तवा खामिनले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले निराश भएर विभिन्न दबाव र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनु भएको छ। उहाँले भविष्यमा तेहरान र वाशिङटन बीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नु भएको छ। खामिनीको अभिव्यक्तिप्रति ट्रम्पले भने प्रतिक्रिया दिनुभएको छैन। अमेरिका र इरान सम्झौता 14 मुख्य मुद्दामा आधारित छन्, जसमा हल हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकास कोष स्थापना लगायत छन्। दुवै पक्षले अधिकतम 60 दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन्। समाचारको अन्त्यमा खेल समाचार। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। क्यानाडाले कतारलाई 6-0 हरायो। क्यानाडाका लागि 16 मिनटमा क्लाइल केरिनले पहिलो गोल गर्नुभयो। 39 मिनटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षण अघि व्यक्तिगत दोस्रो गोल गर्नुभयो। पहिलो हाफमा कतार विरूद्ध क्यानाडाले 3-0 अग्रता लियो। पहिलो हाफको 33 मिनटमा कतारका हुमाम अहमद। समाचारको अन्त्यमा खेल समाचार। विश्वकप फुटबलमा क्यानाडाले समूह बीको दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ। क्यानाडाले कतारलाई 6-0 हरायो। क्यानाडाका लागि 16

दोस्त जनामा सीमित भयो। खेलको 55 मिनटमा कतारका अर्का खेलाड़ी असीम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाई कतार 9 जनामा सीमित रह्यो। 63 मिनटमा लियाम मिलरले क्यानडाका लागि गोल गर्नुभयो। खेलको 74 मिनटमा कतारले आत्मघाती गोल गर्दा स्कोर 5-0 पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाउनुभयो। त्यसपछि क्यानाडा 6-0 विजयी भयो। जितसँगै क्यानाडाले अंक तालिकामा 4 अंक जोडेको छ। गैराती नै समूह बीको खेलमा स्विजरल्याण्ड पहिलो जितसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह एमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन्। यिनै खेल समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 पारित। राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने परीक्षण सेवा शुरू। औद्योगिक क्षेत्रको भाडादर विवादमा मागिएको पुनरावलोकन सर्वोच्च द्वारा अस्वीकार। रामेछापका साङटारमा पसल मैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धी एउटा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न। रामेछापको सुकाजोरमा तितेपातीको धूप बनाउने तालिम शुरू। अमेरिका र इरान बीच मध्यपूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो। र विश्वकप फुटबलमा क्यानाडा र स्विजरल्याण्डको जित। चेक रिपब्लिक र दक्षिण अफ्रिकाको खेल बराबरी। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनु नै छ। त्यति बेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаную накладежу от семен до сапота тайны. Кабателя у него ла, перью манталима тестура в радюльку пошельте каула батит.
1: Кака, тимла этини тачайна? Аба хамрэй манталима дипжоти ардвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट

0: चिकित्सक गोलाई चार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410043 98630023422।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
0: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एण्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitna barambar.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीन कुने काठमाडौँ
3: हजुरको रेडियो 102.5

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अनि दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
6: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
6: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाउ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउ त लिएर आऊ
9: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिर्सप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: सुन्नुहोस् है सुन्नुहोस्
10: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
12: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
11: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
12: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
11: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
12: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
11: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
13: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
14: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-2429।
13: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोश रेडियोको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँगै रहन्छौ। आज शुक्रबारको बसाई तपाईले आफूलाई मनपर्ने स्थानीय गीत रोजाइमा पार्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले 0848 40 00 26 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तामाकोश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। साथसाथै हामी तपाईँका कमेन्टहरूलाई पनि छोटो मिठोमा स्थान दिन्छौं। तपाईँले कमेन्ट पछाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। कार्यक्रम लोकोशले साताको सातै दिन आउँछ तर फरक बार फरक प्रस्तुतिको साथमा तपाईँले सुन्दै आइराख्नु भएको छ। आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा आफूलाई मनपर्ने स्थानीय गीत रोजाइमा पार्दै गर्नुहोस्। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायो। यति बेला हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं जन्मभूमि भन्ने बोलको गीत रहेको थियो ओखलढुङ्गा, एकदमै मिठो गीत बालकुमार श्रेष्ठ अनि दुर्ग गदाईले आवाजमा रहेको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते
1: दिदी।
0: नमस्ते, हजुर यो आवाज कता सिन्धुलीदेखि हो?
1: सिन्धुलीदेखि नै हो र भन्दै दिदी।
0: मनोज के छ खबर?
1: ठिक छ दिदी, दिदी हजुरको के छ?
0: मेरो एकदम ठिकै छ भन्नुपर्छ, यस्तै छ, दिनचर्या चल्दैछ, चलिरहेको छ, चलाइ मान बनाउनै पर्छ। हेर्नुहोस् मनोजी, अनि के छ तपाईँको खबर सुनाउनुहोस् न।
1: हाम्रोतिर पनि ठिकै छ भन्नुपर्छ दिदी, मधुरो मधुरो घाम छ, ठिकै छ गर्मी आजको लागि भन्नुपर्छ है दिदी। मौसममा
0: ल मौसमको कुरा गर्नुपर्दा सब ठिक छ, मन त मन त घाम लाग्दैछ।
1: हजुर दिदी,
0: खानपिन भयो कि बाँकी छ?
1: बाँकी छ दिदी। दिदी हजुरको?
0: मेरो भइसकेको छ, अघि नै हो है। अनि कार्यक्रम कतिको सुन्नु भएको छ?
1: कार्यक्रम त सुन्न त कहाँ छोडिन्छ र दिदी, समयले साध्यसम्म त छुटाउनै भएन दिदी।
0: जे होस् आज पनि समयले कार्यक्रम सुन्न साथ दिएको छ।
1: हजुर दिदी,
0: ल दिनुपर्छ पक्कै, सुन्नु पनि पर्छ। विशेष गरी अब समयले साथ दियो दिएन भन्ने कुरा भन्दा नि हामीले कति समय मिलायौं अथवा मिलाएनौं र हामीले कुन समयमा के गर्दैछौ भन्ने कुरा चाहिँ आफूले समायोजन गर्नुपर्ने हुन्छ कि कस्तो मनोज?
1: हो दिदी,
0: त्यही भएर समयले हामीलाई साथ दिएसम्म सुन्छौ भनेर भन्नुभन्दा नि हामीले कति समय दियौं र हामीले कसरी समय मिलायौं अथवा मिलाएनौ, मिलाउन सकिन्छ सकिँदैन भन्ने कुरा चाहिँ आफैमा भर पर्ने कुरा हो।
1: हजुर दिदी,
0: ल अब सुनकोसीतिर सब ठिकठाक छ? खास अब मैले केही सोधिनँ है त मनोजीलाई।
1: हुन्छ दिदी, खासै ठिकै छ।
0: अब सबै ठिकठाक छ भन्नुभएको छ, अब सधैँभरि ठिकै होस्, राम्रो नै होस् कामना गर्छौँ है त। ल आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ त?
1: आज मलाई दिदी बजाइदिनु न, कान्छी बजारको भन्ने गीत बजाइदिनु न दिदी।
0: कान्छी बजारको?
1: हजुर दिदी।
0: कसले गाउनु भयो गीत?
1: गायक भन्दै थिए, गीतको नामै त्यही नै छ दिदी, कान्छी बजारको भन्ने नै हो क्या दिदी गीत, देवी घटी जस्तो लाग्छ गायक गायिका चाहिँ, अर्को त गायक त चिनेन दिदी।
0: हामीले फेरि स्थानीय गीतलाई मात्रै आज स्थान दिन्छौँ है मनोजी।
1: हुन्छ, अर्को कुनै भयो अब त्यो भेटेन भने अर्को बजाइदिनु न दिदी।
0: अब यहाँले चाहिँ अब कान्छी बजार भन्ने बोलको गीत चाहिँ अब देवी घरतीले गाउनु भएको अन्डेले भन्दै हुनुहुन्छ, सम्भवतः हामी कोसिस गर्छौँ, यदि भएन भने त्यसको अलावा अर्को कुन गीत सुन्नुहुन्छ केही सोच्नु भएको छ? ठाडो खोला?
1: हजुर, ए होली रिमाई भन्ने गीत छ नि त।
0: ल ठिकै छ, हामी त्यसो भए कान्छी बजार भन्ने नै गीत राख्छौँ, हुन्छ?
1: हुन्छ दिदी, कान्छी बजारको भयो भने झन् चाहिँ दिदी।
0: ल ठिकै छ, हामी कान्छी बजारको भन्ने गीत राख्छौँ, यहाँले साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल हजुर दिदी हजुरलाई भन्नुपर्छ, मेरो साथीहरू भन्नुपर्दाखेरि मेरो रसम श्रेष, दुर्गा मगर, सविता मगर, उर्मिला थापा मगर, निशा लामा, सुस्मिता मुस्ताङ, ध्रुव बाले, देवमाझी, शर्मिला मगर, सुस्मिता मगर भन्दै, फेरि सरिता मगर भन्दै,
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्की चाहिँ, उहाँले आफूलाई मनपर्ने गीत रोजेर गइसक्नु भएको छ। अब मनपर्ने भन्दा हामी विशेष गरी मन त गीतहरू सबै पढ्छन्, तर आज चाहिँ स्थानीय गीतलाई मात्र हामीले स्थान दिइरहेका छौँ। त्यही भएर मनोजले गीत रोजिसक्नु भएको छ, तपाईँले समर्थन जनाउनु पर्छ अब चाहिँ। त्यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, गुड मर्निङ हजुर, हाम्रो निर्मलाजी आउनुभयो। तपाईँको आवाज चाहिँ किन हराउँछ? जहिले आउँदैन तपाईँको आवाज, भित्रभित्र हराउँछ। ठुलो स्वरले बोल्नु भएको छ, अहिले चाहिँ सुने नि त, अघि सानो स्वरले बोल्नु भएको रहेछ। हो र, त्यहाँ छिमेकीहरू लोकोठा पल्लोकोठामा हुने आफन्तले नि सुन्नु भयो होला त्यसो भए। ल ठिकै छ, खानपिन भयो, बाँकी छ के छ? मेरो भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खास सोधिराख्नु परेन। अब हाम्रो सिन्धुलीकै साथी हुनुहुन्छ मनोज कार्कीजी, उहाँले गीत रोज्नु भएको छ। अब हाम्रो निर्मलाजी पनि सिन्धुलीकै पर्नु भएको छ, अब समर्थन त जनाउनै पर्यो होइन? त्यही भएर हाम्रो उहाँले चाहिँ कान्छी बजार भन्ने बोलको गीत रोज्नु भएको छ। आज विशेष गरी कुराकानी भन्दा नि रोजाइका गीत धेरै राख्ने प्रयत्न गर्छौ। साथीहरूलाई सम्झनुहोस् न निर्मलाजी।
2: मेरो घर परिवारको नाम भन्न चाहन्छु, मेरो प्यारी छोरी पतिका पौडेललाई भन्न चाहन्छु, अनि राम सक्रमीय मैत्री गरेर सम्पूर्णलाई भन्न चाहन्छु, म प्यारो दाजुहरूलाई भन्न चाहन्छु, साथीले तारिकलाई साथीलाई आफ्नो उर्मिला मगरको लागि, अनि साथीको लागि, अनि शिला अधिकारको लागि, अनि
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला चाहिँ मनोजीले रोजाइमा पार्नु भएको मिठो गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौ।

0: कार्यक्रममा यो एकदमै मिठो रमाइलो गीत बजिसकेको छ। हाम्रो मनोजीले रोजेमा पार्नु भएको थियो, फेरि पनि अर्को साथी रोजाईको गीत सुन्नको लागि सम्पर्कमा हुनुहुन्छ। को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: गुड मर्निङ, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजी मजाले हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर, भर्खरैदेखि फेसबुक लाइभदेखि सुन्दैछु।
0: ल, भर्खरै भर्खरैबाट सुन्नुभयो, अनि के छ हाम्रो भूमिकाजीको खबर बताउनुहोस् न।
1: मेरो एकदमै ठिकै छ, ड्युटी दिइरहेछु, यसो लुकी छिपी तपाईँले सुन्दै पनि छु। मौसमको बारेमा जाले घाम लागिरहेछ भन्नुपर्छ है त।
0: अब हामीलाई माया गरेर ड्युटीमा लुकी छिपी भए पनि हामीलाई सम्झिदिनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त भूमिकाजी। अनि खाना त खाइवरी ड्युटीतिर जानुभएको होला कि बाँकी छ?
1: मेरो खाना भइसक्यो हजुरहरूको।
0: ल, हाम्रो पनि भइसकेको छ। अब यहाँले हामीलाई छोटो समय निकालेर लुक्दै फोन गरेको छु भन्नुभएको छ, ठिकै छ। म कार्यक्रमतर्फै लान्छु यहाँलाई। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई यो धरानी सहर घुम्नलाई आएको भन्ने सङ्ग राखिदिनु न।
0: धरानी सहर घुम्नलाई आएको?
1: हजुर।
0: ल, हामी धरानी सहर घुम्नलाई आएको भन्ने बोलको गीत राख्छौँ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल त हजुर गी टेन्सनमा बस्नु लागि शुभ दिन भन्न चाहेँ, अनि कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि, साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नाइन बस्ने, बोबी श्रीष मगर, लक्ष्मी छेत्री, एकदास, अल्का बान्तवा, ढकल धर्मराज, राजगले मगर, राजविदाई गाइला, अनि मुना राई लिम्बू, बिहानी अनुष्का, रामजी घिमिरे, रत्नबहादुर थापा, बुद्धदेव तामाङ, अनि अस्मिता, रञ्जित राई, तीर्थ राई, सुरज राई, योगेन मिङ्ग्याङ लिम्बू, कुमार पर्जा, पूर्वेली अन्जान आयुष, मनकुमार भुजेल, बेली अछामी, अनि धेरै साथीहरू त हुन्छ। टिकाराम सुनार मलाई चिने सबै सम्झना गर्दै थियो। बाई बाई।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका राईजी, उहाँले धरानी सहर घुम्नलाई भने बोलको गीत रोजामा पार्नु भएको छ, सो गीत कार्यक्रममा बस्छ। तर हामीहरूको पनि साथीलाई सम्पर्कमा समर्थन जनाउँछौ, त्यसपछि मात्रै उहाँको गीत बस्छ। तपाईँले पनि 0840 40 0026 सहभागिता जनाउनु होला। साथसाथै तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुन्ने हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डट कम, हजुरको याद तामाको सिएफएम 95.5 MHz का माध्यमहरूबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। अब फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पनि पठाइराख्नु भएको छ, तपाईँका कमेन्टहरूलाई पनि हामीले छोटो मिठोमा वाचन गर्नेछौँ। तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई यो व्यस्त समय असारको महिना सचारू कामको व्यस्त रहेर पनि सम्झँदै हुनुहुन्छ, साथसाथै सुन्दै हुनुहुन्छ होला भन्ने चाहिँ आशा लिएका छौँ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा भन्दै थिए गइसक्नु भएको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला हामी कार्यक्रममा भूमिकाजीको रोजाईको मिठो गीततर्फ नै लाग्छौँ, किनकि त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्छ। विश्रामपछि हामी फेरि आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। Yeah.

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै सस्तामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला

0: घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
1: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
1: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
1: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
1: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
1: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी।
4: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 048540143, 98630023422।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639253। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: हजुरको रेडियो 102.1 मेगा।
4: कार्यक्रम लोकगोष्ठीले राखेको मिठो गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। त्यसपछि फेरि आइसकेका छौं आजको व्यवसाय। तपाईँले स्थानीय गीतलाई रोजाइमा पार्न सक्नुहुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा फेरि पनि अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार दुर्गाजी, के छ खबर? दुर्गाजीलाई हल्का मात्रै गर्मी छ? पक्कै पनि एकदमै गर्मी छ, मन्थलीमा छन्, गर्मीको कुरै नगरौँ होइन?
5: अनि
4: पक्कै पनि यो गर्मी छ, यता पनि अब एकदम धेरै गर्मी छ, तर आज मलाई चाहिँ शीतल नै भइरहेको छ, खासै गर्मी छैन। हाम्रो सम्झनाजी चाहिँ गर्मी छ है भन्दै हुनुहुन्छ। पक्कै ल, गर्मी छ, गर्मीको समयमा चिसो चिजहरू खानुपर्छ, अब शीतलमा बसौँ, यस्तै त हो नि होइन? अनि खानपिन भइसक्यो?
5: खानपिन भर्खर भयो, म त तुबरकुलोसिसको रोगी छु, औषधि खानुपर्छ, थकथक गरे अनि खाना खाएर औषधि खाएर हजुरको प्रोग्राम सुनिरहेको, फलफल गरेर फसल के भन्नुपर्छ है त।
4: ल, यहाँको फोन लागिसकेको छ, आज कुन चाहिँ गीत सुन्नुहुन्छ त?
5: हजुर, मलाई त्यो सारिका घिमिरेको चाहिँ गुण भुल्यो भाग्छु, साइला गाई बोलको गीत चाहिँ राखिन्।
4: गुण भुल्यो के भन्नुभयो?
5: गुण भुल्यो भाग्छु के, साइला गाई बोलको गीत, सारिका घिमिरेको,
4: सारिका घिमिरेको आवाजमा रहेको गीत।
5: हजुर, गुण भुल्यो भाग्छु छ, साइला गाई बोलको गीत।
4: लोकगीतै हो यो?
5: हजुर हजुर,
4: भाग छ भन्नुभयो कि साथ?
5: होइन, भाग टु हो, दुई भाग दुई।
4: ल, हामी यो गीत राख्ने प्रयत्न गर्छौँ, साथीहरूलाई सम्झनुहोस् सर।
5: हजुर, विशेष हजुरको लागि अनि हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, दिदी बहिनीहरूको लागि, अनि त्यसपछि म सर रेटी बहिनीहरू हुनुहुन्छ, अनि निर्मला पढेन, निर्मला लामा, निर्मला मगर, बहिनी रमिला तामाङ, धनु गजमेर, अनुमेर मगर, अनि उर्मिला थापा, नवीना थापालाई नै गर्छु भन्छु, अनि श्रेष्ठ देवमाझी र श्रेष्ठलाई पनि मिस गर्छु, अनि मनोज कार्की, दिनेश नेपाली, दुर्गा मगर लगायत जति पनि साथीहरू मेरो आजबाट परिचित हुनुहुन्छ, उहाँ सर बहिनी सरिता मगरलाई नै मिस गरिरहेको छु भन्ने
4: भने सबै। नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी, उहाँले अब गुण भुल्यो दुईको बोलको गीत भन्दै हुनुहुन्छ, सबभन्दा उहाँले लोकगीतै भन्नुभएको छ, सारिका घिमिरेको आवाजमा रहेको, हामी अब उहाँले भन्नुभएको गीत राख्नेछौ। यति बेला अर्को साथी सम्पर्कमा, स्वागत गर्छु। हेलो,
6: हजुर नमस्कार।
4: नमस्कार हजुर, कहाँदेखि होला यो आवाज?
6: यो आवाज गुरुबाको धानकुटाबाट, मुना राई लिम्बू।
4: मुना राई लिम्बू,
6: हजुर।
4: राई अनि लिम्बू एउटै हो?
6: होइन,
4: फरक
6: फरकै हो।
4: त्यही त मैले राई अनि लिम्बू फरक जस्तो लाग्थ्यो, मुना राई लिम्बू भन्नुहुन्छ, मैले कुरो बुझेँ है मुनाजी?
6: हजुर, फरकै हो, राई फाल्टै लिम्बू हो। हजुर
4: ल त्यही त अनि त्यही भएर मैले दुईवटा थर भन्नुभयो है राई लिम्बु मैले पनि हायु पछाडि अर्को जोड्यो भने त्यति हुन्थ्यो होला है
6: खोइ अब के जोड्नुहुन्छ त्यो त तपाईँको विचार
4: मैले त जिउ त्यही नै जोडेको छ
6: हजुर नि मेरो पनि त अनि म जे भए त्यही जोडेको छ
4: कि त अब अगाडि राई थियो पछाडि लिम्बु थप्नु हो दुईटामा एउटा त थप्नु नै भएको
6: हजुर हो पहिला राई हो अब अहिले चाहिँ लिम्बु न
4: त्यही त त्यही भएर मैले कुरो बुझेँ भने हाम्रो मुना
6: हजुर अब यसो मिलाएर बुझ्नु पर्यो नि
4: बुझेँ मैले अब यस्तो अब तपाईँ अब दुई जात जातिभित्र हुनुहुन्छ संस्कार रीतिरिवाजहरू चाहिँ के कतिको फरक पाइँदो रहेछ
6: रीतिरिवाजहरू संस्कारहरू झन्नै उस्तै उस्तै छ त्यति धेरै फरक छैन हाम्रो चाहिँ
4: भनेपछि त उस्तै रहेछ त्यस्तो धेरै तपाईँलाई फरक नपर्ने कुनै समस्या नहुने रहेछ
6: हजुर एकदमै हो
4: ल ठिक छ जे होस् आफ्नो रीतितिथि अनुसार चल्न तपाईँ सक्नुहुने रहेछ
6: हजुर
4: ल ठिक छ खुसी लाग्यो खानपिन भयो कि बाँकी छ
6: खानपिन बाँकी नै छ अब खाना त बनाएको छैन आफू मात्रै बनाउने सुरसारमा भन्नुभयो त
4: भर्खरै मात्र पो बनाउने तरखर गर्दै हुनुहुन्छ
6: हजुर एकदमै अलिकति हामी बिहान चाहिँ खाजा खाइन्छ त्यही भएर अलिकति खाना ढिलै खाइन्छ त्यही भएर
4: ल ठिक छ खाजा खाएपछि खाना ढिलो खाइन्छ अब खाजा नखानेहरूले चाहिँ खाना छिटै खाने अनि आफ्नो कार्यव्यस्ततातिर लाग्नु पर्यो होइन त
6: हजुर एकदमै हो हामी चाहिँ अब गाउँ घरमा हो बिहान खाजा खायो अनि यसो अब आफ्नो के काम थियो अब मेलो पाटो हुन्छ कि घाँस दाउरा हुन्छ कि के गर्नुहुन्छ त्यस्तो काम गर्यो अनि खाना अलिक ढिलै खायो अनि फेरि अब गोठालो हुन्छ कि खेतालो हुन्छ कि कहाँ जानुपर्ने हो त्यो काममा गयो त्यस्तै हो अब गाउँ घरतिर त्यस्तै हो
4: ल ठिक छ मुना अझै अब धरानदेखि भन्नुभयो धनकुटा पनि घुम्न आउनु मन थियो हेर्नुहोस् न मुना अझै कहिले आउने होला
6: आउनुहोस् न यसो समय मिलाएर एकदमै धनकुटातिर घुम्ने ठाउँहरू धेरै छ राम्रो रमाइलो ठाउँहरू छ समय मिलाएर आउनुहोस् न
4: ल हुन्छ मैले यसो भने हामी त्यता आउँदाखेरि अब कुन ठाउँ कुन बस्ती हो त्यति धेरै त थाहा छैन जे भए पनि त्यता आउँदाखेरि हामी मुनाजीको नाम चाहिँ लिन्छौँ कहीँ कसैले हामीलाई चिनेर चाहिँ यहाँ हुनुहुन्छ है भनेर पत्ता लगाइदिनु भयो भेटाइदिनु भयो भने चाहिँ खुसी लाग्छ
6: हजुर हजुर एकदमै हुन्छ नि
4: ल कार्यक्रममा आउनुभयो रमाइलो मिठो कुराकानी पनि भइसकेको छु यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु हाम्रो साथीले गीत रोजेमा पार्नु भएको छ ध्रुवजीले आफ्नो साथीहरूलाई सम्झनुहोस् न
6: हजुर हुन्छ सर्वप्रथम हजुरलाई नै धेरै सम्झना माया भन्न चाहन्छु अनि प्रविधि मित्रलाई अनि यो रेडियो हजुरको होल युनिटलाई नै धेरै सम्झना माया भन्न चाहन्छु पहिला मैले कल गर्थेँ यो रेडियोमा आज मैले अलिकति समयको व्यस्तता पनि भन्नुपर्छ अनि त्यस्तै अब समय नमिलेको पनि भन्नुपर्छ त्यही भएर त्यति धेरै कल गर्नु पाइरहेको छैन अब हाम्रो श्रीराज सर धेरै सम्झना भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा अमनी सापकोटा विमला याम्सु सबिना मगर भूमिका राई तामाङ चन्द्र बस्नेत गोगन डेरो ठुमे मनको साथी जीवन कार्की रत्नबहादुर थापा लगायत अब धेरै साथीहरू हुनुहुन्छ है जति पनि नाम छुटेको साथीहरू कोही कसैले बिर्सेको छैन धेरै सम्झिरहेको छु हाम्रो हामीलाई पनि धेरै सम्झना भन्दै हजुरबाट छुटिन्छु नमस्कार बाई बाई
4: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मुना राई लिम्बु धनकुटाबाट उहाँसँग रमाइलो मेचो कुराकानी भइसकेको छ यति बेला हाम्रो ध्रुवजीले बुझ्नु भएको गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी फेरि आउनेछौँ
7: ए साँच्ची नानीलाई एउटा कुरा सोध्न मन लाग्यो सारङ्गीमा बजाउन मन लाग्यो

दुर्गाजुले रोजन पार्नु भएको यो एकदमै मिठो गीत कार्यक्रममा बजिसकेको छ। अब हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यतिर पनि आउन लागिसकेका छौँ। अब केही समय बाँकी छ, आउनुहुन्छ भने एकजना साथीको रोजाईको गीत बज्छ, त्यसपछि चाहिँ हामीले पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गरेर तर्फै लाग्छु। हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, गीता लिम्बोजी लेख्नुहुन्छ, शिवारो नमस्ते, म प्याकुली गीता इलामबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु, सबैलाई शुभ दिनको कामना भन्नुभएको छ। सुरेन्द्र बानियाजीले पनि गुड मर्निङ हजुर, म पनि कार्यक्रम सुन्दैछु है, नेपालगंज बाँकीबाट भन्दै हुनुहुन्छ, अब बस्ने गीत सबैको लागि, हाल चाहिँ भरतपुर चितुवनदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो, अब बजने गीत सबैको लागि भन्नुभएको छ। दुर्गा लाम गादेजीले पनि नमस्कार दिदी, म यता रामिसाप नगरपालिका हिमालय चार धारापानी बस्युरीबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते शुभ दिन, म ढोकाल धर्मराज बिर्तामोड जाता घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैजनाको लागि समर्पण गरे, आज जन्मदिन मनाउने हुने मेरो भाउजू दिपा डाँगी मुरुङ गछियाकी साथी डिना गुरूङ र सुनसरी झुम्काका सन्तोष थापा मायालु दयालुलाई जन्मदिनको लाखौं करोड़ौं शुभकामना भन्दै हुनुहुन्छ। सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी मुना राई लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो दिदी दर्शन नमस्ते हए, म यता धनकुटाबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मुनाजीसँग हामीले प्रत्यक्ष रूपमा कुराकानी पनि गरिसकेका छौँ, मुनाजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ। त्यसै गरी मिलन घाइल मुटुजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, अब बस्ने गीत सबैको लागि, म दुहाको तारबाट भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते आई हजुर, म पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ। शान्ति बिस्कीजीले पनि नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ होला, म यता रोल्पाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार है, म यता चितवनबाट सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। रत्न बहादुर थापाजीले पनि नमस्ते गुड मर्निङ हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रतुवा माई बाच भन्दै हुनुहुन्छ, अब बस्ने गीत मलाई रत्न बहादुर थापा भनेर चिन्दै सबै सबैको लागि ल भन्नुभएको छ भने अर्को साथी हुनुहुन्छ यति बेला गीता राणा मगर्जे, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, के छ सन्चै आरामै हुनुहुन्छ, खाना लिनुभयो, म पनि कार्यक्रम सुन्दैछु है, रामेछाप सुनापति दुई घर भई हाल चाहिँ ललितपुरबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। तुलसी के सिलुरीजीले पनि हेलो दिदी नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म पनि कार्यक्रम मजाले सुन्दैछु है, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। धनु गजमेरजीले नमस्कार भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। त्यसै गरी कुमार श्रेष्ठजी पनि लेख्नुहुन्छ, नमस्कार सन्चै हुनुहुन्छ होला, म दोलखा मार्बो घर भई हाल चाहिँ काठमाडौँबाट कुमार श्रेष्ठ, अब बज्ने गीत मलाई चिने नचिने सबै सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। अनिल केसीजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। सौरभ केसीजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, म यता बागचौर नगरपालिकाको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घर परिवार लगायत सबैलाई सम्झिरहेको छु ल भन्नुभएको छ। साहिरा राईले पनि नमस्ते दिदी, म यता उदयपुरबाट सहयात्री सरू, अब बज्ने गीत सबै सबैको लागि समर्पण गरे भन्नुभएको छ। राधा लुङ्गेलीजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु सिन्धुलीको बाहुन तिलपुङबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। राधाजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी निश्चल राईले पनि नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु यता उखलढुङ्गाबाट भन्नुभएको छ। हिर्सो चामलिङ राईले पनि नमस्ते हजुर, म यता उदयपुरबाट है भन्दै हुनुहुन्छ। शेरबहादुर शेर बोहराजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भारतको केदारनाथबाट भन्दै हुनुहुन्छ। मेरो घर चाहिँ बजाङ वडा नम्बर 2 है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजी पनि लेख्नुहुन्छ, नमस्कार सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। युनिसा चामलिङ राईले पनि उहाँले लेख्नुहुन्छ, जन्मदिनको धेरै धेरै शुभकामना है भाइ दिवसको लागि भन्नुभएको छ। दिवसीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना।
त्यसै गरी जनक रजाले मगरजी पनि लेख्नुहुन्छ, नमस्कार नमस्ते है, सबैलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। सुषमा छेत्री थामेजीले पनि नमस्ते है, म यता बुटोलबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुमित यापा सुनवार किरातजीले पनि नमस्ते, गुड मर्निङ हजुर, खाना खानुभयो त? म रामेसाब देउराली घर भइहाल्छ काठमाडौँबाट। सुमित यापा सुनवार किरात हो, कार्यक्रम धेरै मनपर्छ, अब बज्ने गीत मेरो घर परिवारमा रहनुभएका सबैको लागि समर्पण गरे भन्नुभएको छ भने उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हिरा बहादुर लगाईजीले पनि नमस्ते हाई भन्दै हुनुहुन्छ। त्यसै गरी टीकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिन्जुरी मीडिया ग्रुपको मेम्बर रामेछाप गर भइहाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग आजको कार्यक्रमको समय पनि सकिसकेको छ, हामीले पनि अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा हामीले करिब पाँचजना साथीहरूलाई प्रत्यक्ष सम्पर्कमा जोडेका थियौं। हुनुहुन्थ्यो पहिलो साथी मनोज कार्गे, निर्मला पौडेल, त्यसै गरी भूमिका राई, दुर्व पाण्डे, त्यसै गरी मुना राई लिम्बुजी हुनुहुन्थ्यो पङ्कुटाबाट। उहाँहरू सबैलाई कार्यक्रममा सहभागिता भइदिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै तपाईँले यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्दै कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोककोशेली बढीबर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा चाहिँ हाम्रो रोजाईको मिठो गीत बज्छ, खाडा देवी माई सरोज लामी छाने मेरिनो राईको आवाजमा रहेको यो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको बसाईबाट म तपाईँकै साथी ललित आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमित तर्फ 79.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। त्यस्तै आंशिक तर्फ 85,939 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिक तर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर हेर्न सकिन्छ। साथै एसएमएसमा पनि लब्ध टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी 16 छैमा म्यासेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 16 01 नम्बरमा डायल गरेर वा 81 60 13 पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। काठमाडौँ तराई मधेस दुर्दमार्ग फास्ट ट्र्याक अन्तर्गत 13 प्याकेज बनाएर निर्माणको काम अघि बढ़ाएको छ। त्यसमा 9 खण्डमा 2 वर्षको निर्माण प्रगति 1% मात्र रहेको छ। कुलेखानीको ड्याम फुट्ने र बागमतीको बारी पूर्ण डिजाइन गर्नुपर्ने बाध्यता, विस्फोटक पदार्थ ल्याउन गृह मन्त्रालय हुँदै गर्नुपर्ने प्रक्रियागत झन्झट, निर्माण स्थलमा पर्ने रूख कटानमा ढिलाई लगायत कारणले प्रगतिमा ढिलाई भएको ठेकेदार कम्पनीको भनाइ छ। अहिले 1, 2, 3, 4, 5, 6, 7, 8 क र ख र 9 क र ख र 10 नम्बर प्याकेजमा मात्र ठेक्का भएर काम भएको छ। 11 नम्बर प्याकेजमा रहेको खोकुना डुकु छाप खण्डमा जग्गा अतिक्रमण सम्बन्धमा निर्णय हुनै बाँकी रहेको छ। ठेक्का भएर काम गरे एका खण्डमध्ये 9 क र खको निर्माण प्रगति 3% पुगेको ठेकेदार कम्पनी जियाङसे हनुमान बानिया जेबीको दावी रहेको छ। जो यो जेबीसँग 13 चैत्र 2080 सम्झौता भएको हो। जियाङसे चिनिया कम्पनी हो, तर निर्माणको कार्यदेश 31 वैशाख 2081 दिएको थियो। तर 7,57 करोड़ रूपियाँ ठेक्का रकम रहेको यस खण्डको प्रगति बल 4.5% रहेको छ। सम्झौता आगामी 25 भागमा सकिँदैछ। सम्झौता भएअनुसार 6 स्थानमा आउने जाने समानान्तर रूपमा 12 पक्की पुल, 2 ग्यालरी सुरुङ र 3 किलोमिटर सड़क निर्माण गर्नुपर्ने रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका पहिलो राष्ट्रिय महाधिवेशनको तयारी अघि बढ़ेको छ। चितवनमा हुने महाधिवेशनका लागि व्यवस्थापन प्रतिनिधि समन्वय र सभाहाल निर्माणको काम शुरू गरिएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशन आउने 7, 8 र 9 गते चितवनमा हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द 17 चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। पार्टीले यस महाधिवेशन मार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने जनाएको छ। देशभरबाट हजारौं प्रतिनिधिहरू सहभागी हुने तयारी गरिएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हलगोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। बुढाका 39 जना किसानलाई प्रति गोरू हल 5,000 रूपियाँको दरले नगद प्रोत्साहन प्रदान गरेको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अनुसार रकम हिजो सम्बन्धित किसानलाई हस्तान्तरण गरेको ओडाले जनाएको छ। ओडा अध्यक्ष इन्द्र गुरूङले किसानलाई प्रोत्साहन रकम वितरण गर्दै
कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ। नगरपालिकाले आउँदा दिनमा पनि किसान लक्षित बिजन तालिम प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। प्रोत्साहन रकम प्राप्त गरेका किसानहरूले स्थानीय सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसान मैत्री कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन्। भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा हिजो गरेको प्रतिनिधिमण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यात अवरोध उत्पन्न भई उद्योग क्षेत्रमा गम्भीर असर परेको भन्दै तत्काल समाधानको माग गरेको छ। औद्योगिकहरूले वार्षिक झण्डै 12-14 अर्ब रूपियाँ बराबरको कारोबार हुने चिया क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्र र लाखौं श्रमिकको जीविकोपार्जनमा असर पर्ने चेतावनी दिँदै सरकारलाई कूटनीतिक रूपमा प्रभावकारी पहल गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्री खनालले समय समाधानका लागि भारतीय अधिकारीहरूसँग छलफल अघि बढ़ाइसकेको छ, छिटै समाधान निस्कने अपेक्षा गरेको जानकारी दिनुभएको छ। भारतले नेपाली चिया निर्यातमा उघोषित र रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधान बन्द हुन लागेका थिए। असार 1 गतेदेखि इलामका 56 उद्योग बन्द भएकोमा हिजोदेखि झापा 30 भन्दा बढ़ी चिया उद्योग झण्डै 2 दर्जन चिया बगानहरू पनि पूर्ण निर्माण रूपमा बन्द भएका छन्। झापामा नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन हुने जिल्ला हो। व्यवसायीहरूको तथ्याङ्क अनुसार कुल उत्पादन मध्ये 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको छ। यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित झण्डै 60,000 श्रमिक कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको जनाएको छ। महोत्तरीको वर्दीवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीहरूलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगदको 18 नगरसभा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट व्यक्त व्ययमा यो व्यवस्था समावेश गरेको हो। नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याएको हो। यसले कानूनी उमेर पछि मात्र विवाह गर्नुपर्ने चेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यसअघि 2080 साल चैत्र 5 गते नगरले मुस्तहर समुदायमा लक्षित गर्दै उमेर पुगेका विवाह गर्ने मुस्तहर जोडीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। नगर कार्यपालिकाको अभिलेख अनुसार हालसम्म वर्दीवास 12 एक जोडीले मात्र यो रकम प्राप्त गरेका छन्। झण्डै 1 लाख जनसंख्या रहेको वर्दीवास नगरपालिकामा हालसम्म 13 बालबालिका मुक्त घोषणा भइसकेको छ र यसो भने वर्दीवास 12 तर बाँकी रहेको छ। नगरले ल्याएको नयाँ व्यवस्था अनुसार 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीहरूलाई प्रोत्साहन रकम गर्ने दिने कार्यक्रमले सामाजिक चेतना बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, अब अमेरिकाले इरान विरूद्ध लगाएको समुद्री नाकाबन्दी अन्त्य गरेको छ। जुन पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबीच सम्झौता भएपछि भएको हो। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले अमेरिकासँगको सम्झौतामा फरक मत भए पनि देशको हित रक्षा गर्ने राष्ट्रपतिको आवश्यकतापछि यसलाई अनुमोदन गरेको छ। सम्झौताका मुख्य मुद्दामा स्ट्रेट अफ हर्मुजको मार्ग पूर्ण खोल्ने, इरानले आणविक हतियार नबनाउने र पुनर्निर्माण तथा आर्थिक विकासका लागि 300 अर्ब डलरको कोष स्थापना गर्ने उल्लेख गरेको छ। वाशिङटन डीसी पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि दुई देशबीच सम्झौता भएसँगै अमेरिकाले इरान विरूद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ। अमेरिकी स्ट्रेट कमाण्डले राष्ट्रपतिको निर्देशन बमोजिम नाकाबन्दी अन्त्य गरेको सामाजिक सञ्जाल एक्स मार्फत पुष्टि गरेको छ। यद्यपि केही अमेरिकी सैन्य जहाजहरू पनि अझै पनि त्यस क्षेत्र आसपास रहने कमाण्डले जनाएको छ। नाकाबन्दी हटेको केही समयपछि इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले उहुदा सम्हाले यता पहिलो पटक
आफ्नो प्रतिक्रिया दिनुभएको छ। उहाँले अमेरिका संघको सम्झौतामा आफ्नो फरक मत भए पनि देशको हितका रक्षा गर्ने राष्ट्रपतिको आवश्यक आश्वासनपछि यसलाई अनुमोदन गर्ने बताएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। खेलको 50 मिनटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बनेको छ। दक्षिण कोरियाका गोल रक्षक किम सिङग्युले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए। दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोल रक्षक राहुल रांगेलले उत्कृष्ट बचाव गर्दै टोलीको अग्रता जोगाएको छ। कप्तान रोन ह्याङ्गदिनको पहिलो हाफको प्रयास भने अफसाइडका कारण गोलमा परिणत हुन सकेको छैन। यस जितसँगै मेक्सिको समूह एको शीर्ष स्थानमा उक्लिएको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोलले, स्विजरल्याण्डले बोस्निया र एन्ड हर्मोज हर्जगोभिनालाई 4-1 गोलले गोलको अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। हाउस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपमा कार्यक्रम प्रस्तुत श्रोताज उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि तपाईँलाई आज विशेष बनाउनको लागि भन्न चाहन्छु। प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की, उहाँको साथ रहेको छ भने यति बेला देश तथा विदेशमा रहेर तपाईँले सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दि पप। हामी हप्ताको छ दिन आउँछौँ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर, पछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौँ पनि भन्न चाहन्छु। अनि आउन सक्नुहुन्छ, नम्बर 0840 40 00 26 रहेको छ, 0840 40 00 26 को माध्यमबाट आउनु होला। तपाईँकै रोजाइमा रहेका नेपाली पपगीतहरू तपाईँकै माझमा राख्नेछौँ पनि भन्न चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर रमाइला कुराहरू पनि गर्छौँ अनि साथसाथै म्यासेजहरू पनि वाचन गर्नेछौँ। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95.95 MHz, अनि त्यस्तै गरेर अनलाइनका विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ। एउटा मिठो गीत राखेर त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पनि पठाउँदै गर्नुहोला है त।

यो मिनेटरी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराज म छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै फोन गर्न सक्नुहुन्छ नम्बर 0840400026 माध्यममा आउन सक्नुहुन्छ। 0840400026 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। नम्बर 0840400026 माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ भन्दा पनि हुनुहुन्न भन्नुहुन्छ, ठिक छ, म्यासेजहरू पठाउनुहोस् पनि भन्न चाहे, म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे भन्दै यति बेला फेरि अर्को गीत तपाईँको माझमा राख्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला। यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत

0: हजुरको रेडियो 102.1 मेगा।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-45385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
9: सम्पर्क नम्बर 047-590-466, 98692-65998।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार

0: यो सर्ट एन्ड स्विट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप डिपअपमा. आवाजमा म श्रुतासमा छु भने साथमा तपाईँ हुनुहुन्छ. त्यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनलाई पनि हुन चाहन्छु. प्रत्यक्ष रूपमा कुराकानी गर्न मान्छ भने नम्बर 48 40 00 26 रहेको छ. यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ. हजुर नमस्कार. नमस्कार हजुर, आशा के छ खबर?
1: एकदम ठिक छ नि. हजुरको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दै हुनुहुन्छ? खानपिन भयो?
1: खाना खाएर हजुरको प्रोग्राम भर्खरैबाट सुन्दै बसिरहेको छु भन्नुपर्छ है.
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ. मौसम कस्तो छ?
1: मजाले घाम लागिरहेको छ.
0: मजाले घाम लागिरहेको छ भनिसकेपछि गर्मी छ. ओके ल, ठिक छ. जो हामीलाई सुन्ने हुनुहुन्छ, खुसी लाग्यो. सुनेर साथ दिनुहोस् भन्नुहुन्छ है. धेरै पछि हो कुराकानी गर्न पाइयो. जो सम्झिँदै गर्नु होला, माया चिना मार्नु होला भन्न चाहन्छु. कुन चाहिँ गीत सुन्न मन छ?
1: मलाई जवान दिन शेर्पाले गाउनु भएको जुनमा हेरी तिमीलाई हेरौँला राखिदिनुहोस् न ल.
0: जुनमा हेरी तिमीलाई हेरौँला, वाङदेन शेर्पाको. ओके, हामी राख्नेछौँ पनि भन्न चाहन्छु. जुनमा हेरी तिमीलाई हेरौँला, वाङदेन शेर्पाको आवाजमा गीत. ओके, अनि साथै आफन्तलाई सम्झिदिनुहोस् न.
1: प्रोग्राम सञ्चालन गर्नुहुन्छ. लङ टाइम पछि बोल्न चाहे फर्स्टमा हजुरको लागि, अब पद्मिलेसन हुन चाहे प्राविधिक मित्रको लागि, हजुर फ्यामिलीको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, साथीहरू त धेरै भन्दा नि धेरै हुनुहुन्छ. सबै सबैमा मिठो भाया मिठो सम्झना कल मेसेज गर्न नपाइँदा नि धेरै सम्झिराखेको छु भन्दै जान्छु ल. नमस्ते.
0: हस् धन्यवाद. मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहन्छु. पालो तपाईँको 48 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ. 48 40 00 26 रहेको स्वास्थ्य म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. स्वास्थ्य म्यासेजहरू पठाउनुहोला. कुराकानी पनि गरिरहेका छौँ. म्यासेजहरू पनि बिस्तार बिस्तार वाचन हुनेछन् नै. यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ. हजुर नमस्कार.
2: नमस्कार हजुर.
0: नमस्ते. नमस्कार हजुर, स्वागत छ कार्यक्रममा. अनि के छ विवश्री खबर?
2: ठिक छ हजुर, एकदम राम्रो छ.
0: राम्रो छ.
2: र धरानको मौसम पनि एकदम मिठो छ, एकदम शीतल छ, धुम्म छ.
0: धुम्म छ, रमाइलो रमाइलो छ भनिसकेपछि.
2: हजुर हजुर.
0: ओके ल, ठिक छ. खानपिन भयो?
2: खानपिन भइसक्यो हजुर.
0: ओके ठिक छ. हामीलाई सुन्न पाउनु भएको छ छैन?
2: अहिले भर्खर अगाडिको साथीले गीत रोज्दै हुनुहुन्थ्यो.
0: हजुर. खुसी लाग्यो, सुनिदिनुहुन्छ अनि आउनुहुन्छ, म्यासेजहरू पनि पठाउनुहुन्छ. यति मिठो आवाज सुन्न पाइन्छ, खुसी लाग्छ विवश. अनि आजको दिउँसोको प्लान के छ?
2: आजको दिन हजुर अब यतिखेर चाहिँ अब तयारी हुँदैछ बजारतिर जानेछ किन्नको लागि. र चाहे बजारतिर नै बित्छ होला दिउँसोको समय चाहिँ हजुर.
0: ओके ठिक छ. ओके, कुराकानी गर्न पाएँ, खुसी लाग्यो. मिठो गीत रोजाइमा पार्नु भएको छ जुन हेरी. यो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: हुन्छ हजुर. साथीभाइ आफन्तहरू सम्झिनु पर्दा विशेष गरी अब भेट्ने गीत फराङ्गै छ नि वाइफ पुष्प चामलिङलाई, अनि राखेर मगर अमिना सुन्दर हर्पल रोशनी राई अमिता इकराम चौधरी गगन तेले उत्तमकान्त प्रेमी श्रेष्ठ रोसलाङ लगायत अहिले हजुरको रेडियो सुनेर बस्नु नै सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर. नमस्कार.
0: हस् धन्यवाद. उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा गीत राख्न चाहन्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई त.

0: यो मिनट चाहिँ तपाईँको माझमा राख्यौं, तपाईँले मेरो समय पार्नु भएको आलोक डोरी भाका भनेर भन्दैन नेपाली पप गीतहरू तपाईँको माझमा राखिरहेका छौ। नम्बर 3840 40 26 रहेको छ, 3840 40 26 रहेको छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन हुनेछन्, हुन चाहन्छु। यति बेला आएको हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते, नमस्कार। हाम्रो रमिलाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, हाम्रै राम्रै। रमिलाजीको खाना भयो? हुन त त्यही त मैले भन्नु हुन्न थियो, अब के गर्नु भनिहाल्यो। ठिक छ, खानपिन भयो?
1: मेरो त भयो, तपाईँको भयो?
0: खाना खाएर उपस्थित भएको छु, रेडियो सुन्दै हुनुहुन्छ?
1: भर्खर भर्खर देखि सुने भाइ।
0: ठिक छ, भर्खर भर्खरबाट त
1: अनि के अरे कस्तो म त दिन्छु सुन्ने बानी भइसक्यो क्या, सुतेको निदाएछ क्या, फर्स्ट चाहिँ सुन्न पाएन, विश्राम पछि त सुने हो।
0: ओके, ठिक छ, जे होस् होइन, खुसी लाग्यो, सुन्नुहुन्छ, माया गर्दिनुहुन्छ।
1: निष्ठुरी
0: छैन, राम्रै छु, माया गर्नुहुन्छ। मलाई चाहिँ जति गाली गरे पनि हुन्छ, मेरो त मनै होइन है। मौसम कस्तो छ त्यत्र?
1: मौसम के धुम्म धुम्म, मन्द मन्द काम त्यस्तै हो दाई।
0: राम्रो रमाइलो छ भनेपछि?
1: राम्रो रमाइलो छ।
0: ओके, ठिक छ, यता पनि खै त हामी त चर्को लागेको छैन, तर पनि गर्मीको महसुस चाहिँ भइरहेको छ।
1: गर्मी नि यता दुई गर्मी नै भएको छ नि, असारको बेला गर्मी न गर्मी रे क्या।
0: ठिक छ,
1: दुई दिन भइसक्यो पानी नपरे, यता 80 दिन त परे,
0: त्यही त बर्खा, यसो पानी पर्नु पर्ने हो होइन। ठिक छ, जे होस् खुसी लाग्यो, कुन चाहिँ सुन्न चाहनुहुन्छ?
1: रोप्ने बेलामा कोदो नै हुँदैन क्या हो?
0: खै के हो भने कोदो रोप्नेलाई त भइरहेको छ, त यसो होइन, कोदो रोप्नेलाई त ठिक छ जस्तो लाग्छ त, किनकि यसो बेला बेलामा पानी परिराखेको हुन्छ, यसो अलिकति पानी परे भइहाल्यो, धेरै पानी पऱ्यो भने फेरि
1: गाड्नुपर्छ नि त, मारि छाड्नु,
0: त्यही त
1: भएर पानी पऱ्यो भने अलिअलि राख्दा
0: हुन्छ,
1: हुन्छ।
0: ठिक छ, अब खै मौसमले साथी दिन जस्तो छ। देला कुन चाहिँ सुन्न चाहनुहुन्छ?
1: मलाई उर्गेन डङ्गो छोटो जीवन भन्ने राख्नु न।
0: छोटो जीवन, ओके, राख्ने छ। साथी भाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: पहिला प्रथम दाई तपाईँको लागि, प्राविधिक दिदी छ होली युनिटको लागि, आज सुनिता तामाङ वैवाहिक जीवनमा बारिँदै हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, साथी आउन नपाए पनि नयाँ जीवनको शुभकामना, राम्रोसँग के अरे
0: धन्यवाद मनदेखि, धन्यवाद हुन चाहे पनि भन्न चाहन्छु। मेसेजहरू पनि वाचन गर्नुपर्नेछ, सामाजिक सञ्जाल फेसबुकमा पनि मेसेजहरू पठाइराख्नु भएको छ मलाई, यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, यति बेला हुनुहुन्छ, मेसेजहरू प्राप्त भइरहेका छन्। वर्षा फिनास हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, बाबरा मगर हुनुहुन्छ, ओखलढुङ्गा पोकाली घर भइहाल्छ, रियादबाट कार्यक्रम सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना, विशेष गरी प्यारो साथी रञ्जित कालीलाई धेरै सम्झना छ भन्नुहुन्छ, विनोद बर्वाले पनि सालुबाट सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, रूपसना योगी हुनुहुन्छ, सिन्धुली ढुङ्ग्रेवासबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, रामजी घिमिरे हुनुहुन्छ, चितवनदेखि सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, टो बहादुर पुलामी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, अप्सरा खड्का हुनुहुन्छ, सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, गीता राणा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, रामछाप सेनापति दुई घर भइहाल्छ, ललितपुरबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, मुना राई लिम्बु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, तनकुटाबाट सम्झना सबैमा भन्नुहुन्छ, सत्यकला इसारा हुनुहुन्छ, मिस युप्यारी रिमा थामी लगायत सबैमा भन्नुहुन्छ, त्यस्तै प्रकाश केसीले पनि सुन्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, सपना तामाङ हुनुहुन्छ, सिन्धुलीबाट सुन्दैछु है, सबैमा सम्झना छ भन्नुहुन्छ, सुमित यता सुनवार किरात हुनुहुन्छ, रामेछाप देउराली घर भई आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु है, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ, त्यति बेला कोही हुनुहुन्छ उहाँसँग म छोटो मिठो कुराकानी गर्छु, हजुर नमस्कार, हेलो, हेलो उहाँ हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ टिकराम सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भनिदिनुहुन्छ रामी छाप घर भयो हाल चाहिँ रामी छापबाट है रामी छाप घर भइहाल्छ रामी छापबाट नै कार्यक्रम सुन्दै हुनुहुन्छ सनाकन्दिङ्गा मिडियाफ्टर निर्मला हुनुहुन्छ जीवन सुब्बा त्यस्तै राजगले मगर विमला मगर लक्ष्मण मगर शर्मिला शर्मा मगर घाला बिरमान सुनवार मुना मुखिया भूमिका राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु हुन्छ मौसम कस्तो छ खाँडादेवीको सोचेर भन्नुभयो त ठिकठिकै भन्नाले धुमा धुमा छ राम्रो रमाइलो रहेछ भनेपछि पानी पर्छ जस्तो छ त्यतात्र पानी पर्छ जस्तो छ त्यतात्र धेरै किन माया नलागेर नआएको सुस्मिता
1: माया नलागेर त होइन फोन नलागेकै भन्नुपर्छ
0: फोन नलागेर फोन त लाग्नु पर्ने त होइन तपाईँलाई भनेर झन् खाली गरेर राखेको थियो तपाईँले फोन ट्रायलै गर्नु भएन त्यो भएर हामीले पनि यता खाली गरेर सुस्मिता जी आउनुहुन्छ है भनेर राखेको आज बल्ल बल्ल त्यो पनि अन्तिममा आउनुभयो ठिक छ खुसी लाग्यो जस कुराकानी गर्न पाइयो माया चिज छ गर्नुहुन्छ जस्तो लाग्छ मिठो गीत राख्छौँ छोटो जीवन उर्गेन्दुङको आवाजमा गीत छ साथीको आफन्तलाई सम्झिदिनुहोस् न
1: बोल्न पाएको छ स्पेसल फिट भेट्समा प्रोग्राम सञ्चालन गर्ने भेट हजुरकै लागि भन्न चाहे अनि टेक्निकलमा हेल्प गर्ने दिदीको लागि भन्न चाहे हजुरकै समिटको लागि मेरो घर समिति सबैको लागि साथीहरू भन्नुपर्दा मैले फोन लगाएर सफर गर्ने भने मनोज कार्कीको लागि पनि भन्न चाहे रोशन श्रेष्ठको लागि
0: तपाईँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु रिमा थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछ भोजपुर एङपाङबाट रिमा थामी हो भन्नुहुन्छ मिस यु प्यारी मुटु सत्यको लागि सारा एन अल भनिदिनुहुन्छ रुममा बसेर सुनिरहेको छु भन्नुहुन्छ प्रकाश केसीले त्यस्तै गरेर निशा ठोकरले सम्झना सबैमा भन्नुहुन्छ नेपालतिर पानी परेको छ दाई भन्नुहुन्छ छैन हजुर पनि मैले चाहे धनु गजमेरले पनि सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ विनोद थापा हुनुहुन्छ रामसाद घर भइहाल्छ मलेसिया ड्युटी गर्दै हजुरको रेडियो सुन्दैछ है भन्नुहुन्छ यो मायाको लागि विशेष रूपमा धन्यवाद अनि सम्झना सबैमा पनि भन्नुहुन्छ विनोदजीले मायाको लागि विशेष रूपमा धन्यवाद ड्युटी गर्दै हुनुहुँदो रहेछ साथमा हामीलाई पनि यसो सुनेर साथ दिनुभयो म्यासेज पठाइदिनु भएको विशेष रूपमा धन्यवाद त्यस्तै लवली मेलिना श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ मिस यु डियर मेक्सन राई छोरा सिमाहङ राई बुनु अनिसा भुजेल आस्था चामलिङ राई स्नेहा चामलिङ भाइ सबिन भुजेल दिवस भुजेल साथीहरू अभागी उमिता सुनवार किराती बुङखामा राई त्यस्तै सुजा खपाङ्गी मगर त्यस्तै अनिता राई त्यस्तै रेमिका राणा मगर राजगले मगर घाला बिरमान सुनवार विपना मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ आशा विश्वकर्माले पनि कार्यक्रम सुन्दैछ सिन्धुली धुरा बजारबाट सम्झना सबैमा भन्नुहुन्छ अभागी सृजना हुनुहुन्छ कार्यक्रम सुन्दैछ है सृजना विश्वकर्मा धनकुटा घर भइहाल्छ कुवेतबाट भन्नुहुन्छ त्यस्तै गरेर डियर काजी आयो सा शङ्कर मिठो माया धेरै सम्झना छ भन्नुहुन्छ साथीहरू कमलाउनेम लिम्बु सन्देश गुरुङ चामलिङ जुनिता राई निर्दोष छेम अमृत गुरुबाङ निशान योङ हाङ डमर लामछान गुरुङ माधी हाङ सलिन देवान ढकाल धर्मराज छत्रयाम फुलका सबैमा सम्झना छ भन्नुहुन्छ भने टिकराम सिंहले पनि सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे देवन किशोर अन्जान हुनुहुन्छ मिस यु अल अफ यु हेभ अ गुड डे भन्नुहुन्छ भने कुमार श्रेष्ठ हुनुहुन्छ नमस्ते हजुर कार्यक्रम सुन्दैछु है दोलखा मार्बु घर भइहाल्छ काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ धनु गजमेर सोमपली शेर्पा लगायत सबैमा सम्झना चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहे भन्दै अब चाहिँ छुट्टिनु पर्छ। तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मैले दिख धन्यवाद। म्यासेज गरेर फोन गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनुभयो, मनै दिख धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि मनै दिख धन्यवाद दिँदै अन्त्यमा छोटो मिठोमा एउटा गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत श्रोताज महत पनि छुटे। हवस् त, नमस्कार।
2: मम्मी आज तपाईँहरूको त्यो प्लान छैन,
3: तिम्रो ट्यान्डर सोध न
2: साँच्ची।

0: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider world with the BBC. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: विश्व कप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका छन्। यसै गरी आंशिकतर्फ 85,929 जना विद्यार्थीले परीक्षा दिएकोमा 36,420 जना उत्तीर्ण भएका छन्। नियमित र आंशिकतर्फ गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएकोमा 2,68,190 जना उत्तीर्ण भएका छन्। 40 जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। परीक्षा भएको 35 दिनमै नतिजा कक्षा 12 को नतिजा आएको हो। नतिजा राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर हेर्न सकिन्छ। साथै SMS-बाट NEB टाइप गरेर स्पेस दिएर सिम्बोल नम्बर राखी 1600 मेसेज पठाएर पनि हेर्न सकिन्छ। नेपाल टेलिकमको 1601 नम्बरमा डायल गरेर वा *1601# पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। सरकारले भुक्तानी लगायतका समस्या झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने काम शुरू गरेको छ। पहिलो चरणमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारी सहित स्वास्थ्यकर्मी तथा अधिकारीसँग बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यक वर्गको पहुँचमा पुर्याउने र बीमाको दावी रकम भुक्तानीलाई समस्या रहित बनाउने उपायबारे छलफल गरेको छ। सिंहदरबारमा हिजो भएको छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सरकारले बीमा कार्यक्रमको पुनर्संरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृह कार्य गरिरहेको जानकारी दिनुभएको छ। बीमा कार्यक्रम वार्षिक 6.75 अर्ब रूपियाँ घाटामा छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। यसै गरी मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 बिहीबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब 1.5 दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ़दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसारका वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्ले जानकारी दिनुभयो। भन्नुभयो। उहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या पनि निरन्तर बढ़िरहेको छ। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लाफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाटामा अहिले 58.8 हेक्टर क्षेत्रफलमा तारबार लगाएर कृष्णसार संरक्षण गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दादुराको उच्च जोखिम रहेको जिल्लामा खोप अभियान चल्दै रासायनिक मलमा कालो बजारी नियन्त्रण गर्न सरकारको पहल लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले कक्षा 12 को नतिजा सार्वजनिक स्वास्थ्य बीमा कार्यक्रम पुन संरचनाको तयारी शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लामा दादुरा विरूद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकारी खोप अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यो अभियान यही हप्तासम्म सञ्चालन हुनेछ। यसै गरी सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकेको छ भने अछाम र दैलेखमा 2 जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्न नपरेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। दादुरा अत्यन्तै संक्रामक रोग हो। 1 जना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। त्यसैले संक्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बाल बालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास गरिरहेको खोप शाखा प्रमुख डाक्टर गौतमले बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ। मन्त्रालयले मल सम्बन्धी गुनासो उजुरी तथा जानकारी संकलनका लागि 97000991113 नम्बर तोकेको जनाएको छ। यो नम्बरमा किसान तथा सरकारवालाले बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सृजना, वितरणमा अनियमितता लगायतका विषयमा जानकारी दिन सक्नेछन्। मल सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोड मार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ। थारू समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ। नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन्। नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्न सकेमा मात्रै यो संरक्षण हुन सक्ने थारू अगुवा खुशीराम चौधरीले बताउनुभयो। थारू समुदायले पूजा आजासहित विभिन्न शुभ कार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ। थारू अगुवा रूपलाल चौधरी अनुसार कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ। अब विदेशको खबर। इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको हो। उत्तरी इजरायलमा रहेको रूट 60 को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनर्स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक रहेको र त्यहाँबाट पछि नहट्ने अडान लिनुभएको छ। इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्व बीच भएको शान्ति सम्झौतामा लेबनान सहित विभिन्न मोर्चाहरूमा लड़ाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा घरेलु टोली मेक्सिकोले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ। खेलको दोस्रो हाफमा मेक्सिकोका लुइस रोमोले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। गोल नै खेलको एकमात्र तथा निर्णायक साबित भयो। बिहान भ्यानकुभर रंगशालामा सम्पन्न खेलमा क्यानाडाले कतारलाई पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। क्यानाडाले कतारलाई 6-0 गोलले पराजित गरेको छ। गैराती अमेरिकाको सोफाई स्टेडियममा सम्पन्न खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 गोल अन्तरले पराजित गर्यो। यसै गरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। विश्वकपमा आज राति नेपाली समय अनुसार 1:00 अमेरिकाको सियाटल रंगशालामा अमेरिका र अस्ट्रेलिया खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कक्षा 12 को नतिजा सार्वजनिक, नियमित तर्फ झण्डै 70% विद्यार्थी उत्तीर्ण। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी शुरू, चालू आर्थिक वर्षमा 1,11,00,000,000,000 रूपियाँ बक्यौता। सुनको भाव एकै दिन 10,500 रूपियाँले घट्यो, तोलाको 2,86,700 रूपियाँमा कारोबार। इजरायलद्वारा लेबनानबाट सेना फिर्ता गर्न अस्वीकार, मध्य पूर्वमा शान्ति कायम हुनेमा आशंका। र विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो, अमेरिका र अस्ट्रेलिया बीचको खेल आज राति। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: क्वालिटी में नंबर 1 दाम सबै भन्दा कम।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 9863024222।

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43398, 0485-43398।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
8: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा
11: डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महज। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ जनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज शुक्रबारको बसाई आजको बसाईमा चाहिँ हामीले चलचित्रको दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई समर्थन जनाउनेछौं र तपाईँले चाहिँ गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक र तामाको सेफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कसाइनो।
1: कार्यक्रममा एकदमै मिठो गीत राख्यौ आफ्नै वैशाख्यलाई किको अर्को साइनो, एकदमै मिठो गीत रहेको थियो। भारती मंगले चलचित्रको गीत यो गीतबाट चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0848 40 24 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाइमा हामीले दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई समर्थन जनाउनेछौ र उहाँले चाहिँ गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ। आउनुहोला 40 40 00 24 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते दिदी।
1: नमस्ते, मनोजी बोल्नुभयो।
2: हजुर दिदी।
1: ल मनोजीको खबर के छ?
2: ठिक छ दिदी। रामेसाबतिरको खबर के छ? तपाईँहरूको पनि के छ?
1: हाम्रो रामेसाब लगायत हाम्रो पनि खबर एकदम ठिक छ, रामेसाबको पनि ठिक छ। आज चाहिँ अब अघि बिहानसम्म चाहिँ अलि मन्द मन्द काम लागेको थियो, अहिले चाहिँ झर्को काम लाग्न सुरु भएको छ। यस्तै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यो समय? बसी बसाइमै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुनेर साथी ल अब कार्यक्रम सुन्दै हुनुहुन्छ भने त कार्यक्रमको बारेमा जानकारी पक्कै भइसक्यो है? ल हजुरको माझमा हामीले ट्र्याक राख्छौँ। ट्र्याक मार्फत चाहिँ तपाईँले चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ है त?
2: हुन्छ।
1: ल ठिक छ।

0: नभयो
1: सुने दिदी, गीतको नाम चाहिँ थाहा भयो दिदी, बिच मान्छे नाम थाहा नभए पनि
0: गीतको नाम थाहा भयो भन्नुहोस् त। जस्तै लाग्यो चलचित्र चाहिँ चलचित्रको नाम याद भएन है। ल ठिक छ, अन्तिममा हामी भन्छौँ सङ्गीत पनि बस्छ, अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नुहोस् है। हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँले भनिसक्नु भएको छ, उत्तर दिनुभएको छ, गीतको नाम मात्रै भन्नुभएको छ, मिलेको छ कि छैन हामी अन्तिममा भन्नेछौ। पालो तपाईँको सोही ट्र्याक बज्छ, सोही ट्र्याक मार्फत तपाईँले गीतको नाम चिन्नुपर्ने हुन्छ अनि चलचित्रको नाम आउनुहोला तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840 40 0026। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, व्यवस्थे आराम हुनुहुन्छ?
2: हजुर एकदम ठिकै, आरामै छु हजुर।
0: ल अहिले कता हुनुहुन्छ, काठमाडौँतिर हो कि धरानतिर हुनुहुन्छ?
2: अहिले हजुर म धरानतिर, हजुर हिजो आइपुगेको।
0: यता रामेछापा हुनु पर्दैन थियो त,
2: खर यस्तो भयो कि अब घर बस्यो वनको पिर, वन गयो घरको पिर, 5-6 दिन भइसकेको छ हिँडेको होइन, कुनै समय मिलाएर पक्कै आइपुगिन्छ होला हजुर।
0: कुनै समय मिलाउनुहोस् है, यता समय आउनुहोस् है।
2: हुन्छ हजुर, हुन्छ।
0: आरामै हुनुहुन्छ नि?
2: एकदम आरामै नै, ठिकै छ हजुर। मौसम पनि आज एकदम राम्रो छ, यतातिर एकदम धम्म शीतल छ हजुर,
0: आज चाहिँ शीतल छ है।
2: हजुर
0: अनि समय के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ होला अनि साथमा अरू के गर्दै हुनुहुन्छ?
2: यो समय हजुर एकदम हाम्रो पात्रबाट सुन्दै सुन्दै हिँड्दै
0: थिएँ,
2: म यता के भन्छ बजार जाँदै थिएँ यसो परिवारसँग नै, आज यसो किनमेल गर्ने जमर्को छ अनि बाटोमा जाँदै गरेको भनौँ हजुर।
0: बाटोमा हुनुहुन्छ होइन, यात्राको क्रममा पनि हामीलाई सुन्दै हुनुहुन्छ नेपाली पात्रबाट होइन।
2: हजुर
0: ठिक छ, सुनेर साथ दिनुहोस्। गीतको ट्र्याक राख्नुपर्छ कि हजुरलाई सुनिसक्नु भयो?
2: ट्र्याक एकदम हाम्रो मनोजलाई सुनाउनु भएको थियो, मैले सुनेको थिएँ कि। यो चाहिँ नेपाली चलचित्र तिन भाइबाट चरीको गुड चरीको घर गुडेमा भए पूर्व गीत हजुर,
0: यसलाई नै सही उत्तर मान्नुहुन्छ है?
2: हजुर एकदम 100% भन्छु म हजुर।
0: ल ठिक छ, अन्तिममा सही गीत पनि बज्छ, अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोस् है त। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो विवश गुरुङ प्रेताकजी हुनुहुन्थ्यो, उहाँले पनि भनेर सुनिसक्नु भएको छ, उत्तर दिनुभएको छ, मिल्छ कि मिल्दैन हामी अन्तिममा राख्नेछौँ भन्दा पनि अब चाहिँ साथीहरूलाई चाहिँ यदि इच्छा चाहना छ भने हामी एकजना साथीलाई कार्यक्रममा लिन्छौँ, उहाँले पनि जानकारी दिन सक्नुहुनेछ र सोही गीत पनि कार्यक्रममा बस्नेछ। यति बेला हुनुहुन्छ कोही साथी, उहाँलाई म स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रममा गीततर्फै लाग्ने जस्तो लागिरहेको छ। यति बेला चाहिँ हामीले आज लिएर आएको ट्र्याक रहेको थियो चलचित्र हामी तिन भाइ र गीतको नाम रहेको थियो चरीको घर गोडैमा भए भन्ने गीत रहेको थियो। हामी दुईजना साथीसँग कुराकानी गर्यौं, उहाँले मिलाउनु भएको छ सायद भन्दै यति बेला हामी यो गीत कार्यक्रममा राख्छौं, त्यसपछि अर्को ट्र्याक लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठै गीत चरीको घर गुडैमा भए हामी तीन भाइ चलचित्रको गीत रहेको थियो। आज लिएर आएको ट्र्याकको गीत पनि बजिसकेको छ। हामीले अर्को ट्र्याक लिएर आएका छौं, अर्को गीत मार्फत पनि हामी साथीहरूलाई समर्थन जनाउनेछौं। उहाँले पनि चलचित्रको नाम र गीतको नाम चिन्नु पर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0440400024 फोन गरेर आउन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्ते। नमस्कार है।
0: नमस्ते। नमस्कार तानुजी, आरामै हुनुहुन्छ?
1: हजुर एकदमै आरामै छु। अनि हजुर आरामै हुनुहुन्छ?
0: म पनि आरामै छु भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ यो समय?
1: यतिखेरको समयमा कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है।
0: ल सन्चै छैन के के हो आज?
1: ठिकै छ, सन्चै छु।
0: सन्चै हुनुहुन्छ नि है?
1: हजुर हजुर।
0: ल ठिक छ, हामी अब सन्चै हुनुपर्छ होइन। कार्यक्रममा पनि आउनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। अब यो समय पछि चाहिँ के गर्ने प्लान छ त?
1: बाख्रा चराउने।
0: बाख्रा चलाउने, गोठालो गर्ने है?
1: हजुर।
0: ल कार्यक्रममा पनि आउनु भएको छ। हामी कुराकानी भन्ने कुरा यस्तै छ कि नयाँ नौलो खबर छ भने चाहिँ सुनिहालौँ, नभए हामी कार्यक्रमतर्फ लागौँ है त।
1: खासै नयाँ नौलो छैन, अनि ठिकै छ भनौँ न। बस्तीतिर घाम लागिरहेछ, हल्का हल्का बादल पनि लागिरहेछ, त्यस्तै छ भन्नुपर्छ।
0: अरूको अरू समयभन्दा अहिलेको समयमा चाहिँ एकदम होइन अलिक शीतलै छ आज है।
1: हजुर हजुर।
0: ल हामी कार्यक्रमतर्फ लाग्छौँ। ट्र्याक बस्छ सुनेर हामीलाई चाहिँ उत्तर दिनुहोला है त।
1: हुन्छ, आयो भने होला, नआए त अब के भन्नु है।
0: फ्रेस नै जारी छ है।
1: हजुर हजुर।
0: तपाईँको माझमा ट्र्याक बस्छ, सुन्नुहोस् है त।
1: ओके हुन्छ।

0: ሳኑዜ
1: ስንባዩ
0: ስኔ
1: ለባነስ ነታውተ
0: ሳኔ ዘንዳጊ ባባኔ ጊትኩ ጎል አኒ ኡንኩ ስዊትኔ ፍሊምኮ ናንቲ ባናዳንቴ ታ
1: ኡንኩ ስዊተር ባነባዩ አጂ ሃይስላይነ ስዊተር ባነውንዘ
0: አጅራ ስዊላይ ማናም
1: ठीक है अंतिम समय सुन्नुस सही गीत पनि बज्छ अन्तिममा म कुन गीत हो अनि कुन चलचित्र हो भन्ने पनि कुरा बताउँछु है त
0: ओके हुन्छ दिदी
1: ल आजको बसेबाट छुटौं
0: हवस्त
1: नमस्कार हुनुहुन्थ्यो धनु गजमेरजी हुनुहुन्थ्यो उहाँले पनि उत्तर दिएर छुटिसक्नु भएको छ पालो तपाईँको तपाईँले पनि थाहा छ भने म भन्छु जस्तो लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस् अनि चलचित्रको गीतको नाम र चलचित्रको नाम भनेर तपाईँले छुट्न सक्नुहुनेछ आजको बसाईमा चाहिँ एकदमै सजिलो ट्र्याक लिएर आएका छौं हाम्रो एउटा ट्र्याक गइसकेको छ अर्को बाँकी छ यसै गीतमा ट्र्याकमा चाहिँ हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र यति बेला तपाईँ सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम सिने सौगातको बसाईमा छौ आजको बसाई स्पेशल रहेको छ र व्यवसायमा हामी फरक बार फरक प्रस्तुतिमा उपस्थित भइराखेको छौ आज पनि यसै क्रम चलिरहेको छ आजको बसाईमा चाहिँ हामीले ट्र्याक लिएर आएका छौं तपाईँले चाहिँ त्यो ट्र्याकको 12 बजे चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनुहोस् यो मध्याह समय छ तपाईँको आलु राली भन्ज्याङ चौतारी बेलापात गरिराख्नु भएको छ होला एकदम काममा व्यस्त हुनुहुन्छ होला कतिपय ठाउँमा बेसरी गर्मी छ भने कतिपय ठाउँमा धुम्म परेको छ होला शीतल शीतल मौसम छ होला गाई गोठाला होइन बाख्रा गोठाला गर्दै हुनुहुन्छ होला आलु राली भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला यो समयमा पनि कार्यक्रम आउँछ है भनेर सुन्ने तरकर पनि गरिराख्नु भएको छ होला कति कामहरू आफ्नो थाती नै राख्दै कार्यक्रमलाई सुन्ने तरकर गरिराख्नु भएको छ होला कतिपय साथी संगीहरू अब कार्यक्रममा सहभागिता हुन मन हुँदाहुँदै पनि कार्यक्रममा कार्यव्यस्तताको कारण कार्यक्रम सुन्न पाउनु भएको छैन होला तर यो समयमा उपस्थित हुन सक्नु भएन त केही छैन अर्को बसाईमा तपाईँको समय फुर्सद मिल्दाखेरि कार्यक्रममा सहभागिता जनाउनुहोस् भन्न चाहे र कार्यक्रममा वरिपरि पनि मिठा गीत संगीतहरू राख्नेछौ र आजको बसाईमा चाहिँ हामीले ट्र्याक मार्फतकै गीत राखिरहेका छौ र जो साथीहरूलाई इच्छा चाहना छ एकदमै सजिलो ट्र्याक रहेको छ हाम्रो एकजना साथीले भनिसक्नु भएको छ यसै गीतमा ट्र्याकमा चाहिँ हामी अर्को साथीहरूलाई पनि समर्थन जनाउनेछौ तपाईँले फटाफट फोन गरेर आउन सक्नु आउनुहोला पनि भन्न चाहन्छु र यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीले कमेन्ट गर्नुभएको छ स्वर्णिम राईजी हुनुहुन्छ मिस यु अर भन्नुभएको छ र त्यसै गरी जना रजनी मगरजी हुनुहुन्छ उहाँलाई पनि गुड आफ्टरनुन म पनि दामी प्रोग्राम छ म पनि भारतदेखि चाहिँ सुन्दैछु घर चाहिँ सुर्खेत हो अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भनिदिनुहुन्छ जनकजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेलामा हामी अर्को गीततर्फ लाग्छौ तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ मिठा गीत संगीतहरू पनि राख्नेछौ र आजको बसाइमा चाहिँ खास गरी हामी तपाईँसँग ट्र्याक चिनाउनेछौ र यति बेला चाहिँ भने हामी कार्यक्रममा अर्को मिठो गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौ। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। हामी अन्तिम अन्तिम चरणमा आइसकेका छौ। अब चाहिँ हामी छुट्टी पर्छ जस्तो लाग्यो। आजको हामीले दोस्रो ट्र्याक भएपछि हाम्रो धनुजीसँग मात्रै कुराकानी गर्न सफल भयौं। सही ट्र्याकको गीत पनि राख्दै हामी विदा लिने समय भइसकेको छ। र आजले राखेको दुईवटा ट्र्याक थियो, अर्को ट्र्याक चाहिँ हामीले राखिसकेको छौँ, उहाँ साथीहरूले चिनि सक्नु भएको छ। अहिले चाहिँ दोस्रो ट्र्याक रहेको थियो, धनुजीले भन्नुभएको थियो उनीको स्वेटर चलचित्रको नाम र गीतको नाम रहेको थियो चाइनिज चिन्ता कहानीमा भन्नुभएको थियो। एकदमै उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले चाहिँ मिलाउनु भएको छ। धनुजीलाई विशेष धन्यवाद। सही गीत ट्र्याकको गीत हामी कार्यक्रममा छोड्दै बिदा लिनेछौँ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, तपाईँले विभिन्न माध्यम अप्नाएर पनि कार्यक्रम सुन्नुभयो। साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा वरिपरि बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट मलाई यतिन्जेलसम्म साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को आजले राखेको गीतको ट्र्याक राख्दै हामी विदा लिने समय भइसकेको छ भन्दै थिएँ। हाम्रो छोटो मिठोमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि म स्थान दिनेछु। बाबुराम मगरजी हुनुहुन्छ, हेलो दी, नमस्ते, नमस्कार, है म पनि कार्यक्रम सुन्दैछु। घर चाहिँ खोलडुङ्गा पोकली घर भए चाहिँ हाल चाहिँ अहिले रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु। सबैलाई मिठो माया सम्झना छ र त्यसै गरी मेरो घर परिवार साथी सङ्गीलाई पनि विशेष माया सम्झना छ र विशेष गरी रञ्जित कालेले साथीलाई चाहिँ धेरै धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो हजुर, गुड आफ्टरनुन, नमस्ते, है म पनि कार्यक्रम सुन्दैछु, भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ, माया छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्कार हजुर, समयमा म पनि बुटोलबाट सुन्दैछु है भन्दै हुनुहुन्छ। हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा हजुर, म यता शङ्कर सभा धर्मजी देवी दुई थामभोकबाट चाहिँ अर्जुन याखा हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी आदरले राईको ट्र्याकको गीत राख्दै यस कार्यक्रम सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना गरी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
4: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
3: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
4: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
3: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
4: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौं र अरूलाई पनि बचाऊ
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्
6: जिल्ला अस्पताल रामेछाप
8: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
8: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
9: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
8: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 98-63-29-25-35 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
0: अहिले दिउँसोको 1 बज्यो

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
6: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड़ तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 043 305 048543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
2: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 048541443 98 63 023 422।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ,
1: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98141906699, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
6: सम्पर्क नम्बर 0475904662, 98692965998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: I hope you had fun watching this video. To catch more of me, subscribe right here and see the magic work.
1: Hazurpur Radio, 102.1 MHz.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
7: हुर्केकै गिरिराज चल्ला 150
8: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
9: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
8: विराज किसानको साथी
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
8: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402533 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
3: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
4: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
3: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
5: छोटो समयमा धेरै सस्तामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ

अहिले दिउँसोको 2 बजे हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो वेक्सले 2 थप्लेक मेगाहर्ज साथै तपाईँको सिएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि बौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजे दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरे बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरे बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थीको यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाउनु पर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार 26 गते भित्र बिल नम्बर शुल्क सहित 1600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। कक्षा 12 को परीक्षा फल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमित तर्फ 3,32,240 विद्यार्थीले परीक्षा दिएकोमा 2,31,770 जना उत्तीर्ण भएका थिए। प्राप्त नतिजा प्रति चित्त नबुझे पूर्ण र योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा कुलपतिले गर्ने हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। सरकारले आधी ल्याएको विश्वविद्यालयका उपकुलपतिको छनौट र सिफारिशको सन्दर्भमा ल्याएको एकीकृत कार्यविधि 2083मा विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीको हस्तक्षेपमा उपकुलपतिहरू निर्णय गर्ने हस्तक्षेप कार्य प्रबन्ध गरेको प्रति आपत्ति जनाउनु भएको छ। उक्त कार्यविधि अनुसार उपकुलपतिहरू विश्वविद्यालयमा नियुक्ति हुने हो भने मुलुकको शैक्षिक क्षेत्रमा ठूलो विस्फोट हुने सांसद बरालले चेतावनी दिनुभएको छ। सरकारले सुशासनलाई गम्भीर उल्लंघन गर्दै एकपछि अर्को निर्णय गर्दै आएको भन्दै सांसद बरालले आक्रोश व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर सुडेम वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ाव बारे स्पष्टीकरण दिनुभएको छ। आज प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनु भएको छ। भर्खरै 1 खर्ब रूपियाँ भन्दा धेरैको फीको दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। शेयर बजारको दैनिक उतार चढ़ावलाई दिएर सरकार चिन्तित नरहेको उहाँको भनाइ छ। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा हिजो मध्यरातमा प्रहरीले छापा मारेको छ। विराटनगर 3 ल क्याम्पस नजिकै रहेको मन्त्रीको निवासमा राति 11 बजेतिर प्रहरी टोली पुगेको थियो।
मन्त्रीको सचिवालयका अनुसार रातिपर खाल नागेर प्रहरीभित्र छिरेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कडेलका अनुसार कर्तव्य जान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी उक्त निवासमा पुगेको हो, तर त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको उनले दावी गरेका छन्। एकजना हत्याराका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना रहेको थियो। लुगे छेपीको हुन सक्ने भन्दै प्रहरी टोली रेस्क्यू गर्न पुगेको थियो। सिडिओ कटेलका अनुसार अपरेशनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको निवास भएको बारे पूर्ण जानकारी भएको थिएन। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता शाहीले बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरमा संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको हो। सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाउनु भएको छ। नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली र बजेटका गोप्य सूचना चुहावट भएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनलाई लत्याएर दोषीलाई चोख्याउने काम गरिएको दावी गर्नुभएको छ। सरकारका पछिल्ला नीतिहरू जनविरोधी रहेको उहाँले टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएकोमा पनि आपत्ति जनाउनु भएको थियो। संसदमा साना दलहरूलाई मुख्य संख्याका आधारमा अपमान गरिएको भन्दै नेता शाही सत्ता पक्षको आलोचना गर्नुभएको छ। उहाँले संसदीय व्यवस्थापन एकजना सांसदको महत्व पनि उत्तिकै हुने भन्दै संसद संख्याले नभई विधि र नीतिले चल्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विगतका सरकार र वर्तमान सरकारको तुलना गर्दै शाहीले शासन गर्ने अनुहार फेरिए पनि शैली र चरित्रमा कुनै पनि परिवर्तन नआएको उल्लेख गर्नुभएको छ। नेता शाहीले जनताको शासन शैली र संस्कारमा परिवर्तन खोजेको भन्दै नेत्र व्यवहार नफेरिएसम्म सत्ता परिवर्तनको कुनै अर्थ नहुने बताउनु भएको छ। उहाँले निष्पक्ष संसदीय समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग पूर्ण माग गर्नुभएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो। नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यसअघि 2080 साल चैत 5 गते नगरले मुसहर समुदायलाई लक्षित गर्दै उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई 50,000 रूपियाँ प्रोत्साहन दिने घोषणा गरेको थियो। नगर कार्यपालिकाको अभिलेख अनुसार हालसम्म बर्दिवास 12 एक जोड़ीले मात्र यो रकम प्राप्त गरेका छन्। नगरपालिकामा 14 उडा रहेका छन्, जसमध्ये अधिकांश उडामा मुसहर समुदायको बसोबास रहेको छ। तर प्रोत्साहन कार्यक्रम अन्तर्गत हालसम्म न्यून मात्र सहभागिता देखिनुका कारण बाल विवाह अझै पूर्ण रूपमा अन्त्य नभएको संकेत मिल्ने सामाजिक राजनैतिक कार्यकर्ता देवनारायण महतोले बताउनु भएको छ। हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200
रूपियाँमा कारोबार भएको थियो। यस्तै सुनको भाव मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1200 र हिजो बिहिबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4945 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। इजरायलले दक्षिण लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका इरान बीच युद्ध रोक्ने सम्झौता पश्चात पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गरेको छ। उत्तरी इजरायलमा रहेको वृद्ध साथीको पूर्ण उत्थान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पूर्ण स्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको इजरायली संचार माध्यमहरूले जनाएका छन्। यसका लागि दक्षिण लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक र त्यहाँबाट पनि नहट्ने अडान लिनुभएको छ। इजरायल डिफेन्स फोर्स आईजीएफले पनि दक्षिण लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्कालका लागि आफ्ना सैन्यहरू फिर्ता बोलाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। सेनाले सम्भावित सुरक्षा खतराहरूलाई निष्क्रिय पार्ने अभियान जारी राख्ने बताएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99,
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्पना खड्के पनि प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शुक्रबारको व्यवसाय, आजको व्यवसायमा तपाईँलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0024 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र हाम्रो स्टुडियोको नम्बर रहेको छ 0840 40 0024 फोन गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँको आवाजमा पनि हामी मिठो आधुनिक गीत सुन्नेछौ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत माया गर्नेको सुख माया पनि देखियो। रामकृष्ण ढकाल अनि स्नेह पन्तको आवाजमा रहेको यो मिठो गीतबाट चाहिँ कार्यक्रम र सहायता पाएको शुरूआत भइसकेको छ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि मनपर्छ, गुनगुनाउनु मन छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनु 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यस्तै मिठा रमाइला गीत संगीतहरू कार्यक्रममा अवधिमा बस्नेछ र तपाईँले फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्पूर्ण सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्ने प्रयास त गर्नेछौ। र धेरै साथीहरूले कृष्ण ढकाल अनि स्नेह पन्तको आवाजमा रहेको यो मिठो गीतबाट चाहिँ कार्यक्रम र सहायता पाएको शुरूआत भइसकेको छ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि मनपर्छ, गुनगुनाउनु मन छ भने तपाईँले कार्यक्रम

आशा लिएका छौं सुनेर साथीहरूलाई पनि भन्न चाहन्छु। र मिठाई सँगसँगै तपाईँ यात्रा गरिदिनुहुन्छ होला, उकाली उराली गर्दै हुनुहुन्छ होला, गोठालातिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिदिनु होला। र कार्यक्रममा समय मिल्छ भने तपाईँले हामीलाई मिठो गीत पनि सुनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी फेरि पनि अर्को मिठो गीततर्फै लाग्छौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौं। विश्रामपछि फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्त्री

0: नेपालीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी,
1: हुर्किएकै गिरिराज चल्ला 150मा?
0: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: powered camera, 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule. Tapai ko man jitcha barambar.
1: Chhotto samay ma dherai sanstha ma doctor, engineer tatha CEO banauna safal. पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843-3691-94।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राखिसकेका छौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी। प्रविधि समिश्रमा हुनुहुन्छ ललिता आयु, साथमा तपाईँ हुनुहुन्छ। हामीलाई विभिन्न ठाउँमा रहेर एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। आज शुक्रबारको व्यवसाय, आजको व्यवसायमा तपाईँलाई मनपर्ने आधुनिक गीत गाउनु पर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते, नमस्कार, गुड आफ्टरनुन देवजी, आउनुभयो है?
1: हजुर हजुर, अब नाउँ भनेको फेरि आज साथीहरूलाई पालो दिउँ कि भनेको, फेरि रेडियो सुनेपछि फेरि फोन गर्नु मन लागिहाल्छ, दिदी हजुरहरूसँग बोल्नु मन लागिहाल्छ भन्नुहोस् है त।
0: ल ठिक छ, फुर्सद भएसम्म समयले साथ दिएसम्म बोल्नुहोस् न होइन। अब साथीहरूलाई पनि पालो दिँदै फोन लाग्छ भने तपाईँले पनि फोन गर्नुहोस् होइन। र हामी मिठा गीत सुन्ने तर्फहरूमा छौँ र आज अहिले चाहिँ अब हजुरसँग कुराकानी भइसकेको छ, आवाज पनि एकदमै मिठो छ होइन। अब यो समय अवधिभर चाहिँ अब साथीहरूलाई पनि पालो त दिनुपर्ने हो, साथीहरूको सहभागिता कमै छ, तर पनि हजुरको आगमन भयो एकदमै खुसी छु भन्नुपर्छ। के छ अरू खबर सुनाउनुहोस् न।
1: हजुर, अरू सबै ठिकै छ। अब त्यही त, अब साथीहरू कसैको पनि फोन लागेको जस्तो लागेन, मैले फोन कल चाहिँ गर्नुभएको जस्तो लागेन। अनि फेरि अब जसोकैले जसोकै भने त पनि म चाहिँ जान्छु, आज गीत गाउने प्रोग्राम पनि रहेको छ, यसो जस्तो आउँछ चाहिँ अलिकति थोरै भए पनि गाएर सहभागिता बनाउनु पर्यो भनेर चाहिँ मैले चाहिँ फोन लगाएको ठ्याक्कै लाग्यो।
0: ल ठिक छ, खुसी हुनुपर्छ होइन। अब गाउनुपर्छ आफ्नो प्रतिभा होइन, सुनाउन देखाउनलाई चाहिँ पछि हट्नु हुँदैन, जस्तो आउँछ त्यस्तै हामीले सुन्नुपर्छ, सुनाउनु पर्छ होइन। अब कमेन्ट त त्यही अनुसारको भइहाल्छ नि होइन, अरूले के भन्छ भन्नेतर्फ नलागौँ। म चाहिँ यो सत्य कुरा हो, यसमा गर्छु, यसमा जुट्छु भनेर चाहिँ लाग्नुपर्छ है। ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, हामीलाई एकदमै मिठो गीत पनि सुनाउनुहुन्छ भने आशा गरेका छौँ। हामी कार्यक्रम तर्फै लागौँ है त।
1: हुन्छ दिदी हजुर, म थोरै गाउने प्रयास गर्छु है त।

0: एक्लो पारेर माया मारेर एकदमै मिठो मनसँग गीत गाउनुभयो सुनिरहँ जस्तो लागिरहेको थियो होइन तर पनि कति चाँडो सकिसकेछ गीत पनि मिठो गीतहरू सुन्दा सुन्दै पनि होइन कति चाँडो सकेको जस्तो कति छोटो जस्तो लाग्ने क्या है जति नै मिठो गीत गाए पनि एकदमै मिठो गीत गाउनुभयो हजुरलाई विशेष धन्यवाद होइन आउँदै गर्नुहोला आजको विषयबाट हामी छोटोमा है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो देवजी हजुर हजुरले राटमाटादेखि हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ जो साथीलाई इच्छा चाहना छ म पनि गाउँछु है मलाई पनि जस्तो आउँछ त्यस्तै गाउने प्रयास गर्छु भन्ने साथीको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 048-40-40-0026 फोन गरेर आउन सक्नुहुनेछ यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर नमस्कार हाम्रो करिनाजी बोल्नुभयो के छ आरामै हुनुहुन्छ म पनि आरामै छु भन्नुपर्छ है हजुरहरूको मायाले मलाई केही भएको छैन म आराम कसैलाई छु भन्नुपर्छ हजुरहरूलाई कस्तो छ सुनाउनुहोस्
1: हामीलाई पनि एकदम तपाईँलाई आराम भएपछि हामीलाई आराम नहुँदै छैन क्या
0: हो है अनि खाजा लिनुभयो कि बाँकी छ त मेरो त बाँकी नै छ नि त्यही भएर हजुरले खानुभएछ मलाई अगाको अनि खोक नलागेको रहेछ नि अगाइहाल्छ नि आफ्नो मान्छेलाई त मन परेको मान्छेलाई त हेरिरह्यो भने पनि भोक लाग्दैन अरे भन्छन् मलाई नि त्यस्तै भएको होला बाटो अब तपाईँले खानुभएछ अनि त्यही भएर माया गर्ने मान्छेलाई खाइसकेपछि म पनि अगाएँ नि त हुन्छ म खाँदिन है त त्यसो भए ल मिठा कुराकानी हुन्छ होइन आउँदै गर्नुहोस् अनि आज हामीलाई मिठो गीत सुनाउनु पर्ने हुन्छ है त म पत्याउँदिन यति मिठो आवाज छ अनि हजुरले गीत गाउँदिन भनेर त म यो पत्याउने कुरै भएन नि त ल कोसिस गर्नुहोस् न है त अब म पनि हजुर सँगसँगै कोसिस गर्ने प्रयास गर्नेछु है
1: हजुर
0: ल सुरु गर्नुहोस्

0: आउँदैन भन्ने मान्छेले यति मिठो गीत गाउँदो रहेछ, अब म त ढाट हुन्छ कि जस्तो पो लाग्यो त नि। यति धेरै गीत गाउनु भयो आउँदैन भन्ने छ, अब जति पनि म त अब यति धेरै थोरै मात्रै टुक्का मात्रै गाउन सके पनि म त आउँछ आउँछ भनेर फुर्मै हुन्थे, तर यति धेरै गीत मलाई पनि आउँदैन। जे गीत छ मिठो गीत सुनाउनु भयो करिनाजी, आउँदै गर्नुहोस् कार्यक्रमलाई सुन्दै गर्नुहोस्, के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिँदै गर्नुहोस्। आजको विषयबाट हामी छुटौँ है त। हवस् त नमस्कार। हुनुहुन्थ्यो करिना खड्काजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत सुनाएर छुटिसक्नु भएको छ। पालो त पाएको जो साथीलाई म पनि गाउँछु भन्ने लाग्छ भने तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0840 40 0026 फोन गरेर आउनुहोला भन्दै तपाईँसँग हामी सयात्रा गरिराखेका छौँ। मिठा गीत संगीतहरू पनि कार्यक्रममा बजिराखेका छन्। साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आबद्धजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्ने प्रयास गर्नेछौँ। यो दिउँसोको समय छ, गर्मी छ, कतिपय ठाउँमा गर्मी धेरै बढ़िरहेको छ भने कतिपय ठाउँमा धुम्म भइरहेको छ होला, शीतल शीतल शिरशिर बतास चलिरहेको छ होला, उकाली गर्दै हुनुहुन्छ होला, होइन ओह्राली झर्दै हुनुहुन्छ होला। यो समयमा पनि मिठा गीत संगीतहरूको सुरमा तालमा चाहिँ यात्रा गर्दै हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनुहोला, हाम्रो कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि के कस्तो लाग्दैछ कार्यक्रममा, कमी कमजोरी जे छ तपाईँले हामीलाई भन्न सक्नुहुनेछ, र साथै यो समय कतिपय आफन्तजनहरू कार्यक्रम सुन्दै राख्ने तर्कर गरिराख्नु भएको छ भने कतिपय साथी सङ्गीहरूलाई कार्यक्रममा सहभागिता हुने मन हुँदा हुँदै पनि कार्य व्यस्तताको कारण कार्यक्रममा सहभागी हुन सक्नु भएको छैन होला, र तर पनि अर्को बसाइमा हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नु भएको छ। हुनुहुन्छ साथी सौरभ केसीजी हुनुहुन्छ, हजुर हजुर नमस्कार, गुड आफ्टरनुन, म चाहिँ बागसौ नगरपालिका 8 को मान्छे, आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा नै श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भनिदिनुहुन्छ। आशा विश्वकर्माजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो दिदी नमस्कार है, के छ सन्चै हुनुहुन्छ, म पनि हजुरको प्रोग्राम सुन्दैछु है सिन्धुली धुरा बजारबाट। आशा विश्वकर्मा मिस यु अल फ्रेन्ड भन्नुभएको छ, आशाजीलाई पनि विशेष धन्यवाद। तर हाम्रो आशाजीले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा यस्तो यो मिठो आवाजमा गीत सुनाउन सुन्न पाएको भएदेखि चाहिँ अझ मलाई कति आनन्द हुन्थ्यो जस्तो लागिरहेको छ। धेरै समय भयो यति मिठो आवाज सुनिरहँदाखेरि त्यो मिठो गीतमा पनि हामीले हजुरको सँग यात्रा गर्न सके, कस्तो आनन्द हुन्थ्यो जस्तो लागिरहेको छ। फोन लाग्छ भने हामीलाई मिठो गीत सुनाउनुहोस् है आशाजी, धेरै समय भयो तपाईँको आवाजमा गीत नसुनेको पनि। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: नमस्ते,
0: नमस्ते, गुड आफ्टरनुन, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म राइनी केटी मनिषा हो, मोरङबाट।
0: मनिषाजी बोल्नु भयो?
1: हजुर।
0: के छ आरामै हुनुहुन्छ मनिषाजी?
1: आरामै त छैन सिस्टर, दुई तिन महिना भयो एकदमै रुगा मार्गीले सताइरहेको छ, अरे त एकदम ठिक छ भनौँ है।
0: ल त्यसो भए त यत्रो समय भइसकेछ अनि फलोअपमा जानु भएको छैन?
1: हजुर औषधि खाँदैछु भन्नुभयो त।
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला होइन, धेरै समय भयो, योभन्दा पहिले पनि हामीले कुराकानी गरेको थियौँ, मलाई सन्चो छैन रुगामर्की लागेको छ भने जस्तो हामीले समाचार पाएको थियौँ है।
1: हजुर हो त,
0: मैले बिर्सेको छैन, तर पनि लामो समय भइसकेछ, यो समयमा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। र पनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर म फेसबुक लाइभबाट सुन्दैछु हजुरलाई।
0: ल फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। हामीलाई मिठो गीत सुनाउनु पर्ने हुन्छ, अस्वस्थ हुनुहुन्छ, के गर्नुहुन्छ?
1: म आज छोडिदिनुहोस् न है।
0: हजुर
1: आज म छोडिदिनुहोस् न, म खासै गाउन सक्दिनँ होला सिस्टर।
0: ठिकै छ, हुन्छ ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, अन्तिममा भए पनि कुराकानी गर्न पायो, अब अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना, प्यारी मान्छेलाई होइन छिटोभन्दा छिटो निको होस्, अनि अर्को बसाइमा अन्य समयमा आउँदाखेरि मिठो यो आवाजमा गीत सुन्न पायोस् है त। ल त्यसो भए हामी छुटौँ है। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो राइनी केटी हुनुहुन्थ्यो मनिषाजी मोरङबाट, उहाँ अलि अस्वस्थ हुनुहुन्थ्यो, धेरै समय भइसक्यो उहाँलाई सन्चो नभएको पनि, तर पनि कार्यक्रममा सहभागिता जनाउनु भयो, यो भन्दै नै हाम्रो सबैभन्दा ठुलो कुरा हो, तर उहाँलाई चाहिँ छिटोभन्दा छिटो निको होस् भन्न चाहे कामना छ। र पालो तपाईँको कोही साथी आउनुहुन्छ भने हामी उहाँको आवाजमा मिठो गीत सुन्नेछौँ। आउनु होला भन्ने भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सानोबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। मनिषा राईनी केटी हुनुहुन्छ, उहाँसँग मिठो कुराकानी पनि भयो। मिस यु अल माई फ्रेन्ड राईनी केटी मनिषा फ्रम मोरङबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौं। कोही साथी आउनुहुन्छ भने उहाँसँग हामी मिठो कुराकानी गर्छौं र उहाँको आवाजमा मिठो गीत सुन्नेछौ, होइन भने हामी मिठा गीत संगीतसँगै तपाईँसँग पनि हामी होइन बिदा माग्ने समय भइसकेको छ र तपाईँले तिनजेल सुन्दै हुनुहुन्छ होला, कार्यक्रम मन पराउनुहुन्छ, माया गरिदिनुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ, तपाईँको आज माया साथ सपोर्टले नै हामी यहाँसम्म आइपुगेका छौं। यो साथ सपोर्ट माया सधैँ पनि यसरी नै अमर रहिरहोस् भन्ने पनि कामना गर्दछु भन्दै हामी छुटिनु पर्ला जस्तो छ। अब चाहिँ यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यममा अप्नाएर चाहिँ हामीले कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, आफूलाई मनपर्ने गीत संगीतहरू गाएर सुनाउनुभयो। तपाईँ गीत गाउने साथीहरूलाई पनि एकदमै मनैदेखि धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवतीबाट बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट मलाई यतिन्जेलसम्म साथ सफर दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत छोड्दै आजको बसाइ रुचाई तपाईँकोबाट म सम्झना खड्गी पनि उजेल पढ्न चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वार्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक। परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.5 करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकटी गर्न सकिने सुविधा दिएको उहाँको भनाई छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ। यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो। सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डाक्टर रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी, 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 69.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमिततर्फ यस वर्ष 3,32,241 र आंशिकतर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 2,31,770 र आंशिकतर्फ 36,420 गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जनाभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेकोले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोसवाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निरसाले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोटपूर्ण रूपमा निको नभएका कारण नेइमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सके रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
10: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
11: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98442050596, 0475904553।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
11: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
12: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
13: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
11: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
13: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
12: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ
0: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ

0: घनका सामानहरू एकै ठाउँमा पाइन्छ। प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0484040114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845401443, 9863023422।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हजुरको रेडियो 102

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843631994।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रानीछाप बनाऊ।
6: र गाईथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230, 9767564249,
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ बोटे माझी हायो मुसहर र वनकरिया समुदायका लागि सञ्चालन गरिएको स्वरोजगार परियोजना अन्तर्गतको 7 दिने घरवास होमस्टे व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। मन्थली नगरपालिकाको समन्वय माझी उत्थान संघ रामेछापको सहजीकरण तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा सञ्चालन भएको तालिममा माझी समुदायका 20 जना महिला तथा पुरूषको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, मन्थली नगरपालिका 1 का वडाध्यक्ष ओम बहादुर पौडेलको विशेष आतिथ्यता तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको। समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न स्थानीय सरकारको थप सहयोग आवश्यक रहेको बताएका छन्। होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार बजारीकरण तथा प्राविधिक सहयोगमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग थियो। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले पर्यटन र स्वरोजगार प्रवर्धनका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकारी गर्न तयार रहेको बताउनु भएको छ। व्यवसाय सञ्चालन गर्न इच्छुक नागरिकलाई स्थानीय सरकारले नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ। रामेछापको लिखुतामाको सिकाउ पालिकाको न्यायिक समितिको आयोजना तथा इलाका प्रहरी कार्यालय धोबी रामेछापको सहजीकरणमा विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम गाउँपालिकाका 5 वटा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपा पाखरिनको अध्यक्षतामा सञ्चालित कार्यक्रम वडा नम्बर 5 का श्री झट्टेश्वर माध्यमिक विद्यालय, श्री बुद्ध जनप्रिय माध्यमिक विद्यालय, वडा नम्बर 4 का श्री भृङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँ र धारापानी तथा वडा नम्बर 3 स्थित श्री वृक्षेश्वर माध्यमिक विद्यालय खोलमामा आयोजना गरिएको थियो। उपाध्यक्ष पाखरिनका अनुसार पछिल्लो समय बढ़दो बाल विवाह, लैंगिक हिंसा, साइबर अपराध, लागू पदार्थ दुर्व्यसन, बाल श्रम, सामाजिक सञ्जालको दुरूपयोग लगायतका सामाजिक विकृतिहरू न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको। कार्यक्रममा बाल बालिका तथा किशोर किशोरीहरूसँग सम्बन्धित कानूनी विषयमा इलाका प्रहरी कार्यालय धोबीका प्रहरी सहायक निरीक्षक ओम राजा पौडेलले सहजीकरण गर्नुभएको थियो। नेपालको संविधान, बाल बालिका सम्बन्धी ऐन, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानूनी व्यवस्थाले बाल बालिका तथा किशोर किशोरीहरूको संरक्षण, विकास र सहभागितालाई सुनिश्चित गर्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने वडा नम्बर 4 का वडा अध्यक्ष दीपक फुलामी मगरले बताउनु भएको छ। त्यस्तै वडा नम्बर 3 का वडा अध्यक्ष गोपाल राज तामाङले कार्यक्रम मार्फत विद्यार्थीले भविष्यमा हुन सक्ने विभिन्न अपराधका घटना तथा त्यसबाट बच्न अपनाउनु पर्ने सावधानी बारे व्यवहारिक जानकारी प्राप्त गरेको उल्लेख गर्नुभएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 3 मा पोषण मैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, स्वास्थ्य कर्मी, आमा समूहका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागितामा आयोजित कार्यक्रममा पोषणको महत्व, कुपोषण न्यूनीकरणका उपाय, पोषण मैत्री स्थानीय शासनका सूचकहरू तथा स्थानीय तहको भूमिका बारे जानकारी गराइएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सक्षम र उत्पादनशील नागरिक निर्माणका लागि पोषणमा लगानी आवश्यक रहेको उल्लेख गर्दै पोषण सुधारका लागि सबै सरकारवाला बीच समन्वय र सहकारी हुनुपर्नेमा जोड़ दिएका थिए। अभिमुखीकरण कार्यक्रममा पोषण सम्बन्धी व्यवहार परिवर्तन, गर्भवती तथा सुत्केरी महिला, शिशु र बाल बालिकाको पोषण अवस्था सुधार, खाद्य सुरक्षा तथा सरसफाईका विषयमा समेत छलफल गरिएको हो। कार्यक्रमले वडा तहमा पोषण मैत्री वातावरण निर्माण गर्न तथा पोषण सम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। रामेछाप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीले जानकारी दिनुभएको छ। रामेछापको रामेछाप नगरपालिका 7 मा तितेपातीबाट
उत्पादन गर्ने सम्बन्धी 3 दिनको तालिम शुरू भएको छ। स्थानीय स्तरमा उपलब्ध जडीबुटी तथा वनस्पतिको उपयोग गर्दै आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले स्थानीय स्रोत र साधनको सदुपयोग गरी स्वरोजगार सिर्जना गर्न यस्ता सिपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। वडा नम्बर 7 का वडा अध्यक्ष समीर कार्कीले तालिम लिएपछि स्वरोजगार बन्न आग्रह गर्नुभएको छ। उत्पादन भएका चीजको बजार व्यवस्थापन नगर तथा वडाले गर्ने उहाँको भनाइ थियो। तालिममा सहभागीहरूलाई तितेपाती संकलन, प्रशोधन थुप बनाउने विधि, प्याकेजिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। 3 दिनसम्म सञ्चालन हुने तालिममा वडाभित्रका महिला तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको छ। सिन्धुलीमा पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न विषयगत तालिम सञ्चालन हुने क्रम जारी रहेको छ। खोज पत्रकारिता, फोटो भिडियो पत्रकारिता तथा मोबाइल पत्रकारिता सम्बन्धी प्रशिक्षण सम्पन्न भइसकेको अवस्थामा अब कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विशेष तालिम आयोजना गरिने भएको छ। दुधौली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा शुक्रबारदेखि एआई सम्बन्धी 2 दिने तालिम सञ्चालन गरिने भएको। धुरा बजार स्थित होटल सिन्धुली इनमा शुक्रबार बिहान 10:30 बजेदेखि सञ्चालन भएको तालिममा जिल्लाभर कार्यरत क्रियाशील तथा इच्छुक पत्रकारहरूको सहभागिता रहेको छ। पत्रकारितामा डिजिटल प्रविधिको बढ़दो प्रभाव र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई मध्यनजर गर्दै समाचार संकलन, सामग्री विश्लेषण, तथ्य परीक्षण, डाटा व्यवस्थापन तथा डिजिटल उपकरणहरूको प्रभावकारी उपयोग सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ सिन्धुलीले जनाएको छ। सिन्धुलीका कमलामाई नगरपालिका 6 स्थित धुरा बजारमा शुक्रबार बिहान आगलागी हुँदा 1 काठे घरमा उल्लेख्य क्षति पुगेको छ। विद्युत तार सट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयवासीका अनुसार बिहान करिब 2 बजी स्थानीय शशी श्रेष्ठको पसल भएको काठबाट निर्मित घरमा अचानक आगलागी शुरू भएको थियो। आगोका कारण घरभित्र बिक्रीका लागि राखिएका विभिन्न सामग्री जलेर नष्ट भएका छन्। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको एकिन विवरण तथा आर्थिक मूल्याङ्कन भने अझै सार्वजनिक गरिएको छैन। आगलागी शुरू भएपछि स्थानीयले कमलामाई नगरपालिकाको दमकल सेवासँग सम्पर्क गर्ने प्रयास गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार दमकल सेवाको फोन सम्पर्कमा नआएपछि तत्काल आवश्यक प्रतिक्रिया प्राप्त हुन सकेन। त्यसपछि प्रहरी आफै नगरपालिकामा पुगेर दमकल ल्याउनु परेको बताइएको छ। स्थानीयवासीले नगरपालिकाको दमकल सेवा समयमै परिचालन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आपतकालीन अवस्थामा दमकल सेवा प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा आगलागी नियन्त्रणमा ढिलाइ भएको उनीहरूको गुनासो छ। घटना भएको घरको काठबाट निर्मित हुनुका साथै आसपासका अन्य काठे संरचनासँग पनि जोडिएको अवस्थामा रहेको थियो। आगो छिमेकी घरहरूमा फैलिनु उच्च जोखिम रहे पनि सिन्धुली प्रहरीको तत्परता र समन्वयका कारण थप क्षति हुन नपाएको स्थानीयले बताएका छन्। ओखलढुङ्गामा सुरक्षित वैदेशिक रोजगारीबारे समुदाय स्तरमै सचेतना फैलाउन स्थानीय सरकारवालाले प्रतिबद्धता जनाएका छन्। रोजगार सेवा केन्द्र सिद्धचरण नगरपालिकाको आयोजनामा भएको अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, न्यायिक समिति, मेलमिलापकर्ता तथा अन्य सरकारवालाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा वैदेशिक रोजगारीमा जानेवालाई सही सूचना उपलब्ध गराउने, वैधानिक प्रक्रिया अप्नाउन प्रोत्साहन गर्ने तथा वैदेशिक रोजगार सम्बन्धी ठगी र जोखिमबाट जोगाउन समुदाय स्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने जोड दिइयो। साथै सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता उठाइएको थियो। सुरक्षित आपवासन सामी कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता राधा बस्नेतले चालू आर्थिक वर्षको साउनदेखि असार 2 गतेसम्म 1,342 जनाले परामर्श सेवा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा केन्द्रमा 9 वटा समस्या दर्ता भएका छन्, जसमध्ये 6 वटा समाधान भइसकेका छन् भने 3 वटा समाधानको प्रक्रियामा छन्। दर्ता भएका समस्या मध्ये ठगीका 3, मृत्यु 1, बोर्ड तथा इन्सुरेन्स क्षतिपूर्तिका लागि रिफर 3 र उद्धारका 2 घटना रहेका छन्। र सर्लाहीको ईश्वरपुर नगरपालिका 15 स्थित जग्गा विवादको विषयमा गाड़ी तोडफोड़ तथा प्रहरी कार्यालयमा हुलु जत गरेको आरोपमा प्रहरीले 3 जनाले पक्राउ गरेको छ। जिल्ला अदालत सर्लाहीले कालिका उप्रेतीको निर्विवाद हकभोग तथा स्वामित्वको जग्गामा भोगचलन गर्न नरोकिने आदेश दिएपछि उप्रेती आफ्नो जग्गा भोगचलन गर्न गएका थिए। सो क्रममा केही व्यक्तिले अवरोध गरेपछि शान्ति सुरक्षाका लागि छलफल गर्न इलाका प्रहरी कार्यालय केशरगंज पुगेका बेला उप्रेतीको सवारी साधन तोडफोड़ गरिएको प्रहरीले जनाएको छ। प्रहरी
अनुसार घटनामा संलग्न व्यक्तिहरूले प्रहरीमाथि ढुङ्गामुडा गर्नुका साथै इलाका प्रहरी कार्यालय केशरगंजको मुख्य गेट समेत तोडफोड गर्ने प्रयास गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा बाह्रजितपुर सिमारा उपमहानगरपालिका 11 घर भई हाल ईश्वरपुर 15 सुकनाहामा बस्दै आएका 32 वर्षीय विनोद कडेरिया, सोही स्थानका 62 वर्षीय जयप्रसाद गौतम र उनका 36 वर्षीय छोरा उज्जवल गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभएको छ। हवस्त, अपरान्ह 4 बजेको रामछाप लगायत रामछाप आसपासका छिमेकी जिल्लाहरूको खबरसँग यहाँ रामछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदीबहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहन्छौ यो 5 बजेसम्मको समय अवधिभर भने तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज टचकम हजुरको याप तामाकोशी एफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। आज शुक्रबारको वर्षाई के गर्नुपर्छ भनेर तपाईँलाई थाहा छ। आज हामीले विशेष गरी तपाईँको फेसबुक कमेन्टलाई स्थान दिन्छौ, साथसाथै तपाईँको टेलिफोन पनि लिनेछौ। हामीले 048 40 40 0026 तपाईँले सहभागिता जनाउनुपर्छ भने फेसबुक लाइभबाट तपाईँलाई कार्यक्रम सुन्न मन छ, कमेन्ट पठाउन मन छ भने नेपालीमा हजुरको रेडियो तपाईँले सर्च गर्नुभयो भने कार्यक्रम उकाली उराली अनियर भइरहेको देख्न सक्नुहुनेछ। त्यहाँ गएर तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुन्छ, किनकि तपाईँले कार्यक्रमलाई शेयर गरिदिनु भयो भने अन्य साथी संगीले पनि कार्यक्रममा सहभागिता जनाउन पाउनुहुन्छ। त्यो हुँदा अन्य साथीको सहजताको लागि पनि तपाईँले कार्यक्रम चाहिँ शेयर गर्नुपर्ने हुन्छ भने यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म तपाईँले सुन्न सक्नुहुन्छ। पक्कै आज शुक्रबार तपाईँका कमेन्टहरू बाँच्नुहुन्छ, थाहा छ, तपाईँले थाहा पाइसक्नु भएको छ। साथसाथै कार्यक्रममा एकदमै मिठा रमाइला मन सुने पुराना पुराना लोकभाकाहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ। तपाईँ अहिले सहभागिता जनाउँदै गर्नुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। तपाईँ फोन डायल गर्दै गर्नुहोस्, साथसाथै कमेन्ट पनि पठाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो एउटा बाटा, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो पक्कै पनि मिलन लामा अनि अञ्जना गुरुङका आवाजमा रहेको छमा नाचिदेऊ भने बोलको गीत रहेको थियो यस्तै मिठो रमाइला लोकगीत कार्यक्रमको समय अवधिभर बस्यो तपाईँले सहभागिता जनाउनुपर्छ साथसाथै तपाईँका फेसबुक कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्छौं यति बेला सम्पर्कमा साथी हुनुहुन्छ स्वागत गर्छु हरियो
1: नमस्कार गुड आफ्टरनुन दिदी
0: नमस्कार गुड आफ्टरनुन हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: करिना खड्का
0: करिनाजी के छ सन्चै आरामै हुनुहुन्छ
1: म त सन्चै आरामै छु हजुरलाई
0: मलाई पनि एकदम ठिक छ भन्नुपर्छ
1: अनि हजुरले खाजा खानुभयो
0: मैले खाजा खाइसके हाम्रो करिनाजीले बरु खानुभयो कि बाँकी छ कि के छ के हुँदैछ भन्नुहोस् न
1: म त भर्खर तपाईँलाई बोलाउन आउँदैछु
0: खानुभएको छैन त्यसको मतलब
1: खाना त खाइसकेको नि दिदी अब तपाईँसँग खाने भनेर पर्खेर बसेँ कि अघि थोरै खा अब तपाईँ आउनुभयो भने धेरै रुच छ क्या
0: मसँग बस्दाखेरि चाहिँ तपाईँलाई खानेकुरा धेरै रोच्नुको खास कारण के हो भन्नुहोस् न
1: खै दिदी तपाईँले पक्कै मुहानी लगाउनु भए जस्तो छ
0: क्या मैले मुहानी लगाएँ अब तपाईँ राम्री मान्छे हुनुहुन्छ पक्कै पनि मैले भगाउन मिल्ने भए त मुहानी लगाएर भयो नि भगाउँथेँ नि के गर्नु
1: त्यस्तो राम्रो छैन क्या दिदी तपाईँ जस्तो तपाईँ कस्तो राम्रो तपाईँको आवाज कस्तो राम्रो छ
0: आवाज त राम्रो छ अब यहाँले नराम्रो आवाजलाई पनि राम्रो छ है भनेर सुनिदिनुहुन्छ त्यो नै मेरो लागि सबैभन्दा ठुलो कुरा
1: होइन क्या दिदी राम्रो छ राम्रोलाई राम्रो भन्नुपर्छ नराम्रोलाई नराम्रो भन्नुपर्छ क्या
0: एउटा कुरा भन्छ है त करिना चाहिँ जस्तो कि हामी चाहिँ नेपाली भयौँ नेपालीले चाहिँ के गर्छन् भने कहिलेकाहीँ आफूले चित्त नबुझिरहेको कुरा पनि कस्तो छ भनेर सोध्यो भने अब ठिक छ राम्रै छ त भन्नै पर्छ नि त त्यही त्यस्तै भन्नुभयो होला जस्तो लाग्यो हाम्रो करिनाले
1: पनि तपाईँको आवाज कति राम्रो छ त्यस्तो होइन क्या दिदी मैले फुर्काउन खोजेँ होइन क्या तपाईँको आवाज कति मिठो छ
0: करिनाजीको झन् मलाई सुनिरहन मन लाग्छ त्यसैले त कुरा गर्छु त म
1: होइन होला क्या दिदी
0: होइन होला होइन नेपाली भयो नेपालीले चाहिँ के गर्छन् भने कहिलेकाहीँ आफूले चित्त नबुझिरहेको कुरा पनि कस्तो छ भनेर सोध्यो भने अब ठिक छ राम्रै छ त भन्नै पर्छ नि त

0: एकदम धन्यवाद छ।
1: ल अब धन्यवाद त मैले पाइसकेँ, खुसी लाग्यो मलाई धन्यवाद पाएकोमा। अनि अनि अरू के छ कार्यक्रम त सुन्दै हुनुहुन्छ हाम्रो करिनाजीले?
0: ए मैले कार्यक्रम सुनेन भने त फेरि दिदी के गर्नु, मलाई पातै रुच्दैन क्या भरे।
1: अब अहिले कार्यक्रम सुन्नुभयो, फोन पनि लाग्यो, भरे टन्नै खाना रुच्छ होला।
0: भरे त टन्नै रुच्छ।
1: ल टन्डा खानुहोस् त, जिङ्ग्रिङ्ग मटाउनुहोस् त, सधैँभरि दुब्लो पातलो भएर पनि भएन होइन। त्यो हुँदाखेरि
0: गाउँमा हुँदा त अलि ठिकै थियो, अलि चालिस तिस केजी चालिस पैँतिस केजी थियो, अहिले त हेर्नु न घटेर बिस केजी पनि पुगिसक्यो।
1: त्यही भएर अब चालिस केजी त हुनुपर्ने हो, अब बिस केजी बढ्ने गरी खाना खानुहोस् है करिनाजी।
0: खै दिदी जति खाँदा पनि पर्दैन, हेर्न न तपाईँले फु गर्नु भयो भने पक्लकै धर्छ।
1: त्यही भएर हावा हुरी आउँदा बाहिर ननिस्कनुहोस्, घरभित्रै बरु डामडिम ढुका लाएर बस्नुहोस् है।
0: हजुर हुन्छ दिदी।
1: ल आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस्, अब विशेष गरी खानेकुराहरूमा पनि ध्यान दिनुहोस्। कहिले काहीँ हामीले खाइरहेका खानेकुराहरूले हामीलाई भित्रभित्रै अस्वस्थ पारिरहेको हुन्छ, त्यो हुँदाखेरि पनि हाम्रो शरीरमा खाएका कुरा चाहिँ नलागेको पनि हुनसक्छ। त्यही भएर ध्यान दिनुहोस्, अब मिठो भनेर अब मिठो चिजलाई मात्र भन्दा पनि तितो चिज पनि खानुपर्छ कहिले काहीँ भन्न चाहन्छ हाम्रो करिनाजीलाई। ल कार्यक्रममा आउनुभयो, रमाइलो मिठो दुब्लो पातलोदेखि लिएर हरेक कुरा गर्न पायो, खुसी लाग्यो। कार्यक्रममा एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
0: ओके हुन्छ, स्वीट भइसक्यो भने प्यारी दिदी हजुरको लागि सम्मान भएको प्यारो दाजुहरूलाई, विशेष त साथीहरूमा हुनुहुन्छ मेरो घर फ्यामिली पारमा धेरै सम्झना प्यारो मामा मनोजहरूको लागि, अनि यहाँ सुन्दै हुनुहुन्छ एकदमै प्यारी प्यारोहरू विनिता खड्का अनि गरिमा श्रेष्ठलाई धेरै सम्झना अनि मिस्टर प्यारी फिल्महरू भन्न चाहन्छु। लगायत कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण साथीहरूको लागि, म भन्दा पछाडि आउनुहुन्छ उहाँहरू सबैको लागि र मलाई करका भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दै छुट्टिन्छु ल। नमस्कार।
1: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो करिना खड्का, आजै उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको साथसाथै हामीले तपाईँका फेसबुक कमेन्टलाई पनि आजको बसाइमा स्थान दिन्छौं भनेर मैले भनिरहेको छु। यति बेला फेरि पनि अर्को साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हाम्रो दोरम्बाको साथी उर्मिलाजी, के छ खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। हिजो र आज के फरक छ? केही छैन। ल फरक अब खास दिनदिनै हुनुपर्ने हो, हिजो आज केही नभएर त्यस्तो परिवर्तन नभएको हो कि क्या हो उर्मिलाजी? खाजा त खानुभयो होला, परिवर्तन त्यो त छ होला नि। फेरि यस्तो हिजो अर्कै चिजको खाजा खानुहुन्थ्यो भने आज अर्कै पनि त खानुभयो होला नि। हरेक दिन एउटै खाजा खानुहुन्छ?
0: अब हरेक भन्दा नि कहिले कसो चाहिँ अब एक दुई दिन दुई तिन दिनसम्म अब एउटै नै हुन्छ।
1: भनेपछि त्यस्तो दुई तिन दिनसम्म एउटै चिज खान मिल्ने खालको के रहेछ मलाई पनि भन्नुहोस् न, सजिलो पो हुने रहेछ।
0: त्यो के भन्छ, यो मकै भडमास गहुँ भडमासहरू अब एक दिन मजाले भुटेर राखेपछि अब हुन्छ नि त, लगभग एक हप्ता दस दिनसम्म पुग्ने गरेर।
1: ए भनेपछि त्यस्तो खाजा खानुहुन्छ, एकदमै ताजा आफ्नै गाउँ घर बारीमा उत्पादन भएको खानेकुरा पो खानु हुँदो रहेछ त हाम्रो उर्मिलाजीले त। ल हामी चाहिँ बजारको खानेकुरा धेरै खान्छौँ, त्यही भएर खालि बजारकै मात्रै याद आउँछ। हेर्नुहोस् न,
0: सायद हाम्रो बजार नजिकै भएको भए त त्यस्तै हुन्थ्यो होला, बजार पुग्नलाई लाग्छ दुई तिन घन्टा नै हाम्रो गाउँदेखि छ। अब त्यस्तै
1: नै ल ठिक छ, अब आफ्नो समय अनुकूलता अनुसार हामीले खाजा खाइन्छ है। ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, सहभागिता भइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। भोलिको अवस्थामा फेरि रमाइला मिठा गफ हुनेछ तपाईँसँग, एउटा मिठो भाका राख्छु भन्दै हुनुहुन्छ हाम्रो शिवराजजीले, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
0: हुन्छ, फर्स्टमा मिठा आएको भन्ने हजुरलाई मिठो सम्झना, टेक्निकली मित्र लगायत रेडियो सम्पूर्णको लागि, घर सम्बन्धी सम्पूर्णलाई, लगायत जति पनि साथीहरूले सुनेर सबैजनालाई, अनि भन्दै छोड्छु हजुर।
1: नमस्ते नमस्ते।

0: सम्पर्कमा हुनुहुन्थ्यो. उर्मिला दरमादेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. उहाँलाई छोटो मिठोमा आफ्ना साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. यति बेला म तपाईँको फेसबुक कमेन्टलाई पनि स्थान दिन्छु. सुमित यादव सुनारकी राजजीले लेख्नुहुन्छ, नमस्ते है हजुर, म रामी छाप देउराली हाल काठमाडौँबाट. सुमित यादव सुनवार किरात, म पनि कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ. अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवार लगायत सबैको लागि अब बस्ने भएको समर्पण गर्छु है भन्नुभएको छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो, नमस्कार हजुर, यो आवाज कहाँदेखि, कुन ठाउँदेखि हो? हाम्रो साथी सिन्धुलीको मन्जुजे, के छ खबर? रामेछापतिरको पनि एकदम ठिक छ, यस्तै छ, घाम लागेको छ, गर्मी छ, गर्मीमा पनि रमाउनु परेको छ, यस्तै छ भन्नुभएको छ है मन्जुजे. सिन्धुलीतिर पनि त्यस्तै गर्मी नै छ होला. ल, शीतल भएर शीतल पाएर बस्नु भएको छ. कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन आज? ल, कार्यक्रम सुन्दै सुनिराखेर बस्नु भएको रहेछ, खुसी लाग्यो. साथसाथै अब हिजो अस्ति पनि रमाइलो मिठो कुराकानी भएको थियो जस्तो लाग्छ हाम्रो मन्जुजीसँग. हिजो आज हाम्रो मन्जुजीको पनि फोन लाग्छ. अब बाँकी कुरा त केही गरिनँ मैले, खाजा खाइसक्नु भयो होला? मेरो पनि भइसकेको छ. हामी के कार्यक्रमतर्फै लागौँ त? ल, साथीहरूलाई सम्झाउनुहोस् एउटा मिठो भाका बज्छ.
1: सम्झना दिदीको लागि पनि भन्न चाहन्छु, मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, रामेछापतिर रहेर सुन्दै हुनुहुन्छ होला, प्यारी मामुको लागि, दादा विष्णुको लागि, बाबाको लागि, भाइको लागि भन्न चाहन्छु, र मेरो साथीहरू सम्झिनुपर्ला दुर्गा मगरको लागि, सुनमाया तामाङको लागि, रमिला तामाङको लागि पनि भन्छु, सरिता रम्पेल, सरिता रम्पेल, सपना नेपालीको लागि पनि भन्न चाहन्छु, र जो जतिले मेरो हजुरको रेडियो कार्यक्रम उकाली ओह्राली सुन्दै हुनुहुन्छ, उहाँहरू सम्पूर्णको लागि, र मेरो प्यारो जीवन साथी समेत परिवारको लागि, र एउटा लागि
0: हवस् त. नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियार, जे सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गरे. यति बेला भने हामी कार्यक्रममा मिठो गीततर्फ लागौं जस्तो लागिरहेको छ. कार्यक्रममा बस एकदमै मिठो रमाइलो भएका, त्यसपछि हामी छोटो भन्दा नि छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: लो आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश कपूर।

0: सस्तोमै पोसाक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: कार्यक्रम में राख्ने कुरा मिल्छ अनि रमाइलो गीत त्यसपछि हामी छोटो व्यवसायको दृष्टान्तमा पनि गएका थियौँ। दुधै थातेसी भन्ने बोलको गीत हामीले कार्यक्रममा राख्यौं। तपाईँले यो गीत सुनिसक्नु भएको छ। राजन राज सेवाकोटी विष्णुमा चाहिँ साथी राज परियारको आवाजमा रहेको थियो। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, रमिलाजी के छ खबर? म एकदम सन्चै आरामै छ त रमिलाजी। के छ आज? मलाई के के प्रश्न छ भनेर सोध्नुहोस् न। कति मैले रमिलाजीलाई मात्रै सोध्नु?
1: अनि दिदी खाजा खानु हो?
0: मैले खाजा खाइसकेँ। हेर्नुहोस्, यस्तै छ, बस्दैछु, बसिरहेको छु, तपाईँहरूसँग बोल्न पाइहाल्छ, रमाइलो लाग्दैछ, यस्तै यस्तै छ भन्नुपर्छ। मौसम एकदमै गर्मी छ, बाहिर निस्किँदा छाता उडेर निस्कनु पर्छ, घामले बिस्तरी पोल्छ, आँखा पनि त्यस्तै पोल्छ, के भइरहेछ मौसम, के हो के? हेर्नुहोस् न रमिलाजी,
1: दिउँसो चाहिँ यता त्यस्तै हुन्छ, फेरि 4 बजे 3 बजेदेखि चाहिँ पानी पर्ला जस्तो हुन्छ, पर्दैन।
0: पानी परेको छैन, गर्मी छ, पानी परे त शीतल हुन्थ्यो है।
1: हजुर हजुर,
0: ल, इन्द्र भगवानलाई पूजा गरेर पानी बोलाउनु पर्ने भयो।
1: तपाईँ आउनु न, हामी दुईटा मिलेर बोलाउनु पर्यो क्या दिदी र
0: बहिनी। यहीँबाट बोलाउन त के छ र, अब म शङ्खास आउन नभ्याउने, तपाईँ अब यो बेला रामेसाप आइपुग्न नभ्याउने।
1: दिदी यस्तो बेला हिँड्नु नै हुँदैन क्या, कहिले घाम कहिले पानी हुने बेलामा पहिरो जान सक्छ।
0: त्यही भएर त फोनबाटै बोलाउँ दिदी बहिनी मिलेर भने नि। ल ठिकै छ, अनि यहाँको पनि त खाजा भयो होला। ल यहाँको खाजा भएछ, हामीलाई नबोलाइ खाएर मजाले बसिदिने, यति बेला खाएँ भनिदिने।
1: अनि तपाईँ आउनुहुन्न बोलाउन, के अरे मैले बोलाउन, अनि के गर्नु त अनि?
0: अब मलाई
1: बोलाउनु बरु, म आउँछु।
0: मैले चाहिँ के हाम्रो रमिलाजीलाई बोलाएको छैन त?
1: बोलाउनु भएको छ क्या, भनिदिएको नि तपाईँलाई।
0: मैले बोलाउँदा रमिलाजी नआउने, रमिलाजीले मैले रमिलाजीले बोलाउँदा म नआउने, बराबरी भएको छ हिसाब किताब। त्यही भएर दुःख सानो मन नगरौँ, दुईटै दिदी बहिनीको कुराकानी सब बराबर छ है। म पनि गर्दिनँ, तपाईँ हाम्रो कुरामा किन त्यस्तो सानो मन ठुलो मन गर्नु र, जे छ हामीले सिद्ध बुझाउनु पर्छ नि त। अब आफू जान असम्भव भएको ठाउँमा हामी जान पाइनँ भनेर चित्त दुखाएर भएन नि त। समयले कुनै दिन कुनै पल त्यो ठाउँसम्म पुग्ला, तपाईँ हाम्रो भेट होला, त्यसमा पो खुसी हुनुपर्छ त। पक्कै पनि एक्कासी भेट चाहिँ हाम्रो कहिले हुन्छ होला? थाहा नै छैन त्यो पनि है।
1: अब फिक्स गर्नु हुँदैन नि त, अब हो कुरालाई हो भन्नुपर्छ, त्यस्तै त्यतिकै आश देखाउनु हुँदैन नि त, त्यही
0: भयो। ल मैले पनि त्यही भएर आश देखाउँदिनँ, ठिकै छ, कहिले काहीँ आश देखाएछ आउँछु भनेर, तर आउन सकिँदैन, असम्भव छ, ठिकै छ। तपाईँले भने जस्तै अब समयले मिले, भगवान्ले हामीलाई अकस्मात भेट गराउनुहुन्छ कि भन्ने पनि आशा लाग्छ बेला बेला चाहिँ।
1: मलाई त तपाईँ जतिखेर प्रोग्राम आउनुहुन्छ त्यतिखेर आश लाग्छ नि तपाईँको।
0: आश लाग्छ, तर के गर्नु, यहाँ तपाईँ र मेरो फोनमा कुराकानी भए जस्तो फ्याक्ट भेट्न पाए त कस्तो पो हुन्थ्यो।
1: है दिदी, त्यो बोलेको जस्तो फोनमा अनि सबै भएको भए त फेरि खत्तमै भइगयो नि।
0: त्यही भनेको क्या, सबै दिन भेटिरहँदाखेरि पनि झन् रमाइलो हुन्थ्यो होला, कहिले काहीँ ठाकुर ठुका नै पर्थ्यो होला।
1: त्यो त हो कि, तर त्यस्तो त पर्दैन होला है, तपाईँ नि बुझ्ने हुनुहुन्छ रे क्या।
0: अब यस्तो हुन्छ, बुझ्ने त बुझ्ने छँदैछ आफ्नो ठाउँमा छ, तर कहिले काहीँ कुरा विषयवस्तु प्रसङ्गले कहिले काहीँ हामीलाई केही फरक पनि ल्याउला नि त।
1: त्यो त हो कि, अब त्यस्तो फरक ल्याउन थाल्यो भने दुवैजना चुपो लागेर बस्ने फेरि एकदमै हो क्या।
0: ल ठिक छ रमिलाजीले, कुरा त यताउता गरेर मिलाइहाल्नुहुन्छ, खुसी लाग्यो, खुसी लाग्यो रमिलाजी। जे होस्, केही कुरा तलमाथि अथवा बिग्रिन खोज्यो भने सच्याउनुहुन्छ भन्ने सङ्केत गर्छु मैले, सङ्केत पाएँ होइन, त्यो विश्वास गरेँ मैले, ठिक छ। जस्तो कि आफ्नो घरलाई पनि त्यसै गरी संकेत पाउने बित्तिकै अहिले जे भन्नुभएको छ त्यही गर्नुहोस् है.
1: हुन्छ दिदी,
0: कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो. अब यो एकछिन भए पनि दुःखहरूलाई बोलाइयो. म अन्त्यतिर छु, एउटा मिठो भाका बोल्छ साथीहरूलाई सम्झनुहोस् न.
1: पहिला प्रथममा त यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी तपाईँको लागि, अनि प्राविधिक दाई दाई देवमाझी धुरोपाने निर्मल पौडेल मन्जु परियार पासाङ डोलमा तामाङ बहिनी अनि देवी तिर सुन्दै हुनुहुन्छ होला मम्मी आन्टीहरू बहिनीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छु ल दिदी.
0: नमस्ते. नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला आज शङ्खुवा सभाबाट, पछि म फोन लिन. तपाईँको धेरै कमेन्टहरू पनि भाषण गर्नु बाँकी नै छ, आज विशेष गरी कमेन्ट भाषण गर्ने दिन, त्यही भएर चाहिँ म अब चाहिँ कमेन्टतिरै लाग्छु. यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ. बाबुरा मगरजी लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, है म बाबुरा मगर उखल ढुङ्गा पोखली घर भइहाल चाहिँ वियतबाट कार्यक्रम सुन्दैछु. कार्यक्रम मलाई धेरै मनपर्छ, अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु. सुरेन्द्र बानियाजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु है नेपालगंजबाट भन्दै हुनुहुन्छ. हाल चाहिँ भरतपुर चितवनदेखि भन्दै हुनुहुन्छ, अब बस्ने गीत मार्फत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ. भने धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई भागीरथ चलाउने र सरिता सुनारको पछुताउने भयो बोलको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ. पछुताउने भयो बोलको गीत भन्नुभएको छ, जस्तो हामी बजाउने प्रयास गर्छौं. यदि भएन भने पनि कार्यक्रममा अर्को मिठो गीत बज्छ. साथै यस कार्यक्रम मार्फत सन्देश राख्नु पर्दा, आज असार पाँच गते जन्मदिन मनाउनु हुने मेरो भाउजू दिपा दाङ्गे मोरङ गोछियाकी मीडिया प्रेमी साथी दिना गुरूङ र सुनसरी झुम्काका साथी सन्तोष थापा दयालुलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ. उहाँहरू सबैलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना, साथै उहाँले धेरै साथीहरूलाई सम्झनु भएको छ. आशिष महेन्द्र सिगरी, सुमेल लिम्बु, सम्धिनी सरस्वता पोखरेल, दिलसार राई, इलिना लिम्बु, हिमा राई, वरुण सञ्चले, त्यसै गरी सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबी शिरीष मगर, त्यसै विनिमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्रे, त्यस्तै पूर्वेली आकाश राई, वसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, त्यसै गरी सुनिता रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जना राई, कारी कमला उणिम, अभागी सिर्जना, राजकली मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, त्यसै गरी समीक्षा राई, मनिषा राई, रत्नबहादुर थापा, गगन तेह्रथुमे, रिता भण्डारी, गीता भण्डारी, सहयात्री सरू, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बु, सरिना गुरूङ, हरपल रोशनी, प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, त्यसै गरी अस्मित श्रोताङ, शान्ति बिसी, साथी शमशेर लिम्बु, चक्रबान्तवा, गुरास सरोज सुसारा, शुक्रराज रसाइली, सानो कमला लगायत मेरो नामसँग चिरपरिचित सबैको लागि भन्दै हुनुहुन्छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. त्यसै गरी सत्यकोला ईशा हाराजी पनि लेख्नुहुन्छ, नमस्कार है म पनि कार्यक्रम सुन्दैछु, सबैलाई धेरै माया भन्दै हुनुहुन्छ. विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु, सालु भाँचा अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी रामजी घिमिरेजीले पनि नमस्कार सुन्दैछु, यता चितुनबाट सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ. त्यसै गरी सौरभ केसीजीले पनि दिदी नमस्ते, गुड आफ्टरनुन, म यता बागचोर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु. मेरो घर परिवारमा रहनुभएका श्रीमती छोरा लगायत सबैलाई सम्झिरहेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ. उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु. त्यसै गरी हिर्सु चामलिङ राईले पनि लेख्नु भएको छ, नमस्ते है म यता उदयपुरबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ. उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग यतिन्जेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु, साथसाथै आजको कार्यक्रमको समय पनि सकिन लागिसकेको छ भन्दै कार्यक्रममा सहभागिता जनाउने साथी करिना खड्का, उर्मिला थापाजी, त्यसै गरी मञ्च परिवार र रमिला तामाङ सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु. साथसाथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने र कार्यक्रम शेयर गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु. साथसाथै कार्यक्रम उगाली उराली अभरिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि समेजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो एउटा भाग छोड्दै आजको लागि कार्यक्रम उकालीवालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई उप्री विदा हुन चाहन्छु। तपाईँ मैले रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: दाँत दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ।
9: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
10: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
11: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
12: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
13: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
13: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
13: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
13: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको
3: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेखा तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने मेरो काम के थियो किसानको सुविधा ल्याउनु पर्थ्यो यो देख्नु किसान उभो नलागोले देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदा किसानको पक्ष मन्त्री दिए तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्नुहुन्छ
8: आज हामीले पछिल्लो समयमा पर्निर्भरता बढ्दै गरेको तर नेपालमा सम्भावना अझै बढेको बाली अर्थात हामीले अलिकति दलहन बालीलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ दलेको रूपमा होस् या दालकै रूपमा किन नहोस् नेपालमा दलहन बालीको आयातित दर बढेको अवस्था छ र नेपालीहरूमा उपयोग र उपभोग गर्ने क्रम पनि अझै बढेको अवस्था पनि छ र हामीले दलहन बालीको आत्मनिर्भरता र यसलाई सम्भाव्यताको हिसाबले आकलन गर्दै गर्दा चाहिँ नेपालमा दलहन बालीको सम्भाव्यता के कस्तो छ र हामीले यसलाई अझै थप व्यवस्थित र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने विषयलाई नजिकबाट खेलाउने प्रयास स्वरूप हामीले यसैका विज्ञ हुनुहुन्छ छवि पौडेल वरिष्ठ कृषि विज्ञ पनि हुनुहुन्छ र उहाँ दलहन बाली विज्ञ पनि हुनुहुन्छ लामो समय कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका विभिन्न निकायहरूमा रहेर काम पनि गर्नुभयो र अहिले अवकाश प्राप्त पछाडिको समयमा पनि धेरै व्यक्तिहरूलाई जानकारी दिँदै हुनुहुन्छ र एउटा क्याम्पस पढाउँदै पनि हुनुहुन्छ। ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पसका समेत प्रिन्सिपल हुनुहुन्छ छवि पौडेल। हामी उहाँसँग यिनै विषयहरूमा रहेर छलफल गर्ने प्रयासहरू पनि हामी ढिलो नगरी उहाँलाई स्वागत गर्दछौँ। छवि सर नमस्कार, यहाँलाई स्वागत
9: छ। यहाँलाई नमस्कार
8: सर, आराम हुनुहुन्छ?
9: एकदमै।
8: के केमा व्यस्त हुनुहुन्छ अहिले चाहिँ?
9: मेरो चाहिँ अहिलेको व्यस्तता भनेको यो कृषिकै क्षेत्रमा हो र खास गरिकन अध्ययन अनुसन्धान र पठन पाठनमै म व्यस्त छु र कलेजमा मैले म चाहिँ शैक्षिक व्यवस्थापन पनि गर्छु प्राचार्यको रूपमा र त्यो बाहेक मैले आफै जस्तो यो एग्रोनोमी र चाहिँ एग्रो इकोलोजीको क्लासहरू पनि लिने गर्छु र मेरो चाहिँ समय विद्यार्थीसित पनि बित्छ। त्यस्तै गरेर यो म चाहिँ मेरो कलेज सुर्खेतमा छ, सुर्खेतबाट त्यहाँका कृषक समूहहरू राष्ट्रिय कृषक समूह सञ्जालसित पनि म आबद्ध छु। त्यो कृषक समूहहरूकोमा पनि पटक पटक गएर मैले त्यो क्षेत्रको अर्ग्यानिक कृषि कोसे बालीहरू साधारणतया कृषिको प्रवर्धनका दिगो कृषिको विकासको लागि मैले चाहिँ त्यहाँ क्लासहरू लिने मेरो चाहिँ सूचनामूलक प्रविधिहरू हस्तान्तरण गर्ने युवाहरू अरू अरू युवा सञ्जालहरू पनि छन् तिनीहरूलाई पनि मैले सूचना कृषिका सूचनाहरू दिने र कर्णाली प्रदेशको सरकारले पनि त्यहाँ मलाई बोलाउने गर्नुहुन्छ, उहाँहरूको माध्यमबाट पनि मेरो ज्ञान सिपहरू मैले हस्तान्तरण गर्ने कामहरू गरिरहेको अवस्था छ।
8: लामो समय नार्कमा काम गर्नुभयो है यहाँले, है कति वर्ष गर्नुभयो?
9: र मैले चाहिँ सुरुमा मैले नार्कमै काम गरेँ, मैले चाहिँ 19 वर्ष नार्कोमा काम गरेँ। त्यसपछि मैले नार्को हुँदै चाहिँ यो आइएनजिओ हेल्भेटास नेपाल युएनजिपीका विभिन्न प्रोग्रामहरूमा काम गरेँ र मैले विभिन्न ठाउँको ठाउँमा काम गर्ने मौका पाएँ र खास गरिकन नार्कोमा बस्दाखेरि मैले जुम्लामा लामो समयसम्मको त्यहाँको चाहिँ यो चाहिँ हिमालयन पर्वतीय कृषि हिमाली कृषि भनौँ पहाडी कृषि त्यसको अलिक गहिरो रूपमा चाहिँ मैले सिक्ने मौका पाएँ र त्यो बाहेक मैले यो कोसी भ्यालीको त्योभन्दा अगाडि नार्कोबाट मैले इक्रिसाक भन्ने एउटा संस्था छ भारतको दक्षिण भारतमा त्यसमा पनि मैले अनुसन्धान गर्ने मौका पाएँ र यस किसिमले मैले विभिन्न ठाउँमा कामहरू गर्दै आइरहेको अवस्था छ।
8: यहाँले एउटा अभियान पनि भयो, व्यवसाय कृषिको अभियानमा रहनुभयो, सरकारी अहोदामा रहेर काम पनि गर्नुभयो र अवकाश प्राप्त पछाडिको समयमा पनि कसरी सदुपयोग गर्न सकिन्छ जस्तो यहाँले पढाउने काम पनि गर्नुभएको छ, धेरै विद्यार्थीहरूलाई पढाउनु भएको छ, सँगसँगै अन्य कृषक समूहहरूलाई र जुन यहाँले भन्नुभयो कर्णाली प्रदेश सरकारको विभिन्न कार्यक्रमहरूमा पनि यहाँले परामर्श दिने सुझाव सल्लाह दिने काम पनि गर्नु भएको छ, यो आफैमा ओजपूर्ण काम पनि गरिराख्नु भएको छ, यो यसका अलावा अहिलेको नेपालको समग्र कृषिलाई यहाँले कसरी हेर्नुहुन्छ र हामीले अलिक पछाडि चाहिँ दलन बालीको चर्चा पनि गरौँला, अहिलेको आजको कृषिलाई यहाँले कसरी आकलन गर्नुहुन्छ?
9: हस् धन्यवाद, यो साह्रै समसामयिक प्रश्नहरू गर्नुभयो र मैले यो नेपालको यो कृषिको समष्टिगत अवस्थालाई हेर्दा तिनवटा कुराबाट हेर्ने मैले छोटाएर हेर्ने विचार गरेँ। एउटा प्रथम कुरो हाम्रो नीतिगत कुराहरू हो, पोलिसी हाम्रो नीतिगत सुधारका कुराहरू र नीति कस्तो किसिमको नीति छ, कृषिको नीतिले हाम्रो चाहिँ सम्पूर्ण कृषि गर्ने प्रक्रियालाई त्यसले गाइड गरेको हुन्छ, त्यो अनुसार हाम्रो विगतमा हाम्रो चाहिँ अहिले प्लान योजनाको रूपमा हामीले कति 80-90 वर्ष बिताइसक्यौँ तर पनि हामीलाई दुःखको कुरो खास गरिकन हामीले ठुलो उपलब्धि हासिल गर्न सकेको कृषिमा अवस्था छैन र हामीले यो कृषिको जस्तो यो अवस्थामा हामीले जस्तो मेसिनीकरण आधुनिकरण है के अरे हामीले चाहिँ मेसिनीकरणका कुराहरू गरिन्, कृषि आधुनिकीकरणका कुराहरू गरिन् है र चाहिँ हामीले चाहिँ व्यापारिक कृषिमा लैजाने व्यवसायीकरण ठुलो रूपमा कुराहरू गरिन् तर त्यसले खासै किसानहरूलाई छोएको अवस्थाहरू आएन किनभने खास गरिकन धरातलीय अवस्थामा हाम्रो नीतिहरू पुग्न सकेन, हाम्रा नीतिहरू नराम्रा भएका पनि होइनन् हुन त तर पनि कस्तो भने व्यावहारिक भइदिएन, हाम्रा धेरै नीतिहरू छन्, हामीले धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट तयार भएका विभिन्न किसिमका फोरमहरूमा हाम्रो भाग लिनुहुन्छ त्यहाँबाट निर्देशितको रूपमा पनि हाम्रो पोलिसीहरू बनेका छन् तर यी धेरै पोलिसीहरू हामी कता कता बाह्यबाट सञ्चालित टाइपको र बाह्य दिमाग बुद्धि सिकेर आएको त्यही अनुसार चलेको कृषिको नीतिहरू भएको हुनाले जस्तो हाम्रो साना किसानहरू हाम्रो चाहिँ छरिएर रहेका हाम्रो देशमा त करिब करिब 90% पनि हो तर अहिलेको अवस्था हेरेन 80% जति हाम्रो चाहिँ पारिवारिक खेती प्रणाली जो भन्छौँ हामीले जो दर्ता भएको हुँदैन
10: है कुनै पनि संस्थामा त्यो दर्ता भएको हुँदैन तर ती किसानहरूको पूर्जा हुन्छ धेरै सबै जस्तो किसानहरूको पूर्जा त हुन्छ नि लाज पूर्जा हुन्छ त्यसमा खेती गर्ने किसानहरूको बाहुल्यता छ त्यसलाई हाम्रो पोलिसीले त्यति छुन सकेन जस्तो अहिलेको भन्ने कुरा आएर रासायनिक मलको अनुदान छ त्यो मैले नराम्रो भनेको होइन ठुलो मात्रामा अनुदान छ रासायनिक मलको तर अधिकांश पारिवारिक कृषिले त्यो रासायनिक मलभन्दा उनीहरूले पात पतिङ्गर बटुल्ने गोबर मल बनाउने र उर्वरा शक्ति कायम गर्ने गर्छन् तर त्यसमा उनीहरूले अनुदान पाएका छैनन् र यस्तो कुराहरू यो नीतिगत कुरो यो एउटा पाता भयो र नीतिगत कुराले चाहिँ हाम्रो किसानको सबै अवस्था छुन नसकेको अवस्था यो एउटा मैले एउटा रूपमा नीतिगत कुरोमा लगेँ अर्को कुरोमा कृषि प्रसारको कुरो अलिकति यहाँ अघिल्याउन चाहन्छु पहिला कृषि विकास कार्यालयहरू थिए र तिनका चाहिँ गाउँ गाउँमा चाहिँ कृषि उपकेन्द्रहरू सेवा केन्द्रहरू थिए भलै क्वालिटी नै कमै भए पनि तिनीहरूको नेपाल कृषि अनुसन्धान प्रतिष्ठितसँग राम्रै जोडिएको अवस्था थियो लिङ्केजहरू राम्रै थियो र त्यहाँबाट सुविधाहरू आइरहेका थियो कृषि अनुसन्धान केन्द्रका प्रविधि र बिउ बिजनहरू केही राम आउन लागेकै अवस्था थियो तर अहिलेको नयाँ संरचना अनुसार तिनीहरू सबै कृषि विकास कार्यालयहरू अलि बिग्रेर गयो र अहिले चाहिँ सब राम्रो कुरो त हो पालिका स्तरमा कृषि शाखाहरू खोलिएका छन् र कतिपय ज्ञान केन्द्रहरू पनि छन् कतिपय ठाउँमा कृषि विकास कार्यालय भनेर रिभाइभ पनि गरेको अवस्था छ तर यिनीहरू सबैमा के छ भन्दाखेरि गुणस्तरीय जनशक्तिहरू छैन बिचरा उनीहरूलाई लिङ्केजको अवस्था छैन उनीहरूको अब उनीहरूले ज्ञान सिपहरू उनीहरूको बढाउने अवस्था छैन र के भइरहेको छ अनुसन्धानमूलक कुरोहरू पनि छैन त्यही भएर उनीहरूको क्यापासिटी बिल्डअप कमजोरी भयो
7: भनेको जस्तो पहिला कृषि सेवा केन्द्रहरूले जस्तो अहिले पालिका स्तरमा र ज्ञान केन्द्रहरूले काम गर्न सकेनन् भन्न खोज्नुभयो
10: एकदमै हो
7: सकिराखेका पनि छैनन्
10: छैनन् त्यो अवस्थामा के छ भने उनीहरूको ज्ञान सिप बढाउने अवस्था पनि छैन उनीहरूको क्यापासिटी विक छ भएको मेन पावर पनि कम छन् भएको मेन पावर पनि क्यापासिटी छैन किनभने उनीहरूलाई तालिम छैन नार्कसितको अनुसन्धानसितको सोझो लिङ्गे छैन त्यो नभएको कारणले उनीहरूले गुणस्तरीय सेवा प्रसार सेवा किसानहरूमा ल्याउन नसकेको अवस्था छ तर यसलाई चाहिँ क्यापासिटी बिल्डअप गरेर सुधार गरेर लैजान सकिन्छ मैले यसपछि यो चाहिँ स्ट्रक्चरै खराब भनेको होइन तर त्यहाँ चाहिँ गुणस्तरको खराब भयो र किनभने हरेक पालिका लेभलमा कृषि शाखा भए पनि त्यहाँ केही प्राविधिक भए पनि उहाँहरूको क्यापासिटी उहाँहरूले कतिको सेवा दिन सक्नुहुन्छ त भन्ने कुरो एउटा कुरो आयो अर्को कुरो हाम्रो परम्परागत नै कृषि प्रणाली के भयो त भन्दाखेरि मल र बिउ रासायनिक मलको प्रचार गर्ने बिउको प्रचार गर्ने त्यसैको योजना बनाउने त्यसैमा सीमित रह्यो हाम्रो चाहिँ कृषिको के हो त हाम्रो चाहिँ खास गरी कृषि कसरी दह्रो हुन्छ हामीले स्थानीय स्रोत र साधनको परिचालन गरेर पनि कृषिलाई कसरी बढावा दिन सक्छौँ हामीले बाहिरका बिउ मात्रै ल्याउने होइन हामीले गाउँ स्तरमा बिउहरूको गुणस्तर कसरी सुधार गर्न सक्छौँ हाम्रो परम्परागत प्रविधिबाट पनि हामीले कतिपय अवस्थामा गुणस्तर सुधार गरेर खेतीपातीको उत्पादकत्व बढाउन सकिन्छ त्यो सम्बन्धीमा हामीले अलिकता हाम्रो चाहिँ यो कृषि प्रसारलाई हामीले अलि क्रियाशील बनाउन नसकेको अवस्था हो अर्को तेस्रो अवस्था भनेको कृषि अनुसन्धानको भन्छु कृषि अनुसन्धान नेपालमा कृषि अनुसन्धानले केही गर्न खोजे पनि यसको पनि क्यापासिटी कम भयो सबै ठाउँमा कृषिको पुगेन
7: पर्याप्त बजेट पनि पुगेन
10: बजेट पनि बजेट भन्दा पनि हो र अरू पनि र किनभने हाम्रो जस्तो एकदम हाम्रो इकोलोजिकल विविधता भएको देश एउटै किसानको चाहिँ एक ठाउँमा हावापानी अर्कै छ तल्लो गराएको हावापानी अर्कै छ यो विविध हावापानी भएको देश भएको हुनाले सबै ठाउँमा उपयुक्त प्रविधि एकै किसिमको प्रविधिले काम गर्दैन ठाउँ ठाउँको प्रविधि विकास गर्नको लागि बाह्य अनुसन्धान दह्रो रूपमा जानु पर्यो र कृषि अनुसन्धान परिषदमा पनि राजनीतिकरण गरियो धेरै है त्यसको हस्तक्षेपहरू भयो त्यहाँका विज्ञहरू चाहिँ अलिक क्रियाशील रहेनन् उनीहरूको मनोबल घट्यो र अर्को कुरो उसले बाह्य सेवाहरू देशभरि पुग्न सकेनन् बाह्य अनुसन्धान सेवाहरूको स्थलमा प्रविधि विकास अध्ययन के अरे अनुसन्धानभित्र गरेको प्रविधिलाई भेरिफिकेसन गर्ने स्थल बाह्य अनुसन्धान स्थल हो त्यो जो हावापानी अनुसार भएको हुन्छ त्यसमा पनि पर्याप्त मात्रामा प्रविधिहरू भेरिफिकेसन गर्न सकिएन र सुहाउँदो प्रविधिहरू दिन सकिएन यस किसिमले गर्दाखेरि कृषि र अर्को कृषि नार्कको बोलबाला अलिक कम भयो बजेटमा पनि नीति निर्माणमा पनि कृषि मन्त्रीहरूले निर्णय गर्ने भयो कृषि मन्त्रालयले गर्ने भयो नीति निर्माणमा नार्कलाई ल्याइएन अगाडि बढाइएन नीति निर्णय तय गर्नेमा चाहिँ अरू विभागले मन्त्रालयले गरेको निर्णय अन्तर्गत रहेर गर्दा त्यहाँको मान्छेहरूको के हो सम्भाव्यता कसरी रिसर्च राम्ररी बढ्छ भन्ने कुराहरूको अलिक कम भयो अर्को पक्ष यसै अनुसन्धानसित जोडिएको के हो भने शिक्षासित पनि हामीले चाहिँ कृषि अनुसन्धानलाई त्यति जोड्न सकेनौँ पर्फेक्ट कन्डिसनमा के हुनुपर्छ त भन्दाखेरि कृषि शिक्षा कृषि अनुसन्धान र कृषि प्रसार तिनलाई तिनवटालाई जोडेर राम्रो जस्तो अनुसन्धान गर्ने विद्यार्थीहरू नार्कोमा काम गर्ने उनीहरूले नार्कोमा काम गरिसकेपछि अनुसन्धान सिक्छन् त्यस्तै गरेर त्यही विद्यार्थी गएर प्रसारमा संलग्न हुने त्यसलाई प्रसारमा संलग्न हुँदा पढ्दाखेरिदेखि नै उसले प्रविधि किसानलाई हस्तान्तरण गर्ने कुरोहरू बुझेको हुन्छ अर्को कुरो प्रविधि निर्माण गर्ने भन्ने कुरो किसानको बाहुल्यता हुनुपर्छ किसानको परिवेश अनुसारको हुनुपर्छ किसानले के भन्छ त्यस आवश्यकता के हो भनेको बुझेको हुनुपर्छ वान वे अनुसन्धानले काम गर्दैन त्यस्ता किसिमका कुराहरूको अलि यसमा कमी रह्यो र यो कुरोहरू सबल हरेक जस्तो हाम्रो सातवटै प्रोभिन्स छन् भने सबै क्षेत्रमा नार्कको सेवा अलिक एउटा तालिम केन्द्रको रूपमा विकसित हुनुपर्छ भनियो भने कृषि प्रसार क्षेत्रको सबै मान्छेहरू अथवा आइएनजिओ एनजिओको मान्छेहरूलाई ज्ञान स्थिर एकदम प्रविधिको गुदी दिने भनेकै संस्था नार्को हो र नार्कोको एउटा अर्को सबल पक्ष के छ भन्दाखेरि यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसित यसको राम्रो सम्बन्ध छ राष्ट्रिय धान बाली अनुसन्धान है कोसे बालीका विभिन्न इक्रिसात इरी सिमी इकार्ड आइआइआरटी यी विभिन्न किसिमका अन्तर्राष्ट्रिय सिजिआइआर सिस्टम हामी भन्छौँ अन्तर्राष्ट्रिय युएन अन्तर्गतका कृषि अनुसन्धान संस्थाहरू यी मार्फतसित समन्वय भइरहेको अवस्था त छ र त्यहाँबाट पर्याप्त मात्रामा बिउ बिजनको अनुसन्धान गर्ने स्रोत बिउहरूको पनि आउने गर्छ र यो किसिमको पाटोमा छ र अर्को कुरो नार्कोमा अलिक कमजोरी के भयो भन्दाखेरि जस्तो नि अब स्थानीय स्रोत साधन र बिउहरू स्थानीय लोकल साधनहरू पनि ठाउँ विशेषकाहरू भइरहेका छन् कलेक्सनहरू भइरहेको छ र तिनीहरूलाई अलिकति राम्ररी परिचालन गरेर स्थान विशेषबाटै तिनीहरूको क्यारेक्टराइजेसन गरेर तिनीहरूको कस्तो फल्छ के फल्छ कति उत्पादन दिन्छ र त्यहाँको बाली प्रणाली के छ त्यहाँको खेती प्रणाली के छ त्यसमा समावेश गरेर बाली विविधीकरण गर्ने बालीको सघनीकरण गर्ने यस्ता कुरामा पनि अलि नार्कोले जोड दिनुपर्छ त्यस किसिमले मैले समस्या तीन किसिमको समस्याहरूबाट आएँ
7: सर अब अलिकति आजको हाम्रो जड विषयतिर लाग्छौँ आज हामीले दलहन बालीको सम्भाव्यतालाई नजिकबाट हेर्ने र यसमा पनि समय रह्यो भने अन्तिम खण्डमा मसुरो बालीलाई अझ हामीले ब्रोड गर्छौँ यसको सम्भाव्यतालाई नजिकबाट हेर्छौँ अब दलहन बालीको नेपालमा उत्पादन हेर्ने भने विभिन्न ठाउँहरूमा पहाडी क्षेत्र त्यसै गरी बेसी क्षेत्र पहाडका बेसी र तराईका क्षेत्रमा मजाले दलहन बालीको सम्भावना छ र खेती पनि भइराखेको छ यद्यपि परनिर्भरता बढ्दो देखिन्छ है पछिल्लो समयमा दलहन बालीको चाहिँ
10: एकदमै हो हाम्रो चाहिँ परनिर्भरता त सबैमा छ हामीले अब
7: अझै यो खाडलको दर बढ्दो देखिन्छ
10: एकदमै छ यो कारण कस्तो छ भने पहिला मान्छेहरूको अलिक कन्जम्सन लेभल बढेको छ किनभने पहिला मान्छेहरूले दालहरू कम खान्थे गुन्द्रुकको झोलहरू खान्थे होइन त्यस्तै गरेर मही दहीहरू खान्थे र अनि दाल नभए पनि मान्छेलाई हुन्थ्यो तरकारी एउटै मात्रै खान्थ्यो अहिले चाहिँ दाल अनिवार्य रूपमा खाने प्रचलन बढेको छ त्यो राम्रो पनि हो प्रति व्यक्ति दलहन दाल बालीको कन्जम्सन केही मात्रामा बढेकै छ र त्यो बढ्नको कारण यो चाहिँ कन्जम्सन हेबिटको कुरो पनि एउटा हो भने अर्को जनसङ्ख्या वृद्धि हो र यो कन्जम्सन जस्तो मान्छेहरू विदेशतिर जाने भए अर्बनाइज बस्ने भए उनका छोराछोरीहरू जो विदेशमा जान्छन् उनका चाहिँ श्रीमतीहरू यहाँ चाहिँ सहरमा बस्छन् उनीहरूले अनिवार्य रूपमा दाल किनेर खान्छन् यो किसिमले दालको
7: परेको उपभोग
10: भयो, त्यो अनुसारको केही मात्रामा अरू बालीको तुलनामा दालको उत्पादन नबढेको त होइन, केही उत्पादन बढेको डाटाहरूले देखाउँछ। हामीले हेऱ्यो भने के यो 5-7 वर्ष यता स्थानीय उत्पादन पनि दालको थोरै मात्रामा भए पनि बढेकै देखिन्छ, तर पनि त्यो चाहिँ हाम्रो सन्तोष पर्ने स्थिति होइन। र म यो कोसे बालीको बारेमा, यो दलहन बालीमातिर दलहनतिर जानुभन्दा अगाडि म अलिक कोसे बाली भन्न चाहन्छु, कोसे बालीतिर जान्छु। कोसे भनेको सम्पूर्ण बालीहरू, यो कोसे बाली यस्तो किसिमको बाली हो जो भित्र दलहन पनि मुख्य पर्छ, त्यो बाहेक पनि अरू छ, कोसे घाँस बाली, कोसे वन बुट्यानहरू। कोसे बालीको घाँस वन बुट्यानहरू के हुन्छ, माटोको लागि अमृत हो, साबित हुन्छ। त्यो कोसे बालीको पशुहरूलाई खुवायो भने पशुको उत्पादकत्व बढ्छ, मासुको गुणस्तर पनि बढ्छ, एकदम त्यसरी। र अनि यो चाहिँ कम्पोस्ट रूपमा बनाउँदा चाँडै कुहिन्छ, चाँडै कुहिने भएकोले गुणस्तरीय कम्पोस्ट मलहरू भन्छ। त्यसै बालीमा छापो हाल्दा पनि त्यसले के गर्छ, राम्ररी कुहिन्छ।
7: गाई रूपमा हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ,
10: एकदम कतिपय हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ, छापोको रूपमा पनि प्रयोग गर्न सकिन्छ, घाँस बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। कतिपय चाहिँ हाम्रा चाहिँ औषधिमूलक जन्य चिजहरू पनि कोसे बालीबाट बन्छन्, यो चाहिँ विस्तृत रूप कोसे बाली हो। यो कोसे बालीको खेतीबारीमा समावेश भएन भने त्यो चाहिँ हाम्रो जस्तो देशको कृषि त अधुरो नै रहन्छ। हाम्रो जस्तो पहाडतिरका गाउँका तराईतिरका पनि आलीहरूमा, डिलमा, बारमा कोसे बाली समावेश गर्न सकिन्छ। ती चाहिँ वार्षिक एक वर्षमा हुने पनि हुन सक्छन्, दुई वर्षमा हुने पनि, बहुवर्षीय हुन पनि सक्छ। विभिन्न किसिमका स्थानीय रूपमा पाइने पनि प्रशस्त बुट्यानहरू छन्, तिनीहरूको समावेश गरेर यसरी चाहिँ हामीले यो उत्पादकत्व बढाउन सकिन्छ। यसमा अझ प्रमुख कारण के छ कोसे बालीको महत्त्वको भनेपछि, यसले हावामा 78% नाइट्रोजन पाउँछ। त्यो हावामा 78% पाइने नाइट्रोजनलाई यसले चाहिँ आफ्नो जरामा राइजोबियम ब्याक्टेरिया हुन्छ त्यसको मद्दतले जम्मा गर्छ। जस्तो युरिया प्लान्ट, हामीले युरिया किनेर हाल्छौँ, त्यो पनि ठुलो फ्याक्ट्रीले है 210 डिग्री तापक्रममा, ठुलो तापक्रम लगाएर है हामीले चाहिँ त्यो हावामा भएको 78% नाइट्रोजनलाई मलको रूपमा बनाउने हो, युरिया मल पनि। त्यस्तै किसिमले प्राकृतिक कारखाना हो कोसे बाली, र हावामा भएको 78% नाइट्रोजन जमिन मुनि ल्याइदिएर हाम्रो जमिनलाई उर्वरामय बनाउनुमा पनि कोसे बालीको महत्त्व छ। अब चाहिँ म यसमा अब कोसे बाली सम्पूर्ण ब्रोड रूपमा म भने, त्यसपछि अब यहाँले भनेको जस्तै प्रश्नमा म आएँ दलहन बाली। दलहन बाली भनेको कोसे बाली, त्यस्ता कोसे बाली जसको दाल खाइन्छ तिनीहरूलाई दलहन बालीको रूपमा हामी खेती गर्छौँ। दलहन बाली हाम्रो चाहिँ 40-50 किसिमका दलहन बालीहरू छन्। त्यो बाहेक 10-12 जतिमा हाम्रो कृषि अनुसन्धान परिषद राष्ट्रिय कोसे बाली कार्यक्रम नेपालगञ्ज खजुरामा छ, त्यसले अनुसन्धान गरिरहेको अवस्था छ, खास गरी 10-12 बालीमा। र यो दलहन बालीको पनि सबभन्दा धेरै क्षेत्र ओगटेको, सबभन्दा सम्भाव्य बढी बोकेको बाली मसुरो हो। मसुरो जस्तो नि अब 3 लाख हेक्टर जति जग्गामा कोसे बालीको खेती हुन्छ नेपालमा, यो चाहिँ दलहन बालीको खेती हुन्छ। त्यो दलहन बालीको खेती समस्त खेती मध्येमा करिब 60% भूभागहरू चाहिँ हाम्रो मसुरोले मात्रै लिएको अवस्थाहरू छ। र अर्को कुरो, दलहनमा धेरै विविधता छ, गाउँ पछि हाम्रो सबै अनुसन्धानले सबै बालीलाई समेटेको अवस्था छैन, गाउँठाउँको स्थान विशेषका विभिन्न ठाउँमा विभिन्न किसिमका कोसे बालीहरूको विविधता बढी छ। त्यो चाहिँ एउटा राम्रो खुसीको कुरो हो, हाम्रो चाहिँ रिसोर्स सम्भाव्यताको कुरो हो, रिसोर्स प्राकृतिक रिसोर्सको रूपमा दलहन बालीको लागि नेपाल धेरै धनी छ। र अर्को कुरो यसमा म के पनि जोड्न चाहेँ भने, धान र मकैमा जस्तो हाइब्रिड इन्डियन हाइब्रिडहरू आए, अहिले चाहिँ हाम्रो चाहिँ करिब 70-80% सत्तै चक्ला तराईतिर गयो भने जम्मै हाइब्रिड हुन्छन्। हाइब्रिड आएपछि यसको जरा एकदम गहिरो जान्छ, ठुलो जरा बलियो जान्छ, उत्पादन पनि बढी दिन्छ, बोट बलियो हुन्छ धानको। अनि त्यो भइसकेपछि के हुन्छ भने, गहुँ जोत्नलाई किसानले जोत्न सक्दैन, त्यहाँबाट किसानले अधिकांश आगो लगाइदिन्छ। त्यसरी आगो लगाइदिन्छ धेरै जति ठाउँमा, त्यो हाइब्रिड धानहरू रोपेको ठुटाहरू मास्नको लागि गहुँ लगाउनु आगो लगाइदिन्छ। त्यसरी आगो लाग्दाखेरि हाम्रा एकदम बहुमूल्य त्यहाँका जीवाणुहरू हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू गणेउलाहरू नष्ट हुन्छन्। त्यसले गर्दा प्रकृतिको विनाशतिर पनि गइरहेको अवस्था हुन्छ। हो यस्तो अवस्थामा अब त्यो त्यसलाई कसरी चाहिँ हामीले ल्याउने त त्यो जग्गालाई बिग्रेको जग्गालाई कसरी सुधार गर्ने भन्नेमा पनि दलहन बालीको अहन्ता छ। एक त हामीले दलहन बाली खाएर हामीले बेचे पनि सकिन् हामीले पोषणको रूपमा पनि हामीलाई राम्रो प्राप्त भयो आगो लागिदिन्छ। त्यसरी आगो लाग्दाखेरि हाम्रा एकदम बहुमूल्य त्यहाँका जीवाणुहरू हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरू गणेउलाहरू नष्ट हुन्छन्। त्यसले गर्दा प्रकृतिको

0: दलनबारीलाई लिने गरेका छन्।
1: अब प्रयोग उपभोक्ता बढेको अवस्था छ, यहाँले पनि भनिराख्नु भएको छ र तथ्याङ्कले पनि त्यो देखाउँछ। यो हेर्दै गर्दा चाहिँ अब उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने र एउटा सामूहिकतामा खेती गराउनु पर्यो, ठुलो भोल्युम ठुलो क्षेत्रफलमा चाहिँ किसानलाई खेती गराउने भने चाहिँ खपत स्वदेशमै भइरहेको छ र बढी भयो भने हामीले विदेशमा पनि निर्यात गर्न सकिने आधार त देखिन्छ है।
0: अब हो पक्कै पनि, अब यस्तो अब अलिकति म चाहिँ यसको कन्सिस्टेन्टहरूको थोरै समस्याहरू भनौँ, कोसेबालीहरूको समस्या कस्तो छ भन्दाखेरि, एक त कोसेबालीलाई त्यति प्राथमिकता दिएन कि, पहिला खाने दाल भात है, दाल भात भने दाल भात तरकारी, अहिले त हामीले दाल भात तरकारी,
1: दालको नाम त अगाडि नै आउँछ,
0: त्यही त दाल भात तरकारी तिनवटा खाने भयो। यसरी हाम्रो चलन चल्तीले राम्रो आए तापनि कृषि अनुसन्धान प्राथमिकता सरकारले त्यति कोसेबालीलाई धान र गहुँ मकैलाई जस्तो दिएन कि, त्यस कारण अनुसन्धानमा पनि अलि पछि पर्यो, पछि सुरु भयो, त्यस कारण अनुसन्धान पनि अहिले कमै भएको छ। र दोस्रो अवस्था के हो भने, यसमा चाहिँ अहिले यसको चाहिँ एउटा समस्या भनेको, भने जति सबै सबै कोसेबालीहरूमा जातको विकास पनि हुन सकेको छैन, एक नम्बर। दुई नम्बर, कोसेबालीको भल्नरेबिलिटी बढी छ, यो चाहिँ जस्तो स्टोरेजमा पनि चाँडै सडेर जाने, त्यस्तै गरी खेतीमा पनि असिना आयो पानी आयो भने चाँडै कुहिने, पानी जम्यो भने हुँदै नहुने, सुक्खामा पनि नहुने, सुक्खामा पनि फुल एकदम सुक्खा भयो भने फुल खेल्ने अवस्था, कोसा लाग्न सक्दैन, फुल फुल्न सक्दैन, त्यहाँदेखि परसेचन फर्टिलाइजेसन पोलिनेसन हुँदैन, त्यस गरी यसको उत्पादन क्षमतामा ह्रास आउने, यस किसिमका जैविक समस्याहरू छन्। र यसमा चाहिँ रोग र किराहरूको पनि समस्या छ, जति भने जति हामीले अनुसन्धान हुन सकेका छैनौँ, यी कुराहरू यतातिर भयो भने अर्को मिलहरूमा पनि, जस्तो धानको त मिलहरू विकास भइसकेको अवस्था छ, दालहरू बनाउने मिलहरू पनि कम छन्, त्यो मिलहरू प्रोसेसिङहरू कम भएको हुनाले पनि के हुन्छ, तिनीहरूको यसको चाहिँ समस्याहरू अलिक बढी आएको छ। अर्को कुरोहरू यो चाहिँ धेरै युरिया मलको प्रयोग भएर यो यसको उत्पादन कम हुन्छ, जथाभावी युरियाको प्रयोग भएको खण्डमा अनि अब यो दलहन बालीको उत्पादन घट्छ, यी सबै यस्ता किसिमका समस्याहरू छन्। र रोगहरू पनि हाम्रो चाहिँ रोगहरू पनि विनाशकारी रोगहरू पनि अरू अन्न बालीको तुलनामा दलहन बालीमा बढी रोग,
1: जस्तो अरू अन्न बालीलाई रासायनिक मलको प्रयोग बढी गर्दा चाहिँ बढी उत्पादन हुन्छ भन्ने किसानहरूमा एउटा त्यो छाप परेको हुनाले दलहन बालीमा पनि त्यो भयो भने उत्पादन झन् घट्ने रहेछ है।
0: एकदम एकदमै हो, किनभने अहिले जुम्लामा तपाईँ सिमी देख्नुहुन्छ, त्यो सिमी किन हो भने हामीले त मिनिकिटको रूपमा युरिया बाँड्थ्यौँ त्यहाँ, तर त्यहाँको जुम्लाका महिलाहरूले त्यो आफ्नो सिमी बचाउनलाई त्यहाँ हालेनन्, कहिले पनि लुकाएर राखे, कि सबैलाई लोभ लाग्छ अनुदान त्यसै दिएको कुरो, तर उनीहरूले पोका लुकाएर राखेर धान खेतमा तलतिर हाले र जो सिमी लाउने ठाउँमा उनीहरूले युरिया प्रयोग गरेनन्, त्यसरी त्यहाँको जुम्ली सिमी भन्ने फेमस छ नि, अहिले पनि बचेको अवस्था छ। जस्तो काभ्रेमा पहिले दलहनहरू धेरै हुन्थ्यो, युरियाको प्रयोग बढेसँगै के भयो, दलहनको घटेर गयो, यो यी घटनाका कारणहरू यी हुन्। अब चाहिँ अलिकता हामी
1: अलिकति यो खालको एउटा अवेरनेस जागरुक किसानहरूलाई पनि गराउनु पर्ने, सुसूचित गराउनु पर्ने रहेछ, यही कुरा यहाँको कुरा सुनेर धेरै किसानहरूले बुझ्नुहुन्छ यो विषयमा, यो कुरा त देख्दा सामान्य देखिन्छ तर यो कुराले ठुलो असर पार्ने रहेछ उत्पादनमा पनि, यो किसानहरूमा जागरुक हुनुपर्ने पनि देखियो है।
0: एकदमै किसानहरूमा त कस्तो छ भने, कोही एकदम गरेको अनुभवी किसानहरू जागरुकै हुन्छन्, तर सबै किसान हुँदैनन्। र अर्को कुरो, मुख्य समस्या हाम्रो चाहिँ कार्यकर्ताहरू, यस चाहिँ प्रचारकर्ताहरूमा छ, हामी कर्मचारीहरूमा है, कर्मचारीहरूले एउटा चिज पढेको हुन्छ, यो रासायनिक मल भनेर पढ्यो, घोकेको त्यहीमा गइरहेको हुन्छ, उनीहरूले त्यहाँको समष्टिगत अध्ययन, त्यहाँको सूक्ष्म अध्ययन गर्न अलि नसकेको अवस्था हुन्छ, उनीहरूलाई समय लाग्छ, त्यस कारण त्योमा चाहिँ सूचित गर्दाखेरि किसान मात्रै होइन, कृषि प्रसार कार्यकर्ताहरूलाई पनि तालिम दिने, ज्ञान सिपहरू विकास गर्नु पर्ने जरुरी म देख्छु।
1: अब अलिकति प्राविधिक कुराहरू जोड्न चाहन्छु, हुन त सरकारले एक गाउँ एक प्राविधिक भने पनि भने जस्तो प्राविधिकहरू, त्यो पनि दक्ष प्राविधिकहरू सबै ठाउँमा पुर्याउन सकेका छैन, यो स्वीकार्य पनि छन् सम्बन्धित निकायले पनि, यद्यपि यो भन्दै गर्दा चाहिँ प्राविधिक कुराहरू प्राविधिक ज्ञान किसानहरूमा पुग्नको लागि चाहिँ यो संयन्त्रको खाँचोदेखि एउटा चाहिँ सरकारी संयन्त्रको, अर्को चाहिँ प्राइभेट सेक्टरमा अन्य विज्ञहरूको पनि एउटा परामर्श, यस्ता खालका सन्देशहरू प्रभाव गर्ने माध्यम चाहिँ अझै वृहत हुनु पर्ने देखियो है, किनकि प्राविधिक कारणले गर्दा उत्पादन उत्पादकत्वमा धेरै असर पार्ने गर्छ।
0: एकदमै हो, यसमा म अलिकति थप्न पनि चाहे अरू है, अब कसरी चाहिँ हामीले कोसेबालीलाई प्रवर्धन र यसको बढुवा दिएर यसको उत्पादन वृद्धि गरिन सकिन्छ भन्ने सिलसिलामा, एउटा त अब हाम्रो चाहिँ यो खाली रहेको बाँझो जग्गाहरू, जस्तो नि हाम्रो अझै पनि हाम्रो चाहिँ धान खेतीपछि धेरै धान के हुन्छ भने, धान सुक्खा भएको ठाउँमा पनि के हुन्छ, मनसुनको वर्षाको आउँछ है, त्यो राम्रो हो,

0: मनसुन छ त्यहाँ धान खेती पक्कै राम्रो हुन्छ। मनसुनको पानी थिउरेको ठाउँहरूमा धान हुन्छ, तर अहिले पो भल पानीले गर्दा पानी थिउर्यो पछि त त्यहाँ सुक्खा हुन्छ, त्यसपछि केही पनि उम्रिँदैन। हो त्यस्तो अवस्थामा राम्ररी त्यो समयमै लगायो भने मसुरो खेती प्रवर्धन गर्न हामी सक्छौँ, र त्यस्तै बकुल्ला सिमी हामी प्रवर्धन गर्न सक्छौँ, बोडीहरू लगाउन सक्छौँ है। र यो किसिमले गर्दा हाम्रो यो विभिन्न किसिमको ठाउँहरूमा धान पछि जो जग्गा बाँझै रहन्छ विविध कारणले गर्दा, त्यस्तो ठाउँमा चाहिँ हामीले कोसे बालीको प्रवर्धन गरेर लगाउने क्षेत्रको पनि हामीले बढावा दिन सक्छौँ। नम्बर वान, नम्बर टू, अहिले पनि मसुरोमा केही जातहरूको विकास भएको छ, त्यस्तै गरेर जातीय विकास गरेर पनि हामीले गर्न सक्छौँ। नम्बर थ्री, हामीले स्थान विशेषका बालीहरूमा त्यहीँका सङ्कलन गरेर, त्यहीँको जात सङ्कलन गरेर, त्यसको बिउमा सुधार गरेर, त्यसको गुणस्तर बढाएर पनि हामीले चाहिँ उत्पादकत्व वृद्धि गर्न सक्छौँ। यहाँले भनेको जस्तै एउटा अर्को त बिउकै समस्या हो कोसे बालीमा। बिउहरू एक त राखेको कोसे बाली नउम्रिने हुन्छ धेरै, बिउको संरक्षणहरू गर्नलाई, बिउको उमार शक्ति कायम गर्नको लागि राम्रो भण्डारणको व्यवस्था हुनु पर्यो, भण्डारण क्षेत्रमा पनि लगानी हुनु पर्यो कोसे बालीको बिउ भण्डार। र अर्को कुरो, कोसे बालीको बिउ उत्पादन क्षेत्रलाई हामीले चाहिँ राम्ररी स्याहार सम्हार गर्नु पर्यो, बिउको गुणस्तरीय कसरी कायम गर्न सकिन्छ भन्ने त्यो कुरोमा हामीले ध्यान दिनु पर्यो, र बिउ व्यवस्थापन राम्ररी समयमै गर्न। मुख्य समस्या एउटा बिउ पनि हो, बिउ बिजनको राम्रो समस्या समाधान गर्न सकेको खण्डमा पनि हामीले उत्पादन बढाउन सक्छौँ। अर्को यहाँले भनेको जस्तो ब्लकहरू, पकेट क्षेत्रहरू, त्यो पकेट क्षेत्र त कस्तो भने कति प्राकृतिक रूपमा पनि त्यो क्षेत्र कायम भएको हुन्छ, त्यो चाहिँ सम्भाव्यता, जस्तो धानको क्षेत्रमा धानको हिलो ठाउँमा अरू त लगाउँदैन नि, हो त्यस्तै कोसे बालीका विभिन्न पकेट जुम्लामा सिमीको क्षेत्र है, यस्तो यस्तो पकेट क्षेत्रहरू पनि प्राकृतिक रूपमा पनि भइरहेको हुन्छ। अर्को चाहिँ किसानको धेरै वर्षको ज्ञान सिपले पनि कुन ठाउँमा के हुन्छ भनेर त्यो पकेट क्षेत्रको निर्धारण गरिएको हुन्छ, र यसलाई हामीले चाहिँ अब त्यो पकेट क्षेत्रलाई पहिचान गरेर त्यसै कुनै एउटा बाली विशेष दलहनको त्यही क्षेत्रमा त्यसलाई राम्ररी पकेट रूपमा बनायो भने अवश्य नै त्यसले चाहिँ हामीले चाहिँ बजारलाई जोड्न है, बेचबिखन गर्न र त्यहाँ प्रविधि हस्तान गर्न सजिलो हुन्छ, पक्कै पनि हो। र अर्को कुरो यसमा चाहिँ कोसे बालीमा पनि मैले सानो मेसिनरीहरू, स्मल मेसिनरी, साना मेसिनरीको मैले चाहिँ आवश्यकता देख्छु। साना मेसिनरीहरू बढाएर मेकानाइजेसनको रूपमा साना मेसिनरीहरूको महत्त्व छ, तिनीहरूको पनि यसमा चाहिँ जस्तो दाल पिस्ने मेसिनहरू होइन, विभिन्न किसिमका यस्तोको पनि जरुरी म देख्छु, मिलिङहरू होइन, अनि यो मिलहरूको सुधारहरू त्यो पनि जरुरी छ दाल बालीको प्रवर्धन।
1: जस्तो अनुसन्धानबाट तयार भएका उन्मोचन भइसकेका बिउहरूमा हामी किसानहरूले खोज्यो भने पर्याप्त पुर्याउन सक्ने आधारमा चाहिँ छौँ, अवस्थामा छौँ?
0: अब यो छैन, पटक्कै छैन,
1: पुग्दैन है।
0: यो चाहिँ नै दुईटा कुरो भने मैले, एक त पुग्दैन, हामीले त्यो सोचेका छैनौँ। अर्को कुरो मैले भने नि, अहिले यो बिचको चाहिँ यो कृषि अनुसन्धान परिषद, जस्तो मलाई एउटा अनुभव छ, नेपाल गान्धी कृषि अनुसन्धान केन्द्र र सुर्खेत कृषि अनुसन्धान केन्द्रमा भएको मसुरो बिक्री नभएको, सुन जस्तो मसुरो है, त्यहाँको दलहन जातिका जातहरू कमीले बिउहरू, पहिला के हुन्थ्यो भन्दाखेरि लिङ्केज थियो, यो कृषि प्रसादले लगिदिन्थ्यो जान्थ्यो, त्यहाँ त्यस्तो समस्याहरू पनि अहिले आएको छ। र अर्को कुरो के हो भन्दा, कृषि अनुसन्धान विज्ञहरूको कमी भयो, विज्ञहरू गएर गाउँमै पकेट स्तरमा हालेको भनेको जस्तै पकेट स्तरमा कोसे बालीको बिउहरू उत्पादन गर्नुपर्छ। बिउ भनेको प्राविधिक पक्ष हो, प्राविधिक ज्ञान चाहिन्छ, त्यहाँ चाहिँ एग्रोनोमिस्टहरू अथवा एग्रोनोमीको राम्रो तालिम दिएका जेटी जेटीहरू तिनीहरूलाई लगाएर त्यो किसानमै बिउ, मूल बिउको बिउ है, मूल बिउ पछिको बिउहरू किसानको क्षेत्रमा अलिक ठुलो मात्रामा उत्पादन गर्नुपर्ने जरुरी छ। त्यो बाहेक किसानलाई आफै आफ्नो बिउ आफै बचाऊ, आफ्नै गुणस्तरीय बिउ सुधार गर भनेर पनि ज्ञान सिप दिनुपर्ने अवस्था छ, त्यसले गर्दा कोसे बालीको उत्पादन बढ्नु।
1: हजुर सर, निकै महत्वपूर्ण विषयमा यहाँले जानकारी गराइदिनु भयो। अन्तिम खण्डमा अझै यो टड्कारो विषय, यो विषयलाई हामीले उठाउनु पनि पर्छ यो लाग्यो मलाई, र यो महत्वपूर्ण विषय र सन्देशको लागि यहाँप्रति कृतज्ञ छौँ र यहाँलाई कृतज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
0: नमस्कार, यहाँलाई पनि धेरै धेरै धन्यवाद, मेरो आफ्नो कुरोहरू यहाँ राख्ने मौका दिनुभयो। सर सबैलाई नमस्कार.
1: हुन्छ, अहिले यहाँलाई बिदा गर्छौँ. हजुर, हामीले हाम्रा अतिथि अर्थात् वरिष्ठ कृषि विज्ञ छवि पौड्यालज्यूलाई बिदा गरिसकेका छौँ. उहाँले धेरै कुराहरू भन्नुभएको छ. हामीले हुन त आजको विषय अलिकति दलहन बालीको विषय मात्रै थियो, हामी अरू कुरा पनि ल्याउन सफल भयौँ. अरू कुरा पनि आएको छ, धेरै कुराहरू आएको छ. यद्यपि हामीले कुरा अपुग भयो भने केही दिन पछाडि फेरि उहाँसँग पनि अर्को कुराकानीको साथमा फेरि पनि आउनेछौँ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ. कार्यक्रम उत्पादनमा सहयोग गर्ने कार्यक्रम सम्पूर्ण युनिट सहित असीम सापबाट पनि यहाँको माझबाट बिदा हुने अनुमति माग्छु. नमस्कार.
2: हजुरको रेडियो 102.1 मेगा.
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो.
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर.
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार.
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै. यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर. समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्.
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-925-35. रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप.
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं. हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगा
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896665998।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
10: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
11: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
12: हजुर, विश्वास दिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
10: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869422444।
12: 9840378793। ओम कपास उद्योग गोलमजोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट 4 अध्यादेश स्वीकृत। राष्ट्रपतिको महाधिवेशनका लागि प्रतिनिधि सभा बैठक 6 दिनसम्म स्थगित। कक्षा 12 को नतिजा सार्वजनिक। नियमिततर्फ जम्मै 70% विद्यार्थी उत्तीर्ण। मौका परीक्षा साउन 2 र 3 गते हुने। विद्यालय स्तरमा कानूनी सचेतना फैलाउँदै रामेछापको लिखुतामाको सिकाउपालिका 5 माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न। गैर कानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर। 1 वर्ष कैद सजाय। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द। र ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको 2 खेल पनि गुमाउने।
1: केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
2: किनेर बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: हजुरको रेडियो

0: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो

अब समाचार विस्तारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट चारवटा अध्यादेश स्वीकृत भएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि आठवटा अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाले सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सहकारी पहिलो संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनै बाटो खुला गरिदिएको छ। प्रतिनिधि सभा बैठक छ दिनका लागि स्थगित भएको छ। शुक्रबार प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले बैठक असार 11 गतेसम्मका लागि स्थगित गरिएको जानकारी गराउनु भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यही असार 7 गतेदेखि चितवनमा हुँदैछ। प्रतिनिधि सभामा रासोपाको झनै 2/3 बहुमत छ। सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक 6 दिनसम्मका लागि स्थगित गरिएको। राष्ट्रिय सभामा भने रासोपाको प्रतिनिधित्व छैन। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी मुवागले गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका विषयलाई स्पष्ट पार्दै उहाँले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। वैशाखमा बसेका 9 र जेठमा बसेका 6 गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र वास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पद्मनिधि श्रोति र डाक्टर रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार 19 गते भित्र 800 रूपियाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ। यो अवधिभित्र शुल्क बुझाउन छूट भएकाले असार 26 गते भित्र विलम्ब शुल्क सहित 1,600 रूपियाँ बुझाई सम्बन्धित विद्यालय मार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपि सहित बोर्डको कार्यालयमा आवेदन फारम बुझाउनु पर्नेछ। कक्षा 12 परीक्षाफल आज सार्वजनिक भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्। यसपटक नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएकामा 2,31,770 जना उत्तीर्ण भएका छन्। प्राप्त नतिजा प्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई प्रति आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभएको छ। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनु भएको छ। प्रतिवेदनका आधारमा विश्वकर्ममाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरूङले बताउनु भएको छ। यस विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँको प्रतिबद्धता थियो। बैठकमा राष्ट्रिय सभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राख्नुभएको थियो। अन्तर्जातीय विवाहकै कारण हत्या कुटपिट भइरहेको तर्फ उहाँले मन्त्री गुरूङको ध्यान आकर्षण गराउनुभयो। टेबल कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुन सक्छ भनी सांसद सुनारले जिज्ञासा राख्नुभएको थियो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभयो। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको माग अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन्। जोशीको इजलासले मुल्की फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको। उक्त इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। सुमन खनाल लगायतको जाहेरीका आधारमा नेपाल सरकारवादी रहेको तथा लामिछाने लगायत प्रतिवादी रहेको सरकारी सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो। ललितपुरको जावला खेलमा रहेको सदर चिडियाखाना जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। चिडियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि अर्को सूचना नआउन्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड लाग्ने गर्छ। संक्रमण थप फैलिन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभएको छ। आजदेखि लागू हुने गरी चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनु भएको छ। अन्य दिनका तुलनामा भोलि रातो मसिन्द्रनाथको भोटो जात्राका दिन चिडियाखानामा अत्याधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको शाहले जानकारी दिनुभएको छ। चिडियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि प्रभावित भएका छन्। यातायात कार्यालय सवारी अनुमति पत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई एक वर्ष कैद र 1,08,138 रूपियाँ भन्दा बढ़ी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गैर कानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसला गरेको छ। यस्तै अपराध पीड़ित संरक्षण ऐन 2075 बमोजिम गौतमबाट 4,32,073 रूपियाँ पीड़ित राहत कोषमा जम्मा गराउनु पर्ने आदेश दिएको छ। अदालतले गौतमको सार्वजनिक सेवामा प्रवेश गरेको मिति 2055 वैशाख 6 गतेदेखि 2079 चैत्र 24 गतेसम्मको आय व्यय विश्लेषण गरेको थियो। हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसान व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। सोमबार 1 गते सुनको भाव 5,000 बढ़ेर तोलाको 2,98,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै सुनको भाव मंगलबार 300 रूपियाँले बढ़ेको थियो भने बुधबार 1,200 र हिजो बिहिबार 100 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,945 रूपियाँ रहेको थियो। तपाईँको बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै किसान विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: विषादे युक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: हजुरको रेडियो 102.1 मेगा।
1: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ बोटे माझी हायो मुसहर र वनकरिया समुदायका लागि सञ्चालन गरिएको स्वरोजगार परियोजना अन्तर्गतको 7 दिने घरवास मिष्ट व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। रामेछापका मन्थली नगरपालिकाको समन्वय माझी उत्थान संघ रामेछापको सहजीकरण तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा सञ्चालन भएको तालिममा माझी समुदायका 20 जना महिला तथा पुरूषका सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता, मन्थली नगरपालिका 1 वडा अध्यक्ष एम बहादुर पौडेलको विशेष आतिथ्यता तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको। समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्न स्थानीय सरकारको थप सहयोग आवश्यक रहेको बताएका छन्। होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार बजारीकरण तथा प्राविधिक सहयोगमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने उनीहरूको माग थियो। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले पर्यटन र स्वरोजगार प्रवर्धनका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो। रामेछापको लिखुतामको गाउँपालिकाको न्यायिक समितिको आयोजना तथा इलाका प्रहरी कार्यालय धोबी रामेछापको सहजीकरणमा विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपा पाखरिनको अध्यक्षतामा संचालित कार्यक्रम वडा नम्बर पाँचका श्री झटेश्वर माध्यमिक विद्यालय, श्री बुद्ध जनप्रिय माध्यमिक विद्यालय, वडा नम्बर चारका श्री विंगेश्वर माध्यमिक विद्यालय कोटगाउँ र धारापानी तथा वडा नम्बर तीन स्थित श्री मिर्खेश्वर माध्यमिक विद्यालय खोलमा गाउँ आयोजना गरिएको थियो। उपाध्यक्ष पाखरिनका अनुसार पछिल्लो समय बढ्दो बाल विवाह, लैंगिक हिंसा, साइबर अपराध, लागू पदार्थ दुर्व्यसन, बाल श्रम, सामाजिक सञ्जालको दुरूपयोग लगायतका सामाजिक विकृतिहरू न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा बाल बालिका तथा किशोर किशोरीसँग सम्बन्धित कानूनी विषयमा इलाका प्रहरी कार्यालय धोबीका प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले सहजीकरण गर्नुभएको थियो। नेपालको संविधान, बाल बालिका सम्बन्धी ऐन, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रचलित कानूनी व्यवस्थाले बाल बालिका तथा किशोर किशोरीहरूको संरक्षण, विकास र सहभागितालाई सुनिश्चित गर्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने वडा नम्बर चारका वडा अध्यक्ष दीपक फुलामी मगरले बताउनुभयो। सिन्धुलीमा पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न विषयगत तालिम सञ्चालन हुने क्रम जारी रहेको छ। खोज पत्रकारिता, फोटो भिडियो पत्रकारिता तथा मोबाइल पत्रकारिता सम्बन्धी प्रशिक्षण सम्पन्न भइसकेको अवस्थामा अब कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विशेष तालिम आयोजना गरिनु भएको छ। दिदौली नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा आजदेखि एआई सम्बन्धी विभिन्न तालिम शुरू भएको धुरा बजारमा आजदेखि सञ्चालन भएको तालिममा जिल्लाभर कार्यरत क्रियाशील तथा इच्छुक पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सिन्धुलीको कमलमाई नगरपालिका छ स्थित धुरा बजारमा शुक्रबार बिहान आगलागी हुँदा एक काठे घरमा उल्लेख्य क्षति पुगेको छ। विद्युत तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्थानीयवासीका अनुसार बिहान करिब 2 बजे स्थानीय शशि श्रेष्ठको पसल भएको काठबाट निर्मित घरमा अचानक आगलागी शुरू भएको थियो। आगोका कारण घरभित्र बिक्रीका लागि राखिएका विभिन्न सामग्री जलेर नष्ट भएका छन्। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण तथा आर्थिक मूल्यांकन भने अझै सार्वजनिक गरिएको छैन। आगलागी शुरू भएपछि स्थानीयले कमलामाई नगरपालिकाको दमकल सेवासँग सम्पर्क गर्ने प्रयास गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार दमकल सेवाको फोन सम्पर्कमा नआएपछि तत्काल आवश्यक प्रतिक्रिया प्राप्त हुन सकेन। त्यसपछि प्रहरी आफै नगरपालिकामा पुगेर दमकल ल्याउनु परेको बताइएको छ। स्थानीयवासीले नगरपालिकाको दमकल सेवा समयमै परिचालन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आपतकालीन अवस्थामा दमकल सेवा प्रभावकारी ढंगले सञ्चालन हुन नसक्दा आगलागी नियन्त्रणमा ढिलाइ भएको उनीहरूको गुनासो छ। घटना भएको घर काठबाट निर्मित हुनुका साथै आसपासका अन्य काठ संरचना र घटना भएको घर काठबाट निर्मित हुनुका साथै आसपासका अन्य काठ संरचनासँग पनि जोडिएको अवस्थामा रहेको थियो। आगो छिमेकी घरहरूमा फैलने उच्च जोखिम रहे पनि सिन्धुली प्रहरीको तत्परता र समन्वयका कारण थप क्षति हुन नपाएको स्थानीयले बताएका छन्। महोत्तरीको बर्दिवास नगरपालिकाले 20 वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई 51,000 रूपियाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ। नगरको 18 नगरसभामा प्रस्तुत आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको। नगरपालिकाका मेयर प्रह्लाद कुमार छेत्रीका अनुसार बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो। यसले कानूनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि गर्ने अपेक्षा नगरपालिकाले गरेको छ। यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिकाले परम्परागत कृषि प्रणाली संरक्षण र किसानलाई खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरू 5,000 रूपियाँको दरले नगद प्रोत्साहन प्रदान गरिएको हो। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफल छिटो शुरू गर्ने तयारी भइरहेको छ। र समाचारको अन्त्यमा खेल समाचार। ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउनुहुने भएको छ। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गर्नुभएका 34 वर्षीय नेमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते हुनुभएको थियो। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन्। समूहसीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान 6:15 हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। नयाँ समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट 4 अध्यादेश स्वीकृत। राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि सभा बैठक 6 स्थगित। कक्षा 12 नतिजा सार्वजनिक। नियमिततर्फ झण्डै 70% विद्यार्थी उत्रिन। मौका परीक्षा साउन 2-3 गते हुने। विद्यालय स्तरमा कानूनी सचेतना फैलाउँदै रामी छाकुली खुतामाको सिकाउ पालिका। 5 माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न। गैर कानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर। 1 कैद सजाय। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द। र ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने। अवस्था साँझ 6 हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज सुनहत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: विषादे युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा

0: नमस्कार, झंकार एफएम 97.5 मेगाहर्ज को प्रस्तुति हाम्रो लिखु तामाको सीमा तपाईलाई हार्दिक स्वागत छ। म अनिता रसाइली रामेछापको लिखु तामाकोशी गाउँपालिका संघको सहकार्यमा तयार पारिएको यो कार्यक्रम हरेक शुक्रबार साँझ ठिक 36 बजे प्रसारण हुने गर्दछ। अहिले तपाई हामीलाई झंकार एफएम का साथै जिल्लाका अन्य रेडियोहरू हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखु तामाकोशी गाउँपालिकाको विकास निर्माण, सुशासन र समग्र गतिविधि बारे तपाईहरूलाई आधिकारिक जानकारी दिनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता, आज यो कार्यक्रमको 43 अंक हो। यो अंकमा हामीले विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रमको सम्पादित अंश प्रस्तुत गर्दैछौ। लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खिम्ती स्थित श्री माध्यमिक विद्यालय ज्यामिरे खानीमा मंगलबार विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको थियो। खाडा देवी मीडिया ग्रुपको आयोजनामा भएको सो कार्यक्रममा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, वडा नम्बर 6 का वडा अध्यक्ष शिव प्रसाद नेउपाने र विद्यालयका प्रधानाध्यापक होम बहादुर श्रेष्ठले विभिन्न विषयमा विद्यार्थीहरूले सोधेका प्रश्नको जवाब दिनु भएको थियो। आउनुहोस् सुनौ सोही कार्यक्रमको यो सम्पादित अंश।
1: धन्यवाद सरलाई। मेरो नाम चाहिँ प्रेम कुमार थापा मगर हो। म श्री माविद्यामिरे खाने विद्यालयको कक्षा 10 अवतीर्ण छात्रा हो। मेरो मनमा लागेका जिज्ञासाहरू चाहिँ खेल मैदान बनाए तापनि खेल खेल्न असहज भएकाले पल्लो ग्राउन्डलाई राम्रोसँग विकास गरी खेल खेल्न सहज बनाइदिनु हुनेछ भन्ने मेरो आशा छ। फोहोर चलाउनको लागि उपयुक्त खाडलोको व्यवस्था छैन, त्यसै फोहोर जहिले हरेक शुक्रबार टोइलेटको पछाडि फोहोर जलाइदियो, तर यसको लागि खाडलोको व्यवस्थापन गरिदिनु हुनेछ भन्ने आशा छ। एउटा ढोका बिग्रिएको छ, यसलाई व्यवस्थापन गरिदिनु हुनेछ भन्ने आशा राखेकी छु। प्याज जलाउनको लागि प्याज जलाउने मेसिन बिग्रिएको छ, यसको व्यवस्था गरिदिनु हुनेछ भन्ने आशा राखेको छु। हाम्रो स्कुलमा दुईवटा टोइलेट छ, जुन तल्लो भवनको टोइलेटमा धाराको व्यवस्था छैन, त्यसमा धाराको व्यवस्थापन गरिदिनु हुन्छ भन्ने आशा छ। हाम्रो विद्यालयमा गणित विषय कमजोर भएकाले एक्स्ट्रा क्लासको लागि बजेट छुट्याइदिनु हुनेछ भन्ने आशा छ। यसले एसीमा राम्रो नतिजा ल्याउनेछौ। कोचिङ क्लास अर्थात् ट्युसन पढिसकेपछि खाना खानको लागि उपयुक्त स्थान छैन, त्यसैले खाना खाने ठाउँको निर्माण गरिदिनु हुन्छ भन्दै मेरो
2: जिज्ञासा जोडिन्छु तपाईँसँग। अहिले सेनिटरी प्याड तपाईँहरूले जलाउने मेसिन छैन, डिस्पोजल गर्ने छैन, कसरी डिस्पोजल गरिरहनु भएको छ, कहाँ फ्याल्नुहुन्छ त्यसलाई लगेर?
1: त्यहाँनिर टोइलेटनिर त्यो सेनिटरी प्याड जलाउने एउटा मेसिन छ, अनि त्यहाँनिर सेनिटरी प्याड राख्ने ठाउँ पनि छ, त्यहीँबाट जलाउँछ।
2: मेसिन बिग्रेको छ भन्नुभयो तपाईँले भर्खरै, अहिले चाहिँ के गर्नु भएको छ?
1: अहिले त त्यसै छ, हरेक शुक्रबार चाहिँ जलाउने गर्छौँ, अहिले चाहिँ त्यस्तै छ।
2: जलेको मेसिनले कसरी जल्छ, बिग्रेको मेसिनले?
1: त्यहाँनिर त्यो जलाउने ठाउँ पनि छ, तल खाडल जस्तो छ, त्यहाँनिर जलाउँछ।
2: त्यो विद्यार्थीले गर्नुहुन्छ कि शिक्षकले अर्थात् कार्यले सहयोगी कसले गर्नुहुन्छ?
1: शिक्षक विद्यार्थी दुवै
2: मिलेर गर्नुहुन्छ। हुन्छ, धन्यवाद। म अर्को पनि एउटा प्रश्न लिन चाहन्छु, प्रश्न लिन चाहन्छु विद्यार्थी साथीको, अस्ति छेउबाट हात उठेको छ।
3: धन्यवाद सरलाई। मेरो नाम चाहिँ प्रतिष्ठा श्रेष्ठ हो। म यसरी श्री माध्यमिक विद्यार्थी ज्यामिरे खानीको कक्षा 10 अन्तर्गत छात्र हो। मेरो जिज्ञासाहरू के त साथीहरू उठाइसक्नु भएको छ। अब मेरो जिज्ञासा चाहिँ खेलकुदको, खेलकुदको यही ग्राउन्ड छ, यहाँ बल खेल्छ, त्यहाँ भाइ बहिनीहरूलाई रुँदै जान्छ, अनि पल्लो ग्राउन्ड बनाएको छ, पल्लो ग्राउन्डमा ढुङ्गा छ, भाइ बहिनीहरू गएर खेल्छ, फेरि लड्छ, अनि उठेर आउँछ, अनि यस्तै गरी खेलिन्छ खेल, कहिले भन्छ त्यो? धेरै वर्ष भइसक्यो त्यहाँनिर गरेको, अब त्यहाँनिर न एउटा खेलको लागि केही छ, न त केही छ, होइन? अनि यहाँ सरस्वती मन्दिर बनाउँछ भनेको अघि नै साथीले पनि उठाइसक्नु भएको छ, यो कहिले बन्छ त? नि धेरै वर्ष भइसक्यो, यसपालि पनि बनेन भन्छ, अनि विद्यार्थीहरूले के आशा राख्ने के विद्यालयबाट भन्ने कुरा मेरो एउटा आयो। अब खानाको लागि तल छैन, खानाको लागि ठाउँ छैन, खाना खायो त्यहीँ छ, अनि अब कुकुरहरू पनि हिँड्छ, सबै त्यस्तै छ, त्यहाँ केही छैन कि खानाको लागि, पानी पनि छैन, पानी त त्यहाँ एउटा ट्याङ्की छ, खै के गरे हुन्छ, टोइलेट त्यहीँ छ, टोइलेट बुझ्नुहोस् है, अनि त्यो कसरी गर्ने त? अनि त्यही भाँडामा चाहिँ त्यहीँ हात धु, कसरी गर्ने त्यो व्यवस्था?

0: धन्यवाद म जिज्ञासा मेटाउन चाहन्छु यो जिज्ञासालाई कसरी सहज गर्न सकिन्छ ओलासज्यू तर्फ भन्न चाहन्छु ओलासज्यू खेल मैदान छ यही मैदानमा खेले विद्यार्थी साना बच्चाको बच्चालाई लाग्छ रोनुपर्छ अर्को मैदानमा गयो ढुङ्गामा छिपेर लडिन्छ त्यो ढुङ्गामा कति समय बजारिनु पर्ने हो
1: खेल खेल्न बन्द गरौं कि बजारिरहौं भनेर
2: धन्यवाद खेल मैदान अब त्यो खोलो बग्थ्यो गत साल सामाजिक विकास कार्यालय हेटौँडाबाट पैसा ल्याएर त्यो खेल मैदान बनाइयो अब अहिले हामीले पैसा ल्याउने ठाउँमा कहीँ पनि हाम्रा भनाइहरू सुनाइ भएको छैनन् अब वडा कार्यालयबाट यो सम्भावना छैन अब खेल मैदान बनाउन मेरा कुरा प्रष्ट छन् होइन प्रष्ट कुरा राख्न राख्छु र अब गाउँपालिकालाई अनुरोध गरेर त्यो खेल मैदान पूरा गर्ने हो भने अब यो 83-84 बजेटमा अब केही गाउँपालिकाबाट अलिकति सम्बोधन भयो भने अहिले पनि सामाजिक विकास कार्यालयमा निवेदन हाले थियो पैसा परेको छैन र पोहोर 10 लाख रुपियाँ दाम परेको थियो र त्यसलाई निर्माण गरियो यसपालि परेन अब पैसा छैन पैसा नभएपछि जे कुरा पनि पैसै मात्रैको कुरा आउँदो रहेछ खेल मैदानलाई निरन्तरता दिन सकेको छैन अब त्यसलाई के गरी निरन्तरता दिन सकिन्छ गाउँपालिका अध्यक्षज्यू पनि यी हुनुहुन्छ उहाँले पनि सुनिरहनु भएको छ अब वडामा थोरै बजेट आउँछ भाइ बहिनी हो अब सबैतिर माग आउँछ सम्बोधन गर्नु पर्यो कहीँ सिँचाइ गर्नु पर्यो कहीँ खानेपानी गर्नु पर्यो कहीँ बाटो गर्नु पर्यो अनि अब अन्तबाट मागेर ल्यायो र बनायो बनाएको चाहिँ अब एउटा यो घेराबार बनाइयो त्यसपछि खेल मैदान बनाइयो अब यसपालि आएको छैन बजेट अन्त प्रदेशभर पनि कहीँबाट बजेटहरू आएको छैन र अब त्यसलाई पूरा गर्नुपर्ने चाहिँ देखिन्छ
0: म विद्यालय प्रशासन तर्फ भन्न चाहन्छु सर अध्यक्षज्यूले त अन्तिममा समाधान गर्ने हो गाउँपालिका अध्यक्ष वडाज्यूले त तर तपाईँसँग भएका समस्या एउटा शौचालयमा चुकुल छैन विद्यार्थी त्यो पनि महिला विद्यार्थी एकजना बाहिर गाड बस्ने अर्कोले शौच गर्नुपर्ने अवस्था तपाईँको विद्यालयमा छ अब यो समस्या चाहिँ कसरी सहज गर्न सकिन्छ
3: धन्यवाद यो समस्याहरू भएको त यो जहाँ समस्या नभएको ठाउँ काहीँ पनि हुँदैन एउटा कुरा र हामीले विद्यालयले माथिल्लो निकायले हामीलाई सकेसम्म सहयोग गर्नुभएको छ म हाम्रोभन्दा माथिल्लो निकायलाई त्यस्तो दोष दिन चाहन्न हाम्रो विद्यालयले आफ्नो साधन र स्रोतले भ्याएसम्म अब यी भन्नुपर्छ यहाँ हाम्रै भाइ बहिनी पनि हुनुहुन्छ अब भाइ बहिनीहरूलाई हामीले त्यसरी सिकाउन नसकेको हुनुपर्छ हाम्रै दोष हो भने चाहिँ तर त्यहाँ धेरै धाराहरू भाँचिने फ्यानहरू भाँचिने कुराहरू पनि भएको छ हाम्रो विद्यालयमा तर बिस्तारो भाइ बहिनीहरू सुधार उद्मुख हुनुहुन्छ भाइ बहिनीहरूलाई हामीले सिकाउनु पर्ने हो हामीले राम्रोसँग सिकाइ नगरेर त्यो भाव त्यो पनि महसुस गरेको छ त्यस कारणले विद्यालयले सकेसम्म माथिल्लो निकायसँग राम्रोसँग पहल कदमी गरेको छ र विद्यालयमा उपलब्ध भएको साधन अधिकतम रूपमा अझ विशेष त हामी सिकाइको लागि चाहिँ विशेष त विद्यालयले गर्ने मेन चाहिँ सम्पूर्ण इन्भाइरोमेन्ट बच्चाहरूको भएको प्रतिभालाई सम्पूर्ण प्रतिभालाई प्रशोधन गर्ने वातावरण बनाउनु खोज्ने हो विद्यालयले त्यो हामीसँग उपलब्ध भएको साधन स्रोत या भाइ बहिनीहरूलाई थाहा छ हामीले भएको साधन स्रोत अधिकतम रूपमा भाइ बहिनीहरूलाई प्रयोग गरेको छौँ तपाईँहरू सोध्नु सक्नुहुन्छ हामीले माथिल्लो निकायको पहल बिना नै यहाँ भाइ बहिनीहरूले कुरा उठाइसक्नु भएको र मैले एकदिन कुरा पनि भन्न चाहे यो सिनेटरी पार्क चाहिँ हाम्रो म्यामले एकदम राम्रोसँग उपलब्ध गराउनु भएको छ त्यसपछि अरू कुरा माथिल्लो निकायले नगर भन्नाले त्यस्तो जुन नहुँदा पनि हाम्रो विद्यालयले सिकाइ सुधार होस् भनेर हाम्रो विद्यालयले आफ्नो साधन स्रोतलाई अधिकतम प्रयोग गरेर यो अस्थायी रूपमा होस्टेल पनि व्यवस्थापन गरेको छ त्यसमा पनि हाम्रो अधिकार भएको बचेको पैसाहरू त्यहाँ पनि जान्छ अब तपाईँलाई थाहा नै छ गभर्मेन्ट स्कुल हाम्रो यो चाहिँ प्रस्तावित मारी हो त्यो पनि अब पर्याप्त रूपमा दरबन्दी पनि छैन यहाँ जुन हामीले आफैले विद्यालयले समुदायले आफैले चलाउँछु भनेर नेपाल सरकारसँग प्रतिबद्धता गरेको फेरि नेपाल सरकारलाई दोष पनि दिन चाहन्न हामी त्यस कारणले गर्दाखेरि अब विद्यालयको तर्फबाट भएका साधन स्रोतहरू अधिकतम रूपमा बच्चाहरूको सिकाइ र आन्तरिक प्रतिभा प्रशोधन गर्न विद्यालयले प्रयोग गरेको छ र गर्नेछ र माथिल्लो निकायले हामीलाई अधिकतर रूपमा सहयोग गर्नुभएछ गाउँपालिका अध्यक्षज्यू पनि हुनुहुन्छ वडा पनि हुनुहुन्छ हामीलाई उहाँहरूले धेरै सहयोग गर्नुभएको भन्न चाहन्छु
0: सर हामी एउटा चिज भनिरहेको छ तपाईँसँग जोडिन्छु म सर विद्यालयमा कुनै पनि प्रकारको शुल्क लिनु हुँदैन भनेर हामीले बालबालिकालाई पनि भन्यौँ स्थानीय सरकारले पनि भनेको छ परीक्षा शुल्क चाहिँ हामीलाई लिइरहनु भएको छ भनेर विद्यार्थीबाट गुनासो आएको थियो खासमा समस्या के हो सर
3: ल मैले धेरै कुरा हजुरलाई भनिसकिहालेँ अब हामीले राष्ट्रिय परीक्षा बोर्डमा हामीले मलाई थाहा छ सरकारी स्कुलले क्लास नाइनमा रजिस्ट्रेसन फर्म भनेर हामीले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डकै यो खातामा हामीले पैसा जम्मा गर्नुपर्छ, त्यो पैसा हामी बच्चाहरूसँग शुल्कको रूपमा लिन्छौँ र त्यसै गरी एसीको लागि पनि हामीले चाहिने पैसा बच्चाहरूसँगै लिन्छौँ त्यहाँबाट जाने पैसा र हामीले योभन्दा अगाडि बच्चाहरू यो प्रस्तावित मावि भएकोले यहाँभन्दा अगाडि चाहिँ विद्यालयबाट प्रत्येक विद्यार्थीहरूबाट प्रत्येक मासिक रूपमा पैसा उठाउने काम हुन्थ्यो हाम्रो विद्यालयमा, तर अहिले त्यो पूर्ण रूपमा एकदम हटेर गएको छ, त्यो पूर्ण रूपमा हटाएको छौँ हामीले र अब हामीले परीक्षा चाहिँ सञ्चालन गर्नुपर्छ। परीक्षा सञ्चालन गर्नको लागि हामीलाई अब नेपाल सरकारले कति सुसाधन उपलब्ध गराउँछ हजुरलाई जानकारी होला थियो, त्यस कारणले हामीले परीक्षा सञ्चालनको लागि सहयोग रूपमा थोरै पैसा बच्चाहरूमा लिएर त्यो परीक्षा सञ्चालनको लागि मात्रै हामीले प्रश्न पत्र खरिद गर्नुपर्छ, त्यसपछि र हामीले कपीहरू पनि बच्चाहरूलाई दिने त्यति मात्र मेन्टेन गर्नको लागि थोरै रकम हामी सहयोग रूपमा अभिभावकहरूसँगै सल्लाह गरेर अभिभावकसँग यो चाहिँ गर्नुपर्छ भनेर अभिभावकसँगै सल्लाह गरेर चन्दाको रूपमा हामी लिन्छौँ र अब परीक्षा त राष्ट्रिय पाठ्यक्रम प्रावधान अनुसार परीक्षा त विद्यालयले सञ्चालन गर्नुपर्छ, अब परीक्षै सञ्चालन गर्न अप्ठ्यारो हुने गरी अब हामीले त्योभन्दा बाहेको पैसा चाहिँ हामीले विद्यालयले लिएको छैन।
0: धन्यवाद। म विद्यार्थी साथी तर्फ फर्किन चाहन्छु, त्यो समय विद्यार्थीको पछाडि हात उठेको छ।
4: मेरो नाम कृतिका माया श्रेष्ठ हो, म चेसी श्रीमा विद्यामीर खानी विद्यालयमा कक्षा 9 अध्ययन गर्दैछु। यहाँ चाहिँ मैले आफ्ना विचारहरू अब धेरै भन्नुपर्ने कुरा त केही छैन, धेरै साथीहरूले भनिसक्नु भएको छ। विशेष गरी हाम्रो विद्यालयमा कम्प्युटर ल्याब साइन्स ल्याबहरू धेरै नै छ तर हाम्रो कम्प्युटर ल्याबमा कम्प्युटर पर्याप्त मात्रामा छैन, आदि ग्रुप गरेर विद्यार्थीहरूले कम्प्युटर सिकिरहेका छन्। तर पनि हाम्रो कम्प्युटर टिचरले हामीलाई 1 बजे अथवा हामी घर जाने बेलामा पनि हामीलाई कम्प्युटर सिकाउनु भएको छ। अनि हाम्रो साइन्स ल्याबमा चाहिँ हाम्रो केही सामानहरू बिग्रेको छ, अनि हामीलाई साइन्स ल्याबमा चाहिँ कति सामानहरू कति धेरै आवश्यक परिरहेको छ हामीलाई प्रयोगात्मक गर्दाखेरि पर्याप्त मात्रामा हाम्रो सामग्रीहरू पाइरहेको त्यो सामग्रीहरू आवश्यक परिरहेको हुन्छ, तर हाम्रो साइन्स ल्याबमा त्यो सामानहरू नभएर हामीले प्रयोगात्मक कार्य गर्न सकिरहेका छैनौँ। हाम्रो विद्यालयमा चाहिँ पोहोरबाट पालिकामा सर र म्याम गएर स्काउट तालिम लिएर आउनु भएपछि हामीलाई चाहिँ यसपालबाट सर स्काउट मास्टरहरूले हामीलाई चाहिँ स्काउट सदस्य बनाएर हामीलाई सिकाइरहनु भएको छ, अनि भरत भित्रीकोटीद्वारा केही रकमहरू प्राप्त गरेर हामीलाई हाइकिङ जाँदाखेरि अस्ति भर्खर हाइकिङ जाँदाखेरि हामीलाई वागलहरू बाँड्नु भएको छ। अब हामी स्काउट भएपछि हामीलाई ड्रेसको पनि आवश्यक पर्दछ, त्यसैले गाउँपालिकाका अध्यक्षलाई म के विन्ती गर्न चाहन्छु भने हामीलाई स्काउट ड्रेसका लागि केही रकमहरू पनि उपलब्ध गराइदिनु आशा गर्दछु। हामी कक्षा 8 पढ्दै गर्दा अध्ययन गर्दै गर्दाखेरि गर्मी समयमा फ्यान हाम्रो बिग्रिएकै थियो, त्यसैले अहिले आफ्ना बहिनी भाइ बहिनीहरूलाई पनि गाह्रो भएको छ, त्यो फ्यान व्यवस्थापन गरिदिनु हुन्छ भन्ने आशा गर्दछ। अनि हाम्रो ग्राउन्डको बारेमा पनि धेरै कुराहरू आइसकेको छ, हाम्रो यस ग्राउन्डमा कोन त बनिएको छ तर छड्के, अनि कति बल खेल्दै गर्दाखेरि कतिलाई लाग्छ गाह्रो पनि हुन्छ, अनि पल्लो ग्राउन्डमा कोनहरूको आवश्यक परेको छ, कति खेल्न जान्छ तर त्यहाँ राम्रो ठाउँ नभएर लड्ने विभिन्न हुने त्यहाँ धेरै सिसाहरू भएकाले खेल खेल्दै गर्दाखेरि घाइते हुने जस्ता भएको छ। यति नै भन्दछु, धन्यवाद।
5: धन्यवाद सरलाई। मेरो नाम चाहिँ रमेश थापा मगर हो, म त्यही श्री माध्यमिक विद्यालय ज्यामिरे खानीको कक्षा 10 अध्ययनरत छात्र रमेश हो। मेरो जिज्ञासा यस प्रकार रहेको छ, हाम्रो गाउँमा सडक निर्माण भएको छ तर काले पत्रे नगर्ने हो भन्ने जिज्ञासा आइरहेको छ, किन यो वर्षमा काले पत्रे नगर्ने हो कि भन्ने मेरो उत्सुकता बढेको छ। अर्को प्रश्न रहेको छ, हामी हरेक वर्ष राष्ट्रिय रनिङ सिल जाने गरेको छौँ तर हाम्रो विद्यालयबाट लगाएर गएको जर्सी हामीलाई नदिने गरेको छ। र अर्को जिज्ञासा रहेको छ, हाम्रो विद्यालयमा वडा कप भलिबल हुन लागेको छ तर यो वडा कप खेल्नको हाम्रो गाईहरूले व्यवस्थापन गर्नु हुनु भएको छ तर हामी सहभागी हुनको लागि इच्छुक छौँ, तर हामीसँग उपयुक्त जर्सीको लागि र टिम दर्ता गर्नको लागि रकम कमी भएका कारण विद्यालयलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु भन्दै मेरा जिज्ञासा अन्त्य गर्दछु।
0: धन्यवाद। अर्को विद्यार्थीको प्रश्न त्यतैबाट जिज्ञासा लिन्छु म। विद्यार्थी साथी,
4: मेरो नाम चाहिँ लीलामाया थापा मगर हो, म श्री माध्यमिक विद्यालय ज्यामिरे खानी को कक्षा 10 अध्ययनरत छात्रा हुँ। हाम्रो स्कुलमा चाहिँ विभिन्न समस्याहरू त छ तर सबै साथीहरूले भन्नु भइसक्यो, तर अलिअलि म भन्न चाहन्छु। हाम्रो विद्यालयमा 2 कर्मचारी त हुनुहुन्छ तर विद्यालयको सरसफाई सम्पूर्ण विद्यार्थी र शिक्षकहरू भएर गर्नुपर्ने हुन्छ, विद्यालयमा के कस्तो जानकारी दिनुहुन्छ भन्ने आशा राखेको छु। अर्को समस्या चाहिँ हाम्रो विद्यालयमा सिसी क्यामेरा 1-2 वर्ष भइसक्यो पूरा गर्ने भनेर तर केही विभिन्न कारणले होला तर यहाँ सम्पूर्ण व्यवस्था हुन सकेको छैन के यसको सल्युसन बारे हामी सम्पूर्ण विद्यार्थीहरूमा प्रश्न उठिरहेको छ भन्दै मेरो समस्या यही अन्त्य गर्न चाहन्छु हस् धन्यवाद
0: हस् म अन्त्यमा छु एउटा प्रश्न मसँग पनि छ मेरो हातमा लिखित प्रश्न आइपुगेको छ यो प्रश्न छ म अध्यक्षलाई ध्यान आकर्षण गर्न चाहन्छु पालिका अध्यक्ष यहाँ लेखिएको छ स्थानीय किताबको व्यवस्थापन छैन हामीले स्थानीय पाठ्यक्रम कहिले पढ्न पाउने भनेर तपाईँलाई ध्यान आकर्षण गराइएको छ अर्को प्रश्न छ हाम्रो कक्षा कोठामा बत्ती र फ्यानको फ्यान छैन फ्यान छ तर विद्युतको जडान छैन पानी पर्दा कक्षा कोठाभित्र पानी आउँछ ट्युसन पढ्न बिहान राति अँध्यारो हुन्छ यस्तो सुविधा सम्पन्न भवनमा एउटा बत्तीको पनि व्यवस्था छैन हामीले बत्ती बालेर पढ्न पाउँदैनौ उज्यालो हामीलाई चाहिँदैन भन्नुभएको छ यो जिज्ञासा पनि तपाईँमा थपिएको छ म पहिला त माइक्रोफोन म शिक्षक साथीहरूतर्फ जोड्न चाहन्छु कुनै पनि शिक्षक साथीहरूलाई विद्यालय प्रशासन हेड सरसँग या पालिका अध्यक्षसँग या वडा अध्यक्षसँग जिज्ञासा छ भने तपाईँ कसैले पनि प्रतिनिधित्व रूपमा एकजना शिक्षक दुईजना शिक्षकले जिज्ञासा राख्दिन हुनको लागि अनुरोध गर्न चाहन्छु
6: अब खासै प्रश्न छैन म यो विद्यालयको सहायक प्र मुकुन्द रिजाल मेरो नाम र जुन आज यहाँहरूले कार्यक्रम गर्नुभएको थियो अहिले विद्यालय आएपछि मात्रै थाहा भयो जानकारी भयो र यहाँ थोरै जिज्ञासाहरू भाइ बहिनीबाट पनि उठे त्यसको जवाब पनि भयो र यहाँले पनि पहिले हाम्रो प्रहलाई अलिकति गर्नुभयो यो परिचय पत्रको विषयमा म आफूले पनि लागेको रहेनछु त्यहाँ थियो र यसमा के हो भने यो परिचय पत्र र विद्यार्थीसँगको सम्बन्ध भन्दा पनि शिक्षक र विद्यार्थीसँगको सम्बन्ध गाउँ हुन्छ मान हुन्छ भन्ने म यहाँलाई भन्न चाहन्छु अब यहाँहरू को भनेर मैले पारिपट्टि देखेको थिएँ तपाईँहरू कहाँबाट आउनुभयो किन आउनुभयो भनेर चिनिएन अहिले पनि तपाईँहरूसँग पनि त्यो छैन यहाँहरूसँग भने त्यो कार्ड यहाँहरूले पनि झुन्याउनु भएको छैन है अब यसमा तपाईँले जवाफ दिनुपर्ने हुन्छ किन कसरी र अर्को कुरो म पालिका अध्यक्षज्यूको ध्यान आकर्षण गर्न चाहे अब यो शिक्षा समितिमा पालिका स्तरीय शिक्षा समितिमा जब हाम्रो सातवटा वडाहरू छन् प्रायः सबै वडाका माविहरूबाट शिक्षा समितिका सदस्यहरू अथवा सहभागी हुनुहुन्छ तर हाम्रो छ नम्बर वडाबाट सहभागी त छैन त्यो किन मैले गत वर्ष पनि यहाँलाई जिज्ञासा राखेको थिएँ र त्यो समिति गठन हुँदा पनि जिज्ञासा राखेँ त्यस्तो भएछ अब यसलाई हेरफेर गाउँला भन्ने उहाँहरूले हामीलाई आश्वासन दिनुभएको थियो र त्यो अवस्था भयो अब स्यान्डरी रिपेयरको कुरा ल्याउँदा नि हुनुहुन्छ भनेर जुन सरले भन्नुभयो अलिक समस्या चाहिँ पर्दो रहेछ के भयो भने ध्रुव पौडेल भन्ने हुनुहुन्छ सैफको हेड सर उहाँले एक दिन यत्रो कार्टुन चाहिँ कानमा बोकेर हिँड्नुभएको छ पालिकाबाट के बोकेको सर भन्दा के गर्नु भाग्य यस्तो शिक्षकको त्यहीमा नि प्रभाव पर्यो महिलाहरूको सेनेटरी प्याड कहाँ बोकेर हिँड्या भन्नु उहाँले त्यसको जब कसरी दिए है के बोकेर हिँड्नु कहाँमा बोकेर ठुल्ठुला त्यसका हुन्छन् त्यसलाई झिकेर ल्याउँदा त होला दुई जिर झन्ड्याएर त्यो पनि अब पालिकाले कुनै सहयोग गरिदिँदा हुन्थ्यो कि भन्ने कुरो हो अब हामीले आउने बाटोमा त्यहाँ चाहिँ बाटो छैन अघि अध्यक्षज्यू पनि फर्केर जानुभयो त्यो बाटो अत्यन्तै न्यून भयो पालिका स्तरबाट के हुन सक्छ वडा अध्यक्षले भनेर भएन अब यहाँहरूले अलिकति कसिक्षा गरिदिनु पर्यो बाटो छैन माथिसम्मका जनताहरू समस्यामा छन् हामी आफू पनि समस्यामा छौँ त्यहाँ काम गर्ने कामदार पनि यति ऊ छन् ढुङ्गा राखिदिन्छन् बिचमा त्यति गर्दा पनि पन्सार हामी आफै बाइकबाट ओर्लेर पन्सार हिँड्नु पर्ने हुन्छ आउँदा जाँदा केही ढिलाइ हुन्छ अघि हामी आउँदा पनि ढिलो ढिलो भएको महसुस भएको छ अब अरू त के छ र भाइ बहिनीहरूले जुन जिज्ञासा राखे भाइ बहिनीहरूलाई धन्यवाद छ है जुन शिक्षासँग सम्बन्धित अझै पनि कुनै जिज्ञासा छन् कुनै पनि सरहरूसँग म पनि एउटा प्राइभेट टिचर माविसम्म पढाउनु पर्छ दस कक्षासम्म पढाउनु पर्छ भाइ बहिनीहरूलाई त्यस्तो समस्या छ भने हामी प्रति पनि तिमीहरूले जिज्ञासा राख्ने असन्तुष्टि पोख्ने पढाएको ठिक छैन मन परेन अथवा कुनै समस्या त्यस्तो भयो भने राख्न सक्छौ अझै पनि राख्न सक्छौ उहाँहरूले यहाँहरूको प्रश्नको जवाब दिनै पर्छ किनभने तपाईँहरू यहाँ आउनु भएको छ जुन उद्देश्यका लागि आउनुभयो विद्यार्थीको सहयोगका लागि आउनुभयो त्यो कुरा पक्कै पनि गर्नुपर्छ जिज्ञासा अझै राख्न सक्छौ भन्दै मेरो भनाइ अन्त्यको छु
0: धन्यवाद म एउटा मसँग जोडिएको प्रश्नको जवाब दिइहाल्छु हामी पत्रकारिता गर्ने मान्छे म यो मात्रै विद्यालय होइन बागमती प्रदेशको झण्डै 1100 भन्दा माथि विद्यालय पुगेको छु म हरेक विद्यालयको भन्न सक्छु लिखु तामाकोशी गाउँपालिकाको विद्यालयभित्र त झन् यो विद्यालयभित्रको लाइब्रेरी कम्प्युटर कक्षा हेर्दा मलाई छुट्टै आनन्द आयो हरेक विद्यार्थीले सर को हुनुहुन्थ्यो मलाई थाहा छैन म कक्षा के अरे चाहिँ कम्प्युटर पसे रुममा पस्दाखेरि हाम्रा विद्यार्थीले एक्सेलमा काम गर्न सक्छन् सर भन्दा छुट्टै आनन्द महसुस भयो म यहाँ गाउँपालिका ध्यान आकर्षण गर्न चाहन्छु लिखु तामाकोशी गाउँपालिकाको अनन्त विद्यालयको तुलनामा यो यस्ता पनि विद्यालय छन् लिखु तामाकोशी गाउँपालिकाको एउटा बाल बालिकाले हामीले आजसम्म कम्प्युटर रूममा सेर्न पाएनौ अध्यक्षज्यू भनेर प्रश्न गरेको प्रश्न पनि हाम्रो ताजा अझै मनस्पटलमा छँदैछन् तर यहाँका विद्यालयले कक्षा दसमा पढ्ने विद्यार्थीले हाम्रो अहिलेका लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षको पनि मनसा यही हो दस कक्षा पास भएर जाँदाखेरि कम्तीमा पनि एउटा विद्यार्थीले कम्प्युटर चाहिँ सिक्न नपरोस् यी सिकेर जाओस् भन्ने मनस नचाहे कहीँ पुरा भएको छ भने यही विद्यालयमा पुरा भएको छ यो मैले महसुस गरेको छु यो आज विद्यार्थीहरूबाट पाएको सम्पत्ति हो यो मैले सधैँभरि अभिलेखमा राख्ने कुरा पनि हो म लिगु तामाकोसी गाउँपालिकाभित्रकै एउटै विद्यालयमा लागू भएको छ यो लिगु तामाकोसी गाउँपालिकामा एक्सेलमा काम गर्न सक्छन् भन्नुको मतलब म जत्तिकै काम गर्न सक्छन् भन्ने हो यो खुसीको कुरा हो म शिक्षक साथीहरूमा ताली बजाएर धन्यवाद दिन चाहन्छु र आइडेन्टिटी कार्ड हामीले लाउँदैनौँ हामी बाटोमा फिल्डमा हिँडेका हुन्छौँ धेरै कुरा अनुगमन गर्नुपर्छ हामीले भनेर आएको भए शौचालय अगाडि तपाईँले साबुन राख्नुहुन्थ्यो सकेसम्म हामी थाहा नदिकन विद्यालय पुग्नुपर्छ विद्यालयको अवस्था के हो पत्ता लाउनुपर्छ अनि मात्रै समस्या थाहा हुन्छ समाधान गर्नुपर्छ भनेर आएका हौ यसमा हामीलाई आपत्ति केही पनि छैन म ओडा ज्यूतर्फ भन्न चाहन्छु ओडा ज्यू विद्यार्थीको समस्या पनि छ समाधान गर्नुपर्छ तर माथि एउटै विद्यालय हो अभिभावकले विश्वास छ अभिभावकले पक्षपात गर्दैन सहयात्रा गर्छ यो सहयात्री कसरी बन्ने तपाईँलाई यो अन्तिम प्रश्न
2: धन्यवाद हेड सरको क्वेसनलाई तल र माथि भन्ने त्यस्तो होइन विद्यालय दुईटै बराबरी हुन् अब तल चाहिँ के छ भन्दा 9-12 अब हामीले कम्प्युटर धार पनि पढाएका छौँ अनि गाडीको व्यवस्था छ विद्यार्थी धेरै बढी छन् अनि अब त्यहाँ पनि हामीले खासै केही गरेका छैनौँ अब ती केही केही समस्याहरू आए भने समस्याको हल गर्नलाई हामी सबैतिर लागेर काम गर्ने हो अब यहाँ पनि गत साल हामीले स्वर्ण जयन्ती मनायौं अब हामीले त्यही गर्छौं भनेका कामहरू गरेका छौं त अब अहिले शैक्षिक भ्रमण लानुपर्ने विद्यार्थी भन्ने माग थियो हामीले अस्ति शैक्षिक भ्रमण पनि पुर्याएर ल्याएका छौं अब त्यस्तो म त आफै पढेको विद्यालय हो तल भन्दा पहिला त मेरो त पाकी बोकेर आएर अनि 3 क्लास पास गरेको विद्यालय हो यो मेरो अनि त्यो कारणले गर्दा हामीले विद्यार्थीको संख्या अहिले यहाँ निम्न हुँदैछ भतिराखेको छ तल्लो क्लासमा विद्यार्थी छैन माथिल्लो क्लासमा अलिअलि विद्यार्थी छ अब एकचोटि भूकम्पको पालामा नानीहरूलाई हामीले टेस्ट लिएर आउँदाखेरि 450 ल्याउँदा अरू नपुगेर 20 थपेको यही ठाउँ हो अहिले विद्यार्थी कम हुनु भएको छ सबै बाहिर जानु भएको छ अब हामीले सकेको सहयोग तपाईँहरूलाई त गर्छौ र गरि नै रहेका छौ अब फोहोर यहाँ अलिकति तटबन्धन गर्नु पर्यो भन्यौं तललाई भन्दा माथिलाई नै प्राथमिकता दिउ खेलकुद बनाउनु पर्यो भन्यौं खेलकुदलाई हामीले तललाई भन्दा माथिलाई नै प्राथमिकता दिउ घेराबार गर्नु पर्यो भन्यौं घेराबार तललाई भन्दा माथिलाई नै प्राथमिकता दिउ र त्यस कारणले गर्दाखेरि हामीले तल माथि त्यति गरेका जस्तो लाग्दैन अब त्यसमा काहीँ कमी कमजोरी भएको रहेछ भने अब म माफी पनि माग्न चाहन्छु अब काहीँ केही भएको रहेछ कतै केही रहेछ भने त्यसलाई चाहिँ अब हामी आगामी वर्ष अब तपाईँहरूको एउटा ठुलो माग आयो सरस्वती मन्दिरको अब यो मन्दिर निर्माण गर्ने अब त्यो निर्माण कमिटीले काम गरेनछ भने अब ओडैबाट पैसा राखेर पनि तपाईँहरूलाई सरस्वती मन्दिर बनाइदिने मेरो अहिले प्रतिबद्धता गरे र भाइ बहिनीहरूलाई अर्को कुरा चाहिँ एउटा भाइले भन्नुभयो खालि आयो बाटाकै कुरा अब बाटो पिच भएन भन्ने कुरा आयो अब पिच गर्नलाई ठेकदारहरूले गर्दैनन् हामीले गर्ने होइन बाबु अब त्यसलाई चाहिँ अब के ठेकदारलाई खोज्दै जाँदा पनि फोन उठ्दैन अब केही गर्नुहुन्न ठेकदारहरूले नगरेपछि अब निरन्तरता छैन निरन्तरता काहीँ छैन पैसा खिम्तीमा सुक्खो छैन ल अहिले काहीँ संघ प्रदेशबाट वडा नम्बर 6 खिम्तीमा काहीँबाट पैसा आएन र कतै पनि हामीले सबैतिर सिफारिस गरेका थियौं काहीँबाट अहिलेको नयाँ बनाउँदा सरकारले खिम्तीलाई कतैबाट पनि एउटा पैसो नआएको जानकारी गराए भाइ बहिनीहरू खिम्तीमा बस्ने मान्छे त पिचमा हिँडेकै छ घर पनि राम्रै छ मार्का त तपाईँ हामीलाई नै परेको हो मलाई पनि पर्छ मेरो पनि घर यहीँ तल हो तल बस्छु तपाईँहरू गैरीमा बस्नुहुन्छ यता भदौरे बस्नुहुन्छ कतैबाट नि पैसा आएको छैन हामीले माग गरेका थियौं नचाहिने ठाउँमा आएको छ अब तपाईँहरू प्रश्न उठाउन सक्नुहुन्छ सक्नुहुन्न खिम्ती शहरी विकासकरण भनेर 10 करोड पैसा आइरहेछ शहरी विकास मन्त्रालयबाट अहिले तत्काल त गर्नुपर्ने थियो कि यो बाटो बनाउनु पर्ने थियो यो बाटो बनाउनु पर्ने थियो कि त्यो खिम्ती शहरीकरण गर्नुपर्ने थियो अब क्वेसन तपाईँहरूले नयाँ सरकारका नेताजीहरूलाई गर्नु होला हामीलाई होइन अध्यक्ष ज्यूलाई नि होइन उहाँले पनि पहल गर्नु भएको छ निरन्तरता पर्छ भन्नु भएको थियो हामीले सबैले भनेका थियौं तर हाम्रो केही नलागेको हो हाम्रो केही नलागेको हो शहरीकरण गर्ने भनेर 10 करोड पैसा आउनु पर्ने त्यो पैसा यहाँ आज छिम्ती गैरी धोबी शिवालय बाटो हालिदिएको भए यहाँको यो गरिबीका रेखा मुनि बसेका जनताले सेवा पाउँथे होला नि तपाईँले पाउनुहुन्थ्यो होला मैले पाउँथे होला सबैले पाउँथे होला नि अनि त्यस्तो ठाउँमा पैसा आएको छ अन्त काहीँ सुक्को पैसा नआएको र काहीँ निरन्तरता नभएको जानकारी गराई धन्यवाद
0: विद्यार्थी साथीहरू हामी अन्त्यमा छौँ हामीसँग जिज्ञासा छ जिज्ञासाको मुख्य वक्ताको रूपमा पनि हुनुहुन्छ अध्यक्षज्यू पालिकाको अध्यक्षज्यू आज विद्यार्थी माझ पालिका अध्यक्ष हुनुहुन्छ तपाईँसँग आएका समस्या कसरी समाधान कहिले हुन्छ आफ्नो धारणा राख्दै यो कार्यक्रम यहीँ समापन गरिदिनु हुन यसै गाउँपालिकाका अध्यक्ष केशव महतलाई धन्यवाद व्यक्त गर्दै म बिदा हुन्छु धन्यवाद
7: यस विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम लिखु तामाकोशी गाउँपालिकाभरि सञ्चालन गरेर विद्यालयका विद्यार्थी शिक्षक र जनप्रतिनिधिहरूलाई एकै स्थानमा राखेर तपाईँ हामी बीच एउटा सहकार्य र परिचयात्मक कार्यक्रम सञ्चालन गर्नुहुने खाडा देवी मिडिया ग्रुपका सागरजी सबै पत्रकार साथीहरू सबैलाई धन्यवाद सबै सरहरूलाई विशेष धन्यवाद तपाईँहरूका विद्यार्थीहरू र हाम्रा पनि विद्यार्थीहरू हामीसँग आफूलाई परेको समस्याको बारेमा बोल्न सक्ने र प्रश्न गर्न सक्ने बनाएर राख्नु भएछ यसको लागि सरहरूलाई धेरै धन्यवाद र आफ्नो समस्या आफैलाई बोल्न सक्ने आफैले भन्न सक्ने विद्यार्थी मात्रै हरेक कुरामा अब्बल हुन्छ त्यसकारण विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद र यति राम्रो प्रश्न गर्नुभयो र म एकदम प्रभावित भएँ तपाईँहरूसँग र अर्को एउटा चाहिँ एकजना हाम्रो प्रेम कुमारी बहिनीले यस्तो राम्रो कुरा गर्नुभयो कि अब हामी एससीमा एकदमै राम्रो रिजल्ट ल्याउँछौ भनेर कति ठूलो कमिटमेन्ट छ एकदम धेरै धेरै धन्यवाद तपाईँलाई धेरै समस्याहरू छन् तपाईँहरूलाई थाहा छ नेपालमा तीन प्रकारको सरकार छ एउटा संघीय सरकार छ एउटा प्रदेश सरकार छ र एउटा स्थानीय सरकार छ तपाईँले स्थानीय सरकारलाई प्रत्यक्ष रूपमा भेट्न पाउनुहुन्छ आफ्ना समस्याहरू स्थानीय सरकार समक्ष राखेर समाधान गर्नको निमित्त आवाज उठाउन सक्नुहुन्छ त्यसैले संघीयताको सबैभन्दा असल पक्ष भनेको यो हो र अर्को कुरा यी सबै समस्याहरू समाधान गर्नको लागि स्थानीय सरकार सक्षम छ तपाईँहरूलाई म प्रतिबद्धता जाहेर गर्न चाहन्छु विद्यालयको एउटा फ्यान बिग्रेको कुरा टोयलेटमा एउटा चुकुल नभएको कुरा बल्ब नभएको कुरा तपाईँहरूको खाने पानी नभएको कुरा यी सारा कुराहरूको समाधान गर्न हामी सक्छौ तर हामी बीचमा समस्याको बारेमा अन्तर्क्रिया गर्ने प्रचलन थिएन अब प्रचलन सुरु भएको छ तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने आगामी वर्षको बजेटमा तपाईँहरूले उठाएका आवाजहरूको सम्बोधन गर्नको निमित्त म हरेक माध्यमिक विद्यालयलाई सरसफाई मर्मत लगायतका सम्पूर्ण विषयहरू समेटिने गरी एउटा खाका तयार गरेर निश्चित बजेटको व्यवस्थापन गर्दैछु यो यहाँहरूलाई म प्रतिबद्धता जाहेर गर्न चाहन्छु अर्को कुरा खेलकुदमा हाम्रो सहभागिता कमजोर भएको कारणले गर्दाखेरि हामीले उच्च स्तरको प्रदर्शन गर्न सकेनौ भनेर जुन तपाईँहरूले गुनासो गर्नुभएको छ तपाईँहरूले गरेको हरेक प्रदर्शन उच्च स्तरको छ तर त्यसमा पनि तपाईँहरूलाई विश्वस्त गराउनको लागि अर्को आर्थिक वर्षदेखि नैतिक शिक्षा योगा खेलकुद लगायतको विषयमा केही न केही माध्यमिक विद्यालयहरूलाई बजेट विनियोजन गर्ने एउटा प्रक्रिया सुरु भएको छ त्यसको लागि पनि केही न केही बजेट व्यवस्थापन हुन्छ तपाईँहरूलाई मैले जानकारी गराउन चाहे
8: श्रोता तपाईँ यति बेला झन्कार एफएम 97.5 मेगाहर्ज र सहकर्मी रेडियोहरूमा हाम्रो लिखु तामाकोशी सुन्दै हुनुहुन्छ आज हामीले लिखु तामाकोशी गाउँपालिका ओडा नम्बर 6 रहेको श्री माध्यमिक विद्यालय ज्यामिरे खानीमा आयोजित विद्यार्थी संघ जनप्रतिनिधि कार्यक्रमको पहिलो अंश प्रस्तुत गर्यौं यो सँगै आज कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद साथै प्राविधिक कक्षबाट सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आगामी हप्ता यही समयमा नयाँ विषय वस्तुका साथ भेट्ने बाचा सहित म बिदा हुन्छु नमस्कार

0: मदन जी र विजय जीलाई यहाँ म पोडकास्टमा स्वागत गर्न चाहन्छु र हजुरहरूको छुट्टो परिचय दिन पनि अनुरोध गरे।
1: धन्यवाद आमन्त्रणको लागि। म विजय राज पन्त र हाल म चाहिँ प्लान इन्टरनेसनल नेपालमा विगत 3 वर्षदेखि कार्यरत छु र अहिलेको मेरो पोजिसन ह्युमेनिटेरियन रेस्पोन्स म्यानेजरको रूपमा रहेको छ।
2: नमस्कार, सर्वप्रथम त मलाई यहाँ निमन्त्रणा गरी मेरा विचारहरू राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म चाहिँ मदन, एउटा दृष्टि सम्बन्धी अपाङ्गता भएको युवा र अधिकार कर्मी पनि, र म चाहिँ जलवायु परिवर्तनको क्षेत्रमा विगत 2-3 वर्षदेखि कामहरू गर्दै आइरहेको छु र म चाहिँ युवा संस्थामा एज अ जेनरल मेम्बरको रूपमा आबद्ध छु।
0: हजुर, धेरै धेरै धन्यवाद। पोडकास्टमा धेरै धेरै स्वागत छ हजुरहरूलाई। आज हाम्रो यो पोडकास्ट चाहिँ एक्सेस म्याटर्स भन्ने थिममा बेस छ, अनि हजुरहरूलाई चाहिँ एक्सेस म्याटर्स भन्ने बित्तिकै पहिलो कुरा चाहिँ के आउँछ झट्ट एक्सेस म्याटर्स भन्ने बित्तिकै?
1: अब म चाहिँ ह्युमेनिटेरियन सेक्टरमै चाहिँ काम गर्ने भएर यो सबैलाई चाहिँ सहज चाहिँ हुँदैन, त्यही भएर चाहिँ अलिकति डिग्निफाइड तरिकाको कुराहरू चाहिँ मलाई चाहिँ आउँछ। किन त्यो बेला त्यो अवस्था यस्तो अवस्था हुन्छ कि ह्युमेनिटेरियनको आपद विपदको अवस्था जहाँ चाहिँ त्यो धेरै कुराहरू सहज हुँदैन, त्यो हिसाबले चाहिँ मैले चाहिँ अलिकति एक्सेसलाई डिग्निटीको रूपमा चाहिँ बढी हेर्ने गर्छु।
0: मदनजीलाई
2: मलाई पनि विजय सरको कुरामै समर्थन गर्न मन लाग्यो। एक्सेस म्याटर भन्दा बित्तिकै मेरो दिमागमा पनि झट्टै डिग्निटी र राइट्स भन्ने कुराले चाहिँ प्रभाव पार्छ जस्तो लाग्छ।
0: हामीले चाहिँ यो डिसेबिलिटी इन्क्लुजन अनि यो क्लाइमेट क्राइसिसहरू अनि यस्तो यो ह्युमेनिटेरियन रेस्पोन्सकै सेक्टरमा चाहिँ एसआरएचआर राइट्सहरूलाई चाहिँ सँगै जोडेर कुरा गर्नु चाहिँ किन महत्वपूर्ण छ जस्तो लाग्छ?
1: हाम्रो चाहिँ जुन ट्रेडिसनल ह्युमेनिटेरियन वर्क चाहिँ छ त्यसमा चाहिँ हामीले कतिपय कुराहरूलाई चाहिँ अलिकति पछाडि हेर्ने गर्ने गर्थ्यौँ, प्राथमिकता साथमा राखेर रिलिफ डिस्ट्रिब्युसन आदि इत्यादि भनेर चाहिँ। तर त्यो ह्युमेनिटेरियन जुन अवस्था छ, एक त विशेष अवस्था, त्यसमा पनि विशेष व्यक्तिहरूलाई चाहिँ सम्बोधन गर्नु भनेको चाहिँ र विशेष क्षमता फरक अनि आवश्यकता भएको कुराहरूलाई चाहिँ यदि हामीले त्यहाँ गर्न सकेनौँ भने चाहिँ त्यो त्यो त्यति प्रभावकारी हुँदैन। त्यही भएर हामीले चाहिँ जुन चाहिँ डिसेबिलिटी इन्क्लुजन र यो सेक्सुअल रिप्रोडक्टिभ हेल्थका कुराहरू छन् यसलाई पछि हेरौँला भन्ने चाहिँ होइन। जुन बेलादेखि हाम्रो प्लानिङ सुरु हुन्छ या हामीले पहिले पूर्व योजना बनाएका हुन्छौँ त्यही बेलादेखि चाहिँ यो कुराहरूको चाहिँ हामीले विचार गर्नुपर्छ, ताकि कुनै विपद आपद परिसकेपछि त्यो बेला चाहिँ त्यस्तो अन्योल नहोस् र त्यस्ता मान्छे नछुटुन् जसले चाहिँ रियल सर्भिस पाउनै पर्ने मान्छे हुन्, तिनीहरूले चाहिँ इमिडिएटली एकदम तत्काल रूपमा चाहिँ सर्भिस र सेवा चाहिँ पाउनुपर्छ, त्यहाँ भएको वितरण, त्यहाँ भएको राहत आदि इत्यादि जे छ सर्भिसहरू त्यो पाउनुपर्छ। र त्यो गर्नको लागि चाहिँ हामीले अहिले घटना भइसकेपछि होइन, विपद भइसकेपछि होइन, विपदभन्दा पूर्व तयारीकै रूपमा त्यो चरणमै उहाँहरूलाई चाहिँ इन्क्लुड गर्नुपर्छ। उनका आवश्यकता के हुन्, कस्तो हुनसक्छ, कस्तो अवस्था हुन सक्छन्, कस्ता कस्ता खाले चाहिँ त्यो डिसेबिलिटीका कुराहरू हुन सक्छन्, त्यो सबै कुराको आकलन एसेसमेन्ट पहिले गरेर गर्यो भने चाहिँ एउटा रिस्पोन्स मिलाग्यो भने त्यो डिग्निफाइड तरिका अझ त्यसलाई चाहिँ त्यो त्यसलाई चाहिँ म्याटर गर्छ र सपोर्ट पनि गर्छ भन्ने लाग्छ।
2: जलवायु परिवर्तनले सबै तह र तबकालाई असमान असर गर्छ भन्ने कुरा त हामीलाई थाहा छ। जलवायु परिवर्तनका कारण अपाङ्गता भएका व्यक्तिहरू अरू अन्य व्यक्तिभन्दा 4 गुणा बढी जोखिममा हुन्छन् भन्ने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्। यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूको हेल्थको कुरो चाहिँ पहिलो जोडिएर आउँछ। किन भन्दाखेरि कोही व्यक्तिहरूले निरन्तर रूपमा औषधि सेवन गरिरहेको हुनसक्छ, होइन, कसैलाई निरन्तर रूपमा थेरापीको आवश्यकता परिरहेको हुनसक्छ, अथवा आफ्नो चाहिँ गम्भीरताको आधारमा फरक फरक अपाङ्गता भएका व्यक्तिहरूलाई फरक फरक आवश्यकता हुन्छ। यदि अकस्मात विपदजन्य घटनाहरू भइहाल्यो भने चाहिँ उनीहरू त्यो सेवाबाट चाहिँ वञ्चितकरणमा पर्न सक्छन्। उनीहरूको त्यसले गर्दाखेरि दैनिकीमा असरहरू पर्न सक्छ। त्यति मात्रै नभएर चाहिँ यो हामी इन्क्युबेसन सेन्टरका कुराहरू गर्छौँ अनि सेक्युर सेल्टरका कुरा गर्छौँ, त्यस्ता ठाउँहरूमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ हिंसा हुने सम्भावना पनि उत्तिकै जोखिम रहन्छ। तसर्थ हामीले चाहिँ क्लाइमेट चेन्ज सँगसँगै हेल्थका कुराहरूमा पनि अवेरनेसहरू गर्ने हो भने चाहिँ यस्ता कुराहरूबाट चाहिँ जोगिन सकिन्छ जस्तो लाग्छ।
0: यसमै मैले जोड्न चाहे हजुरको चाहिँ आफ्नो अनुभवबाट, आफ्नो जीवनको अनुभवबाट चाहिँ यस्तो क्लाइमेट क्राइसिसहरू हुँदाखेरि चाहिँ कस्तो खालको बाधाहरू पर्छ जस्तो लाग्छ?
2: जस्तै एक त हामीलाई यो विपदको समयमा पूर्व चेतावनी प्रणालीहरू भन्छौँ हामी, एक्सेसिबल अर्ली वार्निङ सिस्टमहरू, त्यो पहुँचयुक्त हुँदैन के। हामी पहुँचयुक्त भन्दा बित्तिकै कुनै पनि सामान अथवा माध्यमहरू चाहिँ भवनहरूमा व्हीलचेयर हाल्ने अनि ब्रेलमा प्रकाशित गर्ने भन्ने मात्रै बुझ्छौँ, तर एक्सेसिबिलिटीको परिभाषा त्यतिमा मात्रै हामीले चाहिँ हेरिनु हुँदैन जस्तो लाग्छ। एक्सेसिबिलिटी भन्नाले नै यो डिसएबिलिटीको सम्पूर्ण टाइप्सहरूलाई चाहिँ लक्षित गरेर चाहिँ उनीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको ढाँचालाई चाहिँ हामीले एक्सेसिबिलिटी भन्नुपर्छ। त्यसमा चाहिँ यो अर्ली वार्निङ सिस्टमको कुरा गर्दाखेरि चाहिँ हामीले यो पूर्व चेतावनी प्रणाली चाहिँ अडियोमा, त्यसपछि भिडियोमा, अनि सरल र स्पष्ट भाषामा होइन, अनि त्यसपछि सांकेतिक भाषाहरूमा चाहिँ राख्न सक्यो भने चाहिँ त्यो चाहिँ पाइँदैन, त्यो चाहिँ नराखेको पाइन्छ, त्यो एउटा बाधाको रूपमा भयो। अनि अर्को भनेको चाहिँ हामीलाई यो राहत वितरणका कुराहरूमा एकदमै धेरै चाहिँ विभेद भएको फिल हुन्छ। त्यसै गरी यो अपाङ्गता मैत्री चाहिँ विपदजन्य नीतिहरू चाहिँ नबन्ने अर्को एउटा समस्या भयो होइन। एउटा इक्जाम्पलको रूपमा म के सेयर गर्न चाहन्छु भन्दाखेरि, भूकम्पको समयमा यदि भुइँचालो आइहाल्यो भने अन्य अपाङ्गता नभएका व्यक्तिहरू त कुदेर अथवा दौडेर सहज ठाउँमा जान सक्छन् होइन। त्यही ठाउँमा चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति खाली ठाउँमा जाने अथवा खुल्ला स्थानमा जानुको सट्टो चाहिँ उनीहरू चाहिँ सुरक्षित स्थानमा जानुको सट्टो कुनै क्राउडेड प्लेसमा चाहिँ उल्टोतिर त्यो थाहा नभएर चाहिँ गइरहेका हुन सक्छन् कि। यस्तो यस्ता जोखिमहरू अथवा चुनौतीहरू बाधाहरू चाहिँ हामीसँग एक्सेसको कारणले चाहिँ भइरहेको हुन्छ।
0: अनि हजुर यता ह्युमेनिटेरियन रिस्पोन्सको अहिले म्यानेजरको रूपमा काम गर्दै हुनुहुन्छ नि त, अनि यो सेक्टरमा काम गर्दै गर्दाखेरि चाहिँ यो क्लाइमेट क्राइसिसहरू हुँदा उहाँले भन्नुभयो नि उहाँलाई कति धेरै इस्युजहरू भइरहेको छ, बाधाहरू भइरहेको छ भनेर, त्यस्तोमा काम गर्दाखेरि चाहिँ धेरै जसो यो डिसेबिलिटी भएको व्यक्तिहरूलाई चाहिँ किन उहाँहरू एकदमै यो क्राइसिसहरू हुँदाखेरि चाहिँ इफेक्ट भएको जस्तो लाग्छ?
1: हाम्रो पूर्व तयारी जुन छ त्यो जति राम्रो भयो, त्यो पूर्व राम्रो हुने भनेको जति हामीले इन्क्लुसिभ रूपमा चाहिँ त्यसलाई चाहिँ तयारी गर्न सक्यौं, आफ्नो पूर्वाधारदेखि लिएर आफ्नो डिस्ट्रिब्युसन गर्ने ठाउँदेखि लिएर त्यो डिस्ट्रिब्युसन गर्ने के चिज छ, विपदले एकै तरिकाले सबलाई चाहिँ इक्वली अफेक्ट गरेको हुँदैन, सबको आफ्नो फरक फरक तरिका हुन्छ, त्यसमा पनि अपाङ्गता आदि इत्यादि भएको व्यक्तिहरूलाई चाहिँ त्यसले झन् विपदले चाहिँ झन् तिनीहरूलाई चाहिँ बढी असर गर्छ। त्यस्तो अवस्थामा यदि हामीलाई चाहिँ त्यो निड, त्यो असेसमेन्ट हामीले गरेका छैनौँ र त्यो सेन्सिटाइज हामी छैनौँ भने चाहिँ हामीले गर्ने रेस्पोन्सहरू चाहिँ अलिकति ट्रेडिसनल रूपमा खालि बाँड्ने गर्ने भन्ने मात्रै हुन्छ। त्यही भएर चाहिँ उहाँले अहिले अर्ली वार्निङका कुराहरू गर्नुभयो। अब अर्ली वार्निङमा चाहिँ अहिले हामीले चाहिँ खालि साइरनको कुरा गरौँ, तर त्यहाँ त्यो समुदायमा यदि नसुन्ने मान्छे छन् भने चाहिँ उहाँलाई हामीले कसरी बुझाउने होइन, त्यो कुरो चाहिँ हुन सक्छ नि त। त्यही भएर त्यो यदि त्यसको जानकारी मैले चाहिँ या म सेन्सिटाइज छैन भने चाहिँ मैले त्यसको तयारी गर्न सक्दैन। त्यही भएर एकदम इन्क्लुसिभ तरिकाले चाहिँ हाम्रो समुदायमा यस्ता यस्ता मान्छे पनि हुनसक्छ, उहाँहरूको निड के होला, उहाँलाई त्यस्तो अवस्थामा चाहिँ कसरी हामीले गर्न सकौँला भनेर चाहिँ एउटा छुट्टै टाइपको चाहिँ प्लानिङ चाहिँ गरेर अगाडि बढ्यो भने चाहिँ मेरो विचारमा यसलाई चाहिँ अलिकति मोर इन्क्लुसिभ, मोर फ्रेन्डली हामी बनाउन सक्छौँ।
0: हजुर, अनि प्लान इन्टरनेसनलले पनि यो ह्युमेनिटेरियन सेक्टरमा काम गर्दै आएको छ, एडहरू प्रोभाइड गर्ने, राहतहरू दिने त्यस्तो गर्दै आएको छ नि त, अनि यस्तो एकदम आपतकालीन बेलामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै जस्तो चाहिँ कसरी इन्क्लुसिभ अथवा एकदमै फेयर स्पेसमा चाहिँ कसरी इन्क्लुसिभिटी इन्स्योर गर्दै आएको छ?
1: हामीले अहिले रेस्पोन्स गर्दाखेरि चाहिँ जस्तो इमिडिएट रूपमा इमिडिएट किन लाइफ सेभिङको कुराहरू पनि हुन्छ कतिपय उसमा चाहिँ होइन, लाइफ सेभिङको उसमा चाहिँ हामीले दुई चारवटा कुराहरूलाई चाहिँ अलिकति महत्वपूर्ण तरिकाले जस्तो हामी पानीको कुरा गरौँ या हाइजिनको कुरा गरौँ, त्यो सबलाई चाहिँ चाहिने कुरा हो होइन, रिगार्डलेस त्यो कसै कुनै उसको अपाङ्गता आदि इत्यादि भन्दा पनि त्यो एकदम बेसिक निड हुनसक्छ त्यतिखेर। तर त्यो भित्र पनि हामीले चाहिँ यदि मेन्सुरल हाइजिनको कुरा गर्यो भने चाहिँ हामीले अलिकति फरक तरिकाले सोच्नुपर्ने होला, त्यो किटहरू डिजाइन गर्दाखेरि चाहिँ के सामान दिने भन्ने कुराहरू चाहिँ त्यो डिग्निटी किट त्यो फरक हुन सक्छ. हाइजिन किट चाहिँ हामीले होल रूपमा सोच्दाखेरि पूरा परिवारलाई चाहिँ हिसाबले, त्यहाँ पनि अब केही फ्यामिली मेम्बर हुन्छन् र उहाँलाई पनि त्यो सेनिटरी प्याडहरू राख्ने कुराहरू हुनसक्छ. त्यसै गरी यदि हामीसँग त्यो इन्फर्मेसन छ, हाम्रो समुदायमा यतिजना व्यक्तिहरू चाहिँ डिसेबल छन् या यिनै उहाँलाई स्पेसल टाइपको सपोर्ट चाहिन्छ भने चाहिँ त्यो इन्फर्मेसनको आधारमा हामीसँग स्रोत नभए तापनि हामीले त्यसलाई चाहिँ कोअर्डिनेट गरेर, यो चाहिँ हामीसँग ग्याप छ, हामीले अरू क्लस्टरका मेम्बरहरूलाई पनि यसरी चाहिँ जान सकिन्छ भनेर चाहिँ हामीले उहाँहरूसँग पनि कोअर्डिनेट गर्छौँ. र विशेष गरी चाहिँ हामीले बनाउने शौचालय, त्यस्तो अवस्थामा बनाउने शौचालय आदि इत्यादि हामीले चाहिँ डिजेबल फ्रेन्डली र त्यो मापदण्डलाई चाहिँ हामीले चाहिँ पिजिआईको लेन्सबाट, प्रोटेक्सन जेन्डर र इन्क्लुजनको लेन्सबाट चाहिँ हेरेर हामीले हाम्रो रेस्पोन्सहरूलाई चाहिँ प्लान गरेका हुन्छौँ र त्यसै अनुसार चाहिँ एक्जिक्युट पनि गर्ने गरेका हुन्छौँ.
2: सर्वप्रथम त यो रिलिफ डिस्ट्रिब्युसन हुँदाखेरि हामीसँग चाहिँ अपाङ्गताको निडको आधारमा अथवा अपाङ्गताको पपुलेसनको आधारमा चाहिँ हामीसँग डिसएग्रिगेटेड डाटा हुन जरुरी छ, होइन? अनि त्यो डाटाले नै अपाङ्गता भएका व्यक्तिहरूको रियल निड के हो अनि के कस्ता चाहिँ उनीहरूले सेवा सुविधाहरू आवश्यकता पर्छन् भन्ने कुराहरू चाहिँ त्यसले रिफ्लेक्ट गर्छ. अनि अर्को भनेको चाहिँ रिलिफ डिस्ट्रिब्युसन गर्दाखेरि चाहिँ हामीले त्यो ठाउँ कतिको एक्सेसिबल छ त, अथवा त्यो ठाउँमा चाहिँ दसै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, है, नेपालको सन्दर्भमा चाहिँ दस प्रकारका अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ अनि त्यो राहत बाँड्ने स्थल चाहिँ दसैँ प्रकारका अपाङ्गतालाई लक्षित गरी पहुँचयुक्त बनाइएको छ कि छैन भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ होला. अब त्यहाँ हामीले व्हील चेयर जाने त बनाउन सकौँला, अथवा त्यहाँ म जस्तो दृष्टिबिन जान सक्ने अवस्था छ कि छैन, त्यहाँ चाहिँ बाहिर अपाङ्गता भएका व्यक्तिहरू जानु हो भने चाहिँ त्यहाँ साङ्केतिक भाषाको व्यवस्था छ कि छैन, होइन? त्यसै गरी अन्य बौद्धिक अपाङ्गता अथवा साइको सोसल डिसेबिलिटीहरू जानुभयो भने चाहिँ उहाँहरूलाई मैत्री, उहाँहरूलाई लक्षित गरेर चाहिँ त्यो मैत्री व्यवहारहरू प्रदान गरिएको छ कि छैन भन्ने यस्ता कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ. अनि अर्को भनेको चाहिँ यो जुन हामी राहत वितरणका सामग्रीहरू भन्छौँ नि, त्यस्तोमा चाहिँ एकचोटि मलाई के परेको थियो भन्दाखेरि यो कोभिडको टाइममा चाहिँ म स्टुडेन्ट बाहिर कतै बस्थेँ अनि मलाई एकदमै निड बेस सामान भन्दा पनि नचाहिने सामान, जस्तै अब म त सेनिटरी प्याड युज गर्दिनँ नि त, त्यो राहत प्याकेजमा चाहिँ सेनिटरी प्याड पनि मलाई उपलब्ध गराएको थियो. त्यसको साटो चाहिँ त्यो सेनिटरी प्याड जसलाई अलिकति आवश्यकता थियो उसको त्यो निड बेस आधारमा चाहिँ एउटा महिला साथीलाई दिएको भए त उहाँले त्यो कुराले अलिकति हेल्प हुन्थ्यो नि त, अथवा त्यो सेनिटरी प्याडको साटो मैले युज गर्ने चाहिँ अथवा मैले युज गर्ने मलाई सहायता सामग्रीको रूपमा प्रयोग गर्ने व्हाइट क्यान हालेको भए चाहिँ मलाई अलिकति सहज हुन्थ्यो, होइन? यी यस्ता समस्याहरू चाहिँ छन्, यस्ता समस्याहरूमा चाहिँ हामीले काम गर्न चाहिँ यो डिस्ट्रिब्युसन प्लेसको चाहिँ एक्सेसिबिलिटीमा हामीले बढी जोड दिनुपर्छ अनि यो जुन हामी डिस्ट्रिब्युसन यो अप्रोचलाई चाहिँ ब्लाङ्केट अप्रोचबाट चाहिँ हामीले व्यवस्था गर्नुपर्छ र सबैको इन्क्लुजन र एक्सेसलाई चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ.
0: हजुर, अब यसमा चाहिँ मैले थोरै एसआरएचआरको पनि मिसकन्सेप्सनहरूको बारेमा जोड्न चाहेँ. हाम्रो यो अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ धेरै जसो एसआरएचआरसँग सम्बन्धी कन्भर्सेसनहरूमा चाहिँ इन्क्लुड गरिँदैन अनि यो यौन तथा प्रजनन स्वास्थ्यसँग पनि धेरै नै मिसकन्सेप्सनहरू पनि मैले सुनेको पनि छु, देखेको पनि छु नि त. अनि यस्तो सोचहरू अनि यस्तो भनाइहरूलाई चाहिँ परिवर्तन गर्नको लागि साथीहरू अथवा यस्तो समुदायहरूले चाहिँ के कस्ता काम गर्न सक्छन्?
2: सुरुमा त हामीले अपाङ्गतालाई अथवा अपाङ्गतालाई हामीले विशेष क्षमता अथवा भगवान्ले दिएको देन, वरदान, होइन, एकदम एक्स्ट्रा अर्डिनरी भनेर चाहिँ हामीले जुन हिसाबले क्यारेक्टराइज गर्छौँ त्यो चाहिँ आफैमा एकदमै धेरै गलत र भ्रमपूर्ण कुरा हो. किन भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरू ट्यालेन्ट हुन्छन्, प्रतिभावान त हुन्छन्, होइन? त्यहाँभित्र उनीहरूको चाहिँ सङ्घर्ष लुकेको हुन्छ. आफूलाई अपाङ्गता नभन्ने समाजले चाहिँ यो लेन्सबाट चाहिँ हेर्न जरुरी छ जस्तो लाग्छ, होइन? हेल्थको कुरा गर्नुपर्दाखेरि हाम्रो समाजमा अपाङ्गतालाई लिएर धेरै नै मिथ्या खालका भ्रामक सोचाइहरू रहेको चाहिँ हामीले पाउँछौँ. एउटा प्रमुख मान्यता के छ भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरू चाहिँ असेक्सुअल हुन्छन्, उनीहरूमा चाहिँ कुनै पनि यौन भावना हुँदैन भन्ने एउटा ठूलो भ्रम छ. त्योभन्दा अर्को ठूलो भ्रम, यिनीहरू आफै हिन्डुल गर्न आफैलाई पालिन त गाह्रो छ, यिनीहरू छोराछोरी पाएर यिनीहरूले के गर्नु, होइन? यिनीहरू छोराछोरी पाए पनि हुर्काउन सक्दैनन् होला भन्ने खालको अर्को भ्रम छ. अनि अब अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अब आफूले लाइफ सस्टेन गर्न गाह्रो भइरहेको अवस्थामा चाहिँ अब विवाह कसरी गर्छन् होला, विवाह गरेर पनि अब आफ्नो पार्टनरहरूलाई पाल्न सक्दैनन् होला, आफ्नो पार्टनरलाई चाहिँ खुसी बनाउन सक्दैनन् होला भन्ने चाहिँ एकलौटी भ्रम छ कि त्यो चाहिँ आफैमा गलत छ। र हामीले चाहिँ अपाङ्गता सम्बन्धी जनचेतना होइन, अपाङ्गता सम्बन्धी विभिन्न चाहिँ अन्य सचेतीकरणका क्याम्पेनहरू चलाएर चाहिँ यस्ता भ्रमहरू चिर्न सक्छौँ।
0: अब यो क्लाइमेट क्राइसिसहरू अनि इमर्जेन्सीहरूको कुरा गर्दा त हामी अघिदेखि अनि यस्तो क्लाइमेट क्राइसिसहरू इमर्जेन्सीहरू हुँदाखेरि चाहिँ सरकार अनि ह्युमेनिटेरियन एड अनि अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यो अर्गनाइजेसनहरू बीचमा चाहिँ कोअर्डिनेसन कति इम्पोर्टेन्ट छ?
1: कोअर्डिनेसनको हिसाबले चाहिँ हेर्ने हो भने त एकदमै महत्वपूर्ण। विभिन्न संस्थाहरू चाहिँ सबको आफ्नो आफ्नो क्यापेसिटी हुन्छन्, सबको आफ्नो आफ्नो क्षेत्र अधिकार होला नि, के होला नि, कसो होला, र होल रेस्पोन्स होल सपोर्ट एउटै संस्थाले गर्छु भन्ने चाहिँ सम्भव पनि छैन। यो ह्युमेनिटेरियन क्राइसिसमा त झन् यसको चाहिँ मोर कोअर्डिनेटेड इफेक्ट चाहिँ, र त्यसलाई चाहिँ कोअर्डिनेसन गर्ने पनि एउटा चाहिँ छुट्टै निकाय पनि चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ, अरूले चाहिँ तिनलाई तिनका रिसोर्सेसहरूलाई चाहिँ गर्नको लागि पनि। अब हामी जस्तो प्लान जस्तो इन्टरनेसनल नेपाल जो चाहिँ मोस्टली बालबालिकाको क्षेत्रमा चाहिँ काम गर्छ, युवाको क्षेत्रमा काम गर्छ, तर यसले सबै कुराको सल्युसन त्यो बेला चाहिँ दिन सक्छ भन्ने पनि छैन। तर यसले एटलिस्ट चाहिँ जो आफूसँग ग्याप छ त्यो कोसँग छ भनेर चाहिँ आइडेन्टिफाई गरेर उहाँसँग हातेमालो गरेर अगाडि बढ्न सक्छ। अहिले यो जल्दो बल्दो विषय क्लाइमेटको कुरा, क्लाइमेटको एउटा छुट्टै विषय होला, एजुकेसन एउटा छुट्टै विषय होला, तर यसलाई चाहिँ कोअर्डिनेट गरेर चाहिँ हामी कसरी बढी अवेरनेस गर्न सक्छौँ त्यो एउटा आउन सक्छ नि त। त्यही भएर चाहिँ कोअर्डिनेसन चाहिँ त एकदमै महत्वपूर्ण छ जुनसुकै सेक्टरमा पनि, चाहे अवेरनेसको कुरा हो, चाहे रेस्पोन्सिबिलिटी हो, चाहे प्लानिङ हो, चाहे अरू जेसुको पनि हुनसक्छ त्यसमा।
0: हजुर, हामी चाहिँ अलिकति धेरै नै डिप कन्भर्सेसनमा गयौँ, अब चाहिँ थोरै रिल्याक्स गर्नको लागि एउटा फन सेगमेन्ट गरौँ। फन सेगमेन्टमा चाहिँ एउटा वान वर्ड मैले चाहिँ सर्टेन सेन्टेन्स भन्छु, त्यो भन्दाखेरि चाहिँ तपाईँहरूलाई झट्ट वान वर्ड चाहिँ के एकदमै इम्पोर्टेन्ट छ भनेर तपाईँले चाहिँ भन्नु है त। इन्क्लुसिभ इमर्जेन्सी रेस्पोन्स सिस्टममा चाहिँ हुनै पर्ने एउटा चिज
1: आई थिंक डिग्निटी किट भन्छु म यसलाई चाहिँ,
0: अनि एसआरएचआर सर्भिसेसहरूमा चाहिँ हुनुपर्ने एउटा चिज
1: आई थिंक सेनेटरी प्याडको चाहिँ बढी कुरा हुन्छ त्यसमा।
0: अब चाहिँ मैले मदनजी तर्फ लागि डिसेबिलिटी इन्क्लुजन अनि इमर्जेन्सी सिचुएसनहरूमा चाहिँ ढिलाइ गर्न नहुने एउटा चिज
2: एक्सेसिबिलिटी र एक्सेसिबल बिहेभियर भन्छ।
0: क्लाइमेट एक्सन, एसआरएचआर र डिसेबिलिटी इन्क्लुजनलाई जोड्ने एउटा कुरा
2: त्यो चाहिँ इन्क्लुसिभ पोलिसी र नो जजमेन्टल इन्भाइरोमेन्ट।
0: धेरै धन्यवाद। हाम्रो चाहिँ धेरै जस्तो यो क्याम्पेन्सहरू पनि भइरहेको हुन्छ नि त, कति धेरै अवेरनेस क्याम्पेनहरू भइरहेको हुन्छ, अनि त्यो क्याम्पेनहरू चाहिँ अलि डिजेबिलिटी फ्रेन्डली हुँदैन एक्सेसिबिलिटीको केसमा, अनि यस्तो अवेरनेस क्याम्पेन्सहरूलाई चाहिँ अझै एक्सेसिबिलिटी गर्न चाहिँ अर्गनाइजेसनहरूले के गर्न सक्छन्, अनि यो नीति नियमहरू बनाउने हुन्छ नि क्लाइमेट जस्टिसको होस् या अथवा इमर्जेन्सी बेला डिजास्टरहरूको बेलामा अप्नाउनु पर्ने नीतिहरू होस्, यसमा चाहिँ एज अ युवा चाहिँ युथहरूको के कस्तो एकदम मेजर रोल हुन्छ?
2: सर्वप्रथम त अब हामीले अपाङ्गता भएका व्यक्तिहरूसँग काम गर्दाखेरि उनीहरूको चाहिँ निड के हो र उनीहरूको अथवा अवस्था के छ भनेर चाहिँ हामीले पहिलोचोटि एसेस गर्न जरुरी छ जस्तो लाग्छ। अनि हामीले चाहिँ जे जति क्याम्पेनहरू जे जति कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर गर्छौँ त्यसमा चाहिँ बढीभन्दा बढी उनीहरूलाई सहभागिता गराउनुपर्छ। सहभागिता मात्र गराएर पुग्दैन, एकदम मिनिङफुल हामी अर्थपूर्ण पार्टिसिपेसन भन्छौँ, मिनिङफुल पार्टिसिपेसनलाई चाहिँ हामीले इन्स्योर गर्नुपर्छ संघ संस्थाहरूले। अब त्यसमा चाहिँ हामीले उनीहरूलाई कार्यक्रममा बोलाउँदादेखि नै कार्यक्रम आयोजना गर्ने स्थलहरू पहुँचयुक्त बनाउने होइन, अनि कार्यक्रम स्थलहरूमा पनि अपाङ्गता मैत्री व्यवहारहरू गर्ने, अनि त्यसपछि त्यसमा चाहिँ कन्सेन्टका कुराहरू जोडिएका हुन्छन्, कन्सेन्ट बिना चाहिँ केही कुराहरू पनि नगर्ने पोलिसी बनाउँदाखेरि चाहिँ हामीले अपाङ्गता भएका व्यक्ति अथवा अपाङ्गता भएका व्यक्तिहरूले स्थापना गरेका संघ संस्था र अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ। किन भन्दाखेरि सरकारलाई अपाङ्गता मैत्री कानून बनाउने चाहना त हुन सक्छ, तर यो कुरा कस्तो हो के हो भने चाहिँ थाहा नहुन सक्छ होइन। अनि तसर्थ चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको विज्ञता प्रयोग गर्ने होइन, अनि हामी भन्छौँ जसको सवाल उसको प्रतिनिधित्व अथवा नेतृत्व भन्छौँ, यो कुरालाई चाहिँ सुनिश्चितता गर्दै बढीभन्दा बढी चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको कुराहरू सुन्ने, उनीहरूका माग र विशिष्ट खालका आवश्यकतालाई चाहिँ मध्यनजर गर्दै नीति नियमहरू बनाउनु पर्छ र कानूनी प्रावधानहरू चाहिँ जारी गर्न सकिन्छ।
0: हामीले सुरुमा कुरा गर्दाखेरि हजुरले भन्नुभएको थियो नि कि डिजास्टर भइसकेपछि बल्ल यो पिपल विथ डिजेबिलिटीहरूलाई चाहिँ एड गर्ने गरिन्छ भनेर, अनि यही सेक्टरमा चाहिँ डिजास्टर प्लानिङहरू गर्दाखेरि अथवा यो इमर्जेन्सी सिचुएसनहरू हुँदाखेरि हामीलाई पनि थाहा छ लाइक डिजेबिलिटी भएको पिपलहरूलाई चाहिँ इन्क्लुड गरिन्न, सो यसको कारणले चाहिँ धेरै नै भिक्टिमहरू हुने केसहरू पनि छ। ह्युमेनिटेरियन एडको सेक्टरबाट चाहिँ तपाईँहरूले के कस्ता स्टेपहरू अप्नाउन सकिन्छ जसमा चाहिँ अझै इन्क्लुसिभिटी भएर चाहिँ पिपल विथ डिजेबिलिटीहरूलाई चाहिँ डिजास्टर हुन अगाडि नै उहाँहरू चाहिँ अवेरनेस दिएर होस् या अथवा उहाँहरूलाई चाहिँ पहिल्यै नै अवेर गर्नको लागि चाहिँ के के स्टेपहरू अप्नाउन सक्नुहुन्छ?
1: हिजोका हाम्रा नीति नियम कानून कस्तो थियो भन्दाखेरि चाहिँ यो बल्ब माथिबाट खस्यो भने अनि बल्बमा राहत या उद्धार मैले पाउने टाइपका हाम्रा नीति नियम कानूनहरू थिए। तर अहिलेको चाहिँ हेर्दाखेरि नामै चाहिँ दैवी प्रकोप उद्धार ऐन भनेपछि परेपछि मात्रै चाहिँ मलाई उद्धार गर्ने, तर त्यो पर्नै नदिनको लागि चाहिँ यो खस्नै नदिनको लागि चाहिँ त्यस्तो केही उपाय गरिन्नथ्यो। तर अहिले चाहिँ हामी एन्टिसिपेटरी एक्सन पूर्वानुमानमा अनुमानितमा आधारित बनेर चाहिँ आफ्ना प्लानहरूलाई चाहिँ अहिले हामीलाई चाहिँ अलिकति फराकिलो बनाएको चाहिँ छ। र यसमा यही प्लानिङहरू गरिरहँदाखेरि चाहिँ त्यहाँ गाइडलाइन पनि हुन्छ, प्रोटेक्सन जेन्डर इन्क्लुजन पीजीआई को लेन्सबाट तिमीले कुनै पनि कार्यक्रम गर्दैछौ, रेस्पोन्सको प्लानिङ गर्दैछौ भने चाहिँ रेस्पोन्स होइन रेस्पोन्सको प्लानिङ गर्दैछौ भने वाट एभर रिसोर्स यु हेभ त्यसलाई चाहिँ एकचोटि यो पीजीआई को लेन्समा राख, प्रोटेक्सन गर्ने हिसाबले जेन्डर इन्क्लुजन र इन्क्लुजनको हिसाबले चाहिँ राखेर चाहिँ गर्यो भने यी कुराहरू जुन चाहिँ हामी विगतमा छुटाइरहेका छौँ, एक्सक्लुजन भएको चाहिँ छ, त्यो कुराहरू चाहिँ मिनिमाइज भएका चाहिँ देखिन्छ अहिले चाहिँ। त्यही भएर अहिले उहाँले पोलिसीको कुरा गर्नुभयो, हामीले अलिक अझै पनि यसलाई चाहिँ गर्न त बाँकी नै छ। अब हामी चाहिँ त्यो सिस्टममा त्यो प्र्याक्टिसमा चाहिँ गरेर भएर अहिले म बहुतै सेटिस्फ्याक्ट्री लेभलमा त भन्दिनँ, तर विगतको तुलनामा चाहिँ गर्ने हो भने अलिकति क्वाइट सेटिस्फ्याक्ट्री चाहिँ देखिन्छ।
0: सो हाम्रो चाहिँ आगामी दिनहरूमा मदनजी अब यो इन्क्लुसिभिटी इन्क्लुसिभ सिस्टम हुनुपर्छ भन्ने हामी कुरा गर्दै आइरहेको छौँ नि त, तपाईँले चाहिँ आगामी दिनहरूमा यो डिजास्टर रेस्पोन्स सिस्टम चाहिँ अझै इन्क्लुसिभ भएको दिन चाहनुहुन्छ होला, र तपाईँले चाहिँ कस्तो खालको सिस्टम बनोस् भनेर एक्सपेक्ट गर्नुभएको छ?
2: सर्वप्रथम त अब सरकारले होइन, अनि त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय एवं राष्ट्रिय दात्रीय निकायहरूले अपाङ्गतालाई चाहिँ स्वीकार्नुपर्छ, त्यो चाहिँ पहिलो कुरो भयो होइन। त्यसपछि चाहिँ आगामी दिनहरूमा विपद सम्बन्धी अथवा हेल्थ सम्बन्धी अथवा अन्य जे जति अपाङ्गता मैत्री कानूनहरू बन्छन् तिनीहरूमा चाहिँ पूर्णतया अपाङ्गता मैत्री प्रावधानहरू चाहिँ समेटिनुपर्छ र समावेश गर्नुपर्छ भन्ने एउटा दोस्रो कुरो भयो। अनि अर्को चाहिँ हामीसँग चाहिँ डाटा त छ, तर त्यो डाटा चाहिँ डिसएग्रिगेटेड छैन होइन। त्यो डाटा डिसएग्रिगेटेड भयो भने चाहिँ नेपाल सरकार अथवा विभिन्न दात्री निकाय विभिन्न संघ संस्थाहरूलाई चाहिँ काम गर्न धेरै सहज हुन्छ। अपाङ्गता भएका व्यक्तिहरूका निम्ति समतामूलक र चाहिँ समावेशितामा आधारित नीति नियम र अवस्थाको चाहिँ निर्माण भएको चाहिँ म हेर्न चाहन्छु।
0: हजुर धेरै धन्यवाद। र विजयजी हजुर चाहिँ मदन जस्तो यङ एडभोकेट जो चाहिँ डिजेबिलिटी राइट हुनको लागि एक्सेसिबिलिटी स्पेसेसहरू क्रिएट हुनको लागि एडभोकेसी गर्दै आउनु भएको छ, जस्तै युवा साथीहरूलाई चाहिँ कस्तो सन्देश दिन चाहनुहुन्छ?
1: भोगाईको हिसाबले उहाँका आफ्नै सबैका फरक फरक भोगाई छन्, तर अहिले हाम्रो समाजमा जसरी चलिरहेका छौँ या हाम्रा नीति नियम या जे पोलिसीहरू चाहिँ छन् त्यो पर्याप्त चाहिँ छैनन्। अझै हाम्रा स्ट्रक्चरहरू संरचनाहरू धेरै कुराहरू चाहिँ उहाँले उजागर गर्नुभएको छ, त्यो अझै पर्याप्त चाहिँ छैनन्। र अब मदनजी जस्तो युवाहरूले चाहिँ यो विषयहरूमा चाहिँ बारम्बार आफ्नो भोइसहरूलाई चाहिँ स्ट्रङली उठाइराख्नु पर्यो, आफ्नो ग्रुपहरू मार्फत र अरू प्लेटफर्म हामीले पनि कस्तो हुन्छ भने अरू उहाँलाई चाहिँ त्यो ठाउँ दिनु पर्यो, हामीले उहाँलाई पनि त्यो वातावरण चाहिँ दिनु पर्यो र उहाँले पनि त्यो यो विभिन्न मुद्दाहरू खास गरी चाहिँ ह्युमेनिटेरियन रेस्पोन्स, सेक्सुअल रिप्रोडक्टिभ हेल्थ, जुन चाहिँ यो जति अहिले क्लाइमेट चेन्ज जल्दो बल्दो कुराहरू, यसमा चाहिँ उहाँले निरन्तर चाहिँ आफ्नो ग्रुप मार्फत या आफ्नो नेटवर्क मार्फत चाहिँ त्यो कुराहरू चाहिँ निरन्तर त्यो कुराको उठान चाहिँ गरिराख्नुपर्छ भन्ने लाग्छ मलाई।
0: हजुर, हामी चाहिँ हाम्रो कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। हामीसँग आज यहाँ आएर जोडिनु भएकोमा र हाम्रो प्रश्नको उत्तर दिइदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ। हामीलाई आशा छ कि अझै पनि भविष्यमा चाहिँ हामीले डिसिजन मेकिङको सेक्टरमा चाहिँ पिपल विथ डिसेबिलिटीहरूको धेरै नै सहभागिता देख्न पाउँछौँ। धेरै धेरै धन्यवाद।
1: धन्यवाद मैले यो मौका चाहिँ दिनुभएकोमा र मैले पनि चाहिँ यहाँ म यो कोठाभित्र छिर्दाखेरि र पहिलो कोठाबाट बाहिर जाँदाखेरि चाहिँ मैले पर्सेप्सन धेरै चेन्ज भएको, खास गरी मदनजीसँग चाहिँ छिर्दाखेरि चाहे मेरो अरू ल्याङ्ग्वेज युज गर्ने कुराहरू, चाहे मैले चाहिँ मैले ज्वाइन गर्ने ह्युमेनिटेरियन रेस्पोन्सको किटका कुराहरू, त्यो सेटका कुराहरू अर्को, त्यसमा पनि मेरो चाहिँ एउटा पर्सेप्सन चाहिँ चेन्ज भएको छ। म त्यसलाई पनि
2: धन्यवाद सरलाई पनि र प्लान इन्टरनेसनल नेपाललाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किन भन्दाखेरि अपाङ्गता भएका अन्य विविध इस्युहरूमा चाहिँ विगतमा यसरी चर्चा परिचर्चाहरू भइरहेका थिए र यो जलवायु परिवर्तन र हेल्थलाई एक आपसमा जोडेर चाहिँ यसरी कुराहरू भएका थिएनन्, यो हुन जरुरी थियो र आज प्लान इन्टरनेसनलले त्यो कुराको थालनी गरेको छ र हाम्रा कुराहरू सुनेको छ, सुनाई भएका छन्, हामीले आफ्ना कुराहरू यहाँ राख्ने अवसर पाएका छौँ। त्यसका लागि चाहिँ म प्लान इन्टरनेसनल नेपाललाई र हजुरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
0: हाम्रो आजको पोडकास्टमा हामीले जलवायु परिवर्तन र अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ यसले कसरी इफेक्ट पारिरहेको छ र ह्युमेनिटेरियन एडको सेक्टरमा पनि इन्क्लुसिभिटी मेन्टेन गर्नको लागि चाहिँ कसरी काम गर्दै आएको छ र काम भइरहेको छ भनेर छलफल गर्यौं। सुन साथी, मेरो कथा प्लान इन्टरनेसनल नेपालको सोसियल मिडिया प्लेटफर्म र सीआईएन रेडियो नेटवर्क मार्फत हरेक शुक्रबार साँझ 7 बजे हेर्न र सुन्न सक्नुहुन्छ। हेर्न नभुल्नुहोला है।
3: हजुरको रेडियो 102.1 मेगा।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगा।
6: खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्याङ्कन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्याङ्कन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेसाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टो हुन सक्छ भन्ने पाठ हो। त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव

0: प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोरप्रसाद आर्यले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
2: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन, इन्कम ट्याक्स फ्री। यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
0: उहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरीद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
3: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। उहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
4: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
0: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
5: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
6: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेश्वरमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको योहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर र हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिनुपर्छ भनेर प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई चाताको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई चाताको लागि बन्द गरेको हो।
0: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलू टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
7: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
9: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसमविदहरूले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
16: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्ने एक हप्ता समय लाग्छ। अब प्युठान भनेपछि मध्यपश्चिम, त्यस कारणले अबको चार पाँच दिन कुरौ भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसचोटि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
0: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभएको छ।
16: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौं, एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
0: एकरो हुन्छ, उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो, तर तपाईँहरूले फिर्ता गर्ने
16: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछौ।
0: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बच्न सकिन्छ?
16: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
0: धेरैवटा विपदको कुरा गर्नुभयो।
16: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यस कारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यस कारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही क्षण अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढ़ी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध नै गर्छु।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम,
16: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भत्र
17: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
7: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
18: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रवर्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्ये एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
7: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन् जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
17: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायका प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फण्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
19: त्यसो भनिदिनु रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
17: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने हो भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
19: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
17: हुनुहुन्छ, विपद फोकल पर्सन हुनुहुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने, यो मनसुन जन्य विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
19: हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
17: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने, हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभदायी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने, महिलाकै नाममा लाभदायी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
7: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9899043230 9767-65-2429
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310 0142-62-332 9891-2016 98-43-36-91-94
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845-41-100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
10: तेरिका, यो पसलमा धागो सकिएर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
11: न्यू धागो पसल।
12: यो एउटा भक्कु मेसिन पनि छोत्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
11: न्यू धागो पसल।
12: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यायो?
6: त्यही त
13: तपाईहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
14: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
13: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेश्वर।
15: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
16: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: शंकर खत्रीजी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: खास गरी चार महिनादेखि भएको घनघोर जो युद्ध थियो अमेरिका इरान र इजरायलको, यो रोकिएको अर्थमा अब बुझ्न सकिन्छ?
2: यो चार महिनाको युद्ध र युद्धको बीचमा पनि सम्झौताका अनेक प्रयासहरू हुँदै हुँदै यहाँसम्म आइपुग्यो। अब यो सम्झौताका बुराहरूलाई गहिरो गरी अध्ययन गर्ने हो भने यो युद्धलाई रोक्ने कुरामा दुवै पक्ष अधिकतम लचक हुने संकेत गरेका छन्।
1: अनि दुई पक्षको लचकताले यो युद्ध कसरी रोकिन सकिन्छ? युद्ध त खास गरी इजरायल र इरान बीच हो।
2: अब यसलाई अलि ऐतिहासिक ढंगले बुझ्नुपर्छ।
1: हजुर,
2: अब युद्ध चाहिँ तपाईँले भनेको ठिकै हो, यो खास युद्ध चाहिँ इजरायल र इरान बीचकै हो।
1: हजुर,
2: तर इजरायलले चाहिँ विभिन्न बाहनाबाजीमा अमेरिकालाई समेत यो युद्धमा लिएर आएर यो युद्धमा होम्यो। त्यो कारणले गर्दा युद्धले भयानक ठूलो रूप लियो। रूप लिँदै लिँदै यो चार महिनाको अवधिमा यो चाहिँ क्षेत्रीय हिसाबले मध्य पूर्व र चाहिँ वैश्विक हिसाबले दुनियाँले नै ठूलो आर्थिक क्षति र आर्थिक अनिश्चितताको चाहिँ एउटा संकटपूर्ण अवस्थामा गुज्रियो। त्यो कारणले गर्दा अब यहाँबाट लामो समयसम्म यही स्थितिमा रहन सकिँदैन भन्ने निष्कर्ष मध्य पूर्वको अरू राष्ट्रहरूले पनि र समग्रमा विश्वबाट नै त्यो दबाव भएको कारण अब दुवै पक्ष समझदारी मार्फत सम्झौतासम्म पुग्नलाई तयार भएको जस्तो देखिन्छ। अब इजरायलको सन्दर्भमा युद्ध चाहिँ इजरायल र इरानको हुने सुरुवाती चरणमा, तर सम्झौता चाहिँ अमेरिका र इरानको भएर कसरी उत्पुगो लाग्छ भन्ने सन्दर्भमा अलिकति त्यहाँको अहिलेको वस्तुगत परिस्थिति बुझ्दाखेरिमा अमेरिका यो युद्धबाट कुनै पनि हालतमा चाहिँ प्याक हुन चाहन्छ। किन भन्दा आसन्न चाहिँ यो चुनाव र विश्वव्यापी रूपमा नै आर्थिक मन्दीमा गइरहेको यो दुनियाँलाई रोक्ने कुरा इजरायलसँगको चाहिँ सम्बन्ध भन्दा पनि यो चाहिँ बढी महत्वपूर्ण भएर आएको कुरा अमेरिकाले यो सम्झौता मार्फत स्वीकारेको छ। त्यो कारणले गर्दा इजरायल बिना नै पनि एउटा चाहिँ समझदारी हुँदै सम्झौता मार्फत यो अहिलेको यो चाहिँ समस्यालाई समाधान गर्ने दिशामा अमेरिका अगाडि बढेको जस्तो देखिन्छ।
1: इजरायली प्रधानमन्त्रीको टिप्पणी छ बेन्जामिन नेतन्याहुको, अमेरिका र इरान बीचको सम्झौता भए पनि इजरायलसँगको हाम्रो संघर्ष रोकिएको छैन, अर्थात अन्त्य भएको छैन। यसको अर्थ अमेरिका र अब इरान चाहिँ लडाई नलड्ने भए, अर्थात इजरायल र इरानको युद्धमा अमेरिका प्रवेश गर्दैन भन्ने मात्रै हो कि इजरायली आक्रमण भएको खण्डमा के हुन्छ भन्ने सन्दर्भ पनि यसले बोल्छ?
2: मलाई लाग्छ अमेरिका अब यो दोहोरो रणनीतिमा छ जस्तो देखिन्छ।
1: हजुर,
2: अमेरिका इरानसँग सम्झौता गर्ने, सहमति गर्ने र शान्तिको लागि प्रयास गर्ने, आर्थिक नाकाबन्दीहरू खुलाउनको लागि प्रयास गर्ने, सँगसँगै इजरायललाई पनि तिमीहरू हाम्रा कारणले गर्दा सुरक्षित छौ, हामी तिमीहरूको सुरक्षाको गारेन्टी लिन्छौ, अहिले यो हामीले ओभरअल ढंगले जुन गरेको चाहिँ सम्झौता छ त्यो सम्झौतामा हाम्रो समझदारी छ, त्यसमा तिमीहरूलाई पनि फाइदा हुन्छ भन्ने ढंगले कन्भिन्स गर्न खोजिरहेको जस्तो देखिन्छ। सायद अमेरिका त्यही दोहोरो रणनीतिमा अगाडि बढ्छ, इरानसँग एक ढंगको समझदारी को तर्फ अगाडि बढ्ने र इजरायलसँग अर्को ढंगको समझदारीमा अगाडि बढ्ने जस्तो देखिन्छ।
1: अब यहाँ सम्बन्ध इरान र इजरायल र अमेरिकाको पनि छ, यदि मानौ अमेरिका बिनाको इजरायल वा इजरायल बिनाको अमेरिका, यो अवस्थामा के हुन्छ?
2: अमेरिका बिनाको इजरायल र इजरायल बिनाको अमेरिका वास्तवमा अलि अगाडि समयसम्म यसलाई कल्पना पनि गरिँदैन थियो। किन भन्दा अमेरिकाको ओभरअल इकोनोमीमा इजरायली आर्थिक रूपमा चाहिँ जोडिएका एउटा पंक्तिको ठूलो कन्ट्रिब्युसन रहेको, त्यसले चाहिँ अमेरिकाको ओभरअल राजनीतिलाई कन्ट्रोल गर्छ, निर्णय गर्छ भन्ने व्याख्या विश्लेषण हुन्छ, त्यो एकहरूले त्यो यथार्थ पनि हो। त्यसै गरी इजरायल भन्ने मुलुक पनिदेखि नै अहिलेसम्म चाहिँ अमेरिकाले सुरक्षा छाता त्यसरी प्रदान गरेको छ कि उसको सबैभन्दा ठूलो चाहिँ चिन्ता चासोको विषय नै इजरायल हो जसरी ऊ प्रस्तुत हुँदै आएको थियो। त्यो कारणले गर्दा इरान इजरायल बिनाको अमेरिका र अमेरिका बिनाको इजरायल त्यो कल्पना गर्न नसकिने स्थिति थियो, तर आज परिस्थिति बदलिएको छ। परिस्थितिले के भइरहेको छ भन्दा अमेरिका यो बदलिएको परिस्थितिमा इरान इजरायलको सुरक्षा स्वार्थमा मात्र अडेर आफ्ना चाहिँ आर्थिक हित र चाहिँ अमेरिकाको चाहिँ जुन राष्ट्रिय स्वार्थ छ त्यसलाई दाउमा लगाउन तयार छैन, नयाँ ढंगले अब अगाडि बढ्नुपर्छ भनेर यो विश्वमा आएको शक्ति सन्तुलनको अथवा शक्तिमा आएको फेरबदल र सुरक्षामा आएको जुन प्रविधिमा अथवा चाहिँ जुन खालको संयन्त्र र सैन्य चाहिँ शक्ति कतिको कुरा छ त्यसमा आएको फेरबदलको संकेत हो यो।
1: अब खास गरी यो जो सम्झौताका मुख्य मुख्य मुद्दा देखिन्छ, अब इरान एक्लै लडिरहेको थिएन, प्रोक्सी वारको रूपमा उसले त विभिन्न समूहहरूमा लगानी गरेको र प्रवर्धन गरेको आरोप लाग्दै आएको थियो र एक अर्थमा त्यो सत्य नजिक पनि जस्तो लाग्छ। जस्तो हुथीदेखि हिजबुल्लासम्मको, लेबनानसम्मको यी देशहरूको जो समूह छ र जो प्रोक्सी वार थियो त्यसबारे यो सम्झौताले बोलेको छैन र इजरायलको सबभन्दा ठूलो टाउको दुखाइ त्यहाँ पनि देखिन्छ। अब यो कसरी सल्टिन्छ त?
2: होइन, यो सम्झौता अथवा यो समझदारी पत्र केही अगाडि नै हस्ताक्षर हुने तयारी थियो, तर इरानले म एक्लै छैन, हामीसँग जो प्रोक्सी वार लडिरहेको हिजबुल्ला रहेको जो लेबनान छ, त्यो लेबनानमा जसरी चाहिँ इजरायलको तर्फबाट एकलौटी ढंगले चाहिँ आक्रमण भइरहेको थियो, हो त्यसलाई पनि त्यो चाहिँ समझदारी पत्रको अभिन्न अङ्ग बनाउनु पर्छ भन्ने मागकै आधारमा चाहिँ त्यो अलिकति ढिला हुँदै त्यसलाई चाहिँ इजरायलले कूटनीतिक ढंगले त्यसलाई एक नम्बर पुरामा राख्न सफल भयो। त्यो भएकाले गर्दा यो चाहिँ लेबनान अथवा चाहिँ त्योसँग जोडिएको हिजबुल्ला यो समझदारी पत्रबाट बाहिर छ भन्ने कुरा हुँदै होइन, त्यो समझदारी पत्रको एकदमै केन्द्रमा त्यो छ। त्यो कारणले गर्दा अमेरिकाले उसलाई के कुरामा चाहिँ बाध्य बनाएको छ भन्दा उसँग चाहिँ मिलेर पोक्सी वा लडिरहेको हिजबुल्ला र हिजबुल्ला रहने त्यो लेबनान को सन्दर्भमा इरान एकदमै सेन्सिटिभ छ भन्ने कुरा उसले चाहिँ अमेरिकालाई त्यो समझदारी पत्र मार्फत म्यासेज दिएको छ। त्यो कारणले गर्दा इरान आफूसँग जोडिएको सबै पक्षलाई चाहिँ सुरक्षित ढंगले चाहिँ समझदारी पत्रमा इन्क्लुड गर्न सफल भएको छ।
1: यसको अर्थ इरानको जित जस्तो देखियो नि त यो त सारा सबै हिसाबले हेर्दाखेरि।
2: तपाईँले 14 बुदा छ, 14 बुदामा सरस्वती प्रत्येक बुदाहरू पढ्नुभयो भने प्रत्येक बुदामा चाहिँ तपाईँले इरान पक्ष हारी भएको देख्नुहुन्छ। पहिलो नम्बर बुदामा चाहिँ यो अमेरिकाले इरान भन्ने मुलुकलाई चाहिँ अस्वीकार गर्छौ, पुरै रेजिम चेन्ज गर्छौ, त्यो सिभिलाइजेसन सकाइदिन्छु भनेर जुन ढङ्गको चाहिँ युद्ध सुरु गरेको थियो, तर आज आएर चाहिँ तत्काल युद्ध विराम गर्ने, युद्ध विराम इरानसँग मात्रै होइन त्यो लेबनानलाई पनि समेटेर युद्ध विराम गर्ने, युद्ध विराम हुँदै चाहिँ युद्ध विराममा जाने, सँगसँगै त्यसको चाहिँ दोस्रो नम्बर पुरामा सार्वभौमिकताको सम्मान गर्ने भनेर इरानलाई उसले अब सार्वभौमिकता सम्मान गर्ने ठाउँमा आइपुगेको छ। यो भनेको इरानको सबैभन्दा ठुलो जित हो। यो तपाईँले यो चाहिँ युद्ध भएपछि दुई चारवटा चाहिँ मेजर घटनालाई चाहिँ हेर्नु हो भने अमेरिकी राष्ट्रपतिले यदि त मैले भनेको मान्दछ भने मान्नु होइन भने तेरो सिभिलाइजेसन सकाइदिन्छु भन्ने जुन अभिव्यक्ति एकदमै गैर जिम्मेवारपूर्ण अभिव्यक्ति थियो, त्यो अभिव्यक्तिको जवाब यो दोस्रो नम्बर पुराले दिएको छ कि यो हाम्रो चाहिँ सिभिलाइजेसन सकिने होइन, इरान भन्ने मुलुक सकिने होइन, इरानको रेजिम चेन्ज हुने होइन, केही पनि हुनेवाला छैन भन्ने ढङ्गको म्यासेज चाहिँ त्यो दोस्रो नम्बर पुराले दिएको छ। त्यसै गरी तेस्रो नम्बरको पुरामा हेर्ने हो भनेदेखि त्यो चाहिँ अब अलिकति 60 दिनको चाहिँ वार्ताको समय सीमाका बारेमा त्यहाँ कुराकानी गरेको छ। त्यसमा पनि हेर्दाखेरिमा चाहिँ यसको मुख्य केन्द्र भागमा चाहिँ हर्मुजको चाहिँ व्यवस्थापन, त्यही क्षेत्रीय अथवा पोक्सी वारहरूमा चाहिँ लडिरहेका क्षेत्रीय संगठनहरूको चाहिँ व्यवस्थापन र कुराहरू यहाँ बढी अभिव्यक्त भएको देखिन्छ। र यो तेस्रो बुदाको सन्दर्भमा थोरै कुरा गर्दाखेरिमा चाहिँ हिजो यस्ता सम्झौताहरू समझदारीहरू पश्चिमाहरूले निर्माण गरेका संस्थाहरूले गर्थे यो सम्झौताहरू, तर आज यो समझदारीको केन्द्रमा को छ भन्दाखेरि भर्खरै उदयमान हुँदै गरेका दक्षिण एसियाली मुलुक पाकिस्तान यो सबै सम्झौता गरेको केन्द्रमा छ। भन्नुको मतलब के हो त भन्दा यसले पनि यो दुनियाँको शक्ति सन्तुलन चाहिँ फेरबदल आएको र मध्यस्थता गर्ने क्यापासिटी पनि हिजो स्थापित संघ संस्थाहरूले गुमाउँदै गएर नयाँ खालको चाहिँ परिस्थिति निर्माण भएको संकेत गर्छ। र यसमा हेर्दा चाहिँ पाकिस्तान र सँगसँगै जोडिएका अरू केही क्षेत्रीय हिसाबले जोडिएका मुलुकहरूको जित भएको देखिन्छ। त्यसै गरी तपाईँ 14 नम्बरको पुरा अलिकति गयो गरी हेर्नु हो भनेदेखि यसमा चाहिँ अमेरिकाको चाहिँ त्यहाँबाट चाहिँ आफ्नो सैनिकहरू प्याक गर्ने, सैनिकहरू फिर्ता बोलाउने, तीस दिनभित्र चाहिँ एक ढङ्गले चाहिँ त्यहाँबाट हटाउने कुरा गरेको छ होइन। त्यसै गरी त्यो कुराबाट के भयो त भन्दा त्यसमा पनि इरानलाई सकाउँछु, इरानको चाहिँ मैले पहिलो लेयर सकाएँ, दोस्रो लेयर सकाएँ, तेस्रो अलि मात्रै बाँकी छ, अमेरिकी इरान सबै हिसाबले कम्प्लिट ध्वस्त भइसक्यो, सकिसक्यो भनेर अमेरिकी राष्ट्रपतिले दिएको पटक पटकको बयान वक्तव्य बाजेलाई यसले कम्प्लिटली खारेज गरेको छ। यसमा पनि इरानको चाहिँ जित भएको देखिन्छ सम्झौतामा छु हेर्दाखेरिमा। र अर्को 5 नम्बरको बुदामा चाहिँ अब यो स्टेट अफ हर्मुजलाई चाहिँ पुनः सञ्चालनमा ल्याउने कुरो छ। यसमा चाहिँ सरस्वती बाहिरबाट हेर्दा चाहिँ अमेरिका लगायत समग्र विश्वको नै जित भएको देखिन्छ, किनभने यदि यसलाई कायम लगाएको राखेको भए यो मुलुक चाहिँ एकदम निकट भविष्यमा नै चरम आर्थिक बन्दीमा जाने निश्चित थियो। त्यो कारणले गर्दाखेरिमा यो चाहिँ त्यो देखिन्छ। तर सँगसँगै के हो त भन्दा चाहिँ त्यो संयोग समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि त्यहाँका सभामुखको चाहिँ अभिव्यक्तिलाई अलिक गहिरो गरी हेर्ने हो भने उनले अब स्टेट अफ हर्मुज हिजोको स्थितिमा रहँदैन है
1: हजुर
2: 60 दिनपछि हामी चाहिँ के ढङ्गले त्यहाँ चाहिँ त्यो चाहिँ अलिकति कर उठाउन थाल्छौँ भनेको छ नि कर चाहिँ के उठाउने भन्दा कर भनेको चाहिँ ओमनसँग मिलेर एउटा समझदारी पत्र हामी बनाउँछौँ त्यस्तै आधारमा कर उठाउँछौँ कर भनेको चाहिँ अलिकति वातावरणीय चाहिँ क्षतिपूर्तिको कुरा होला त्यहाँ लाग्ने खर्चहरू होला भनेर भनेको छ त्यस्तो हेर्दाखेरिमा पनि अलिकति भित्रतिर हेर्दाखेरिमा इरानले धेरै गुमाएको जस्तो देखिँदैन अर्को सबैभन्दा चाहिँ महत्वपूर्ण कुरो भनेको चाहिँ 6 र 7 बुरामा व्यापक ठुलो स्केलको आर्थिक र वित्तीय प्याकेज घोषणा गरिएको छ भलै त्यो वित्तीय चाहिँ सहयोग कसले दिने भन्ने कुरो प्रष्ट पारिएको छैन नभए पनि जुनसुकै स्रोतबाट भए पनि इरानले त्यो चाहिँ आर्थिक र वित्तीय प्याकेज पाउने कुरा यसले सुनिश्चित गरेको छ त्यसको निम्ति के हो भने जब चाहिँ अहिले इतिहासमा पनि हेऱ्यौँ भने युद्धहरू हुन्छ नि युद्ध र युद्धको परिणाम आएपछि हार्ने पक्षले जित्ने पक्षलाई आर्थिक रूपमा सैन्य रूपमा अथवा चाहिँ जनशक्तिको हिसाबले चाहिँ क्षतिपूर्ति दिने चलन छ त्यसै यो हेर्दाखेरिमा चाहिँ यसमा चाहिँ यो सबै हिसाबले चाहिँ अमेरिका कमजोर भएको र यो चाहिँ इरानलाई उसले चाहिँ त्यो आर्थिक सहयोग दिने जस्तो देखिन्छ त्यहीमा पनि इरान अलिकति माथि परेको जस्तो देखिन्छ अब इरान चाहिँ सबै हिसाबले पछिल्लो समय छेदविछेद भएको छ त्यहाँ त्यस कारण संरचनाहरू आर्थिक संयन्त्रहरू नाकाबन्दीको कारणले गर्दा त्यो कारणले गर्दा यो आर्थिक र वित्तीय प्याकेज चाहिँ इरानका लागि चाहिँ एउटा अक्सिजनको काम गर्ने प्राणवायु जस्तो काम गर्नेछ यसले र यसले इरानलाई चाहिँ फेरि नयाँ ढङ्गले उठ्नको लागि यसले चाहिँ एकदमै ठुलो सहयोग पुर्याउने देखिन्छ सँगसँगै यो आधुनिकीकरणमा पनि यसले योगदान पुर्याउने देखिन्छ
1: हजुर अब यो समझदारीको सन्देश चाहिँ जो 4 महिनासम्म लाग्छ एकैछिनमा अमेरिका र इजरायल मिलेर त ध्वस्त पार्ने छ इरान जस्तो लागेको थियो ऊ जसरी लड्यो यसको अर्थ के अब विश्वमा शक्ति समीकरण फेरिँदैछ भन्ने सन्देश हो यसको अर्थ के हो अब जो आर्थिक रूपमा एउटा ऊर्जा संकट देखिएको थियो त्यो पनि अब समाधान भएर एउटा नर्मल प्रक्रियामा छिर्छ र यो संकट पनि टरेको भन्ने अर्थमा लिन्छ यो दुईटा पाटोलाई तपाईँ कसरी लिनुहुन्छ शक्ति समीकरण फेरिएको र हाम्रो ऊर्जा संकट अब टरेको अर्थमा कसरी लिने
2: यो अहिलेको यो समझदारीलाई 14 पुत्री समझदारीलाई गहिरो ढङ्गले हेर्ने हो भने यो भनेको चाहिँ शक्ति सन्तुलनमा आएको फेरबदल र रूपान्तरणको यो एउटा लिटमस टेस्ट हो
1: हजुर
2: यसलाई यसरी बुझ्नुपर्छ किनभनेदेखि यो दुनियाँले के सोचेको थियो भन्दा अमेरिका र इजरायल मिलेर इरानलाई त तपाईँले भनेको जस्तै केही चाहिँ दिनमै अथवा केही हप्तामै कम्प्लिटली ध्वस्त पार्छ भन्ने थियो तर इरानले यसरी चाहिँ एकदमै योजनाबद्ध ढङ्गले चाहिँ एस्टिमेट्रिक वार लड्यो त्यो आफैमा अद्भुत छ र यदि यो चाहिँ यो द्वन्द व्यवस्थापन अथवा चाहिँ सैन्य मामिलामा चाहिँ चासो राख्नेहरूको लागि यो गहिरो अध्ययनको विषय पनि हुनसक्छ
1: हजुर
2: अनि अब यसको संकेत चाहिँ के हो भनेदेखि यो युद्ध कसरी लड्यो भन्दा यसलाई अलिकति अझै अगाडि पढेर हेर्ने हो भने जब चाहिँ अमेरिकाले इराकमाथि आक्रमण गरेको थियो त्यो इराकमाथिको आक्रमणबाट इरानले धेरै ठुलो पाठ सिकेको देख्न सकिन्छ त्यही पाठका कारणले गर्दा अमेरिकासँगको युद्ध असम्भव भावी छ हामीले अमेरिकासँग लड्नुपर्छ त्यो लड्नको लागि हामीले चाहिँ कसरी त्यसलाई रेसिस्ट गर्ने भनेर उसले आफूलाई एकदमै सबै हिसाबले तयार पारेको देखियो किन भन्दा यो आज चाहिँ अझ राजनीति शास्त्रीहरूको लागि त यो एकदमै अध्ययन गर्ने विषय हो त्यस्तोले चाहिँ त्यो पहिलो लेयरका धेरै मान्छेहरू सब त्यो दोस्रो लेयरका धेरै मान्छेहरूलाई चाहिँ अमेरिकाले चाहिँ सखा बनायो त्यो हुँदाहुँदै पनि त्यहाँ चाहिँ त्यो राजनीति नेतृत्व चाहिँ का हिसाबले कहिले पनि त्यो शून्यताको स्थितिमा गएन एउटा पछि अर्को अर्को पछि अर्को त्यसरी एउटा चाहिँ राजनीतिक सम्बन्ध तिनीहरू निर्माण गरेका रहेछन् अर्को इकोनोमिक ढङ्गले हेर्ने हो भने यस्तो खालको रेसिस्टेन्ट चाहिँ इकोनोमीहरू तयार गरेका रहेछन् यत्रो लामो नाकाबन्दी यत्रो युद्ध यत्रो चाहिँ संकटमा पनि त्यहाँ कोही भोकमरीले परेको कोही चाहिँ त्यसको ठुलो समस्यामा परेको जस्तो चाहिँ न्युजहरू हामीले चाहिँ पढ्नु पर्ने सुन्नु पर्ने भने मतलब त्यसको लागि आफूलाई तयार पार राखेको थियो र चाहिँ यो एकदमै ठुल्ठुला शक्तिशाली भनिएका यो चाहिँ लाखौं लाख सेना भएका एटोमिक बम भएको र धेरै त्यस्तो ब्यालिस्टिक मिसाइलहरू भएको मुलुकसँग पनि सामान्य मुलुकले पनि र अलि टेक्नोलोजीलाई फरक ढङ्गले प्रयोग गरेर सामान्य ड्रोनहरू सामान्य मिसाइलहरूले पनि यसरी रेसिस्ट गर्न सक्छ भन्ने कुरा यो दुनियाँले नै नसकेको चाहिँ परिणाम इरानले फरक ढङ्गले देखाइदियो त्यसलाई अर्को ढङ्गले हेर्दाखेरिमा चाहिँ अब अलिकति यसमा यदि आर्टिफिसियल इन्टेलिजेन्स पनि कुरा जोड्नुपर्छ होला त्यो इरानले त्यसलाई अधिकतम प्रयोग गरेको जस्तो देखिन्छ जुन चाहिँ इजरायल र अमेरिकाको अपेक्षाको विपरीत त्यो कारणले गर्दा अबको युद्ध जुन ढङ्गले परम्परागत ढङ्गले चाहिँ यस्तो चाहिँ परम्परागत ढङ्गले चाहिँ त्यसलाई प्रयोग गर्ने कुराको यो अन्त्य पनि हो सायद मलाई लाग्छ अबको युद्ध भनेको चाहिँ तपाईँको इआईसम्म आइपुगेको छ, अब हुँदाहुँदै यो चाहिँ अब सेटेलाइटसम्म जान्छ जस्तो बुझिन्छ।
1: हजुर,
2: त्यो के भनेको भन्दाखेरि चाहिँ अबको चाहिँ त्यो किनेको भन्दा यो सबै कुराको केन्द्रमा हेऱ्यो भने सेटेलाइट मार्फत सठिक प्रहारको चाहिँ अभ्यास अहिले भयो
1: होइन,
2: त्यसको कारणले त्यही वरिपरि रहेर चाहिँ त्यो बदलिएको युद्धको युद्ध कलालाई हामीले हेर्नुपर्छ।
1: हजुर, अब
2: इरानले आफूलाई अब्बल साबित गर्छ।
1: हजुर, अब खास गरी ऊर्जा संकटसँगै जो आर्थिक संकटको घण्टी बजेको थियो त्यो टरेको अर्थमा चाहिँ कति बुझ्न सकिन्छ?
2: त्यो त स्वाभाविक हो, लगभग लगभग 20 तपाईँको तेलमा 20-25% र ग्यासमा 30% चाहिँ ढुवानी हुने त्यो मार्ग सहज ढङ्गले चाहिँ सुचारू हुँदाखेरिमा त्यसले त यो दुनियाँकै इकोनोमीलाई एकदमै ठुलो असर परिहाल्छ। यो कुरा हामी चाहे नै महसुस पनि गर्न सक्छौँ र यो अहिले एकदमै सबै हिसाबमा यसको चाहिँ असर परेको छ। त्यो असर हामीले पनि महसुस गरिरहेका छौँ, हामीले सामान्य भाँडामा महसुस गरिरहेका छौँ होइन। त्यो कारणले गर्दा त्यो कुरा सहज भएपछि त्यो आर्थिक हिसाबले अहिलेको यो संकट टर्दै आर्थिक मन्दीमा जाने कुराबाट दुनियाँ जोगिन्छ।
1: अब हामी नेपाल चाहिँ जस्तो ऊर्जा संकट जो एक खालको मूल्य वृद्धि थियो महँगिएको थियो, यो अब घट्ने कति विश्वस्त हुन सक्छौ नेपाल मामिलाको कुरा?
2: अब हाम्रो चाहिँ अलिक फरक हुन्छ, बढ्दाखेरिमा बढ्ने घट्दाखेरिमा नघटिहाल्ने चाहिँ ट्रेन्डबाट हामी गुज्रेका छौँ।
1: हजुर,
2: हामीले त्यस्तै खालको सम्बन्धहरू बनाएका छौँ। अब हामी यो कुरामा चाहिँ हामी नेपालले धेरै ठुलो क्वेसन पनि उठाएको पाउँदिनँ म, तर बढ्दा बढ्ने घट्दा घट्ने त्यो ट्रेन्ड पक्रियो भने अब हामी त्यो ग्लोबल ट्रेन्डसँग अगाडि बढ्न सक्छौँ, हामीले पनि त्यही गर्नुपर्छ। तर म त्यही गर्ने कुरामा त्यति विश्वास त छैन
1: होला भन्ने विश्वास त छैन,
2: म त्यति विश्वास लाग्दैन, किनकि अब हामी चाहिँ बढ्दाखेरिमा बढाइहाल्ने घट्दाखेरिमा नघटाउने त्यो कल्चरबाट आएका छौँ।
1: हस्, यहाँको यो महत्त्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद, नमस्कार।
1: हामीसँग हुनुहुन्थ्यो अन्तर्राष्ट्रिय मामिलाका एकजना जानकार शंकर खतिवडा। उहाँसँग हामीले इरान अमेरिका बीचको युद्ध अन्त्य गर्ने जो समझदारी छ, 14 बजी समझदारीको विषय, भलै त्यो हस्ताक्षर भएको छैन, त्यो पाटो र यस पछाडि विश्व मञ्चमा देखिन सक्ने शक्ति समीकरणको फेरबदल, आर्थिक संकट टरेको मामिला लगायतलाई जोडेर संवाद गर्यौं। अर्को अंकमा फेरि तपाईँहरू भेट हुने नै छ। हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
5: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
5: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्ने।
10: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
9: सुन्नु भए त
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुदे।
5: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848 40 0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
11: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
12: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
13: हो र?
12: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
13: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
12: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
13: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
12: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगा।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोभाइडर जय मानन्दर, फोन 0485402439, 0485402433 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
13: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
14: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
15: हजुरको रेडियो 102.1 मेगा।
16: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीमाथि अनुचित दबाव दिएका भन्ने विवरणबारे दुवै सदनमा सरकारमाथि प्रश्न।
17: आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इच्छामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने?
16: यसै साता भएको भनिएको उक्त घटनाबारे के भन्छन् कानूनी मामिलाका जानकार?
18: काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
16: कानूनविद विपिन अधिकारी र एक वरिष्ठ अमेरिकी अधिकारीद्वारा इजरायल र हिजबुल्लाह बीच युद्ध विरामको पुष्टि। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
19: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। गैरातीको सघन लड़ाईपछि इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। एकजना वरिष्ठ अमेरिकी अधिकारी र एकजना इजरायली सैनिक प्रवक्ताले यसलाई पुष्टि गरेका छन्। आईडीएफका प्रवक्ताले युद्ध विराम कार्यान्वयनमा रहेको तर आवश्यक परे सेनाले पुनः सैन्य कार्यवाही गर्ने बताए। अमेरिका र इरान बीचको वार्तालाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ पछिल्लो सहमति भएको हो। आज अमेरिका र इरान बीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो। लेबनानले मध्यरात यताका इजरायली हवाई आक्रमणमा कम्तीमा 47 मारिएको बताएको थियो भने इजरायलले हिजबुल्लाले 4 सैनिक मारिदिएपछि आफूले जवाफी आक्रमण गरेको जनाएको थियो। इटलीका विदेश मन्त्री एन्टोनियो टायनीले प्रधानमन्त्री जोर्जा मेलोनी बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक टिप्पणी गरेको भन्दै आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन्। यसै सप्ताहन्तमा उनी अमेरिका जाने तय भएको थियो। मेलोनी प्रति ट्रम्पले गरेका टिप्पणी गम्भीर र अनुपयुक्त भएको टायनीले बताएका छन्। फ्रान्समा यसै साता भएको G7 सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिचाउन बिन्तीभाव गरेको ट्रम्पले एउटा इटालियन टेलिभिजन नेटवर्कसँग भनेका थिए। सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीले भनिन्, डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति पूर्णत बनावटी हो। म वास्तवमा स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूसँग किन यस्तो व्यवहार गर्छन् मलाई थाहा छैन। यो पहिलो पटक भएको पनि होइन। इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनी। ब्रिटेनमा प्रधानमन्त्रीसँग सम्बन्धित सम्पत्ति र कारहरूमा आगजनी गर्न षड्यन्त्र गरेको आरोपमा दुईजना पुरूषहरूलाई जेल सजाय सुनाइएको छ। रूसी भाषा बोल्ने एकजना ह्याण्डलरले टेलिग्राम एप मार्फत संयोजन गरेको भनिएको उक्त आक्रमणमा संलग्न रहेकोमा एकजना युक्रेनीलाई 7 र अर्का रूमेनियाली व्यक्तिलाई 2 सजाय सुनाइएको छ। बीबीसीले उक्त संयोजन गर्ने व्यक्ति एकजना रूसी कूटनीतिज्ञ रहेको पुष्टि गरेको छ, तर रूसको राजदूतावासले मस्को संलग्न रहेको हुन सक्ने भन्ने आरोप अस्वीकार गरेको छ। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानमा इस्लामवादी लड़ाकूहरू लुकेर बस्दै आएका स्थानहरूमा आफ्नो हवाई फौजले रातभरि हमलाहरू गरेको जनाएको छ। सीमा पार आक्रमणहरूका लागि योजना बनाउन प्रयोग गरिएका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा हवाई हमला गरिएको सामाजिक सञ्जाल एक्स मार्फत उसले बताएको हो। पाकिस्तान सरकारले आफ्नो भूमिमाथि हमला गरिएको अस्वीकार गरेको छ। र भारतको एउटा अदालतले सन्देश आदान प्रदानका लागि प्रयोग हुने एप टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगाउने सरकारी कदम उल्टाउन अस्वीकार गरेको छ। चिकित्सा अध्ययन प्रवेश परीक्षाका प्रश्नपत्र चुहावट भएको विषयमा भारत सरकारले सन्देश पठाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
16: साझा पखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दवाबपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दवाब दिएको भनिएको घटनाको आलोचना गरे।
17: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नै सेवामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
16: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
20: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
16: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रश्न पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
21: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। शाही प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
16: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
18: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। अख्तियारको दुरूपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले कुनै किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
0: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
18: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ, यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन् र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैन थियो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ यहाँ।
0: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन, विधिको शासनमा माथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
18: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन, र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो, अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन, यो इस्यू के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
0: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
18: संक्षेपमा भन्दा अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
1: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो काम कर्तव्य र निष्ठाप्रति हामी सचेत छौं भनेर।
16: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गए राती दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणीन्द्र दाहालबाट।
22: इजरायलको डिफेन्स फोर्सले हिजबुल्लाह र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लडाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गए राती कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्लाह समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
16: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
6: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
6: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
6: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844 20 05 96 0447 590 453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 45 398 0848 45 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
9: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848 087 828, 9827 87 82, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो

0: देखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896962998।
0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765 72 69 36, 9817 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
1: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। यो वर्षको वैशाखपछि आजसम्म 2 महिना र केही दिनको अन्तरालमा विपज्जन्य घटनामा परेका 105 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले गएको वैशाख 1 गतेदेखि आज असार 5 गतेसम्मको अवधिमा 2211 विपदका घटनामा परेर 105 जनाको मृत्यु भएको र 605 जना घाइते भएका जानकारी दिनुभएको छ। प्राधिकरणले आज सार्वजनिक गरेको अध्यावधिक विवरणमा उक्त अवधिमा 3092 घर प्रभावित भएको जनाइएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 21 जनाको मृत्यु भएको छ। त्यसपछि आगलागीबाट 16 जना र सर्पदंश तथा चट्याङबाट 14 जनाको मृत्यु भएको छ। सरकारले संघीय संसदमा 4 प्रतिस्थापन विधेयक पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सहकारी सार्वजनिक खरिद सम्पत्ति शुद्धिकरण निवारण तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी कानून संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। सरकारले सार्वजनिक गरेको बैठकका निर्णय अनुसार संसदमा पेश गरिने प्रतिस्थापन विधेयकमा सहकारी ऐन 2074 संशोधन गर्न भनेको विधेयक, सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न भनेको विधेयक, सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न भनेको विधेयक तथा स्वास्थ्य विज्ञान तथा

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपालीलाई संशोधन गर्न बनेको विधेयक रहेका छन्। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्मतर्फ गरी 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय स्थित निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटरले उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेता घोषित हुनुभएको छ भने उत्कृष्ट अभिनेताको पुरस्कार फरान फिल्मबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट 4 अध्यादेश स्वीकृत भएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। त्यो अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाले सार्वजनिक खरिद 2 संशोधन, सम्पत्ति शुद्धिकरण निवारण 3 संशोधन, सहकारी 1 संशोधन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। प्रतिनिधि सभा बैठक 6 दिनका लागि स्थगित भएको छ। शुक्रबार प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले बैठक 11 गतेसम्मको लागि स्थगित गरिएको जानकारी गराउनु भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन यही 7 गतेदेखि चितवनमा हुँदैछ। प्रतिनिधि सभामा रासोपाको झण्डै 2/3 बहुमत छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी मुआगेलले गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका विषयलाई स्पष्ट पार्दै उहाँले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो। सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको। वैशाखमा बसेका 9 र जेठमा बसेका 6 गरी 15 बैठकको निर्णय एकैपटक सार्वजनिक भएको। पछिल्लो निर्णय अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि खटित गठित सिफारिस समितिले गरेको छनौट प्रक्रिया रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरेको छ। समितिको अध्यक्ष पदमा बलभद्र वास्तुला तथा सदस्यहरूमा अमीर प्रसाद अनिउपानी, पद्मनिधि स्वती र डाक्टर रिहना श्रेष्ठ नियुक्त हुनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। साउन 2 गते अनिवार्य अंग्रेजी 1 विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनका लागि सानोको नम्बर भएको विषयको परीक्षा हुनेछ। त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा 2 विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा 12 परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका छन्।
गृहमन्त्री सुदन गुरुङले सिन्धुलीका प्रहरी हिरासतमा श्री कृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रसभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाब दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको माग अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। ललितपुरका जावला खेलमा रहेको सदर चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। चिड़ियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि अर्को सूचना नआउन्जेलसम्मका लागि चिड़ियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचान व्यवसाय महासंघले जनाएको छ। औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूलनाराका साथ बुटे माझी हायु मुसहर र बनकरिया समुदायका लागि सञ्चालन गरिएको स्वरोजगार परियोजना अन्तर्गतको 7 दिने घरवास होमस्टे व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ। मन्थली नगरपालिकाको समय माझी उत्थान संघ रामेछापको सहजीकरण तथा उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा सञ्चालन भएको तालिममा माझी समुदायका 20 महिला तथा पुरूषको सहभागिता रहेको थियो। रामेछापको लिखुतामको सिकाउपालिकाको न्यायिक समितिको आयोजना तथा इलाका प्रहरी कार्यालय धोबी रामेछापको सहजीकरणमा विद्यालय स्तरीय कानूनी सचेतना कार्यक्रम गाउँपालिकाका 5 माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिपा पाखरिनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा नम्बर 5 श्री झटेश्वर माध्यमिक विद्यालय र श्री बुद्ध जनप्रिय माध्यमिक विद्यालय वडा नम्बर 4 श्री भिङ्गेश्वर माध्यमिक विद्यालय कोटगाउँ र धारापानी तथा वडा नम्बर 3 स्थित श्री वीरखेश्वर बान्धवीक विद्यालय खोलमा गाउँमा आयोजना गरिएको थियो। सिन्धुलीमा पत्रकारहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न विषयगत तालिम सञ्चालन हुने क्रम जारी रहेको छ। खोज पत्रकारिता, फोटो भिडियो पत्रकारिता तथा मोबाइल पत्रकारिता सम्बन्धी प्रशिक्षण सम्पन्न भइसकेको अवस्थामा अब कृत्रिम बुद्धिमत्ता यही सम्बन्धी विशेष तालिम आयोजना भएको छ। विद्यालय नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा आजदेखि यही सम्बन्धी 2 तालिम सञ्चालन गरिएको हो। र नेपालमा यो वर्ष 6 ढिलो गरी मनसून प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसून भित्रने औसत मिति जून 13 भए पनि यस वर्ष मनसून सरदर मितिभन्दा 6 ढिलो गरी प्रवेश गरेको जनाएको छ। सर्वप्रथम मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका केही भूभागबाट प्रवेश गरेको जनाएको छ। हाल मनसून कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ। हवस् त राति 10 हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्ज को रात्रिकालीन प्रस्तुति कार्यक्रममा चामस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्रोताज महत आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालाई अझ विशेष बनाउनको लागि फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सिएफएम 95 मेगाहर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी अनि हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म मिठा रमाइला कुराकानी हुनेछन् समय सान्द्रिक कुराहरू तपाईँको माझमा राख्नेछु भने तपाईँले पठाउनुभएका लेख रचनाहरू साथसाथै रोजाइमा पार्नुभएका लोकदोहोरी बाकाहरू पनि राख्दै राख्दै अगाडि बढ्नेछु रातको समय छ 10:17 गइसकेको छ पनि भन्न चाहे यो समयमा काम गर्दै हुनुहुन्छ होला नै ड्युटीमा रहेर पनि सुन्दै हुनुहुन्छ होला साथसाथै भन्नुपर्दाखेरिमा खाना बनाउँदै हुनुहुन्छ होला खाना खाँदै पनि हुनुहुन्छ होला होइन आराम गर्दै हुनुहुन्छ होला बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला टक्क बेरमा आराम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ विशेष म धन्यवाद पनि दिन चाहन्छु कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनु होला ल भन्न चाहन्छु कहिलेकाहीँ भनौँ न दिनभरिको थकाएपछि जब आँखा चिम्लिन्छु तिम्रो मुस्कानले मलाई होइन यो मनलाई एकैछिनमा शान्त बनाइदिन्छ कति टाढा छौ तिमी तर लाग्छ हरेक धड्कनमा तिमी नै छौ सिरानीमा टाउको राख्दा तिम्रो अंगालोको न्यानोपन निस्करिरहेको छ है अब मिठा कुराहरू यस्तै यस्तै त होला नि सायद यस्तै मिठा रमाइलो कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछु लेख रचनाहरू पनि सुनाउनेछु भने यति बेला तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको सुरुवात गरिहाल्छु म चाङ्गु नारायण थान बोलगीत राखेर त्यसपछि मात्र म आउनेछु है तपाईँले पठाउनु भएको म्यासेजहरू वाचन गर्नको लागि यति बेलाको समयमा नवराज घरासैनी इन्दिरा गुरुङ अनि साथसाथै उहाँहरूकै आवाजमा गीत छ गणेश दुलाल अनि सीता थापाको सुमधुर आवाजमा गीत चाङ्गु नारायण थान

यो तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छ। आवाजमा श्रीराजमा साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्नुहुन्छ भन्ने आशा छ। रातको समय छ, मिठा मिठा रमाइला लोकधोरी भएका अनि तपाईँले नै पठाउनु भएका लेख रचनाहरू वाचन गर्दै अनि राख्दै राख्दै अगाडि बढ्नेछु पनि भन्न चाहे। लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस् ल, वाचन गर्नेछु पनि भन्न चाहन्छु। मेसेजहरू पठाउन सक्नुहुन्छ, हुनसक्छ अब कसैलाई सम्झिनु पर्ने हुनसक्छ, आफ्नो मुटुको ढुकढुकी होइन प्यारी कान्छी नेप्टी चेप्टीलाई सम्झन मन लागेको हुनसक्छ, स्विटी होइन विभिन्न नामहरू हुनसक्छ नि। मेरी काली तिमीलाई सम्झना गरेको छ है, सम्झिराखेको छु भनेर पठाउन सक्नुहुन्छ मेसेजहरू माध्यम हामी गर्नेछौँ पनि भन्न चाहन्छु होइन। त्यस्तै गरेर कसैलाई सम्झिन सक्नुहुन्छ भने मेसेज पठाउनुहोस्। टिकटक लाइभ मार्फत पनि हामी छौँ, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा सर्च गरेर पनि तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ भने। त्यस्तै गरेर यति बेला श्रीराज महत टिकटक आइडीबाट पनि म भिडियो लाइभ मार्फत अनियर भइराखेको छु, त्यसमा पनि तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोस् ल पनि भन्न चाहन्छ है। अनि आउन पनि सक्नुहुन्छ ल, आउनुहोस् मिठा रमाइला कुराकानी गरौँ है पनि भन्न चाहन्छु। मिठा रमाइला रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढौँला नि हुन्न हुन्छ जस्तो लाग्छ है मलाई पनि भन्न चाहे। त्यस्तै गरेर मेसेजहरू पनि वाचन हुन्छ। यति बेला म एउटा मिठो कुरा गर्छु ल, जोड्न चाहन्छु। रात त अब निकै छिपिसके जस्तै छ, 10:25 भइसकेको छ, बाहिर सारा संसार सुनसान छ र भनौँ न सबैजना निदाइसके जस्तो पनि लाग्छ। प्रायः जसो कोही कोही हुनुहुन्छ होला यसो बसिराख्नु भएको होइन, नत्र प्रायः जसो यसै भनौँ न धेरै जसो त बिहानदेखि काम गर्दा गर्दै थकाइ लाग्यो होइन, थकाइ लागिराखेको छ, त्यो भइसकेर पनि निदाउने कोसिस गरिराख्नु भएको छ कि निदाइसक्नु भयो, घुर्दै पनि हुन्छ होला कति त होइन, खर खर गर्दै हुन्छ नि, घुर्ने बानी हुन्छ कसै कसैको त होइन, घुर्दै पनि हुनुहुन्छ होला जस्तो पनि लाग्छ। ठिक छ, सुन्दै हुनुहुन्छ भने सुनेर साथ दिनुहोस् ल पनि भन्न चाहन्छु, अनि साथसाथै मेसेज गरेर पनि साथ दिनुहोस् पनि भन्न चाहन्छु। सुमित्राजी हुनुहुन्छ, सबिनाजी हुनुहुन्छ, त्यस्तै गरेर धेरै साथीहरूले टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ। माई नेम इज शिला अर्थात् शिला अधिकारीजी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ है। ठिक छ, म मेसेजहरू एकैछिनमा वाचन गर्नेछु टिकटक लाइभमा प्राप्त मेसेजहरू। त्योभन्दा अगाडि म केही कुरा भन्दै थिएँ, दिनभरिको भागदौड र व्यस्ततापछि जब यो शान्त रात आउँछ तब म आफूलाई तिम्रो अझ नजिक पाउँछु, अनि आँखा चिम्लिँदा तिम्रो त्यो मिठो मुस्कान, तिम्रा ती प्यारा कुराहरू र तिम्रो त्यो स्पर्शको आवाज मेरो वरिपरि घुमिरहन्छ। लाग्छ तिमी यतै कतै छौ, टाढा छैनौ, मेरो मुटुको धड्कन भनेर धड्किरहेकी छौ जस्तो लाग्छ है। यस्तै लाग्छ यदि म तिमीलाई पनि निन्द्रा होइन भनौँ न, यदि म जस्तै तिमीलाई पनि निन्द्रा लागेको छैन र आकाशको जुनलाई हेरिरहेकी छौ भने सम्झिनु त्यो जुनको उज्यालोसँगै मैले मेरो माया र न्यानो अङ्गालो तिमीतिर पठाएको छु ल, यस्तो सम्झिनुहोस् त। कसैले यस्तै भन्दै होला नि, फकाउँदैन होला, प्यारी मैले सम्झिरहेको छु तिमीलाई भनेर होइन। ठिक छ, यति बेला म मेसेजतर्फ लाग्छु। प्रकाश केसी हुनुहुन्छ, सुरुमा मेसेज पठाउनु भएको छ, उहाँले मेसेज पठाउनु भएको छ। भाइ नमस्ते, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, कार्यक्रम कति बेला आउँछ भनेर सुनिरहेको छु भन्नुहुन्छ उहाँले पनि होइन, रुममा बसेर सुनिरहेको छु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, माझी विष्णु माझीको आवाजमा रहेको झ्याउकिरी गीत हो जस्तो लाग्यो, उहाँले रोजाईमा पारेको झ्याउ झ्याइकुटी कराए लेख्नु भएको छ, राख्ने कोसिस गर्छु म पनि भन्न चाहन्छु। झ्याउकिरी कराए जस्तो लागिरहेको थियो मलाई विष्णु माझीको आवाजमा रहेको गीत, तर झ्याउकुटी भनेर लेख्नु भएको छ, अब हुनसक्छ विष्णु
के अरे हाम्रो प्रकाशले रोजाइन पार्नुभयो कि फेरि मैले अर्कै राखेँ भने अर्को पार्न सक्छ, टेन्सन त्यहाँ छैन। मैले यो होइन त्यो भनेको थिएँ दाई भन्न भन्नुहुन्छ, फेरि मैले भेटिनँ हजुर, हजुरले भनेको गीत आएँ साहेब। त्यस्तै गरेर त्यति बेला दाई दिनको कार्यक्रम सुन्दा त मलाई त एकदम खुसी लाग्यो भन्नुहुन्छ। ओके ठिक छ, विशेष रूपमा धन्यवाद। नेपालतिर पानी परेको छ अनि गर्मी हप बढेको छ यति बेला। अर्जुन याखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, शङ्खा सभा धर्मदेव दुई तामुकबाट भन्नुहुन्छ अर्जुन याखा भन्नुहुन्छ। मिडिया प्रेमी राई अनुसार क्षेत्री हरपल रोशनी, त्यस्तै गरेर अञ्जिता माला ठकोरी क्षेत्री, राजबिहगी गुरुङ, याटुन जिमी, त्यस्तै गरेर ललित जिमी, जगल्टे कान्छा लगायत सबैमा सम्झनामा आएछ भन्नुहुन्छ। यति बेला म म्यासेज वाचन गर्छु, टिकटक लाइभ मार्फत प्राप्त म्यासेजहरू वाचन गर्छु, त्यसपछि अन्य कुराहरू त छँदै छन् नि होइन। यति बेला मलाई म्यासेज पठाउनु भएको छ, हुनुहुन्छ यति बेला समीक्षामा गर्नुहुन्छ, हेलो भन्नुहुन्छ, गर्दै हुनुहुन्छ होइन, म्यासेज पठाइराख्नु भएको छ, म पनि आएँ है भन्नुहुन्छ, छुट्टिक्क परेर ओके आउनु पनि पर्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, यो रातको समयमा मिठा मिठा कुराकानी गर्नको लागि म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरिमा ऋतु घाका मगर होइन मगर मगर मगर नै हुनुहुन्छ, ऋतु घाका मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ यो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, अनिता जुरेल हुनुहुन्छ, नमस्ते म पनि हेर्दैछु दाइ, सबैमा सम्झना छ भन्नुहुन्छ, उठेर नाच्नु भन्नुहुन्छ सुनिताजी, नाच्नु मलाई आउँदैन नि होइन। त्यस्तै मेरी दिदी राधिका दिदी पनि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ है भन्नुहुन्छ अनिता जुरेलजीले, सम्झना भनिदिनुहोस् ल भन्नुहुन्छ, सम्झिराख्नु भएको छ होला, उहाँले पनि सुनिराख्नु भएको छ होला, ठिक छ सुनिसक्नुभयो। दाजु नमस्कार, ढोगिया आराम हुनुहुन्छ भन्नुहुन्छ, उहाँ हुनुहुन्छ युआर क्विन भुजेल नि हुनुहुन्छ, हेरिरहेको छ है, कुन खाले डान्स हो दाइ भन्नुहुन्छ, अब खै यसै हात हल्लाएको कुन चाहिँ खाले डान्स पो भयो थाहा नै भएन है मैले पनि। त्यस्तै गरेर यति बेला सबिना पोखरेलजी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर प्यारी साथीलाई पनि धेरै सम्झना सुनाइदिनुहोस् है भन्नुहुन्छ हाम्रो अनिता जुरेलजीले। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाइराख्नु भएको छ टिकटकमा, म पनि सुन्दैछु हेर्दैछु, दोलखा मालु घर भइहाल्छ भक्तपुरबाट भन्नुहुन्छ सबिनाजीले, सम्झना सबैमा भन्नुहुन्छ। सुमित्र राणा मगर हुनुहुन्छ, सर्लाहीबाट हुनुहुँदो रहेछ अहिले, सर्लाहीतिर पुग्नुभयो कि त्यतै हो होइन त्यता त जो सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, सम्झना सबैमा छ है भन्नुहुन्छ। हामी सिधै गाउँबाट भन्नुहुन्छ, कसरी भर्न कसरी भनौँ भाग्यमा तिम्रो भन्दैनुहुन्छ, उहाँले आधा मात्र लेख्नुभयो जस्तो छ है कुरा, कसरी भन्नु भाग्यमा तिम्रो भन्दैनुहुन्छ, खै के भन्नु हो। रामजी खानको नयाँ गीत जुनको ज्योति भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, के राख्ने कोसिस गर्छु, सिम्पल सुनित सुनाएर हुनुहुन्छ। त्यस्तै हामी सिधै गाउँबाट हेलो उप्रो भन्नुहुन्छ, ओके विष्णु माझी र रामजी खानको नयाँ गीत जुनको ज्योति राखिदिनुहोस् भन्नुहुन्छ। मणिका बुढा थकिनुहुन्छ, हेलो दाई दर्शन सम्झना सबैमा भन्नुहुन्छ। मेरो मित्र प्रवीण तामाङ पनि आउनुभएको छ, स्वागत छ मित्र। सुनिता सुनाएर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि हुन चाहे आउन सक्नुहुन्छ है, यसो बस्न सक्नुहुन्छ केही समय मसँग पनि भन्न चाहन्छु। त्यति बेला जुनको जति गीततर्फ लागौँ न त, धेरै बोले जस्तो लाग्यो रातको समय, कति बोल्नु यसले कति बोलेको होइन भन्ने पनि लाग्यो।

वाचन गर्दै गर्दै अगाडि बढ़िरहेको छु भने मेरा मनका भावनाहरू पनि तपाईँको माझमा राखिरहेको छु, होइन? हुनसक्छ माया प्रेमका भावनाहरू राख्ने कोसिस गर्दा गर्दै कोहीसँग भेटघाट हुन्छ कि भन्ने आशाले केही कुराहरू खोल्दैछु, मनका कुराहरू कार्यक्रम आशा नासुदहरू फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो सिधै थप्लै एक मेगा हर्ज तामाको सिएफएम 95 मेगा हर्जबाट सुन्न सक्नुहुन्छ भने अनलाइनका माध्यम थुप्रै छन्, ती माध्यमबाट सुन्न सक्नुहुन्छ भने टिकटक लाइभ मार्फत पनि हामी छौँ। यति बेला हेर्दै हुनुहुन्छ मेरा मुटुका टुक्रा, मुटुको ढुकढुकी डुकडुक गर्दै हेर्दै हुनुहुन्छ, धेरै मित्रहरू हुनुहुन्छ, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। मनपर्छ कार्यक्रम भने सेयर गरिदिनुहोस् ल। हप्ताको साथी दिन आउँछ कार्यक्रम यसमा यस्तोहरू राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि, अनि हामी पछिल्लो समय टिकटकमा पनि जोडिने कोसिस गरिरहेका छौँ 10 बजेको मुख्य मुख्य समाचारपछि रातको समयमा आउने गर्दछौँ है। मिठा माया प्रेमका कुराकानी गर्नको लागि यो शान्त रातमा सिरानीमा टाउको राखेर टोलाउँदै गर्दा मनमा एउटै कुरा खेलिरहेछ, तिमी मेरो जिन्दगीमा नभइदिएको भए यो जीवन कति अधुरो हुन्थ्यो होला है। तिम्रो मायाले मलाई हरेक दिन जिउने एउटा नयाँ ऊर्जा दिन्छ, तिमीसँग बिताएका हरेक पलहरू मेरो दिमागमा कुनै सुन्दर सिनेमा जस्तै घुमिरहन्छन्। त्यो तिम्रो सानो सानो कुरामा जिद्दी गर्ने बानी, मलाई फकाउने तरिका र तिम्रो त्यो निश्चल माया, यी सबै कुराले मलाई तिम्रो प्रेममा अझ बढी पागल बनाउँछ। काली सुन न बुझ न भनेर कसैले भनिरहेका छन्। म म्यासेजतर्फ लाग्छु। टिकटकमा प्राप्त म्यासेज एकैछिनमा वाचन गर्छु म। पहिला सुरु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूलाई स्थान दिन्छु म। यति बेला प्राप्त म्यासेज छन्, म्यासेज पठाउनु भएको छ फेसबुकमा। हजुरको रेडियो सर्च गर्नुभयो भने हजुरले बताउन सक्नुहुन्छ अडियो लाइभ। त्यहाँ पनि एकदम चिटिक्क परेको, भर्खर 14/15 लागेको ह्यान्डसम ठिटोको तस्विर देख्न सक्नुहुन्छ, मोहित हुन सक्नुहुन्छ। फेरि तपाईँ म्यासेज पठाउनुहोस्। मन्थलीको चिसापानीबाट सबिन होइन टी मगर हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ। चन्द्र राई हुनुहुन्छ खोटाङबाट, चन्द्र राई हो सम्झना सबैमा भन्नुहुन्छ, चन्द्र हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ र मलाई मार्नुहुन्छ गाँठले यसो भने तपाईँले यस्तो भन्ने, मलाई त मेरो मनपर्ने व्यक्तिले मात्र चन्द्र भनेर बोलाउने गर्नुहुन्छ भन्नु नभ्याउँछ होइन। कल्पना साम्पाङ हुनुहुन्छ आज मलाई क्षितिज पारी उनको बस्तीमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। अनि प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना, अनि जन्मदिनको एडभान्समा शुभकामना भन्नुहुन्छ। बाबा विनोद साम्पाङ, मामु अञ्जना त्रिपाठी साम्पाङ, रञ्जित राई, रमला साम्पाङ अनि चिन्ने नचिने सम्पूर्णलाई सम्झना माया छ भन्नुहुन्छ। रमन मोक्तान तामाङ हुनुहुन्छ, लासो फ्याफुल्ला भोजपुर जेन्जी भोजपुर घर भई अल्छे सात समुद्र पारीबाट रात्रिकालीन सन्देश राख्नुपर्दा हजुरको लागि, भोजपुरमा हुनुहुने घर परिवारको लागि भन्नुहुन्छ। साथी अरू मन्त्री आखा राई, आकाश राई, सुरज राई तम्सा, राजवी राई काइला, एक्सन विराज राई, वरुण चञ्चले राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मुक्तान, भूमिका राई, फुचेम कला कुलुङ, सुषमा फले, सुवा लिम्बु, सानु कमला, सरस्वता पोखरेल, रानी राजकला लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। टिकटकमा पनि म्यासेज प्राप्त भइराखेको छ, टिकटकमा प्राप्त म्यासेज पनि वाचन गर्न चाहन्छु। नवराज आचार्य हुनुहुन्छ, छैन नि मिस भन्नुहुन्छ, कुराकानी गर्दै हुनुहुन्छ, ठिक छ, उहाँले हेर्दै हुनुहुन्छ। जस विशेष रूपमा धन्यवाद दिन चाहन्छु सर वर्ड फम्बलमा। त्यस्तै गरेर कमल अभिषेक हुनुहुन्छ, के खान्छौ कमला सुन्तला कि अमला, सुन्तला त पाउला अमला खै गाह्रै छ। नमस्ते, म पनि आयो है सम्झना सबैमा भन्नुहुन्छ, स्वागत छ। त्यस्तै गरेर यति बेला काठमाडौँबाट हुनुहुन्छ रितिका श्रेष्ठ, आयो है कार्यक्रम सुन्नको लागि हेर्नको लागि, बडो आनन्दको कार्यक्रम लाग्छ भन्नुहुन्छ। काठमाडौँबाट हेर्दैछु सम्झना सबैमा आए भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ नवराज आचार्यजी हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनिता छेत्री पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सायल चौलागाई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सबिना पोखरेल हुनुहुन्छ, त्यस्तै गरेर माइने मिसिला मेरो मित्र हुनुहुन्छ प्रवीण तामाङ, है क्यो मित्र, हाम्रो त कमेन्ट नै फिल्टर हो कि स्क्रिप्ट हो, वाचन छैन त भन्नुहुन्छ। म मन दुखाउन दिन्न नि होइन, वाचन गरिहाल्छु नि, तर बिस्तारै धैर्य धारण गर्न सिक्नु पऱ्यो मित्र भनि भन्न चाहन्छु। त्यस्तै गरेर ऋतिका श्रेष्ठ हुनुहुन्छ, नमस्ते दाई भन्नुहुन्छ। सुमित्र राणा मगर हुनुहुन्छ, के छ माया खबर भन्नुहुन्छ, उहाँहरूले कुरा गर्दै हुनुहुन्छ, म त सबै वाचन गर्छु फेरि ठिक छ। सुनिता सुनाहरू हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सबिना हुनुहुन्छ।
आस्ते हुनुहुन्छ ठिक छ तिज लाग्यो मित्र भन्नुहुन्छ होइन नि मित्र तिज आउँदैछ है कुरो अर्कै छ कुरोको चुरो मैले बुझिराखेको छु मित्रको होइन कुरा पनि ठिक छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ अमिना हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भनेदेखि धन्यवाद उहाँलाई पनि प्राप्त म्यासेजहरू मात्र वाचन गरिरहेको छु ल हजुरहरूले लेखेर पठाउनु भएको म्यासेजहरू वाचन गरिरहेको छु म सुजना सुनुवार हुनुहुन्छ हेलो नमस्ते दाई लाइभ हेर्दैछु ल ओखलढुङ्गाबाट सुजना सुनुवार हो सम्झना सबैमा भन्नुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ अमिनाले उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहे त्यस्तै गरेर सुनिता सुनार हुनुहुन्छ त्यस्तै गरेर मनिका बुढा थुकी हुनुहुन्छ हेलो दादा दर्शन नमस्ते सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहे यति बेला म गीततर्फ लाग्छु ल धेरै बोले जस्तो लाग्यो यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु मलाई झ्याउकिरी करायो होइन भन्ने गीत राखिदिनुहोस् भन्दैन थियो प्रकाश केसीले प्रकाश केसीले रोजाइमा पारेको गीत मैले रोजाइमा पारेको गीत नराख्ने हो तपाईँ भन्न बेर छैन प्रकाशजीले तै हजुरले टिकटकको कमेन्टहरू नपढ्नु होला भन्नुहुन्छ यता म्यासेज गर्दिनुहुन्छ टिकटकको म्यासेजहरू पनि वाचन गर्नुपर्छ कि प्रकाशजी है त्यो भएर फेरि गाह्रो हुन्छ श्रोता मनहरू मेरा मुटुका ढुकढुकीहरू रिसाउनुहुन्छ अनि मुटु मेरो मुटु बसरी बढ्न थाल्छ ढुकढुक ढुकढुक ढुकढुक गर्न होइन त्यसपछि गाह्रो हुन्छ मलाई तपाईँको माझमा राख्न चाहन्छु एकछिनमा एउटा गीत राख्न चाहन्छु विष्णु माझीको त्यसपछि मात्र अन्य कुराकानी गर्नको लागि आउनेछु पनि मन चाहे त्यति बेलाको समयमा यही गीत हो जस्तो लाग्छ होइन हो भन्ने कुरा होइन भनौँ कसरी मैले हुनै जस्तो लाग्छ नभए भने म अर्को गीत राख्छु विष्णु माझीको नै होइन सो यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु अर्को एउटा गीत छोटो मिठोमा राख्छु विष्णु माझीको आवाजमा रहेको गीत राख्न चाहन्छु त्यसपछि अन्य कुराकानी गर्नको लागि उपस्थित हुनेछु रेडियो सुन्दै गर्नु होला म्यासेजहरू पनि पठाउँदै गर्नु होला हेर्दै पनि हुनुहुन्छ रेडियो पनि साथीदै गर्नु होला ल

हामीले ठगे तपाईँको नाजमा राखेछौ। जति रामजी खाडानी टिका फुलको सुमधुर आवाज लैकी गीत थियो, भर्खरै मात्र बजारमा उपलब्ध भएको छ यो गीत, होइन 14 घण्टा भएको छ बजारमा उपलब्ध भएको, तपाईँको माझमा राखिसकेको छु। रोजाइमा पार्नुभएको थियो सिम्पल स्मित सुनवारले, हजुरहरूले नै रोजाइमा पार्नुभएका लोकधोरी बाका, अनि साथसाथै पठाउनुभएका म्यासेजहरू।

आयोजित तपाईँको माझमा छोटो मिठोमा राखेँ। लगभग कार्यक्रमको समय अवधि पनि सकिन लागिसकेको छ, सो त्यो भएर पनि हो 10:50 भइसकेको छ, 11 बजेसम्मको समय अवधि छ होइन। मैले सोचे समयसँगै चल्नुपर्छ, कतिन्जेल श्रीराज महत 14-15 मात्र हुन्छ, कतिन्जेल होइन समयसँग चल्दैन, समयसँग चल्न सिकै भनेर कसैले मलाई भन्न थाल्नुभयो जस्तो लाग्यो। त्यो भएर मैले अब भावना बुझ्नुपर्छ जस्तो लाग्यो। त्यही भएर अब यति बेला म म्यासेजतर्फ लागिहाल्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज वाचन गर्छु। बाबुराम मगर हुनुहुन्छ, उहाँले सुन्दैछु भन्नुहुन्छ है, हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, नन स्टप म्यासेजहरू स्किप भइराखेको छ। ओखलढुङ्गा पकाली घर भइहाल्छ, रियादबाट हुनुहुन्छ सम्झना सबैमा, विशेष गरी प्यारो मान्छे होइन साथी रञ्जित कालीलाई सम्झना माया छ भन्नुहुन्छ। हरि ओम नारायण नारायण है, म्यासेजहरू स्किप भएको भए गरेर ठिक छ, म एकैछिनमा वाचन गर्छु ल, नभए भने ठिकै छ। त्यति बेला प्रकाश दिजीले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला भीम सिन्जाली मगर हुनुहुन्छ, शुभरात्रि हजुर, सम्झना सबैमा भन्नुहुन्छ। विनोद बरुवाल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सालुबाट सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। कर्णप्रिय केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर हल्सी भारतबाट कार्यक्रम मजाले सुन्दैछ, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। धन गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है ओखलढुङ्गाको खैफटे बाट भन्नुहुन्छ, एसएमएस पठाउनु भएको छ, उहाँले म्यासेज पठाउनु भएको छ अनि भन्नुभएको छ, सम्झिनु भएको छ, मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राज खले मगर राजु भुजेल रामकुमार लिम्बू अविनाश मगर अनि मौसमा छामी स्वर बस्नेत निशा लामा सुर राज रसाली सञ्जय बस्नेत शिलाधिकारी केशव सेन्चुरी माली छेत्री सुनाकन्दुङ्गा अनुमगर अनि त्यस्तै गरेर निशा श्रेष्ठ अभिषेक कुमार धनके जनिशा श्रेष्ठ होइन युनिसा मोक्तान रमेश गजमेर अमिना आर्यन दुर्गा मगर छेत्री कलपुर मंगोलियन रोज लामा दादा डबिन तामाङ नरगी सिंह लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, म्यासेज छोटाएँ मैले। मिलन घालमुटुले पनि दोहा कतारबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तो बान्तुवा सोफिया राईले पनि कार्यक्रम सुन्दैछ है, भोजपुरबाट सोफिया राई हो, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै राज कालीकोटी हुनुहुन्छ, झापाले हिरो राज कालीकोटी हो कि बिर्तामोड झापा अहिले चिवेईबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ। शेर बोहरा हुनुहुन्छ, हेलो हजुर म पनि सुन्दैछु है कार्यक्रम, घर बजाङ बित्थर चिर गाउँपालिका वडा नम्बर 2 हाल चाहिँ बिरानो मुलुक भारतको केदारनाथबाट, सम्झना सबैमा भन्नुहुन्छ। केदारनाथमा त मेला पनि लाग्छ अरे है शेरजी। त्यस्तै गरेर यति बेला दाई एउटा भनेको अर्को राख्नु गीत भन्नुहुन्छ प्रकाशजी, के गर्नु हेर्नुहोस् न, नभेटेपछि अथवा हजुरले बोलको गीत स्पष्ट रूपमा नलेखेपछि कहिले काहीँ तल माथि हुन सक्छ, त्यसमा चाहिँ अब के भन्नु। मैले निश्चल राई हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ दाई, दसैँ आउन कति महिना छ भन्नुहुन्छ, कार्तिकमा के अरे दसैँ के असोजमा, फेरि हेर्नुपर्छ बिर्से मैले जस्तो चाहिँ हेरेको थिएँ, सो छ टाइम छ हजुर। परदेशी कान्छा सुमन रिजाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। गोलन्जर गाउँपालिका एक डुट भन्जाङ भई हाल भने बिरानो मुलुक सात समुद्र पारी साउदी अरेबियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। घर परिवार जीवनसाथी कमला रिजाल प्यारी छोरी झरना छोरा देवराज दाई जित विश्वकर्मा दिदी बिनाजु भान्जा निशान भतिज पूर्वेली जेठा सुनिल रिजाल साथीहरू टिका थापा मगर युनिक बेनारायण सागर विश्वकर्मा देवराज थापा मगर हेमराज मगर युनिक बस्नेत टिकाराम सुनार दर्नाल मिनुका अनिल दर्नाल कमल छेत्री कमल दर्नाल सुनिल नेपाली रमेश टिका त्यस्तै गरेर साथीहरू सम्झिनु भएको छ। बहिनीहरू सीता सिलवाल सीता चम्पा लगायत सबैमा सम्झना भन्नुहुन्छ नि। डुड भन्जाङवासीलाई मुटुदेखि नै मिठो सम्झना माया छ उही अभागी परदेशी कान्छो सुमन विश्वकर्मा भन्दै छुटिए भन्नुहुन्छ, उहाँलाई मैले धन्यवाद दिन चाहन्छु। प्रकाश केसीले म्यासेज पठाइराख्नु भएको छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई हजुरले एफएम छोड्ने काम नगर्नु होला दाई, हजुरले भन्नुहुन्छ एफएम छोड्ने कहाँबाट कुरा कसरी कुरा कहिले छोड्ने भने मैले म त यहीँ छु बसिरहेको छु धेरै भइसक्यो होइन, एफएम छोडेर जान सकिन्छ त कहाँ जाने है, यो बानी परिसक्यो।
यति बेला म्यासेज पठाउनु भएको छ, म्याम म्यासेज पनि भाषण गर्न चाहन्छु। त्यस्तै गरेर सबिना पोखरेल हुनुहुन्छ, हो हो भन्नुहुन्छ, के कुरामा हो भन्नुहुन्छ पनि बुझ्न गाह्रो छ मलाई। बिचबाट म्यासेज भाषण गरेँ, एकछिन भए त म पनि हाँस्दै गरेँ होइन, तर कुरा अब नबुझे पनि ठिकै छ, हो गीत ठिकै छ भन्नुहुन्छ नवराज आचार्यजीले पनि। ओके, एउटा गीत राख्ने कोसिसमा गर्छु। हे भगवान् भन्नुहुन्छ, भगवान्लाई सम्झिराख्नु भएको छ अमिनाजीले, ठिक छ, सम्झिनुपर्छ रातको समयमा। हरि ओम नारायण, अनि राम नारायण नारायण भन्नुपर्छ, त्यसपछि हरे राम हरे कृष्ण होइन भन्नुपर्छ, भगवान्को नाम लिनुपर्छ है, लिनुपर्छ, लिनुहोस् पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ जय बिसन हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर म्यासेज पठाउनु भएको छ होइन। मबाट चाहिँ ओके भन्नुहुन्छ, ओके ओके ओके होइन, त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज के भाषण गरिरहेको छु म, यो रातको समयमा मिठा रमाइलो कुराकानी गर्ने कोसिस गरेको। खै ए खिजी फलाट्यो है, ओके सरी है, त्यहाँ के लेख्नुभयो भने त्यो अनुसारमा त त्यही हो कि जस्तो लाग्यो, त्यो ठाउँको टोलको नाम हो कि भनेर खिजी फलाट्यो त अब त्यो पुरा होइन, गाडी त्यता जान्छ होइन, थाहा भइराखेको ठाउँ हो, तर म यस्तो सोचेँ होइन, त्यो ठाउँ अथवा टोलको नाम भन्नुभएछ कि भनेर मैले त्यही भनिदिएको हाइट कारण, त्यही भएर मैले सोध्ने गर्छु है। अमिना हुनुहुन्छ, कसले सम्झिनु भएछ फेरि मलाई भन्नुहुन्छ, अमिनाजीको चाहनीले सम्झिँदै हुनुहुन्छ है। त्यस्तै गरेर धनगजमेर हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, म्यासेजमा वाचन त गरिदिइरहेछु तर मनमा नै हाँसिरहेको छु, वाचन गरौँ नगरौँ, वाचन गरौँ नगरौँ भनेर सरी पढ्नु फम्बल भइराखेको छ। त्यस्तै गरेर देवेन किशोर रञ्जन हुन्छ, ल हामी पनि आयौँ हजुर बिच बिचमा नाच्नको लागि भन्नुहुन्छ, हामी पनि नाच्ने हजुर बिच बिचमा भन्दै आउनुभएको छ, मलाई त कसैले बाल नदिनु भए गएमा अब भन्नुहुन्छ, कमलाजी वाचन गरेँ ल मैले नर्साउनु लेख्नुभएको त्यही छ अनि अमिनाजी चुप लाग्दै हुनुहुन्छ, टाइम सकियो भन्नुहुन्छ हो र 10:57 भइसक्यो, ओके ठिकै छ, हो त सकेकै हो त साँच्चै हो। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ देवेन किशोर रञ्जन हुनुहुन्छ, तरङ्ग बनोस् हरेक पाइला स्वदेशका ती पाटाहरूमा, खुसीका फुलहरू सधैँ फुलन हजुरको जीवनका बाटाहरूमा, सबैलाई उस्तै दुरुस्तै मुटु फुट्ने गरी सम्झना देवेन किशोर रञ्जन प्रवासी भन्नुहुन्छ, मिसन माङफाङ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु, राई सफल आयुष हुनुहुन्छ, पूर्वेली अन्जान सफल आयुष भन्नुहुन्छ, अनि त्यस्तै प्रेम तामाङ, लिकेश्वर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, राजविदा थकी, निरुत चामुङ राई, रमला साम्पाङ राई, भान्तुरा सोफिया राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, टङ्क राई, लवली किरात राई, बालकुमार राई, पुष्प राई, राई बिनु, त्यस्तै गरेर राईनी, राजकला, राई अनिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। एकैछिनलाई स्टाफ भन्दा पनि मैले के गर्न खोजेँ भने म म्यासेज वाचन गर्छु ल, के भन्दाखेरिमा फेसबुकमा मैले म्यासेज स्किप गरेँ, सो त्यो भएर अलिकति माया देख्छु दायाँ दायाँ अँधेरीमा भए पनि देख्छु तिम्रै छाया भन्नुहुन्छ देवन किशोर रञ्जनजी, मक्ख हुनुहुन्छ मायामा, के एकैछिन होल्ड गर्नुहोस् ल। यति बेला सामाजिक सञ्जालमा केही म्यासेजहरू छन् सो वाचन गर्नुपर्ने भयो मैले भनेर, यति बेला हजुरको रेडियो 102.1 MHz सामाजिक सञ्जालमा टक्क लगाएर साथीहरूको म्यासेज छुट्यो, छुटिसकेपछि म्यासेज वाचन गर्नुपर्छ नत्र रिसाउनुहुन्छ भन्ने कुरा मलाई थाहा छ, सो त्यही भएर म वाचन गरिहाल्छु। यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ परदेशी कान्छ सुमनजीले पनि, निश्चल राईलाजीले पनि सुनाइहुनुहुन्छ भन्नुहुन्छ, राजकाली कोटेजीले पनि सुनाइहुनुहुन्छ, धनी गजमेरजीले पनि सुनाइहुनुहुन्छ, कर्ण प्रिय सङ्गीतजीले पनि सुनाइहुनुहुन्छ, त्यस्तै गरेर हुनुहुन्छ यति बेलाको समयमा आकाश राईले पनि पूर्वली आकाश राई धरानबाट सुन्दैछु भन्नुहुन्छ, भूमिका राई, कमला मुखी, आशिष नयन बस्नेत, निमा शेर्पा, रोमन मुक्तान तामाङ, अमित किरात राई, पूजा योङहाङ, यहानी मुस्का, भागी सुनिता कुलुङ, अनि साचुना रुचुना लिम्बू, सुनिम शेर्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, भागी सृजनाले पनि सुन्दैछु भन्नुहुन्छ, सुमित
सुनार किरातले पनि रामेश्वर देउराले घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ शान्ति विश्वजीले पनि रोल्पाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ जनक रजाली मगरले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ तुलसी केसी लुरी हुनुहुन्छ उहाँले पनि दैलेखको मान्छे अहिले चाहिँ अर्का खाँचीबाट सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ अमिनाजी हुनुहुन्छ दुलखाबाट सुन्दैछ है भन्नुहुन्छ मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादा राजघले मगर विवास कुलिङ पृथक तिलक विष्ट माया निरुता योजन संगीता लामा अलिसा लिम्बु सरस्वता पोखरेल कविताकर्ता अनि हर्पल रोशनी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन साह भन्दै अब चाहिँ छुट्टिनुपर्छ पनि भन्न चाहे तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला मौसम बदली भइराखेको छ होइन सुस्मिता फागो हुनुहुन्छ शुभरात्री सबै भन्नुहुन्छ 11 बजिसकेको छ मैले टाइम चेक राखिनँ गर्मी छ बेसरी साथमा मनसुन पनि भित्रियो अनि फैलिन केही समय लाग्छ भनेर मौसमविदहरूले भनिरहेका छन् सो पानी परे नि नपरे नि होइन तर गर्मी बेसरी हुन्छ यो वर्ष भनेर भनिरहेका छन् मौसमविदहरूले स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु लामखुट्टेको टकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु भने त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ठिक छ अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समय लामखुट्टेको टोकाईबाट बस्नुहोला विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु भने झ्याल ढोका बन्द गर्न बिर्सनु हो कि ध्यान दिनुहोला मेन कुरा के हो भन्दाखेरिमा आफूले चाहेको व्यक्ति मन पराएको व्यक्तिलाई चाहिँ अब यो रातको समय शुभरात्रि शुभकामना सन्देश राख्न बिर्सनुभयो भने फेरि गाह्रो पर्न सक्छ सम्झाइदिएको छु क्यारे सम्झिनुहोस् ल डाँडै फुर्के सल्लो विष्णु माझी अनि कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा गीत तपाईँको माझमा छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु छोटो मिठोमा गीत बज्न छ पनि भन्न चाहन्छु विष्णु माझी अनि कुलेन्द्र विकाको आवाजमा गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुट्यो हेरेर साथ दिनुभयो सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै आजको बसाइबाट छुट्यो हवस् त नमस्कार शुभरात्रि मिठो छ भन्ने कामना गरेको थियो

0: सबै खाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: पछिल्ला 3 वर्ष यता बिरुवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित शहर बन्दै गइरहेको छ। विभिन्न संघ संस्थाहरूले कुनै अवसर पारेर सामाजिक कामका रूपमा बिरुवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो। यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा शहरको सौन्दर्यीकरण थालेपछि त्यसले सफलता पाउन थालेको हो। विराटनगर महानगरपालिकामा शहरी सौन्दर्यीकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने निर्णय 2080 सालमा भएको थियो। त्यसको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको थियो। 2081 साल वैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी बर्गाछीको मेडियन स्ट्रिटमा सड़क विभागसँग अनुमति लिएर फूल तथा बुटियान जातका बिरूवा लगाउने तयारी गरिएको थियो। सोही अनुसार असारमा रोपिएका करिब 1500 बिरूवाले अहिले शहरको मुख्य सड़कमा सुन्दरता बढ़ाएका छन्। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार शहरको सौन्दर्यीकरणका लागि बैंक तथा वित्तीय संस्थाले 34 लाख रूपियाँ सहयोग गरेका थिए। त्यो नगदलाई उपभोक्ता समिति मार्फत खर्चेर कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिकाका खण्डहरूमा बिरूवा लगाइएको थियो। त्यसबाहेक पुष्पलाल चोक, 3 पैनी सड़क विस्तारका क्रममा 9 वर्ष अगाडि नै बिरूवा पनि रोपिएको थियो। चालू आर्थिक वर्षमा पुष्पलाल चोक, विराट चोक सड़क अन्तर्गत विराटनगर नगरपालिका वडा नम्बर 19 मा पर्ने घिनाघाटदेखि मिलनचोकसम्मको भागमा बिरूवा रोप्ने काम भइरहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय हरियाली अभियन्ताको समूह बनेर समेत विराटनगरमा बिरूवा रोप्ने र संरक्षण गर्ने काम भइरहेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी, सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नवीर ब्याङ्कमा खाता छ कि छैन त

0: AI TV-ma hernus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: yo nepali radio
2: yo awaz ho nepali radio network ko ra tapai sundai hunuhuncha nepali khabar
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सर्वोच्च अदालतको जीर्ण भवनसँगै रहेको प्राङ्गणमा बुधबार पूर्वी नवलपरासीका भैरम बोटे र खड्गबहादुर बोटे सुस्ताइरहेका थिए फोटो खिच्न अस्वीकार गरेका दाजुभाइ कुरा गर्न खोज्दा शुरूमा अलमल्ल परे केही बेरपछि यहाँ आउनुको कारण खुलाए जग्गा मुद्दामा भदौ 2075 सर्वोच्च अदालत धाउन थालेका रहेछन् उनीहरू यसअघि उनीहरू यही मामिलामा मालपोत र नापी कार्यालयदेखि जिल्ला अदालत हुँदै उच्च अदालतसम्म गएका रहेछन् पुर्ख्यौलीदेखि कमाउँदै आएको जग्गा गाउँकै मेघराज काफ्रेले आफ्नो नाममा दर्ता गरेपछि उनीहरूको न्याय प्राप्तिको यात्रा शुरू भएको थियो बोटे दाजुभाइको मुद्दामा न्यायाधीश तय सुनिल कुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले बुधबार बल्ल निर्णय सुनाएको छ तर किनारा लाग्ने गरी होइन इजलासले तथ्यभित्र प्रवेश गरी फैसला गर्नु भन्दै उनीहरूको मुद्दालाई उच्च अदालत फर्काइदिएको छ अब उनीहरूले फेरि त्यही मुद्दा लिएर उच्च अदालत जानुपर्ने भएको छ त्यहाँबाट किनारा कहिले लाग्ने हो निश्चित छैन सर्वोच्चले नै टुंग्याइदिएको भए हुने थियो भैरम बोटेले भनेका छन् पाँचसरका मुआआङ किरातले सामान्य चोरी मुद्दामा सर्वोच्च अदालत धाउन थालेको दुई वर्ष भएको छ पसलको सामान चोरी गरेको अभियोगमा पक्राउ परेका थिए अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा मुद्दा तयार गरेको थियो त्यसपछि उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा आएको यसअघि हेर्न नभ्याउने हुँदै मुद्दा सरेको थियो एक असारमा पनि कानून व्यवसायले हटाउन निवेदन दिएपछि सुनवाई नै भएन बोटे दाजुभाइ र किरातलाई सर्वोच्च अदालत घाइरहेका दुई प्रतिनिधि पात्र मात्र हुन् सर्वोच्चमा 27,000 भन्दा बढ़ी मुद्दा विचाराधीन अवस्थामा रहेका छन् यीमध्ये 7 वर्ष भन्दा पुराना मुद्दा नै 41 छन् सर्वोच्च अदालतमा विचाराधीन मध्ये सबैभन्दा पुरानो एवं चर्चित मुद्दा लाउडा विमान भाड़ा अनियमितताको हो तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणी दत्त चटौत लगायत 10 जना विरूद्ध दायर यस मुद्दाको अदालती यात्रा 2058 शुरू भएको हो न्यायाधीश अभाव कानून व्यवसायले बारम्बार पेशी सार्ने प्रवृत्ति मुद्दाका पक्ष विपक्ष धेरै हुने मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न नचाहने जस्ता कारणले मुद्दा सुनवाई अत्यन्त सुस्त भएको छ सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा यो खबर कान्तिपुर दैनिकमा छापिएको छ
4: आजको नागरिक दैनिकमा राष्ट्रपा महाधिवेशन जनसम्बन्ध थप बलियो बनाउने आधार तयारी अन्तिम चरणमा 10,000 सहभागी हुने आकलन शीर्षकमा मुख्य खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ चितवनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् उनका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनौटको प्रक्रिया शुरू भइसकेको छ महाधिवेशन तयारी अन्तिम चरणमा 10,000 सहभागी हुने आकलन शीर्षकमा मुख्य खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ चितवनमा आगामी

0: का काम सकिएको छ। राष्ट्रपतिले 18 वटा उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँड गरेको थियो। प्रतिनिधि छनौटको काम सकिएर अन्य काम अन्तिम चरणमा पुगेका छन्। झाले भने राजनैतिक आर्थिक सांगठनिक विधान सहितका प्रतिवेदन तयार भइसकेका छन्। शनिबार चितवनमा बस्ने केन्द्रीय समितिले पारित गरेपछि त्यो विधान वैधानिक रूपमा जान्छ। प्रतिनिधि पर्यवेक्षक तथा अतिथिहरूको सहभागिता सम्बन्धी व्यवस्थापन पनि लगभग सम्पन्न भइसकेको छ। उनले भने अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम भइरहेको छ। उनका अनुसार राजनैतिक दलका प्रतिनिधि विदेशी तथा स्वदेशी पाहुनालाई निमन्त्रणा पुगिसकेको छ। पार्टी नेतृत्वले महाधिवेशन मार्फत संगठन सुदृढीकरण, भावी राजनैतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन्। महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनैतिक विषयमा छलफल हुने बताइएको छ। महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबूत बनाउने विश्वास लिएको छ। सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्य बनाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिमार्जन गर्ने निर्णय गरेको छ। राष्ट्रपतिमा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय गरेको छ। चितवनमा 9 गतेसम्म हुने महाधिवेशनमा 2500 को सहभागिता रहने अनुमान गरिएको छ। यसैबीच पार्टीको गन्तव्य र विचारधारा स्पष्ट होस् भनेर अन्य पार्टीका नेताहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभामा सहभागी प्रमुख राजनैतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा पहिलो महाधिवेशनबाट राजनैतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको छोटो समयमा नै संसदको सबैभन्दा ठूलो शक्तिशाली राजनैतिक दलका रूपमा स्थापित राष्ट्रपाको गन्तव्य र विचारधारा स्पष्ट हुन नसकेको पुरानो दलका नेताहरूले टिप्पणी गर्ने गरेका छन्। एमाले नेता प्रदीप गिवालीले राष्ट्रपा महाधिवेशनबाट स्पष्ट विचारधारा निर्माण गरेर आओस् भन्ने कामना गरे। राष्ट्रपा राजनैतिक पार्टीका रूपमा संस्थागत हुन सकेको छैन। उनले थपे यो पार्टी अभियानका रूपमा फलोअर्सहरूको समूहको जस्तो देखिएको छ। त्यसैले यस महाधिवेशनले निश्चित गन्तव्य र विचारधारा सहितको पार्टी बनोस् भन्ने हाम्रो कामना हो। आन्तरिक लोकतन्त्र र पार्टीको आन्तरिक जीवनको स्वस्थ परिचालनमा पार्टीले भोग्दै आएको पनि उनको बुझाइ छ। आजको नागरिक दैनिकको मुख्य समाचार छापिएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरिएको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 को परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी ग्रेडेड भएका छन्। नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 को कक्षा 12 को परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाई प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमित तर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,31,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,471 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना छन्। 3.21 देखि 3.60 सम्म जीपीए ल्याउने 64,821 जनाले प्राप्त गरेका छन् भने सबैभन्दा उत्कृष्ट नतिजा बागमती र कमजोर कडाली प्रदेशको, बागमती बाहेकका प्रदेशको नतिजा राष्ट्रिय औसत भन्दा कमजोर रहेको बोर्डले जनाएको छ। नन ग्रेडेड परीक्षाका 2 र 3 साउनमा ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। नियमित तर्फका विद्यार्थी मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढ़ीमा कुनै 2 विषयमा एनजी अर्थात नट ग्रेडेड प्राप्त गर्ने वा बढ़ीमा 2 विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीले 19 असारसम्म अनलाइन आवेदन दिनुपर्नेछ। त्यसका लागि 800 शुल्क

0: 어떻게고 사.
1: यस वर्षको मनसून प्रणाली शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको छ। यस वर्षको मनसून प्रणाली हिजो कोशी प्रदेशको केही भूभागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिजो मनसून आगमन बुलेटिन एक जारी गरेर उक्त जानकारी दिएको हो। मनसून हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भूभागबाट मनसून आगमन हुने सरदर मिति जून 13 तारीक हो। यस वर्षको मनसून सरदर भन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको छ। यस प्रणाली मनसूनीय प्रणालीलाई मौसम पूर्वानुमान महासंघले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
0: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएको आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा शुक्रबार चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भयो। अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो। निर्णयार्थ पेश भएको चारवटै अध्यादेशमाथि राष्ट्रिय सभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबाट अस्वीकारको सूचना दर्ता भएको थियो। नेकपा एमालेबाट दर्ता भएको अध्यादेशमा अस्वीकारको प्रस्ताव सम्झना देवकोठा, सोमनाथ पोर्तेल र मीनासिंह खन्ना रूखालले फिर्ता लिन अस्वीकार गरेपछि सो प्रस्ताव निर्णयार्थ पेश भएको हो। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने प्रस्तावको विपक्षमा र अध्यादेश स्वीकार गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि बहुमतले स्वीकृत भएको हो। नेपाली कांग्रेसका रंजित कर्णले दर्ता गर्नुभएको सार्वजनिक खरिद अध्यादेश 2083 अस्वीकारको प्रस्ताव फिर्ता लिनु भएको छ। त्यस्तै अध्यादेश स्वीकार भएको मितिले सात दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने र यस्तो विधेयकको नाममा प्रतिस्थापन विधेयक उल्लेख हुनुपर्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्थामा छ। सरकारले अब चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। प्रतिस्थापन विधेयकसँगै स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत वा संशोधन सहित प्रस्तावित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकका साथमा अध्यादेशका रूपमा तत्कालै लागू गर्नु परेको परिस्थिति र कारणसहितको विवरण सरकारले संलग्न गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्णयार्थ पेश हुने क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। संघीय संसदले चारवटा अध्यादेश स्वीकार गरे पनि अझै चारवटै अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ।
1: रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै अदालतको अनुमति शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठनिक अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति प्राप्त भएको छ। शुक्रबार काठमाण्डु जिल्ला अदालतले पनि अनुमति दिएको छ। न्यायाधीश आत्मराज जोशीको इजलासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। यसअघि कास्की, रूपन्देही र पर्सा जिल्लाले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछाने विरूद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन। कास्कीमा सम्पत्ति शुद्धिकरणको कसुर समेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अगाडि बढ़िसकेको छ। पाँचै जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ। जीवी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैरकानूनी रूपमा गोर्खा मीडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछाने समेत रहेको भन्दै उनलाई पाँच जिल्लामा मुद्दा दायर भएको थियो। लामिछानेले भने तत्कालीन सरकारले राजनैतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको